0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद।

तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रीष्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रीष्टी येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौ। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक ढाल सधैँ झैं एउटा न्याय विषयमा वचन लिएर तपाईहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ पतनको अघि। इतोपदेशको पुस्तक 16:18 यसो भनेको छ, यो खण्ड म पढ्दिन्दछु। सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्ड आत्मा आउँछ भनिकन यस खण्डमा यो स्पष्ट भनिएको छ। र सर्वनाश आउन भन्दा अगाडि दुष्ट आत्माले ल्याउने घमण्ड हो, पतन आउन भन्दा अघि तपाईँ र मलाई दुष्ट आत्माले ल्याउने तराजु चाहिँ घमण्ड नै हो भनिकन यस खण्डमा बताइएको छ। र आजको वचनको शीर्षक पनि पतनको अघि भनेर चाहिँ भनिएको छ। हामीलाई पवित्र बाइबलले दुष्टको परीक्षादेखि बच्नु भनेर बताएको छ। र दुष्ट आत्मा चाहिँ गर्जनी सिंह जस्तो हो, यसले तपाईँ र मलाई कहाँ भेटौं र खाऊ भनिकन चारै तर्फबाट यसले याद गरिरहेको छ, यसले तपाईँ र ममा आँखा लगाइरहेको छ भनेर चाहिँ बाइबलले बताएको छ। र हामी जिन्दगी जिउँदाखेरि धरतीमा होसियारी हुनपर्छ। हामीले ओढेको शरीर पापी स्वभावको शरीर छ र हाम्रो शरीरले अभिमान गर्न मन पराउँछ, घमण्ड गर्न मन पराउँदछ। तर घमण्डको रिजल्ट चाहिँ सर्वनाश हो, घमण्डको रिजल्ट चाहिँ पतन हो भनिकन बाइबलले यो स्पष्ट गरेको छ। र हामी यस कुराहरूमा होसियारी हुनपर्छ भनिकन बाइबलले यो स्पष्ट गरेको हो। र पवित्र बाइबलमा शैतान जो एकपल्ट लुसिफर थियो, बिहानको तारा थियो, कसरी खसेर उस शैतान भयो भन्ने कुराहरू सम्बन्धी पनि उसको घमण्डले नै हो भनेर चाहिँ यशायाको पुस्तक 14:12-15 पदमा यसरी यो लुसिफर कसरी शैतान भयो भन्ने कुराहरू सम्बन्धी लेखिएको छ। ए बिहानको तारा, प्रभातको पुत्र, तँ स्वर्गबाट कसरी खसेको छस्? उहिले जाति जातिहरूलाई होच्याउने तँ कसरी भुइँमा तल खसालिस? तैले आफ्नो हृदयमा भनिस्, म स्वर्गमा उक्लिन छु, परमेश्वरको ताराहरू भन्दा माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु, पवित्र पर्वतको सबैभन्दा उच्च टाकुरामा सभासदहरूको पर्वतमा म विराजमान हुनेछु, म बादलको टुप्पो माथि उक्लनेछु, म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु, तर तँ त च्यानसम्म खाडलको तल्लो गहिराईसम्म होच्याइस् भनिकन लुसिफर जो स्वर्गदूतहरू मध्येको एउटा विशेष दूत जसको नाम लुसिफर थियो, त्यो कसरी शैतान भयो भन्ने कुराहरूको सम्बन्धी त्यहाँ लेखिएको छ। र त्यसको पतनको कारण चाहिँ घमण्ड नै थियो भने चाहिँ यहाँ यो स्पष्ट हामीले यशायाको पुस्तकमा पढेका छौं। यसले म मेरो मलाई म परमेश्वरको पर्वतसम्म उक्लिने छु, सृष्टि गरिएका कुरा सृष्टिकर्ता परमेश्वर भन्दा माथि जानै सक्दैन, सृष्टिकर्ता बन्नै सक्दैन, एउटा माटोको भाँडो कुमाले बन्नै सक्दैन भने जस्तै यहाँ यो सृष्टि गरिएको जो लुसिफर थियो उसले घमण्ड गरेपछि उसमा पतन आयो, उसमा सर्वनाशै भयो, ऊ त शैतान भयो, ऊ त छियानसम्म नै उसलाई पतन भएर उतल फ्याँकियो भनिकन पवित्र बाइबलले बताएको छ। र म मलाई मेरो भन्ने जो म भनेर हामी जान सुरु गर्यौं भने हामी शरीरमा उत्रेको हुँदछौ, त्यो समय दुष्ट आत्माले हामीलाई धकेलिराखेको हुँदछ र फार्ती फुर्ती शरीरमा जीवनमा आउँदछ। र म मलाई मेरो भनेर चाहिँ त्यसरी जाँदै गर्दाखेरि त्यसले हामीलाई घमण्डतर्फ लाँदछ र हामीलाई पतनमा गिराउँदछ। नयाँ करारमा लुकाको पुस्तक 12:12 धनी मूर्ख मानिस भनिकन प्रभु येशूले एउटा दृष्टान्त भन्नुभयो। त्यो दृष्टान्तमा एकजना धनी मानिस थिए, धनी हुनु गलत छैन, कमाउनु गलत छैन, अन्नपातहरू भित्र्याउनु भकारीमा राख्नु त्यो गलत छैन, तर यो धनी मानिस मूर्ख थियो। यो मूर्ख मानिस यसलाई किन भनियो भने उसलाई उसले खानु लाउनु पाए भने ऊ जिन्दगीमा अजम्बरी हुन्छ, ऊ जिन्दगीमा कहिले मर्दै मर्दैन भन्ने विश्वास यो मानिसमा थियो। र यो मानिसको खेतले धेरै अन्नपात दियो भनिकन प्रभुले त्यहाँ दृष्टान्तमा भन्नुभयो। अनि उसले आफ्नो प्राणलाई भन्यो, ए मेरो प्राण, खा मोज मस्ती गर र तँ जी भनेर चाहिँ उसले त्यसरी भनेपछि सृष्टिकर्ता परमेश्वरले उसलाई भन्नुभयो, आज रातको 12 बजी नै तेरो प्राण मलाई चाहिएको छ, अब तेरो धनले तँलाई के गर्ने भनिकन त्यो प्रकारले प्रश्न गर्नुभयो भनेर चाहिँ प्रभु येशूले त्यो दृष्टान्तमा भन्नुभएको छ। त्यो मानिसले धनबाट खानेकुराहरूबाट म सधैँ अजम्बरी हुन सक्छु भनेको कारणले गर्दाखेरि यो व्यक्तिलाई धनी मूर्ख मानिस भनिकन त्यो संज्ञा दिइयो। र यो मानिसले म मलाई मेरो भनेर चाहिँ त्यहाँ लुकाको पुस्तक 12 अध्यायमा ए मेरो प्राण खा मोज मस्ती गर भनेर चाहिँ त्यसरी म मेरो मलाई भनेर त्यहाँ चलाएको कारणले गर्दाखेरि उसमा घमण्ड आयो। घमण्डको साथ साथै हितोपदेशको पुस्तक 16:18 भने जस्तै उसको पतन पनि भइहाल्यो। भकारीमा धन सम्पत्ति छ, सबै कुराहरू छ, उसको बाँच्ने आयु चाहिँ करिब 12 घण्टा मात्रै त्यहाँ तोकिएको छ। अब तेरो धनले तँलाई के हुने भनिकन त्यहाँ प्रश्न त्यो धनी मूर्ख मानिसलाई गरिएको छ। र घमण्डको कारणले गर्दाखेरि यो मानिस मूर्ख भयो र यो मानिसको पतन 12 घण्टामा नै आइहाल्यो भनेर चाहिँ त्यहाँ बताइएको छ। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, दुष्ट आत्माले हाम्रो शरीरमा हामीलाई घमण्ड ल्याउन सक्दछ। हामी त्यो समय होसियार हुन सक्नु पर्दछ। एक पटकको कुरा हो, मेरो एस्कर्ट मोटरसाइकल थियो। त्यो समयमा एक प्रकारको मेरो शरीरमा फार्ती फुर्ती आउँदै थियो। म कुदाउँदा पनि ढाई ढोई पारेर त्यो प्रकारको चट्टे पिकअप दिएर त्यसरी चलाउँदै थिएँ। एक प्रकारको घमण्ड ममा आइराखेको थियो र कता कता आत्माले चाहिँ मलाई कन्ट्रोल गर्दै हुनुहुन्थ्यो। यो घमण्ड तेरो बढ्दैछ, पतन र सर्वनाश आउन सक्छ है भनेर चाहिँ त्यता त्यता हुँदै थियो। तर पनि मेरो शरीरले मेरो आत्मालाई जितेर त्यो प्रकारले लिएर जाँदै थिएँ। जाउला खेलको छेउको एकजना साथीलाई भिजिट गरे। भिजिट गरेर गफ गफ भइसके पछाडि म फर्किने क्रममा साथीले पनि भन्नुभयो म पनि त्यतै जान्छु, सँगै जाउँ भनेर चाहिँ भन्नुभयो। अनि उहाँलाई पछाडि हालेर एकदमै काँड जस्तो नै त्यो प्रकारले मोटरसाइकल लिएर आउँदै गर्दाखेरि तलबाट आएको मोटरसाइकललाई मैले देखिनँ। त्यहाँ हामी गुडाइममै ठुलो एक्सिडेन्ट भयो, ठुलो आवाज भयो। तर प्रभुको अनुग्रह, त्यो समयमा म पतन हुँदै गरेको व्यक्ति, सर्वनाशमा घमण्डको कारणले जाँदै गरेको व्यक्तिमाथि पनि प्रभुको अनुग्रह चाहिँ पर्यो। र मेरो मोटरसाइकलले हानेको त्यो अर्को मोटरसाइकलमा बस्ने पिछाडिको मान्छेलाई 1 इन्चले मात्रै लागेन रहेछ, नभए उहाँको खुट्टा ढुट्टोई हुन्थ्यो। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, मैले व्यक्तिगत आफ्नै जीवनमा घमण्ड पछि पतन आउँदछ र यसले सर्वनाशतर्फ लिएर जान्छ भनेर चाहिँ मैले आफूले अनुभव गरेको छु। र एक्सिडेन्ट भएर हामी छताछुल्ल, एउटा मोटरसाइकलको दुईजना, अर्को मोटरसाइकलको दुईजना, दुईपट्टि छताछुल्ल भएर लड्यौं। त्यहाँ प्रहरीले आएर उठाउनुभयो र त्यो समयमा, लडेकै समयमा मैले पश्चाताप गरेँ, प्रभु मलाई क्षमा गर्नुहोस्, ममा त्यो प्रकारको एक प्रकारको घमण्ड आएको थियो, त्यसको मैले रिजल्ट भोगेँ, अब म यो दोहोऱ्याउँदिन भने चाहिँ म लडेकै बेला त्यसरी पश्चाताप गरिहालेँ। जसको परिणाम स्वरूप त्यहाँ अन्य केही पनि उहाँले हुन दिनु भएन रहेछ। पछाडि मैले त्यो मोटरसाइकल बनाउँदाखेरि 100 रुपियाँ बनाउँदाखेरि त्यसरी तिर्न पर्यो र मूर्खलाई पनि प्रभुले अनुग्रह गर्नुहुँदो रहेछ र उहाँ दयालु परमेश्वरप्रति म धन्यवादी छु। तर यो घमण्ड चाहिँ दुष्ट आत्माले त्यसरी लिएर आएकै हुँदछ र त्यसले हामीलाई त्यसको घमण्डको तराजुमा उसले टाइम टाइममा हामीलाई तौलन्दछ। र हामीले एस्तरको पुस्तकलाई अध्ययन गर्दाखेरि त्यहाँको राजा आहासुरसको श्रीमती साह्रै सुन्दरी थिइन्, बस्ती उहाँको नाम थियो। र उहाँलाई आहासुरस राजाले चाहिँ आउनु भनेर चाहिँ बोलाउनु हुँदाखेरि तिनी राजाको कारणले गर्दाखेरि रानी भएकी छिन् भन्ने कुरा बिर्सिन्, तिनले आउन मानेनन्, जसको परिणाम स्वरूप तिनको पतन भयो, तिनलाई रानी पदबाट निकालियो र तिनको पदमा पछि गएर एस्तरलाई नियुक्ति गरियो। घमण्डको पछि त्यहाँ पतन बस्ती रानीमा आयो। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, दुष्ट आत्माले हामीलाई जिन्दगी जिएर लिएर जाँदै गर्दाखेरि विभिन्न अवस्थाहरूमा घमण्ड ल्याउन सक्छ। तर हामीले यो कुरा बिर्सन हुँदैन, नम्रता प्रभुको स्वभाव हो, घमण्ड दुष्ट आत्माको स्वभाव हो, घमण्डको स्वभाव हामीले लिनु हुँदैन। र मैले एउटा दृष्टान्त सुनेको थिएँ। एक ठाउँमा चाहिँ एउटा कछुवा र दुईटा बकुलाहरू बसोबास गर्दो रहेछन् र त्यहाँ ठुलो एउटा पोखरी रहेछ। त्यही पोखरीको माछाहरू बकुलाहरूले खाँदो रहेछन् र कछुवा पनि त्यही आफ्नो आहार त्यही पाउने गर्दो रहेछ र त्यसरी जिन्दगी जिइरहेको अवस्थामा ठुलो खडेरी परेछ र बकुलाहरू आएर कछुवालाई भनेछ, साथी मित्र हो, पेट भएपछि छुट्नु पनि पर्दो रहेछ र अब हामी त पखेटा छ, हामी उडेर जान्छौं, तपाईँ यहाँबाट जान सक्नुहुन्न, यहाँ पोखरी पनि सुकिहाल्यो, माछाहरू पनि छैन, अब हामी यहाँ बसेर जिउन सक्दैनौ, त्यसले गर्दाखेरि विदा हुँ, बाई बाई भन्नको लागि हामी आएको भन्दाखेरि कछुवा धुरुधुरु रुएछ, उहाँहरू पनि रुनु भएछ। त्यस पछाडि कछुवाले भनेछ, तर मलाई एउटा आइडिया आयो, तपाईँहरूको पखेटा छ, तपाईँहरू दुईजना हुनुहुन्छ, एउटा लट्ठी ल्याउनुहोस्, म बीचमा लट्ठीको बीचमा टोक्छु, तपाईँहरू दुईजनाले दाहिने र देब्रेपट्टिबाट मलाई उडाउनुहोस् र मलाई पनि लिएर जानुहोस् भन्दाखेरि बकुलाहरूलाई पनि त्यो आइडिया मन परेछ र कछुवाले भने जस्तो नै कछुवालाई बीचमा च्याप्नु लगाएर बकुलाहरूले उडाएर लिएर जानुभन्दा अगाडि बकुलाहरूले सानो ओरिएन्टेसन दिएछ। जब हामी आकाश माथि माथि जान्छौँ त्यहाँ धेरै कुराहरू देखिन्छ, त्यसमा तपाईँले चाहिँ एकदमै हेरेर कुनै पनि कुराहरू गरेर मुख चाहिँ नखोल्नुहोस् है भनेर चाहिँ त्यसरी ओरिएन्टेसन दिएपछि कछुवाले हुन्छ भनेछ। त्यस पछाडि उहाँहरूको उडान सुरु भएछ। उडान सुरु हुँदाखेरि एउटा स्कुल माथिबाट गएछ, जाँदाखेरि तल बच्चाहरूले भनेछ, वाह, मान्न पर्छ त्यो बकुलाहरूलाई, क्या आइडिया यार, हेर्नु त कछुवालाई उडाइराखेको छ भनेछ। अनि त्यसो हुँदा हुँदै अलिकति पर्तिर जाँदाखेरि त्यहाँ गाई चराइरहेको मान्छेहरूले पनि, वाह, त्यो बकुलाहरूको आइडियालाई त मान्नु पर्छ यार, कसरी त्यो कछुवालाई उडाएछ भनेर चाहिँ भनेछ। र कछुवालाई खपिस नसक्नु भएछ, त्यो आइडिया त मेरो हो भनेर चाहिँ, यो आइडिया मेरो हो भनेर चाहिँ भन्नु खोज्दाखेरि उसको मुख उग्रिएछ र कछुवा तल गुनुनु तल झरेर डम्मै भुइँमा लागेर ऊ चाहिँ मरेछ। त्यस पछाडि त्यहाँका गोठालाहरूले उसलाई घरमा लगेर तरकारी बनाएर खाएछन्। र यहाँ कछुवाले जबसम्म मैले मेरो आइडिया भनेर चाहिँ भनिएको थिएन तबसम्म ऊ सुरक्षित थियो, तर कछुवाले जब मेरो आइडिया भनेर उसको घमण्ड छुयो र मेरो आइडिया हो भन्न खोज्दाखेरि मुख उग्रियो, उसको मृत्यु पनि आयो। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदी बहिनीहरू, पतनको अघि घमण्ड आउँदछ, हामी होसियारी हुनुपर्छ भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसी कृषिको नाउँमा, म चाहिँ काइली तामाङ हो, अनि मेरो घर चाहिँ लिस्याङको हो, सिन्धुपाल्चोक लिस्याङको, अनि मेरो सन्तानहरू चाहिँ सबै बुद्धिस्ट हो, के अरे लामाहरू हो, अनि म पनि लामाको छोरी हो। अनि के अरे विशेष गरी मैले प्रभुलाई चाहिँ कसरी चिने भने, मेरो माइली छोरी बिरामी भयो, तिनवटा छोरी हो मेरो चाहिँ, अनि माइली छोरी चाहिँ एकदमै बिरामी भएको, अनि बिरामी भएर अनि म चाहिँ कति ठाउँमा लामा मामा पनि गयो, अनि लामाको त्यो जस्तो हाम्रो चाहिँ त्यो ऊहरू लाउँछ बुट्टीहरू त्योहरू पनि कति लाग्यो, अनि लामाबाट पनि गर्यो, अनि कति लामा झाँग्रीहरू, अनि झाँग्रीहरूको घरमा जाँदा चाहिँ प्राय जस्तो चाहिँ खाली त्यो हाँसको अण्डहरू मात्रै माग्थे, अनि हाँसको अण्डहरू लान्थ्यो, अनि त्यो एक दुई दिन निको हुन्थ्यो, फेरि हुँदैन थियो। अनि विशेष चाहिँ मेरो छोरी चाहिँ त्यो हड्डीहरू सुकेर, अनि टाउको मात्रै ठुलो, अनि पेट ठुलो, अनि हात खुट्टा सबै सुकेको थियो माइली छोरीको चाहिँ मेरो। अनिखेरि कति ठाउँमा लामा, अनि कलङ्गीतिर पनि 5 रुपियाँ टिकट काटेर लाइन बसेर, अनि त्यहाँनिर पनि धामीले त्यहाँनिर त चट्टै निको हुन्छ भनेर भन्यो, अनि त्यहाँनिर पनि गयो, अनि त्यहाँनिर पनि गयो हुँदैन, अनि त्यसो गर्यो, अनि फेरि पनि, अनि म चाहिँ माइतामा गएर पनि त्यहाँ काकाहरू धामी थियो, अनि त्यो काकाहरूलाई भनेर, अनि त्यो छोरीलाई, अनि त्यो धामीहरू लाएर, अनि बुट्टीहरू लायो, अनि एक दुई दिन निको हुन्थ्यो, अनि हुँदैन फेरि त्यस्तै हुन्थ्यो। अनि म चाहिँ पहिला हामी चाहिँ गलैँचा बुन्थ्यौँ, अनि हामी गलैँचा कारखानामा बस्थ्यौँ, अनि त्यो गलैँचा कारखानामा चाहिँ, अनि अरूहरूले छुँदा पनि मेरो छोरीलाई नछुनु, तपाईँले छोएर मेरो छोरी बिरामी भयो भनेर, अनि म चाहिँ त्यहाँनिर पनि कति झगडाहरू गर्थ्यौँ, अनि त्यसो गर्थ्यौँ, अनि त्यसो गर्दा गरेर हिँड्थ्यौँ म, अनि त्यसो गर्दा गर्दा अनि कहीँ जाँदा पनि निको होइन, अनि हस्पिटलमा त मैले कतिचोटि लगाएँ, 6 महिनासम्म व्रत दिनसम्म चाहिँ औषधि एक दिन पनि नटुटाइकन मैले त्यसरी खुवाउँथ्यौ, खुवायो अनि खुवाए पनि अनि निकै नहुने, निकै हुँदैन थियो। त्यसरी खुवाउँदा पनि हस्पिटल लाँदा पनि अनि बिहानै राति नै उठेर पनि जान्थ्यो हस्पिटलमा, अनि हुँदैन थियो त्यसरी। अनि कति ठाउँमा अनि मेरो बुवाको लामा, अनि मेरो बुवाको चाहिँ त्यो छोई राखेर पनि अनि मैले चाहिँ बिहान बेलुका होइन त्यो बत्ती बालेर अनि यो छोरीलाई निको होस् भनेर अनि कति ऊ गर्थ्यौँ, अनि त्यसो पनि गर्थ्यौँ, त्यो गर्दा पनि निको भएन। अनि त्यहाँबाट चाहिँ अनि म चाहिँ कहाँ जाने के गर्ने भनेर हुन्थ्यो, अनि हामीसँग फेरि हस्पिटलहरू लानलाई पैसा पनि हुँदैन थियो मसँग, अनि त्यसरी गर्थ्यौँ अनि त्यसरी लान्थ्यौँ। अनि पछि लास्टमा चाहिँ अनि मेरो देउरानी चाहिँ अनि मेरो शोभा दिदी हो, शोभा दिदी अनि जेठा देउरानी हो, अनि ऊ चाहिँ विश्वास गरेको रहेछ, यो गेचिमणि मण्डलीको रहेछ विश्वास गरेको रहेछ, अनि ऊ चाहिँ आउँथ्यो अनि आऊ भनेर भन्थ्यो अनि प्रार्थनाहरू गरिदिन्थ्यो अनि त्यसो गर्नुहुन्थ्यो। अनि एक दिन चाहिँ हामी सबै आयो 2057 सालतिर होला म चाहिँ, अनि त्यसो गरे अनि एक दिन बिहिबारको दिन रहेछ, अनि बिहिबारमा चाहिँ बोलाएको थियो, अनि हामी सबै आयो, अनि आएर अनि त्यो चर्चमा बस्यो, अनि त्यो आयो अनि सुन्यो हामीले। अनि त्यो दिन मैले चाहिँ ग्रहण गरिहाले, मैले केही बुझेको थिएन, सुनेको पनि थिएन, मैले बुझेको पनि थिएन, अनि ग्रहण गर्न आउनु भनेर गुरुबाले बोलायो, अनि म चाहिँ गएर अगाडि नै ग्रहण गरिदिइहाल्यो, मैले केही बुझेको थिएन। अनि बेलुका त्यसरी गयो, अनि त्यहाँबाट म चाहिँ अनि के अरे हामी कोटेश्वरमा गलैँचा बुन्थ्यौँ, अनि के अरे शनिबार जहिले डेली आयो, अनि त्यहाँबाट चाहिँ अनि डेली आयो, अनि त्यसरी गर्दा गर्दा अनि आउँदा अनि मेरो छोरी चाहिँ अनि पूर्ण रूपमा निको भयो, अनि त्यो पखालाहरू चल्थ्यो पेटहरू, अनि त्यहाँबाट अनि पछि त राम्रो भएर आयो, अनि त्यहाँबाट निको भयो। अहिले त्यो छोरी अहिले पनि छ, पूर्ण रूपमा निको भयो, अनि हिजो अस्ति भर्खरै अहिले बिहे गरेको छ, छोरी ज्वाइँ दुबईमा छ, जेठी छोरी पनि दुबईमै छ, अनि अहिले त राम्रो भएको छ। अनि त्यो मेरो माइली छोरीबाट चाहिँ मैले प्रभुलाई चिन्ने मौकाहरू पायो, हामी अहिले मेरो छोरीहरू 3 छ, अनि खेरि 2 दुबईमा छ, अहिले एउटा साउदीमा छ, अनि एउटा छोरी चाहिँ नर्स छ। हामी त्यतिखेर पहिला गलाइजो बुन्ने बेलामा त्यस्तो अवस्थाहरूमा हाम्रो कोठामा एकदमै ऋण हुन्थ्यो, गलाइजो बुन्ने बेलामा चाहिँ त्यही ऋण हुन्थ्यो, हामीलाई कति ऋणहरू हुन्थ्यो, अनि त्यो ऋणहरू गरेर अनि त्यस्तो गर्दा गर्दा अहिले छोरीहरू चाहिँ एकदमै 3 छोरी छ, अनि धेरै हामी प्रभुमा आएर अनि त्यही आशिष पाएको छ, अहिले त त्यसरी धेरै आशिष पाएको छ। अनि मैले माइली छोरी मार्फत चाहिँ प्रभुलाई चिन्ने अनि प्रभुमा अघि बढ्ने मौकाहरू पाएँ मैले अहिले चाहिँ, जस प्रभुले धेरै हामीलाई आशिष दिनुभएको छ, अनि धेरै धेरै प्रभुलाई धन्यवाद।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: थप जानकारीको लागि जेसिस मेटल वर्कसप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 9749588699 9749588699
1: के तपाईहरु आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
0: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
1: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
0: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
1: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
0: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
1: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
0: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
2: लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
3: हो र? होइन होला त्यस्तो त।
4: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
5: के भएन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कार्यक्रम सुर संगीत हरेक सोमबार बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तुता ज्ञानो अधिकारीको साथमा।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
1: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर छँदैछ नि।
0: कहाँ छ?
1: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
2: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
1: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841020196, 9841020196
2: र सरिता महर्जन 9841910094, 9841910094।
0: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पर रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

0: हामी छौ तपाईको साथ, तपाई हुनुहुन्छ हाम्रो साथ, हाम्रो साथ, हाम्रो साथ। तपाई अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: प्रयास नै नगर्नु सबैभन्दा खराब असफलता हो। जयमसी आज सोमबार मे 18 तारीक जेठ 4 गते। आजको बाइबल खण्ड यहोशूको पुस्तक 1:9 रहेको छ र यहाँसरी लेखेको छ, बलियो र खुबै साहसी हो, न डरा निराश नहो, किनकि त जहाँ गए पनि परमप्रभु तेरा परमेश्वर तेरो साथमा हुनुहुनेछ। जोखिम नउठाइकन सफलतापूर्वक जिउन असम्भव छ। अमेरिकी लेखक तथा प्राध्यापक लियो बुस्कालियाले लेखेका छन्, हाँस्नु भनेको मूर्ख देखिने जोखिम मोल्नु हो, रुनु चाहिँ भावुक देखिने जोखिम मोल्नु हो, अर्को व्यक्तिसँग सम्पर्क गर्नु भनेको संलग्नताको जोखिम मोल्नु हो, आफ्ना विचारहरू आफ्ना सपनाहरूलाई भीड़को सामु राख्नु भनेको सोझो र अबुझ कहलिने जोखिम लिनु हो, प्रेम गर्नु भनेको त्यसको बदलामा प्रेम नगरिने जोखिम लिनु हो, बाँच्नु भनेको मर्ने जोखिम उठाउनु हो, आशा गर्नु भनेको निराशाको जोखिम लिनु हो, अनि प्रयास गर्नु भनेको असफलताको जोखिम लिनु हो। तर जोखिम उठाउनु पर्छ किनभने जीवनमा सबैभन्दा ठूलो जोखिम भनेको केही पनि जोखिम नलिनु हो। जोखिम लिने व्यक्ति मात्रै साँच्चै स्वतन्त्र हुन्छ। फ्रैंकलिन रुजवेल्टले आफ्नो जीवनको अधिकांश समय रोगसँग लड्दै बिताए र उनी व्हीलचेयरमा सीमित भए, तापनि उनी अमेरिकाका महान राष्ट्रपतिहरू मध्ये एक बने। उनले भनेका छन्, एउटा विधि अपनाउनु र प्रयास गर्नु सामान्य ज्ञान हो, यदि यो असफल भयो भने यसलाई स्पष्ट रूपमा स्वीकार गर्नुहोस् र अर्को प्रयास गर्नुहोस्, तर सबैभन्दा माथि केही न केही प्रयास गर्नुहोस्। उत्कृष्टताको खोजीमा नामक पुस्तकमा टेड डब्ल्यू इंस्ट्रमले प्रयास गर्नुको महत्वको बारेमा यस्तो सल्लाह दिएका छन्, आजदेखि तपाईले आफ्ना दान वरदानहरू प्रयोग गर्न र विकास गर्नमा आनन्द मनाउन शुरू गर्न सक्नुहुन्छ। यदि तपाईले सधैँ लेख्न चाहिरहनु भएको छ भने केही लेख्नुहोस्। एउटा छोटो लेख, एउटा कविता, आफ्नो विधाको विवरण, तपाईँको लेख प्रकाशित हुन लागेको छ भने झैं गरी लेख्नुहोस् अनि त्यसलाई कतै पेश गर्नुहोस्। यदि तपाईँ फोटोग्राफर हुनुहुन्छ भने आफ्ना उत्कृष्ट तस्विरहरू जम्मा गर्नुहोस् र तिनीहरूलाई प्रतियोगितामा पेश गर्नुहोस्। तपाईँ राम्रो टेनिस वा गल्फ खेलाड़ी हुनुहुन्छ भने तपाईँलाई लाग्छ भने केही प्रतियोगिताहरूमा सहभागी बन्नुहोस् र तपाईँले कस्तो प्रदर्शन गर्नुहुन्छ हेर्नुहोस्। तपाईँले धेरै ठूलो पुरस्कार जित्न नसक्नुहोला, तर सोच्नुहोस् कि तपाईँले प्रयास गरेर कति धेरै सिक्नुहुनेछ र अनुभव गर्नुहुनेछ। सबैभन्दा खराब असफलता भनेको प्रयास नै नगर्नु हो। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048470।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: नमस्कार साथी, हार्दिक स्वागत गर्न चाहन्छु म ज्ञानो तपाईँहरूको बीचमा उपस्थित भएको छु। धन्यवाद बिहानी लिएर र यो बिहानीको समयमा म तपाईँहरूसँग केही कुराहरू बाँड्न चाहन्छु। किन भन्दाखेरि चाहिँ परमेश्वर चाहिँ अनुग्रही परमेश्वर हुनुहुन्छ। परमेश्वरकै वचनबाट केही उत्साहका कुराहरू म तपाईँहरूलाई बताउन चाहन्छु। आज भने मैले तपाईँहरूको बीचमा चाहिँ यो बिहानी यसैयाको पुस्तक 41 म तपाईँहरूलाई केही कुराहरू बताउन चाहन्छु। त्यहाँनिर चाहिँ हामी हेर्छौँ भने चाहिँ 41:9 नै हामीले अध्ययन गर्यौँ भने पनि के भन्नुभएको छ परमेश्वरको वचनले भन्दाखेरि चाहिँ हामीलाई, तँलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याएँ र पृथ्वीको पल्लो छेउदेखि तँलाई बोलाएँ। मैले भने त मेरो दास होस्, मैले तँलाई छानेको छु र तँलाई इन्कार गरेको छैन, यसैले नडरा किनकि म तसित छु। निरुत्साहित नहो किनकि म तेरा परमेश्वर हो। म तँलाई बलियो पार्नेछु, म तँलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्नेछु भनेर चाहिँ त्यहाँनिर भन्नुभएको छ। अनि म नै तँलाई सहायता गर्छु भनेर पनि परमेश्वरको वचनले यहाँनिर हामीलाई एकदमै धारस दिनुभएको छ। किन भन्दाखेरि चाहिँ परमेश्वर अनुग्रही हुनुहुन्छ, परमेश्वर चाहिँ एकदमै जीवित परमेश्वर हुनुहुन्छ। हुन त यो खण्ड हामीले धेरै पटक अध्ययन गरेको, कण्ठ बनाएको खण्ड पनि हुन सक्छ, सुनिरहेकै खण्ड हो। धेरैजना व्यक्तिहरूले यो खण्डलाई सेयर पनि गर्नुहुन्छ। तर धन्यवाद दिन चाहिँ हामीलाई के लाग्छ भन्दाखेरि के कारणले गर्दा धन्यवाद दिने होला, के छ र मसँग अथवा केही नै त छैन भन्ने कुराहरू लाग्छ। तर यो वचन पढ्दै गर्दा चाहिँ परमेश्वरले हामीलाई चाहिँ पृथ्वीको अन्तदेखि समातेर ल्याउनु भएको, होइन, चुन्नु भएको, बोलाउनु भएको, वास्ता गर्नु भएको, फिक्री गर्नु भएको, नडराउ है तिमीसँग म छु भन्नु भएको कुराहरू कस्तो मजाले यहाँनिर प्रस्तुत गरिएको छ, होइन। यो चाहिँ हामी सबैजनाको लागि हो नि त। आज हामी कतिवटा कुराहरूले डराइरहेका हुन्छौँ, आत्तिरहेका हुन्छौँ, विचलित भइरहेका हुन्छौँ, धेरै कुराहरू हुन्छ। गर्दा गर्दै पनि हामी कतिपटक चाहिँ असफल भइरहेका हुन्छौँ, अस्वस्थ भइरहेका हुन्छौँ, एकदम सोचेको जस्तो जीवन हामीले जिइरहेका हुँदैनौँ र हामी हरेस खाइरहेका हुन्छौँ। हेर्नुहोस् त, परमेश्वरको वचनले हामीलाई चाहिँ मैले तँलाई समातेर ल्याएको छु, म चाहिँ तँलाई प्रेम गर्छु अथवा यस्तो अवस्थामा पनि त नडरा किनकि म तसित छु भनिरहनु भएको छ नि त। आज हामीलाई कतिपटक लाग्छ मेरो आफ्नैले मलाई नडरा भनेन, पख भनेन, अथवा म छु भनेन, मेरो त कोही पनि रहेनछ भन्ने लाग्छ, मेरो आफ्नै शरीरले पनि मलाई साथ दिएन भन्ने लाग्छ हामीलाई कतिपटक। कति धेरै कुराहरू आउँछ कि हाम्रो जीवनमा, तर हामीसँग चाहिँ जस्तो सुकै परिस्थितिमा पनि नडराउनको निम्ति, एउटा उत्साहित हुनको निम्ति, अगाडि बढ्नको निम्ति एउटा आशा चाहिँ परमेश्वरमा हुँदो रहेछ। त्यही अवस्थामा हामी रहँदो रहेनछौँ, हाम्रो त्यो डरलाग्दो अवस्थामा मात्रै हामी रहेनछौँ, हामी चाहिँ राम्रो अवस्थामा पनि रहेछौँ। अथवा भनौँ हामी जस्तो सुकै अवस्थामा हुँदा पनि हामीसँग परमेश्वर हुनुहुँदो रहेछ भन्ने कुरा चाहिँ यो वचनहरूले चाहिँ हामीलाई उत्साह दिने गर्दछ। थुप्रै वचनहरू छ परमेश्वरको वचन, हरेक वचनले हामीलाई एकदमै उत्साह दिने गर्दछ। तपाईँले हृदयमा चाहिँ अन्य कुराहरूलाई भन्दा पनि वचनलाई खेलाउनुहोस् र तपाईँ धन्यवादी भन्नुहोस्। तपाईँ धन्यवादी हुनुभयो भने नि तपाईँहरू एकदमै स्वस्थ हुनुहुन्छ अथवा भनौँ आनन्दित हुनुहुन्छ कि। एउटा मानिसको जीवन आनन्दित हुनु भनेको एकदमै असल कुरा हो। त्यो कारणले गर्दा तपाईँ चाहिँ यत्तिकै हुनुहुन्न यो संसारमा। कतिजनाले तपाईँलाई बेकारको व्यक्ति भन्नुभएको छ होला, तपाईँ आफैले पनि आफैलाई बेकारको छु भन्नुभएको छ होला, तर तपाईँ त बेकारको होइन नि त। पृथ्वीको पल्लो पल्लो छेउबाट होइन तपाईँलाई परमेश्वरले बोलाउनु भएको रहेछ, परमेश्वरले ल्याउनु भएको रहेछ, र चाहिँ परमेश्वरको तपाईँ चाहिँ आफ्नै सन्तान हुनुहुँदो रहेछ, र परमेश्वरले तपाईँलाई छान्नु भएको रहेछ, इन्कार गर्नु भएको रहेनछ नि त, होइन। यसैले तपाईँ म हामी चाहिँ कोही पनि डराउनु हुँदैन, तर हामी चाहिँ के हुनुपर्छ भन्दाखेरि चाहिँ धन्यवादी नै हुनुपर्छ। फिलिपीको पत्र हामी हेर्छौँ भने चाहिँ 4:6-7 पनि हामी यही कुराहरू पाउँछौँ। हरेक कुरामा चाहिँ धन्यवादी भएर आफ्नो बिन्ती चाहिँ परमेश्वरमा जाहेर गर्नुपर्छ भन्ने कुरा। हरेक कुरामा धन्यवादी हुनुहोस्। तपाईँ कुन अवस्थामा हुनुहुन्छ यो समय मलाई थाहा छैन, र पनि हाम्रो परमेश्वरलाई तपाईँको अवस्था थाहा छ, किनकि परमेश्वरले तपाईँलाई यो पृथ्वीमा ल्याउनु भएको हो। तपाईँ बिना योजना हुनुहुन्न, त्यस कारणले गर्दा तपाईँ धन्यवादी हुनुहोस् है भन्ने उत्साह दिन चाहन्छु। तपाईँको हरेक अवस्थामा धन्यवादी हुनुहोस्। तपाईँलाई परमेश्वरले साथ दिनुहुनेछ, सहायता गर्नुहुनेछ र प्रेम गर्नुहुनेछ। तपाईँको अवस्थाबाट तपाईँलाई बाहिर निकाल्नुहुनेछ र एउटा आनन्दित जीवन तपाईँलाई दिनुहुनेछ। यही उत्साह यो बिहानी दिँदै तपाईँहरूबाट म ज्ञानु बिदा हुन चाहन्छु। जय मसीह। नमस्कार। गुड न्युज एफएम सुन्दै गर्नुहोला।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

म पास्टर रुबेन बस्नेत, स्मरण मिशन चर्चको सिनियर पास्टर। आजको यो कार्यक्रम वर्ड अफ द डेमा तपाईँहरूलाई फेरि पनि हार्दिक स्वागत गर्दछौ। तपाईँहरू आज जहाँबाट यो कार्यक्रम सुन्दै हुनुहुन्छ, तपाईँहरूलाई परमेश्वरले आशिष दिनुभएको होस् र म विश्वास गर्दछु आजको यो कार्यक्रमले तपाईँहरूलाई अवश्य पनि आशिषित तुल्याउनेछ। गएको हप्तामा जस्तै आज पनि हाम्रो बीचमा भियतनामबाट डाक्टर पावल आए हुनुहुन्छ, जो एक समयमा विच डाक्टर झाँक्री हुनुहुन्थ्यो, तर अहिले उहाँ ख्रिस्ट येशूको प्रेरित हुनुहुन्छ। उहाँको जीवन परमेश्वरले पूर्ण रूपमा परिवर्तन गर्नुभयो। त्यसपछि उहाँ 92 भन्दा बढी देशमा सुसमाचार प्रचार गर्दै सिकाउँदै र मण्डलीलाई उहाँले तालिम दिँदै बलियो बनाउँदै यात्रा गर्नुभएको छ। आज नेपालमा उहाँ आउँदाखेरि उहाँको गवाई र उहाँको मुखबाट परमेश्वरको वचन सुन्नको लागि यो अवसर दिनुभएको लागि म परमेश्वरलाई धन्यवाद चढाउँदछु। र आज हामीसँग स्टुडियोमा डाक्टर पावल आए हुनुहुन्छ र उहाँको निम्ति मैले तपाईँहरूलाई नेपालीमा उल्था गरेर आजको कार्यक्रममा हामी अगाडि बढ्नेछौ। वेलकम डाक्टर पावल टु दिस प्रोग्राम।

0: morning, Vietnam.
1: Good morning, Nepal. Good morning, Vietnam.
0: Well, thank you very much for allowing me to be here with you today.
1: आज तपाईले मलाई यो समय दिनुभएको लागि म तपाईलाई धेरै धन्यवाद दिन चाहन्छु.
0: I am excited to be with you.
1: आज तपाईको बीचमा हुन पाउँदा म धेरै खुसी छु.
0: I love Nepal and love Nepalese people.
1: नेपाल र नेपालका मानिसहरूलाई म धेरै मन पराउँदछु.
0: But today I have a very good story to tell you.
1: आज तपाईको बीचमा मलाई राम्रो एउटा कथा भन्न मन लागेको छ.
0: Well, I was born in a family, my grandfather was a Chinese medical doctor.
1: अनि म यस्तो गाउँमा जन्मिए यस्तो परिवारमा जन्मिए जहाँ मेरो हजुरबुवा चाहिँ एउटा चाइनिज अनि मेडिकल डाक्टर हुनुहुन्थ्यो.
0: And he was very, very rich.
1: उहाँ धेरै धनी हुनुहुन्थ्यो.
0: But the more he getting richer, the more politicians try to make money off him.
1: अनि उहाँ जति जति धनी हुँदै हुँदै जानुहुन्थ्यो अनि राजनीतिज्ञहरूले चाहिँ उहाँबाट धेरै रुपियाँ पैसा कमाउन चाहन्थे.
0: So later on, he sent my father into politics to protect him.
1: त्यसपछि उहाँ मेरो हजुरबुवाले मेरो बुवालाई राजनीतिमा भर्ना गरिदिनु भयो ताकि उहाँले उहाँलाई सुरक्षा दिन सक्नु भएको होस् भनेर.
0: So my father was a mayor of the city.
1: अनि मेरो बुवा चाहिँ एउटा शहरको मेयर हुनुहुन्थ्यो.
0: But after many years in politics, he getting tired.
1: अनि उहाँ धेरै सालसम्म उहाँ राजनीतिमा हुनुभएको कारणले उहाँ थाक्नु भयो.
0: So when I was born,
1: जब म जन्मिए,
0: my grandfather and my father discussed together.
1: अनि मेरो हजुरबुवा र बुवाले छलफल गर्नुभयो.
0: Where to go to send me?
1: अब मेरो नातिलाई कहाँ पठाउने त?
0: They don't want to send me to business.
1: अनि मलाई व्यवसाय गरेर पठाउने कि?
0: They also don't want me to go to politics.
1: मलाई राजनीति गर्न पठाउने.
0: So they thinking about send me to religious.
1: अनि हामीले मलाई कहीँ न कहीँ पठाउन उहाँले इच्छा गर्नुभयो.
0: So they decided to send me to Buddhist temple to train to be a Buddhist monk.
1: त्यसपछि उहाँले मलाई बुद्धिस्टको मन्दिरमा उहाँले मलाई पठाउनु भयो ताकि म बुद्धिस्टको पुजारी हुन सकु.
0: Because they think if they get in rich like them, I have a lot of headache like them.
1: किनकि जब म उहाँहरू जस्तै भए भने मेरो धेरै टाउको दुखाइ हुने थियो पोलिटिक्स भयो भने. अनि यदि म राजनीतिज्ञ भए भने म उहाँहरू जस्तै गर्नुपर्छ भन्ने उहाँहरू जान्नुहुन्थ्यो.
0: त्यसै कारणले
1: उहाँले चाहिँ मेरो नाति मेरो छोरा चाहिँ एउटा बुद्धिस्टको मङ्क नै बनोस् भन्ने उहाँले चाहनुभयो.
0: So they gave me to Buddha and Buddhist monk give me a name.
1: त्यसपछि उहाँले मलाई बुद्धिस्ट मङ्कमा राखिदिनु भयो र मलाई नाम दिनुभयो.
0: And my name in Vietnamese Chanden I mean stop loving the world.
1: अनि मेरो नाम बुद्धिस्टमा गइसकेपछि मेरो नाम चन्दन आई दिनुभयो जसको अर्थ अनि संसारलाई प्रेम नगर्ने.
0: So later on, I will grow up in a Buddhist temple for 9 years.
1: त्यसपछि म 9 वर्षसम्म बुद्धिस्टको मङ्क जस्तै भएर मैले समय बिताए.
0: So I will train and learn the Buddha life and Buddha teaching.
1: मैले त्यसपछि बुद्धको जीवन र बुद्धको शिक्षा बारेमा मैले सिके.
0: I love it.
1: मैले धेरै मन पराए.
0: But then after 9 years, one day I read to the life story of Buddha.
1: This pachi 9 varsha pachi maile feri pani ek chuti Buddha ko barema jivan kahani maile padhe.
0: In the evening he knew that he about to die and go to Nirvana.
1: अनि अन्तिममा बेलुकाको समयमा उहाँले थाहा पाउनु भयो कि अब उहाँ मर्दै हुनुहुन्छ र नभादामा जाँदै हुनुहुन्छ.
0: And he told his disciples, "Tonight I will to leave you to go to Nirvana."
1: अनि उहाँले बेलुका आफ्नो चेलाहरूलाई भन्नुभयो म अब आज राति मर्छु र म नभादामा जाँदैछु.
0: And one of his disciples, his name Ananda, cried and asked.
1: अनि अर्को एकजना उहाँको चेलाले रुदै रुदै उहाँलाई प्रश्न गर्नुभयो.
0: Oh, Master, if you go to Nirvana, who will go to teach us and lead us the day to come?
1: अनि ए मेरो प्रभु तपाईँ यदि नभादा जानुभयो भने हामीले कसले सिकाउँछ हामीलाई कसले सुरक्षा दिन्छ भनेर उहाँले सोध्नुभयो.
0: And he pointed finger to the moon and said, "Look, I show you the light, but I am not the light."
1: अनि उहाँले चन्द्रमालाई देखाएर भन्नुभयो हेर म ज्योति होइन तर ज्योति चाहिँ उहाँ हुनुहुन्छ भनेर देखाउनुभयो.
0: I'm showing you the way, but I'm not the way.
1: उहाँले भन्नुभयो म तिमीलाई बाटो देखाउँदैछु तर बाटो चाहिँ म होइन.
0: In one day will be a world savior. He will come and stay with you, teach you and lead you.
1: अनि उहाँले भन्नुभयो एक दिन मुक्तिदाता आउनुहुन्छ जो तपाईँहरूसँग हुनुहुनेछ र उहाँले तिमीलाई सिकाउनुहुनेछ भनेर भन्नुभयो.
0: I am not the beginning Buddha, I am not the last Buddha.
1: म सुरुको बुद्ध पनि होइन र अन्तिमको बुद्ध पनि म होइन.
0: But when the world savior come, he will be with you, teach you, and lead you forever.
1: तर जब मुक्तिदाता आउनुहुनेछ उहाँले तिमीलाई सिकाउनुहुनेछ तिमीलाई अगुवाई गर्नुहुनेछ र तिमीहरू सँगसँगै अनन्तसम्म रहनुहुनेछ.
0: So I asked my master monk, when will the world savior come in?
1: त्यसपछि मैले प्रश्न सोधे आफूलाई कहिले मुक्तिदाता आउनुहुन्छ त.
0: He said, I don't know.
1: र उहाँले भन्नुभयो मलाई नि थाहा छैन.
0: So I asked him, where he going to be?
1: अनि उहाँलाई फेरि सोधे अब उहाँ नर्मदा कहाँ जानुहुन्छ त.
0: He said, I don't know.
1: त्यो पनि मलाई थाहा छैन.
0: So I thought myself, how come I'm waiting for world savior and I don't know when he come, where he come?
1: त्यसपछि मैले आफूले भने मैले कस्तो मुक्तिदातालाई खोज पर्खिरहेको छु, आराधना गरिरहेछु, पुजिरहेको छु जसलाई आफू कहाँ जाने भन्ने कुरा पनि थाहा छैन र कहिले आउँछु भन्ने कुरा पनि थाहा छैन.
0: So I want to learn and follow the way Buddha did.
1: अनि बुद्धले जे जे कुरा गर्नुभयो म त्यो अनुसार म अगाडि सिक्नलाई इच्छा गरे.
0: Buddha was born in the king palace.
1: अनि बुद्ध चाहिँ एउटा राजाको दरबारमा जन्म लिनु भएको रहेछ.
0: And one day he want to make an observation what happened outside of palace.
1: अनि दरबारको बाहिर के भइरहेको छ भनेर एक दिन उहाँले यसो हेर विचार गर्न जानुभयो.
0: So he went out and met observation to see what going on.
1: अनि त्यहाँ बाहिर के भइरहेको छ भनेर बुझ्नको निम्ति उहाँ जाँदाखेरि
0: and he found that men were born.
1: अनि उहाँले पत्तो लगाउनु भयो मानिस जन्मदा रहेछन्.
0: They growing up getting old.
1: तिनीहरू हुर्कदै हुर्कदै बढ्दै गएर वृद्ध हुँदा रहेछन्.
0: And they will be suffering.
1: तिनीहरूलाई दुःख पीडा तिनीहरूले भोग्नु पर्दो रहेछ.
0: And then die.
1: तिनीहरू मर्दो रहेछन्.
0: So the life is meaningless.
1: र त्यसै कारणले यो जीवन चाहिँ अर्थहीन रहेछ.
0: That's the reason why he left the palace and went to the west and looking for the world savior.
1: त्यसै कारणले उहाँले आफ्नो दरबारलाई छोडेर उहाँले ध्यानमा जानुभयो र मुक्तिदाताको खोजीमा उहाँ ध्यानमा जानुभयो.
0: So I decided to follow him by I left the Buddhist temple and went to search for the world savior.
1: अनि त्यसपछि मैले पनि बुद्ध जस्तै बुद्धको मोनास्ट्री छोडेर मैले मुक्तिदाताको खोजीमा म गए.
0: And unfortunately though the day nobody in my town tell me about world savior.
1: त्यो समयमा मेरो जीवनमा कसैले पनि मलाई मुक्तिदाताको बारेमा अहिलेसम्म बताएको थिएन.
0: So I met a witch doctor.
1: त्यसपछि मैले एउटा झाँक्रीलाई भेटे.
0: And I told him what my desire was.
1: अनि मैले उहाँलाई भने मेरो इच्छा के छ भन्ने कुरा उहाँलाई मैले बताए.
0: So if you want to save the world you must have power.
1: यदि तिमीले यो संसारलाई बचाउन चाहन्छौ भने तिमीसँग शक्ति हुनुपर्छ.
0: And he can help me to get power to help other people.
1: Ra wale mala tyo jhakri le malai shakti dinuhuncha taki maile aru lai bachauna saku.
0: So I stayed with him and studied for 5 years.
1: Tespachi ma waha sangai basera 5 barsha samma jhakri ko mantra tantra haru maile padhna shuru gare.
0: In this 5 years he teach me the name of 3,366 gods.
1: त्यसपछि यो 5 वर्षको अवधिमा उहाँले मलाई 3,366 वटा ईश्वरको बारेमा देवी देवताको बारेमा उहाँले मलाई सिकाउनु भयो.
0: So I learned the name and I learned how to pray with the gods.
1: अनि त्यसपछि मैले उहाँहरूको नाउँलाई कण्ठ पारे र कसरी प्रार्थना गरे भन्ने कण्ठ पारे.
0: And at the 5 years, I was ordained as a master witch doctor.
1: त्यसपछि 5 वर्षपछि मलाई मास्टर झाँक्रीहरूको पनि मालिक भनेर मलाई अभिषेक गरियो.
0: So now in my city, my grandfather control all economies.
1: अनि अहिले मेरो सहरमा मेरो हजुरबुवाले सबै शिक्षाहरू उहाँले नियन्त्रण गर्नुहुन्छ.
0: My father control in politics.
1: मेरो बुवाले चाहिँ पोलिटिक्समा सबैलाई नियन्त्रण गर्नुहुन्छ.
0: But as a witch doctor, I control in spirits.
1: अनि म एउटा झाँक्री भइसकेको कारणले गर्दाखेरि म आत्मामा मानिसहरूलाई नियन्त्रण गर्न सक्छु.
0: And as a control spirit, I have more money than and power than both my grandfather and my father combined together.
1: अनि म झाँक्री भएको कारणले गर्दाखेरि मेरो हजुरबुवासँग भन्दा मेरो बुवासँग भन्दा मसँग अझै बढी रुपियाँ पैसा भयो.
0: And I thought myself, I may enjoy all my life.
1: अनि मैले सोचे मैले मेरो जीवन पूरा जीवन आनन्दले बिताउन सक्छु.
0: But in January of 1970, missionary came to my town.
1: 1970 जनवरीमा मेरो गाउँमा एउटा मिशनरी प्रभुको जन आउनुभयो.
0: Oh, I don't care what they are.
1: तिनीहरू जोसुकै हुन् मलाई मतलब छैन.
0: इन माइ लिटल टाउन व्हेन पीपल हैव प्रॉब्लम दे अलवेज कम टु मी.
1: किनकि मेरो त्यो सानो गाउँमा जब मानिसहरूलाई समस्या पर्थ्यो तिनीहरू म कहाँ आउने गर्दथे.
0: But after 3 nights, my whole town was shaken.
1: अनि त्यसपछि त्यो 3 दिनसम्म जब उहाँ मिशनरी आउँदैछ भनेर सुनेपछि मलाई एकदमै निराश भयो, टाउको मलाई दुख्यो.
0: So now my witchcraft student come to me.
1: अनि त्यसपछि एउटा मेरो witchcraft मेरो लामा झाँक्री गर्ने विद्यार्थी मका आयो.
0: They say, oh master, we are in trouble.
1: अनि उहाँले भन्नुभयो, ए मास्टर मालिक, हामी त अब समस्यामा पर्ने भयौ.
0: What wrong?
1: के भयो?
0: Every night our people left us.
1: किनकि हरेक दिन हाम्रो मानिसहरूले हामीलाई छोडिरहेका छन्.
0: And they go to follow with the missionary.
1: अनि तिनीहरू चाहिँ गएर मिशनरीहरूको पछि लागिरहेका छन्.
0: And they say they are worship a living God.
1: अब तिनीहरूले भन्दैछन् तिनीहरूले चाहिँ एउटा जीवित ईश्वरलाई विश्वास गरेका छन् भनेर.
0: And they try to tell us that all the God we worship are dead gods.
1: र तिनीहरूले भन्दैछन् कि हामीले पूजा गरेको सबै देवी देवता त मृत छन् भनेर भनिरहेका छन्.
0: So you better go and shut them down and kick them out.
1: र त्यसै कारण मालिक, तपाईँ प्रधान पुजारी हुनुहुन्छ, झाँक्री हुनुहुन्छ, तपाईँ जानुहोस् र तिनीहरूलाई त्यहाँबाट निकालिदिनुहोस् भनेर भन्यो.
0: So okay, okay, tomorrow night I will go check it out.
1: अनि मैले भने म भोलि बिहान म जान्छु र हेर्छु.
0: So next evening I went.
1: अनि त्यसपछि त्यो बेलुका म गए.
0: And you need to know that I was 29 years Buddhist temple and 5 years witchcraft.
1: हेर्नुहोस्, म 9 वर्ष बुद्धिस्टको टेम्पलमा म मङ्क भएको थिएँ र 5 वर्ष म झाँक्रीको मन्त्र सिकिरहेको थिएँ.
0: So with this 14 year of training, I know how to perform a religion ceremony very well.
1: र यो 14 वर्षको समयमा मैले कसरी धार्मिक विधिहरू परम्पराहरू गर्ने भन्ने कुरा मैले सिकिसकेको थिएँ.
0: And I expect to see this missionary will perform their religion ceremony.
1: अनि मैले सुनेको सोचेको थिएँ कि यी मिशनरीहरूले आफ्नो धर्मको अभ्यास गर्छन्.
0: But I was disappointed.
1: र मैले यसलाई चाहिँ तिनीहरूको शक्तिलाई सेरोमनीलाई चाहिँ मैले यिनलाई भस्म पारिदिन्छु भनेर मैले सोचे.
0: They really don't know how to perform a religion ceremony.
1: तिनीहरू यो मिशनहरूलाई थाहै छैन कसरी यो धार्मिक विधिहरू गर्नुपर्छ भनेर तिनीहरूलाई थाहा छैन भनेर मैले सोचे.
0: But they come together and they sing many happy songs.
1: तर तिनीहरू सँगै भेला भएर तिनीहरूले मिठो मिठो गीतहरू गाए.
0: And I was surprised, how come they always sing and all look happy?
1: अनि मैले सोचे होइन यिनीहरू कसरी सबैजनाले गीत गाउँदै खुसी हुँदै नाचिरहेका छन्.
0: And you know, I used to sing, to pray, but always sorrow, sad.
1: अनि यो तपाईँलाई थाहा छ, म पनि गाउने गर्थे, म पनि प्रार्थना गर्थे, तर म सधैँ निराश भइरहेको थिएँ.
0: Because within ourselves, we are born in the ocean of sin.
1: किनकि हाम्रो जीवन चाहिँ हामी एउटा समुद्रमा जन्मिएको जस्तै हामी थियौँ.
0: And we wonder how can we swim out of ocean of sin.
1: अनि यो पापको समुद्रबाट हामी कसरी बाहिर निस्कने भनेर हामी अन्योलमा परिरहेका थियौं.
0: But for them they say, well, Jesus came from heaven to this earth.
1: अनि तर त्यो मिशनरहरूले भन्नुभयो कि येशु ख्रीष्ट स्वर्गबाट संसारमा उहाँ आउनुभयो.
0: He came not bring to you a religion.
1: वा येशु चाहिँ तिमीहरूलाई धर्म ल्याउनको लागि उहाँ आउनु भएको होइन.
0: But he came to build a relationship between you and the creator of universe.
1: तर येशु ख्रीष्ट संसारमा आउनुभयो ताकि तपाईँलाई स्वर्ग अनि पृथ्वीको सृष्टिकर्तासँग मेल मिलाप गराउनको निमित्त.
0: Every religion seems very good.
1: सबै धर्महरू राम्रै देखिन्छन्.
0: But religion teaches you many rules and many laws.
1: तर धर्मले धेरै नीति नियमहरू कानूनहरू तपाईँलाई सिकाउँदछ.
0: And the more you involve in religion, the more you bear a lot of burden from the rule, regulation and law.
1: जति तपाईँ धर्म कर्ममा लाग्नुहुन्छ त्यति नै तपाईँलाई यसको कानून व्यवस्थाहरूले धर्म कर्मले तपाईँलाई बलियो अनि बाँध्ने गर्दछ.
0: But Jesus Christ, when he came, he said, Come to me, all are labor and heavy burden, then I give you rest.
1: अनि प्रभु येशू जब संसारमा आउनु उहाँले भन्नुभयो, हे सबै थाकेका र बोझले दबेका हो, म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु.
0: Some of you, maybe your doctor give you a very bad report about your body, your health.
1: तपाईँहरू कतिजनालाई डाक्टरले तपाईँको स्वास्थ्यको बारेमा, शरीरको बारेमा खराब रिपोर्टहरू दिइरहेका हुन सक्छन्.
0: So you have a burden about your physically body and health.
1: तपाईँको शरीरमा यो दुर्बलता कारणले तपाईँलाई बोझ भइरहेको हुन सक्दछ.
0: Some of you, maybe your spouse left you, your parent or your children left you.
1: Huna sakcha kasai lai tapaharu bich ma kasai lai afno chhora chhori le ya ta afno abhibhavak le tapailai tyageka chhodeka huna sakchan.
0: And you have a burden in your family relationship.
1: Tapaiko sambandha ma pani ani tya thulo bojh bhairheko huna sakdacha.
0: Some of you, maybe your business not going well.
1: Huna sakcha kati jana ko byawasay haru ramro gairheko chaina hola.
0: Some of you, maybe you are bankrupt.
1: Huna sakcha kasai ko bank chai khali bhara ritisayeko huna sakcha.
0: Maybe you have burden in your financial problem.
1: Huna sakcha tapai ko aarthik awastha ma tapai lai bojh bhairheko huna sakcha.
0: But we have a good news for you.
1: Tara tapai ko lagi ma sanga euta asal samachar cha.
0: That Jesus Christ is greater than all of your burdens.
1: Jesus Christ sabai tapai ko samasya बोझहरूभन्दा उहाँ महान हुनुहुन्छ.
0: Come to him and cast out all your care to him because he care for you.
1: Yesu Christ ka aunus na tapaiko sara chinta fikri wala sumpi dinos kinaki wale tapaiko wasta fikri garnuhuncha.
0: So less than 10 minutes they made a first auto call.
1: Ani 10 minute ko bhitra ma tapailai alter call garne chu.
0: And I saw many people run from every corner to the front and give all their burdens to Jesus.
1: Tespachi ma ti samay ko barema kura gareko chu. Missionary le 10 minute ma waha le alter call garnu bhayo ra sabai jana manish haru daudidai waha ko agadi gaye.
0: And I saw among them were many of my followers.
1: Ani tespachi ma tya dherai jaso chai mero malai pachhyaune manish harulai maile dekhe.
0: Oh, I wasn't happy.
1: म त्यतिखेर एकदमै खुसी भइन, निराश भए.
0: I wonder, hey, what are you guys doing here?
1: Ah, timule ta ke garireko chhau bhanera maile bhane.
0: But then after they pray for their burden,
1: tab tinule afno bojh ko lagi tinule prarthana gare.
0: They sing another happy song.
1: Tespachi tinule feri arko mitho ananda ko khushiyale git gaaye.
0: And say, if any one of you been here in past few nights,
1: yadi tapai yaha koi kunai raat dekhi aunu kehi raat dekhi yaha hununcha bhane,
0: if you came with problem, with burden, and we prayed for you,
1: tapai ko samasya chinta fikri liera tapai aunu bhayeko chha, hami prarthana.
0: And then I, if God already answered our prayer and saw your problem,
1: is the permission to go pray to sunnu bhaye ra tapai ko prarthana jawab dinu bhayo bhane,
0: we love to invite you come to share your testimony.
1: Tapai agadi aera afno gaubhar bannos bhanera waha le bhannu bhayo.
0: Because you have go to have a victory life based on the forgiveness of Jesus and your testimony.
1: तपाईं को जुन तपाईंले पाउनु गवाही बाट तपाईं परमेश्वरले तपाईंको जीवनमा गर्नुभएको क्षमाको बारेमा तपाईंले भन्नुस् भनेर उहाँले भन्नुभयो.
0: Again I saw a lot of people run in front and share the testimony.
1: त्यसपछि फेरि मैले देखे त्यहाँ धेरै जना मानिसहरू अगाडि गुरुर दौडिदै गएर आफ्नो गवाहीहरू बाँडिरहेको मैले देखे.
0: When I heard their testimony,
1: जब मैले त्यो गवाहीहरू सुने,
0: I thought myself,
1: मैले आफूले आफूलाई सोचे,
0: look like the missionary put money all together.
1: अनि मैले आफूले आफूलाई सोचे, जसरी मैले गर्थे मिसनरीले पनि पक्कै पनि पैसा जम्मा गरे होला.
0: And hide them to advertise for their religion.
1: अनि तिनीहरूले पक्कै पनि आफूले पैसा पनि लिए होला र आफ्नो धर्मलाई यिनीहरूले विज्ञापन गरे होला भनेर मैले सोचे.
0: Them sooner or later I go to lose my job.
1: अनि यदि मैले यिनीहरूलाई रोकिन भने त मेरो आज या भोलि या पर्सि नै मेरो जागिर पक्कै पनि जान्छ भनेर मैले सोचे.
0: So that night I pray to 1,000 God.
1: त्यो रात मैले 1,000 देवी देवतालाई मैले पुकारा गर्दा प्रार्थना गरे.
0: But after over 3 hours passed by,
1: 3 घंटा बितिसक्यो.
0: In my spirit, I recognize none of my God show up.
1: अनि मेरो आत्मामा मैले थाहा भयो कि कुनै पनि ईश्वरले मेरो प्रार्थना सुनेनन्.
0: And on the way home, I was disappointed with my God.
1: अनि त्यसपछि म घर जाने बेलामा बाटोमा धेरै निराश भए.
0: I asked them, where were you?
1: तपाईँ कहाँ हुनुहुन्छ? कहाँ हुनुहुन्थ्यो तपाईँ?
0: Why none of you hear my prayer and show up?
1: किन मेरो प्रार्थना कसैले सुन्नु भएन? किन म कहाँ देखा पर्नु भएन?
0: Were you in vacation without my permission?
1: तपाईँ भ्याकेसनमा छुट्टीमा हुनुहुन्थ्यो त हे ईश्वर?
0: Tomorrow I'm not going to eat, but I'll spend all day and pray and bring you back.
1: अनि म भोलि म खाना नखाइकन दिनभरि मैले प्रार्थना गर्छु तपाईँ आउनुपर्छ.
0: And together we will go to shut down this new church.
1: त्यसपछि हामी सँगै तपाईँ र ईश्वर र देवी देवता तपाईँ र म भएर हामी सँगै गएर त्यो कार्यक्रमलाई भत्ताभुङ्ग पार्नुपर्छ भनेर मैले प्रार्थना गरेँ.
0: Next day I come back earlier and I pray to 2,000 God.
1: भोलि बिहान म छिट्टै आएर 2,000 जना देवी देवतालाई मैले पुकारा गरेँ.
0: When the church are worshiping, singing very happy.
1: जब चर्च चाहिँ क्रिस्चियनहरूले त्यहाँ आनन्दले गीत गाउँदै खुसियाली मनाइरहेका थिए.
0: And I were very sad, very sorrow.
1: And were
0: upset, oh my
1: God. But
0: I continued to pray for
1: 2,000 gods. It's
0: over 4 hours passed
1: by.
0: Again, I recognize that none of my gods show up.
1: मैले यो कुरा फेरि बुझे कि कसैले मेरो प्रार्थना सुनेका रहेनछन्.
0: So on the way back last night,
1: अनि त्यो राति चाहिँ जब म घर जाँदाखेरि,
0: I told my God, I don't know what's wrong with you.
1: मैले भने, हे ईश्वर, तपाईलाई के खास, तपाईलाई समस्या के छ, किन मेरो प्रार्थना सुन्नु भएन?
0: But tonight I'm not going to sleep.
1: आज म सुत्दै सुत्दिन प्रभु.
0: I will spend whole night to pray to bring all 3,000 God back.
1: अनि मैले आज रातभरि म नसुतेर म प्रार्थना गर्छु, मेरो 3,000 देवी देवतालाई मैले पछि ल्याउनु पर्यो.
0: So tomorrow together we go to shut down the church, kick our missionary.
1: 3,000 जना देवी देवतालाई म लिएर भोलि गएर त्यो कार्यक्रममा हमला गर्नुपर्छ हामीले.
0: So next day I come back early.
1: त्यस कारण भोलि बिहान म फेरि पनि बिहानै आए.
0: And I spend time to pray to all 3,366 God.
1: मैले 3,366 वटा देवी देवतालाई मैले फेरि बोली पुकारा गरे.
0: And I was very sad, very sorrow.
1: Ma dhere nirash thie, pina ma thie, chinta ma thie.
0: But the same time, the Christian in the church, they seem very happy.
1: Par tei samay ma church ka Christian haru ta dherai khushi thie.
0: And they say, we are happy because we are worship a living God.
1: Hami dherai khushi chhau karan hami euta jivit parmeshwar lai aradhana garireka chhau.
0: And he is the only one arose from the dead.
1: Wa euta matra ishwar hunuhuncha jasle mrityu lai jitera waha pauri uthnu bhayo.
0: And if he can help himself to get out the grave,
1: yadi waha lai afale mrityu bata jitera waha pauri uthnu saknu huncha bhane,
0: he will go to help whoever need.
1: Yadi waha lai chai jo jo lai sahayata khaanchu chha waha lai tinilai pani sahayata garnuhuncha.
0: And Jesus said, I come to bring you life even more abundantly.
1: अनि प्रभु येशूले भन्नुभयो कि मैले तिमीलाई जीवन दिन आए र त्यो जीवन प्रशस्त मात्रामा दिन आए भनेर उहाँले भन्नुभएको थियो.
0: If you have many other gods,
1: यदि तिमीहरूसँग धेरै ईश्वर देवी देवता छन् भने,
0: but they cannot help you,
1: तिनीहरूले तपाईँलाई सहायता गर्न सक्दैनन्.
0: You still sick in your body,
1: तपाईँ अझै पनि बिमारी हुनुहुन्छ आफ्नो शरीरमा.
0: You still worry and sorrow,
1: तपाईँ आफै चिन्तित हुनुहुन्छ र निराश हुनुहुन्छ.
0: You always failure, you cannot do good things.
1: तपाईँले सधैँ फेल हुनुहुन्छ, तपाईँ सधैँ हार खानुहुन्छ र असल काम गर्न सक्नु भइरहेको छैन.
0: तपाईँको
1: जीवनमा त्यो जीवित परमेश्वरलाई तपाईँले निमन्त्रणा गर्नु हो.
0: तपाईँको
1: दिमागमा विचारमा परमेश्वरले शान्ति दिनुहुनेछ.
0: तपाईँको
1: शरीरमा उहाँले स्वस्थ दिनुहुन्छ.
0: तपाईँको
1: दैनिक जीवनमा उहाँले विजय दिनुहुन्छ.
0: And I were not happy.
1: म त्यतिको सुन्दाखेरि पनि म निराश थिएँ.
0: But I were wonder why my God not showing up.
1: तर मलाई धेरै चिन्ता थियो, मेरो किन मेरो ईश्वरले सुन्नु भएन.
0: So before they ended the service in the church,
1: अनि उहाँले संगति सक्नुभन्दा पहिला त्यो चर्चमा,
0: there is met another announcement.
1: उहाँले अर्को अनाउन्समेन्ट उहाँले गर्नुभयो.
0: They say, if any one of you came,
1: यदि तपाईँ यहाँ कोही आउँदै हुनुहुन्छ भने,
0: maybe past few nights you see what happened here.
1: तपाईँले यहाँ केही दिन अरू केही रातमा तपाईँले दुई चार रातमा तपाईँले जे जे देखिरहनु भएको छ यहाँ,
0: maybe in past few nights you heard the word of God.
1: हुन सक्छ यो दुई तिन दिनको रातमा तपाईँले परमेश्वरको वचन तपाईँ सुन्नुभयो होला.
0: That we read from holy Bible.
1: हामी जुन पवित्र बाइबलबाट पढेका थियौँ.
0: If you saw many miracles happen among our midst.
1: हाम्रो बीचमा यहाँ आश्चर्य कर्महरू भएको तपाईँले देख्नु भएको छ होला.
0: If you heard many wonderful testimony from our people here,
1: हाम्रो मानिसहरूबाट तपाईँले एकदम आश्चर्यमय गवाईहरू सुन्दै हुनुहुन्थ्यो होला.
0: But if you have any question,
1: यदि तपाईँहरूसँग कुनै प्रश्न छ भने,
0: oh please don't leave the church with your question.
1: तपाईँको प्रश्न बिना प्रश्नको उत्तर नपाइकन तपाईँ चर्च नछोड्नु होला.
0: The whole world have many questions.
1: संसार सारा संसारसँग धेरै धेरै प्रश्नहरू छन्.
0: But God who created the world have a answer for your life.
1: र जसले स्वर्ग अनि पृथ्वी सृष्टि गर्नुभयो त्यो ईश्वरसँग तपाईँको हरेक प्रश्नको जवाफहरू छन्.
0: He created you very good because you're different from animal.
1: परमेश्वरले तपाईलाई अति असल तरिकाले उहाँले बनाउनु भएको छ.
0: And he blow his spirit into your nose, you become a living spirit.
1: तपाईको नाकबाट उहाँले जीवित सास फुकिदिनु भयो ताकि तपाईँ जीवित रहन सक्नु भएको होस्.
0: And he said, I have a plan for you.
1: उहाँले भन्दै हुनुहुन्छ मसँग तिम्रो लागि योजना छ.
0: My plan not to harm you.
1: म त्यो चाहिँ तिमीलाई अनिष्ट गर्न होइन,
0: but to bless you.
1: तर तिमीलाई म आशिष दिनको निम्ति.
0: My plan to prosper you.
1: तिमीलाई समृद्धि गराउनको निम्ति हो.
0: My plan to give you hope and future.
1: तिमीलाई आशा र भविष्य दिनको निम्ति हो.
0: And I raised up many, many questions.
1: मसँग धेरै प्रश्न मैले जो प्रश्न खडा गरे.
0: But they opened the Holy Bible.
1: तिनीहरूले बाइबलहरू खोले.
0: And give me all the answers.
1: र सबै प्रश्नको जवाफहरू दिए.
0: And I recognize that greater He is living God.
1: अनि मैले यो कुरा महसुस गरेँ कि उहाँको उहाँ यीशुको बारे चाहिँ जब सुन्दाखेरि उहाँ चाहिँ महान हुनुहुँदो रहेछ.
0: Then all over 3,000 God I have been serving for many years.
1: मैले धेरै वर्षदेखि 3,366 वटा ईश्वर देवी देवतालाई पूजेको भन्दा उहाँ यीशु चाहिँ महान हुनुहुँदो रहेछ.
0: I know that because Jesus arose from the dead.
1: मलाई यो थाहा भयो किनकि यीशुले मृत्युलाई जितेर उहाँ बौरी उठ्नुभयो.
0: He able to help himself to get out the grave.
1: उहाँले चियानबाट आफूले आफूलाई सहायता गरेर उहाँ चियानबाट निस्कनु भयो.
0: Oh my God, what that.
1: सबै मेरो देवी देवता चाहिँ मरेका रहेछन्.
0: And they all still keep behind the grave.
1: तिनीहरू अहिले पनि चिहान भित्र लुकिरहेका छन्.
0: They cannot help themselves to get out. How can they help me?
1: तिनीहरूले आफूले आफूलाई मृत्युबाट जित्न सक्छन् भने मलाई कसरी तिनीहरू जिताउन सक्छन्?
0: Jesus Christ, the only one arose from the dead.
1: येशु ख्रीष्ट मात्र एकजना हुनुहुन्छ जसले मृत्युलाई जितेर उहाँ बौरी उठ्नुभयो.
0: All the king were dead.
1: सबै राजाहरू मरे.
0: President were dead.
1: अनि राष्ट्रपतिहरू मर्नेछन्.
0: Prime minister were dead.
1: प्रधानमन्त्रीहरू मर्नेछन्.
0: Religious leader were dead.
1: अनि धार्मिक नेताहरू मर्नेछन्.
0: None of them arose from the dead.
1: कोही पनि मृत्युलाई जितेर बौरी उठेनन्.
0: They cannot help themselves.
1: तिनीहरूले आफूले आफूलाई सहायता गर्न सकेनन्.
0: There is no way they can help you.
1: तिनीहरूलाई तपाईँलाई आफूले सहायता गर्ने कुनै पनि बाटो छैन.
0: But Jesus arose from the dead.
1: तर येशु चाहिँ मृत्युलाई जितेर बौरी उठ्नुभयो.
0: If you believe in him.
1: यदि तपाईँले येशुलाई विश्वास गर्नुभयो भने.
0: And he will give you life.
1: तपाईँलाई उहाँले जीवन दिनुहुन्छ.
0: And life even more abundant.
1: अनि त्यो पनि जीवन प्रशस्त मात्र.
0: And that's even in I found the answer.
1: अनि मैले यो जवाफ मैले पाएँ.
0: And I gave my life to him.
1: त्यसपछि मैले मेरो जीवन उहाँलाई दिए.
0: For 56 years passed by.
1: 56 वर्ष बित्यो.
0: He did many many miracles in my life.
1: मेरो जीवनमा उहाँले धेरै आश्चर्य कर्म गर्नुभएको छ.
0: In my family.
1: मेरो परिवारमा.
0: And now he sent me around the world.
1: अहिले उहाँले मलाई सारा संसारभरि उहाँले मलाई पठाउँदै हुनुहुन्छ.
0: To tell people the good news.
1: अनि यो सुसन्देश सुसमाचार प्रचार गर्न निम्ति.
0: God have a plan for you.
1: परमेश्वरले तपाईँको लागि योजना बनाउनु
0: भएको छ. He planned not to harm you.
1: तपाईँलाई नाश गर्नु तपाईँलाई अप्ठ्यारो विनाश पार्नु होइन.
0: He planned to bless you.
1: तपाईँलाई आशिष दिनको निम्ति.
0: He planned to prosper you.
1: तपाईँलाई समृद्धिमा ल्याउनको निम्ति.
0: He planned to give you hope.
1: तपाईँलाई आशा दिनको निम्ति.
0: He planned to give you a brighter future.
1: तपाईँलाई भविष्य उज्जवल भविष्य.
0: So come to him.
1: प्रभु कहाँ आउनुहोस्.
0: He will give you a new life.
1: प्रभुले तपाईँलाई नयाँ जीवन दिनुहुनेछ.
0: He did it for me.
1: उहाँले मेरो लागि गर्नुभयो.
0: He did it for my family.
1: मेरो परिवारको लागि उहाँले
0: गर्नुभयो. He will going to do it for you.
1: प्रभुले तपाईँको लागि पनि गर्नुहुन्छ.
0: May God bless you.
1: परमेश्वरले तपाईँलाई
0: and have a wonderful life.
1: प्रभुको जीवन आशिष तपाईँमाथि रहेको होस्.
0: Amen.
1: Thank you Pastor Paul. Thank you so much. Thank you everybody. सबैजना जतिलाई सुन्नुभयो आज कार्यक्रम म तपाईँलाई धेरै धन्यवाद दिन चाहन्छु. परमेश्वरले तपाईँलाई प्रशस्त मात्रामा आशिष दिनुभयो. जय मसीह नमस्ते.

0: म अमित थापा, तपाईँले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब तपाईँले सुन्न सक्नुहुन्छ कार्यक्रम प्रेम र जीवन पास्टर रमेश गजमेरको साथमा। मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: अहिले अमेरिकामा प्राय जस्तो यो डायमन्ड हिरा भनौ, एकदमै यो हिरा किन्ने छ, यो डायमन्डको रिङ किन्ने, डायमन्डको सिक्री किन्ने, अनि डायमन्डको कानमा लगाउने किन्ने, एक प्रकारको होडबाजी चलेको छ। यो चाहिँ इभन अहिले नेपाली समुदायहरूको बीचमा पनि हेर्ने गर्छु म कि यो डायमन्ड पुरै अहिले प्रशस्तै किन्न सफल भएका छन् नेपालीहरू पनि, अनि एक प्रकारको होडबाजी चलेको छ। अनि एकदम त्यो हिराको त्यो जुन पनि उसलाई हेर्ने भनेदेखिलाई एक प्रकारको चमक मैले देख्छु, कहिले काहीँ मजा लाग्छ त्यो देख्दाखेरि, एक प्रकारको चमक हामी त्यहाँबाट पाउँछौ। त्यति मात्र होइन, अहिले इभन अमेरिकामा पास्टरज्यूहरूले पनि रोलेक्सको घडीहरू, अब पास्टर मात्र नभनौ अरू मानिसहरूले पनि किनेका छन्, त्यो रोलेक्सको घडीहरू किनेर एकदमै एक प्रकारको उनीहरूको हातलाई सुन्दर बनाएको देख्छु। अनि त्यो रोलेक्समा पनि एक प्रकारको त्यो हिराको त्यो टिक्काहरू देख्दाखेरि मजा लाग्यो, मलाई पनि देखेर मलाई पनि मन पर्यो त्यो देख्दाखेरि चाहिँ। तर प्रियहरू, मैले आज तपाईँलाई बताउन चाहेको कुरा चाहिँ के भनेदेखिलाई, हो हामीसँग हिरा छ संसारमा, एक प्रकारको चमक हामी त्यहाँ देख्छौ, तर हाम्रो जीवन चाहिँ एउटा हिरा जस्तै चम्केको छैन। हाम्रो चाहिँ जिन्दगी चाहिँ हिरा जस्तो चम्किलो छैन, हाम्रो जिन्दगी नै अँध्यारो छ। अरूको लागि हामी चाहिँ चम्किन सकेका छैनौ, अरूको जीवनमा चाहिँ हामीले त्यो चमक दिन सकेका छैनौ भने हामीले जति नै महँगो रोलेक्स लाए तापनि, जति नै महँगो हिराको हामीले हारै किन नलगाउ, जिन्दगी चाहिँ चम्केको छैन, जिन्दगी चाहिँ अँध्यारो छ, पुरानै छ भने वास्तवमै हिरा जति नै महँगो लगाए तापनि व्यर्थ नै हुन जाँदो रहेछ। तपाईँसँग छ भने मैले तपाईँलाई डिस्करेज गर्न चाहेको होइन, तर मैले तपाईँलाई बताउन चाहेको, हामी एउटा इसाई जीवनमा हामी प्रवेश गरिसकेपछि, प्रभुलाई प्रेम गर्ने मानिसहरू हामी भइसकेपछि, हाम्रो जिन्दगी चाहिँ एउटा हिरा जस्तो चम्केको छैन भने वास्तवमै त्यो चाहिँ एउटा दुःख लाग्दो विश्वासी जीवन हुन जाँदो रहेछ। सो एउटा चम्किलो जीवन व्यतीत गर्नका लागि चाहिँ, एउटा गुड क्यारेक्टर भएको विश्वासी बन्नका लागि चाहिँ एउटै कुराको सिद्धान्त हामीले फलो गर्नुपर्छ, त्यो चाहिँ येशु ख्रिस्टको नम्रतालाई, एउटा सेवा गर्ने हृदयलाई हामीले चाहिँ फलो गर्नु पर्यो। तर आज हाम्रो क्यारेक्टरहरू बिग्रि गएका छन्, आज हाम्रो व्यक्तिगत जिन्दगी हेर्ने भने बर्बाद भएको छ, तर हामी अरूको जिन्दगीलाई हामी परिवर्तन गर्न खोज्छौ, अरूको जिन्दगीमा हामी चाहिँ प्रभाव ल्याउन खोज्छौ, त्यो चाहिँ सबैभन्दा दुःख लाग्दो कुरा हो प्रियहरू। तर आज म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, परमेश्वरले तपाईँ मलाई एउटा गवाहीको पात्र बनाउनका लागि पठाउनु भएको छ। सो एउटा गवाहीको पात्र बनिनु छ भनेदेखिलाई प्रियहरू, तपाईँ र मैले चाहिँ क्यारेक्टर चाहिँ विशेष गरेर हामीले असल क्यारेक्टरलाई चाहिँ, असल चरित्र, असल व्यवहारलाई चाहिँ मानिसहरूको बीचमा तपाईँ र मैले छर्नु पर्नेछ। आज हामीले मानिसहरूको बीचमा सुसमाचार चाहिँ हामीले पुर्याउनु छ भनेदेखिलाई तपाईँ र मैले चाहिँ हाम्रो व्यवहार क्यारेक्टर कस्तो छ, हामी मानिसहरूको बीचमा कसरी चम्काउँदैछौ, के मानिसहरूले चाहिँ हामी परमेश्वरको सन्तान हौ भन्ने कुरा चाहिँ कसरी पहिचान गर्नेछ, कसरी जान्नेछ, यो प्रश्न आज म तपाईँलाई गर्न चाहन्छु। तपाईँ र मैले प्रभुलाई चिनेको हौ भन्ने आदर चाहिँ के हो त, त्यो आदरलाई हामीले बताउन सक्नु पर्यो। यद्यपि तपाईँ र म परमेश्वरको जन हौ, परमेश्वरको छोरा छोरी हौ भनेदेखिलाई, उहाँको आत्माले दोहोरियाको हौ भनेदेखिलाई प्रियहरू, हामी उहाँको जस्तै चरित्र धारण गरेको हुनु पर्यो, उहाँको जस्तै व्यवहारलाई धारण गरेको हुनु पर्यो। जसको चरित्रलाई हामी हेर्छौँ भने हामीले धेरै सिक्नु पर्छ। उहाँले मान्छेले माया गरोस् नगरोस्, उहाँ प्रेम गर्ने परमेश्वर हुनुहुन्छ। मान्छेले दियोस् या नदियोस्, उहाँ दिने परमेश्वर हुनुहुन्छ। मान्छेले चाहिँ परमेश्वरलाई लु खानुहोस् भनेर सोधोस् कि नसोधोस्, परमेश्वरले खानको लागि उहाँले भोजन जुटाउनुहुन्छ। सो यो चाहिँ परमेश्वरको गुण र चरित्र हो प्रियहरू। र आज विश्वासीहरू, अन्य जातिहरू जसले प्रभुलाई चिनेको छैन, गैर इसाईहरूको बीचमा चाहिँ आज तपाईँ र म चम्केका छौँ कि छैनौ, कि हाम्रो धन सम्पत्ति, हाम्रो रोलेक्सहरू मात्र चम्केको पो छ कि, हाम्रो सुनको हारहरू मात्र पो चम्केको छ कि, हिराको हारहरू मात्र चम्केको छ कि, तर यद्यपि यस्तो चिजहरू चम्किरहेको छ तर हाम्रो जिन्दगी चम्केको छैन, त्यसको मतलब मान्छेको अगाडि गएर लु म विश्वासी भनेर तपाईँको त्यो व्यवहार देखाउने भन्नु खोजेको होइन, तर हाम्रो आचरण, हाम्रो जियाई, हाम्रो लगाई खुवाई कस्तो छ, के इसाई हो भन्ने लायकको छ हाम्रो जिन्दगी, के तपाईँ मानिसको बीचमा चाहिँ एउटा गवाईको पात्र बनिँदै हुनुहुन्छ, मैले तपाईँलाई यो प्रश्न गर्न खोज्दैछु। क्यारेक्टर एउटा यस्तो रहेछ चरित्र जुन क्यारेक्टरकै कारणले गर्दाखेरि काममा पनि प्रमोसन हुँदो रहेछ। मैले धेरैजना देखेको छु र मेरै जीवनमा पनि देखेको छु। मैले जब एउटा कुनै व्यक्तिको क्यारेक्टर राम्रो छ भने उसले कुनै समुदायमा कुनै समग्रमा कुनै ठाउँमा पनि एउटा स्थान पाउँदो रहेछ। तर क्यारेक्टर चाहिँ बर्बाद होस् त स्थान नै पाउनुहुन्न तपाईँले। त्यही कारणले हामी इसाई जीवनमा अझै धेरै आवश्यक छ प्रियहरू क्यारेक्टर। हामी क्यारेक्टर लेस भएर हामी जिउनु हुँदैन प्रियहरू। चरित्रहीन भएर हामी जीवन व्यतीत गर्नु हुँदैन। हामीलाई परमेश्वरले केही उद्देश्यका लागि पठाउनु भएको छ। गवाईको पात्र बन्नका लागि उहाँले पठाउनु भएको छ। अनि हामी क्यारेक्टर लेस हामी चाहिँ चरित्रहीन भएर जिउँदैछौँ भने एकदम सबैभन्दा दुःख लाग्दो कुरा चाहिँ त्यो हो। त्यही कारणले गर्दाखेरि हामी मानिसहरूको बीचमा चम्कनु पर्नेछ, गवाईको पात्र बनिनु पर्नेछ, चरित्रलाई चाहिँ देखाउनु पर्नेछ, गवाईलाई देखाउनु पर्नेछ। हामी कस्तो मानिस बन्नु पर्ने रहेछ त, चम्किलो मानिस। सो मानिसहरूको बीचमा चम्किनुहोस्। ढोगीहरू जस्तो आफूलाई देखाउने त होइन चम्काउनुहोस् भन्दाखेरि चाहिँ, तर हाम्रो व्यावहारिक जीवन चाहिँ मानिसहरूको बीचमा असल हुनुपर्छ। अनि मान्छेले भन्नुहोस् न, हो यो त परमेश्वरको चेला पो रहेछ, प्रभुको वचनले पनि त्यही भन्छ होइन। यदि तपाईँ र म क्यारेक्टरमा हामी चरित्रमा हामी असल छौँ भनेदेखिलाई मान्छेले आफै भन्न थाल्छ कि यो त परमेश्वरको चेला रहेछ। जब तपाईँले प्रेम गर्न थाल्नुहुन्छ मान्छेले भन्न थाल्छ कि यसले त प्रभुलाई चिनेको छ कि क्या भन्ने मान्छेले अटोमेटिकली तपाईँलाई सोध्छ। सो आज मैले तपाईँलाई यही कुरा बताउन चाहेको, हामी क्यारेक्टरलेस व्यक्ति नबनाऊ। चरित्रहीन भएको व्यक्तिलाई हेरौँ न, हामीलाई नै मन पर्दैन कतिजनालाई। कस्तो खालको मान्छे, बोल्नु पनि जान्दैन, आदर पनि गर्न जान्दैन, ठुलो मान्छेको सानो मान्छेको चिन्दैन भन्ने हामीलाई कतिचोटि लाग्छ नि। हो अरूको चाहिँ हामी छिटो न्याय गर्छौँ, कस्तो क्यारेक्टरलेस भएको मान्छे रहेछ, बोल्नु पनि नजान्ने रहेछ भन्छ नि हामी कतिचोटि। तर हामीले आफैलाई प्रश्न गरेका छौँ, म कस्तो छु, मेरो शब्दहरूले मानिसहरूको बीचमा कस्तो प्रभाव पार्दैछ। अब बोली पनि एउटा चरित्रमा झल्किने एउटा सुन्दरता हो। अब बोली नै मिठो छैन भने कसरी एउटा सुन्दरता ल्याउने मानिसहरूको बीचमा। सो मुख्य कुरा चाहिँ क्यारेक्टरलाई, यो चरित्रलाई चाहिँ एउटा हीरा जस्तै बनाउने चाहिँ के पनि हो रहेछ नि, बोली पनि हो। जब तपाईँ मिठो बोली बोलिदिनुहुन्छ मान्छेलाई, तपाईँले गएर पैसा दिनु पर्दैन, खानेकुरा दिनु पर्दैन, मिठो बोली बोलिदिनुहोस् त मान्छेलाई नै गौरव महसुस हुन्छ। कस्तो राम्रो मान्छे, असल मान्छे रहेछ, कति मिठो बोलिदियो भन्ने उसले सोच्ने गर्छ। दिएर त मान्छेले भोलिपल्ट फेरि मागि नै त हाल्छ होइन, फेरि अपेक्षा गर्छ, फेरि दिनु भएन भने मान्छेले तपाईँको कुरा काट्छ। तर तपाईँले बोलेर कसैलाई उत्साह दिनुभयो भने चाहिँ त्यो बोली कहिले पनि बिर्सिँदैन उसले, तपाईँलाई सम्झिराख्छ उसले, यो मान्छेले यस्तो भनेको थियो मलाई, यसरी उत्साह दिएको थियो, कस्तो राम्रो मान्छे रहेछ यो मान्छे त भनेर उसले पटक पटक जीवनमा उसले तपाईँलाई सम्झने गर्छ। सो त्यही कारणले गर्दाखेरि म तपाईँलाई यही कुरा बताउन चाहन्छु प्रियहरू, मानिसहरूको बीचमा असल कुरा बोल्नुहोस्, राम्रो शब्द बोल्नुहोस्। तपाईँको क्यारेक्टर कस्तो भन्ने कुरा चाहिँ तपाईँ कसरी बोल्नुहुन्छ, कस्तो शब्द चयन गर्दै हुनुहुन्छ, त्यसले तपाईँको सम्पूर्ण क्यारेक्टरको डेफिनेसन बताइदिन्छ। आउनुहोस् न हामी रोमीको पुस्तक 8 अध्यायको चयन भयो भने चाहिँ त्यो बोली कहिले पनि बिर्सिँदैन उसले, तपाईँलाई सम्झिराख्छ उसले, यो मान्छेले यस्तो भनेको थियो मलाई, यसरी उत्साह दिएको थियो, कस्तो राम्रो मान्छे रहेछ यो मान्छे त भनेर उसले पटक पटक जीवनमा

14 पदलाई हेरौँ। वचन यसरी भन्दछ, किनभने सबै जो परमेश्वरको आत्माले दोहोर्याएको हुन्छन् तिनीहरू नै परमेश्वरको सन्तान हुन्। आमेन, आमेन, आमेन। वचनले मिठो कुरा अनि एकदमै राम्रो कुरा बताएको छ, किनभने सबै जो परमेश्वरको आत्माले डोरिएको हुन्छन् तिनीहरू नै परमेश्वरको सन्तान हुन्। परमेश्वरको आत्माले डोरिएको मान्छे चाहिँ कस्तो हुन्छ त फेरि है? परमेश्वरको आत्माले डोरिएको मानिसमा नम्रता हुन्छ, पहिलो कुरा। दोस्रो कुरा, मान्छेलाई प्रेम गर्छ। तेस्रो कुरा, आफूलाई भन्दा अरूलाई श्रेष्ठ ठान्छ। चौथो कुरा, सम्मान गर्न जान्दछ। र पाँचौमा, मानिसलाई कृपा गर्छ, दया गर्छ। तर हामी चाहिँ कस्तो छौँ, दिँदाखेरि मात्रै हामी दिने चलन छ नि मान्छेको, त त्यस्तै चलनै है। तर परमेश्वरले त्यसो गर्नु भएन प्रियहरू, हामीलाई दिन सिकाउनु भएको छ, दिँदाखेरि मात्र दिने होइन। सो त्यही कारणले गर्दाखेरि हामीले एउटा क्यारेक्टरलाई चम्काउनु पर्छ प्रियहरू। हामीसँग हिरा मात्र भएर हुँदैन, मान्छेको क्यारेक्टर चाहिँ जिरो छ भने के गर्नु? त्यो त वास्तवमै क्रिस्चियन लाइफ नै त्यो त भन्नु नै मलाई चाहिँ मन परेन। त्यो त हातमा चाहिँ हिरा लगाएछ मजाले, कानमा हिरा लगाएछ, हार लगाएछ हिराको, तर मान्छेको क्रिस्चियन लाइफ चाहिँ जिरो छ भने के गर्ने? शून्य छ भने त्यो त वास्तवमै क्रिस्चियन लाइफ भन्नु म चाहदिन प्रियहरू। सो हो, हाम्रो जीवनमा गलत कुरा भयो होला, हाम्रो क्यारेक्टरको कारणले कसैलाई दुःख दिइरहेको होला हाम्रो क्यारेक्टरले। तर आज हामीले सोच्नु पर्यो कि हो, क्यारेक्टरलाई पनि बनाउनु पर्यो प्रियहरू। क्यारेक्टरलाई जहिले कतैले त्यसरी राखेर हुँदैन। जुन मैले मिसन ट्रिपमा 2022 एउटा मण्डलीमा म गएको थिएँ, जहाँ चाहिँ एकजना दिदीको बोलीले गर्दाखेरि मण्डलीमा एक प्रकारको चाहिँ तनाव रहेछ, एक प्रकारको गण्डागोल नै रहेछ मण्डलीमा। त्यो दिदी बोल्नै नजान्ने हुनुहुँदो रहेछ, मैले नै विचार गरेँ, बुडाङ बुडुङ बोलिदिने, दित्त नमिठो जेसुकै बोलिदिने रहेछ, अनि श्राप दिने मान्छेलाई आफ्नै छोराछोरीलाई विभिन्न कुरा बोलिदिने रहेछ, इभन पास्टरको छेउमा पनि विभिन्न कुरा बोलिदिने। अनि त्यसकै दुई दिन पछाडि मलाई पनि वचन दिनु भएको थियो, मैले धेरै प्रार्थना गरेँ, मैले पनि बोलीकै विषयमा वचन प्रचार गरिदिएँ। अब थाहा छैन उहाँको जीवनमा कतिको प्रभाव परे, तर अरू विश्वासीहरूको जीवनमा ठुलो मैले प्रभाव परेको मैले थाहा गरे र सुन्नमा पाएँ। सो धेरैचोटि हामीले नभनेर पनि त्यस्तो मान्छेहरू नसुध्रिने रहेछ। सो हामीले धेरैचोटि भन्नु पनि पर्छ, तपाईँले यस्तो गलत कुरा बोल्दै हुनुहुन्छ, यो गलत हो भनेर हामीले दोस्याउनु त होइन, तर देखाइदिनु पर्यो। आफ्नो भाइले गलत काम गर्दैछ भने, बहिनीले गलत काम गर्दैछ भने, त्यही कारणले गर्दाखेरि क्यारेक्टरलेस भएको मान्छेको जिन्दगी पनि मैले बर्बाद देखेको छु प्रियहरू। त्यही कारणले गर्दाखेरि हामी क्यारेक्टरलेस चाहिँ चरित्रहीन भएको व्यक्ति बन्नु हुँदैन प्रियहरू। हामीले त सुसमाचार पुर्याउनु छ ख्रिस्टको खातिर, तपाईँ र म चाहिँ मानिसहरूको बीचमा हो, हामी गिल्ला सहनु पर्ने त छ, तर प्रियहरू हामी नै चाहिँ क्यारेक्टरलेस भयौँ भने मान्छेहरूले कसरी प्रभुको सुसमाचारलाई सुन्छ? मान्छेले त सिधै भन्छ, अरे प्रभुलाई चिनेको मान्छे भन्छ, कस्तो घिनलाग्दो शब्द बोले है यो मान्छेले, कस्तो मान्छे रहेछ, नराम्रो कुरो खाँदो रहेछ, नराम्रो व्यवहार छ है भन्ने चाहिँ नहोस् प्रियहरू। हामीले गवाईको पात्र बन्नु छ, त्यही कारणले गर्दाखेरि हिरा जस्तै चम्क्यौं, हिरा जस्तै प्रभुको वचनलाई पुर्याउ, हिरा जस्तै चम्केर मानिसहरूमा प्रेम बाँडौं, हिरा जस्तै चम्केर मानिसहरूमा एक प्रकारको प्रभाव ल्याउ। परमेश्वरलाई मानिसहरूले हाम्रो जीवन देखेर पनि विश्वास गर्नेछ। वचनलाई मैले यही राख्न चाहे, परमेश्वरले यहाँलाई प्रशस्त आशिष गर्नुभएको। जय मसीह।

श्रोता तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 98 18 25 12 40 98 18 25 12 40, इमेल ramesgajmer70@gmail.com ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य सुरक्षा दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

जय मसी साथी हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाटुलीका कुरामा आदरणीय श्रोता कार्यक्रम बाटुलीका कुरा लिएर म पुनः उपस्थित भइसकेकी छु र प्रत्येक हप्ता हामी तपाईँलाई कार्यक्रम मार्फत नाटकीय प्रस्तुति मार्फत साथ दिँदै आइरहेको छौं र आज पनि एउटा विषय वस्तुमा रहेर हामी तपाईँलाई साथ दिन गइरहेको छौं तर कार्यक्रमको शुरूआत एउटा गीतबाट म गर्न चाहन्छु गीतपछि उपस्थित हुने नै छु

0: यो निकै नै अर्थपूर्ण गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु र कार्यक्रम मार्फत आज पनि हामी अझी र माया बीचको कुराकानीहरूलाई यहाँहरू समक्ष प्रस्तुत गर्न गइरहेको छौं। र श्रोता, आजको कार्यक्रममा तपाईँहरू सबैजनालाई चाहिँ हामी एउटा विषयमा रहेर साथ दिन गइरहेको छौं। जीवनमा कहिलेकाहीँ यस्तो हुन्छ, अरूको सफलता देख्दा आफ्नो मन भारी हुन्छ। कसैले राम्रो गर्यो भने किन ऊ मात्रै भन्ने भावना पनि आउँछ। रिस, डाहा, तुलना यिनले मनलाई बिस्तारै खान थाल्छ। तर प्रश्न चाहिँ यो हो कि परमेश्वरको वचनले हामीलाई के सिकाउँछ, हामी कसरी प्रेममा जिउने र जसले हामीलाई चोट दिन्छ उनीहरूको लागि कसरी प्रार्थना गर्ने। आजको प्रस्तुति रिस, डाहा र प्रेमको बाटो यही विषयमा चाहिँ आधारित रहेको छ र हामी तपाईँलाई साथ दिन गइरहेको छौँ। ढिला नगरिकन हामी प्रस्तुतितर्फ अगाडि बढ्नेछौ। अजी, तपाईँलाई थाहा छ त्यो संगीताले नि फेरि नयाँ जागिर पाइछ। सबैले उसलाई मात्र खै किन किन मन पराउँछ। जहाँ गए पनि त्यही सफल हुनुपर्ने, त्यही चाहिँ चर्चित हुनुपर्ने, त्यसले नै राम्रो गर्नुपर्ने। वाक्क लाग्छ हौ देख्दाखेरि सुन्दाखेरि पनि म त। के भयो फेरि तिमीलाई? तिमीलाई धेरै नराम्रो लागिरहेको छ हो, ऊ राम्रो भयो, सफल भयो भनेर। नराम्रो मात्र के को नराम्रो मात्र नि, मलाई त दिक्क लागिसक्यो। मैले पनि कति धेरै मेहनत गर्छु नि, तर कसैले मेरो मेहनत देख्दैन। अब त्यो संगीताले त्यसले केही कुराहरू गरोस् त, आम्मा बाबा सबैजना ताली बजाउँदै आहा कति राम्रो गरिस् भन्दै खालि त्यसलाई नै नुचाल्छन्। मलाई भने चाहिँ वास्ता पनि गर्दैन। त्यही भएर मलाई रिस उठ्छ क्या त्यसलाई देख्दाखेरि। त त्यसको त अनुहार पनि हेर्न मन लाग्दैन मलाई त। लहेर लहेर यस्तो कुरा नगर न नानी। तिमी रिसाएको जस्तो भन्दा पनि भित्र कतै दुखेको जस्तो चाहिँ लाग्यो है मलाई। कता कता मन दुखे जस्तो रिसाएको भन्दा पनि, तर पनि यस्तो कुरा नगर न है। सायद मलाई त्यस्तो लाग्छ अजी, म त कहिले अघि बढ्न सक्थिन होला। मैले त्यो सफलता भन्ने कुरा कहिले देख्न सक्दिन होला मेरो जीवनमा। खालि अरूहरूकै मात्र उन्नति प्रगति भएको देख्छु, अरूहरूले राम्रो गरेको देख्छु, ठाउँमा पुगेको देख्छु। मेरो त जिन्दगी नै यसरी नै बित्छ होला। उफ, निराश लाग्छ सम्झिँदा पनि। त्यस्तो होइन नि नानी, त्यस्तो कुरा गरेर अनि डाहा गर्ने, अरूको हेर्ने, देखा सिखी गर्ने, आफूलाई तुलना गर्ने कुराले त आफैले जलाउँछ नि नानी। तिमीलाई थाहा छ डाहा भनेको अरूलाई भन्दा पहिले आफैले जलाउने आगो हो। अब बाइबलमा हिटोपट्टि चौरको तीनमा पनि भनेको छ, शान्त हृदय शरीरको जीवन हो, तर डाहाले हड्डी कुहाउँछ रे नानी। त्यही भएर यो कुरामा चाहिँ अलिकति होसियार हुनुपर्छ है। त्यस्तो भयो हजी, अरूले राम्रो गर्दा मन चाहिँ किन दुख्छ त? किन यस्तो चसक्क भएर आउँछ, रिस उठेर आउँछ हो मलाई त? किनकि कहिलेकाहीँ हामी आफ्नो मूल्य अरूसँग तुलना गर्छौँ नि त नानी। तर परमेश्वरले हरेकलाई फरक उद्देश्यले बनाउनु भएको छ क्या। सूर्यले चन्द्रमासँग तुलना गर्नु हुँदैन नि, अब फूलले तारा बन्न खोज्नु हुँदैन। सबैको समय फरक छ, सबैको डान बरदान फरक छ, सबैको आफ्नै आफ्नै समयमा मौका अवसरहरू आइहाल्छ नि। यो चाहिँ राम्रो कुरा भन्नुभयो अझै तपाईँले, एकदम राम्रो कुरा लाग्यो चाहिँ। यो र ना, म बुढीको कुरा त हाँसेरै उडाउँछ। यो र कसैको आशिष देखेर रिसाउनु भन्दा हे परमेश्वर, उहाँलाई अझै आशिष दिनु भएको होस् अनि मलाई मेरो बाटोमा डुर्याउनु भएको होस् भन्न सिक्नु पर्छ है। डाहा गर्ने, रिसाउने, तुलना गर्ने होइन, उनीहरूलाई अझै धेरै आशिष दिने र आफ्नो जीवनमा पनि परमेश्वरको काम भएको होस् भनेर धन्यवाद दिँदै प्रार्थना गर्ने काम गर्नुपर्छ नानी। यसरी रिस दाहा गर्यो भने आफैलाई खान्छ या यी सबै कुराहरूले। त्यति मात्र होइन क्या अझै, त्यो काइँलो भएको छ त्यो संगीते क्या संगीते। यस्तो रिस उठ्छ नि मलाई त, के कुरा गर्नु। त्यसले मलाई पनि वास्ता गर्दिन। एकचोटि मैले होइन त्यसलाई के छ है संगीता भनेर भनेको त सुने नसुने झै गरे भाइ त्यसले त। मलाई त झन न रिस उठेर आम्मा आँखा पो देखिन त म त। अनि मेरो बारेमा अरूसँग पनि कुरा काट्दै होइन मेरो बारेमा नराम्रो नराम्रो भन्दै पनि हिँड्छ अरे त्यसले। अनि त्यस्तोलाई म अझै उन्नति प्रगति होस् भनेर प्रार्थना गर्न सक्छु। मेरो नराम्रो गर्ने, मेरो कुभलो चिताउने, मलाई अझै उल्टै वास्ता नगर्ने, व्यवस्था गरेर हिँड्नेलाई म राम्रो गर्न सक्छु त? कस्तो कुरा गर्नुहुन्छ तपाईँ पनि? ल यार, रिस हुँदा बोलेको शब्दले फेरि धेरै चोट पुर्याएर ल्याउँछ है नानी। तिमी रिसाएर बोल्दैछ अहिले, होसियार हो। रिसाएर बोलेको बेलामा के बोलेर ल्याउँछ, भोलि त्यही शब्दहरूले आफैलाई चोट पुर्याउँछ या। एफिसीको पुस्तक 4 अध्यायको 31-32 पदमा के लेखेको छ भन्दा, सबै टिटोपना, क्रोध, रिस हटाऊ, एक अर्काप्रति दयालु र क्षमाशील बनाएर ल्याऊ भनेर वचनले भनेको छ या नानी। तर रिस त अनि आफै आउँछ नि हो अझै, यस्तो यस्तो कुराहरू सम्झिँदा झनक झनक रिस उठ्दैन? रिस आउनु गलत होइन नानी, तर रिसले हामीलाई नियन्त्रण गर्नु चाहिँ खतरनाक हुन्छ है। कहिले काहीँ हामीभित्र घाउ हुन्छ, त्यो घाउ रिस पनि आएर निस्किन्छ क्या? मलाई त लाग्छ अझै म त कहिले काहीँ त आफैसँग पनि खुसी नै हुन सक्दिन हो। त्यो अरूको त के कुरा गर्नु, आफैले आफूलाई देखेर रिस उठ्छ, ममा यो छैन त्यो छैन यो भएन त्यो भएन, आमामामामा के सोच आउँछ, के विचार आउँछ, म त कस्तो मान्छे रहेछु भन्ने जस्तो हुन्छ क्या? आफैसँग पनि खुसी हुन सक्दिन म त नानी। अरूको सफलता तिम्रो हार होइन, कसैले घर बनायो भने त्यसले तिम्रो भविष्य बन्द हुँदैन नि हो कि होइन? कसैले पदोन्नति पायो, आशिष पायो भने परमेश्वरले तिम्रो लागि पनि त आशिष राखेको छ नि, तिम्रो आशिष सकिएर ल्याउँदैन नि नानी। यसरी विचार गर्नुपर्छ क्या तिमीले, अनि आफैसँग पनि किन रिसाएर ल्याउने या। तिमी जे छ, जस्तो छ, जहाँ छ, परमेश्वरले एकदमै योजना गरेर सुन्दर तरिकाले राख्नु भएको छ होला। कतिवटा कुराहरू तिमीले सोचे जस्तो भए छैन होला, चित्त बुझेको छैन होला। धन्यवादी भएर प्रार्थना गरेर अगाडि बढ्नुपर्छ या। यसरी बेखुसी भएर जे पनि बोल्ने, मुखमा जे पनि आएछ भन्ने गर्यो भने त यसले हामीलाई नै अन्धकारमा डोर्याउँछ, झन धेरै निराश बनाउँछ नानी। मैले तिमीलाई के भन्न खोजेको भन्दा, हाम्रो परमेश्वर सीमित परमेश्वर होइन या। एकचोटि कल्पना गरेर ल्याउ त, यो सारा ब्रह्माण्डलाई सृष्टि गरेर ल्याउने परमेश्वर, यत्रो अनकन्तार कटा तिमी हामी जस्तो मान्छेलाई पनि चुनिएर ल्याउने परमेश्वर, आफ्नै स्वरूपमा बनाएर ल्याउने परमेश्वर, यो सूर्य तारा चन्द्रमा के ग्रह नक्षत्र के भनेर ल्याउँछ नि, हो त्यो सबै बनाउने परमेश्वर, सीमित परमेश्वर हो त, उहाँ त असीमित परमेश्वर हो, उहाँसँग सबैको लागि योजना छ या नानी। यर्मिया 29:11 भन्ने जस्तै, मैले तिमीहरूको निम्ति राखेको योजनाहरू चाहिँ म जान्दछु भनेको छ परमेश्वरले, मलाई सबै कुरा थाहा छ या। तिम्रो बारेमा थाहा छ, मेरो बारेमा थाहा छ, त्यो संगीताको बारेमा थाहा छ, सबैको बारेमा थाहा छ, कसलाई कसरी कुन समयमा आशिषित बनाउने भन्ने कुरा परमेश्वरले जानेको छ या नानी। त्यही भएर परमेश्वरको योजना र इच्छालाई चाहिँ खोजेर ल्याउ या, यसरी मुरमुरिएर नबस। तर कसैले हामीलाई नराम्रो गर्यो भने नि अझै, हाम्रो विरुद्धमा बोल्यो भने चाहिँ खुब तपाईँलाई भन्नु सजिलो छ। ल कस्तो कुरा गरेर ल्याउँछ, शत्रुको लागि त प्रार्थना गर्नुपर्छ नि। परमेश्वरको जनहरूको जीवन सबैभन्दा गाह्रो तर सुन्दर कुरा हो या। यसुले भन्नुभएको छ, तिमीहरूको शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई सताउनेहरूको लागि प्रार्थना गरेर ल्याऊ। त्यो त असम्भव जस्तै लाग्छ है अझै मलाई त। कस्तो कुरा गर्नुहुन्छ, कसरी प्रार्थना गर्नु शत्रुको लागि, कसरी उनीहरूलाई त्यो आशिष दिनु सकिँदैन, यस्तो कुरा त गाह्रो छ नि नानी। मानिसको शक्तिले गाह्रो छ, मानिसले आफूले चाहेर गर्न सक्दैन, तर परमेश्वरको प्रेमले त सबै कुरा सम्भव हुन्छ नि नानी। परमेश्वरको प्रेममा चाहिँ भरिएर ल्याउ न तिमी। अब तिमीलाई एउटा कुरा भन्छु है, एकपटक मलाई पनि एउटा साथीले धेरै नराम्रो बोलेको थियो, कुनै समयमा त्यस्तो भएको थियो, म धेरै रोएर ल्याएँ नि, रिसायो पनि। तर एक दिन प्रार्थनामा मैले भने, प्रभु म उसलाई माफ गरेर ल्याउन सक्दैन, तर परमेश्वरले मलाई तपाईँले नै सहायता गर्नुहोस्। यसरी प्रार्थना गरेँ नि मैले, के गर्ने? अनि बिस्तारै बिस्तारै मेरो मन परिवर्तन भए जस्तो, शान्ति भएको जस्तो मैले महसुस गरेर ल्यायो। अनि त्यसपछि अझै आज हामी फेरि राम्रो साथी भएको छ या नानी। यो सबै परमेश्वरले गरेर नै हो, बुझेर ल्यायो। ओहो अझै त्यसो भए त म पनि सङ्गीतासँग त मेलमिलाप गर्नुपर्छ होला है। गर नानी, कहिलेकाहीँ मन निको हुनको लागि यो एउटा सानो कदमबाट नै सुरु हुन्छ। यसरी नै कुरा गर, आफ्नो मनको कुरा राख। कहिलेकाहीँ हामीले सोचेको भन्दा फरक हुन सक्छ वरपरको परिस्थिति। उसले अर्कै कुरा सोचेको होला, उसको मनमा तिमीप्रति नराम्रो नै छैन होला। तिमीलाई के सोचेर उसलाई कस्तो के भनिसक्यो, उसको विचारा आफ्नै सुर होला, आफ्नै परिस्थिति होला। तिमी त्यसै टेन्सन गरेर ल्याउँछ। ल ल नानी, कुरा गर, आफ्नो मन खोलेर ल्याऊ, अनि मेलमिलाप गरिहाल है।
1: हुन्छ अझै हुन्छ, म उसँग कुरा गरिहाल्छु अनि म उसलाई बधाई पनि दिन्छु। बरू म फोनै गरौँ क्या एकल है।
0: हुन्छ नानी, हुन्छ
1: पक्नु ल, म कुरा गरिहाल्छु। हेलो,
0: सङ्गीता, बधाई छ ल तिमीलाई, तिमीले जागिर पाएछौ, कस्तो खुसी लाग्यो मलाई तिम्रो लागि। ल यसरी नै अगाडि बढ्दै जानु, उन्नति प्रगति गर्दै जानु ल। ल ल ल, ओ थ्याङ्क यू थ्याङ्क यू। ल ल ल, हुन्छ सङ्गीता, ल बधाई छ तिमीलाई, ल पछि भेटेर कुरा गरौँला है त। ल ल ल ल, बाई। के भनेर ल्यायो तिमी त, थ्याङ्क यू भन्दै थियो त।
1: कस्तो हेर्नु न, मैले फोन गरेर बधाई दिएर कति राम्रो भयो त। त्यसले त के भन्दै थियो भन्दाखेरि, मलाई त कस्तो खुसी लाग्यो तिमीले फोन गर्यौ। मैले त वास्तवमा भन्नुपर्दा त मलाई कस्तो डर लागिरहेको थियो तिमीलाई भन्नलाई, तिमी रिसाउँछौ कि जस्तो लागिरहेको थियो। तर कस्तो उसको मन त सफा रहेछ नि, मैले बुझेँ नि अझै
0: देख्यो। त्यसै बिना सिटी के कुरा गरेर हेर, कहिले काहीँ कुरा गरेर सबै कुरा मिलाउनु पर्छ या नानी। त्यसै टेन्सन लिएर रिसाएर जे पनि मुखमा आएको छ बोलेर हुँदैन नि। ठिक छ या नानी, ठिक छ।
1: अझै के गर्नु, पहिला त म एकदम रिसाउँथे हो, एकदम रिस उठ्थे यस्तो कुराहरूले।
0: म सिक्दैछु हजुर, सिक्दैछु। म अझै आफूले आफूलाई म ठिक बनाउने प्रयास गर्दैछु। ल ल ल नानी, ल ठिक छ। हामी प्रार्थना गरौँ, अझै म तिम्रो लागि पनि प्रार्थना गरिदिन्छु, अनि अझै सबै कुराहरू राम्रो भएर ल्याउँछ नानी है।
1: हुन्छ हजुर, हुन्छ, मेरो लागि प्रार्थना गरिदिनु ल। बल्ल मन शान्ति भयो। हेर्नु त, त्यो सङ्गीताले मलाई वास्तवमा त्यस्तो सोचेकै होइन रहेछ। बिचरा म चाहिँ अलिक टाढा भएको जस्तो, रिसाएको जस्तो भएछ क्या उसलाई, कस्तो गलत बुझाइ भएछ। हेर्नु त,
0: ओ नानी, हो कहिलेकाहीँ यस्तै गलत बुझाइले नै सम्बन्ध बिग्रिने हो। त्यही भएर एकअर्काका लागि प्रार्थना गर्ने, अरूको उन्नति प्रगतिमा खुसी हुने, आफ्नो लागि पनि प्रार्थना गर्ने, परमेश्वरको समय पर्खेर बस्ने काम चाहिँ हामीले गर्नुपर्छ। दाह गर्ने, रिस गर्ने, तुलना गर्ने काम चाहिँ गर्नु हुँदैन है नानी।
1: हुन्छ हजुर, हुन्छ, बुझेँ मैले, आज बुझेँ ल। धन्यवाद तपाईँको उत्साहको लागि हजुर, कस्तो खुसी लाग्यो, धन्यवाद तपाईँलाई।
0: ल ल नानी, ल म छु तिम्रो लागि, चिन्ता नगर।

आदरणीय श्रोता, दाह, रिस र तुलना यी सबैले मनलाई थकित बनाउँछ, तर प्रेम, क्षमा र प्रार्थनाले मनलाई स्वतन्त्र बनाउँछ। अरूको उज्यालो निभाएर हाम्रो जीवन कहिले उज्यालो हुँदैन, बरु हामी आफै पनि अन्धकारमा बस्न सक्छौ। त्यसकारण हामी अरूको उज्यालो निभाउने होइन, तर आफै अरूको लागि उज्यालो बन्ने अर्थात प्रकाश बन्ने प्रयास गरौं। यही उत्साह आजको नाटकीय प्रस्तुति मार्फत यहाँहरूको लागि राख्ने जमर्को कसेको छौं र तपाईँहरू आशिषित हुनुभएको छ भन्ने हामीले विश्वास लिएको छौं र धेरै धेरै धन्यवाद दिन चाहन्छौं। कार्यक्रमको अन्तिमतिर आइसकेको छौं। अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ प्राविधिक मित्र सुजनजी र म पुनम हामी विदा हुन चाहन्छौं। जय मसीह, नमस्कार।

0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

हाम्रा परमेश्वरलाई धन्यवाद दिँदै म आजको पाठलाई पहिलो पत्रुस एक अध्यायको 15 र 16 पद पढ्दै शुरू गर्न चाहन्छु। तर तिमीहरूलाई बोलाउनु हुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहन सहनमा पवित्र हो, किनकि यो लेखिएको छ, तिमीहरू पवित्र हो किनभने म पवित्र छु। परमेश्वरको सम्बन्धमा धेरै जनाको मनमा एक पक्षीय विचार मात्र हुन्छ। उनीहरू परमेश्वर पवित्र, प्रेमी, दयालु, विश्वास योग्य, भलो, कृपालु हुनुहुन्छ भन्ने मात्र विचार गर्दछन्, जुन कुरा सत्य हो। तर परमेश्वरको अर्को पक्ष पनि छ, उहाँ न्यायी हुनुहुन्छ। असत्य, अशुद्ध, अन्यायी, अपवित्र कुराहरू तथा पापलाई उहाँले सहन सक्नुहुन्न। श्रोता मित्र, परमेश्वर पवित्र हुनुहुन्छ, अपवित्रता उहाँको सामु टिक्न सक्दैन। परमेश्वरले मानिसमा पनि बाहिरी पवित्रता खोज्नुहुन्न, तर भित्री पवित्रता अर्थात हृदयको पवित्रता खोज्नुहुन्छ। परमेश्वरले सबै मानिसलाई प्रेम गर्नुहुन्छ, तर पाप गर्ने पापीलाई उहाँले दण्ड नदी छोड्नुहुन्न। आफ्ना पापहरूका निम्ति पश्चाताप गरी उहाँको चरणमा आउने मानिसलाई उहाँले कृपा गर्नुहुन्छ। प्रभु येशूले क्रुसमा चढाउनु भएको बलिदानको आधारमा उहाँले सबै पापीलाई क्षमा गर्नुहुन्छ। पवित्र परमेश्वरले हाम्रा रहन सहनमा शुद्धता र पवित्रता खोज्नुहुन्छ। आचरण वा रहन सहन हामी कसरी शुद्ध बनाउन सक्छौ? निश्चय यी कुराहरू हाम्रो दैनिक व्यवहारसित सम्बन्धित कुराहरू हुन्। हामी हाम्रो मनमा कस्ता विचारहरू राख्छौ, कस्ता भावनाहरू हाम्रा मनमा खेलिरहन्छन्, हाम्रो मनका योजना र उद्देश्यहरू कस्ता छन्, यी कुराहरू सर्वज्ञानी परमेश्वरले जान्नुहुन्छ। हाम्रो मनका विचारहरू परमेश्वरले छर्लङ्गै देख्नुहुन्छ श्रोता मित्र, किनकि परमेश्वर ज्योति हुनुहुन्छ। रातको कालो अन्धकारमा पनि उहाँका निम्ति दिनको उज्यालो जस्तै हुन्छ। त्यसकारण हामीले आफ्ना मनमा शुद्ध र ठिक विचारहरू राख्नु पर्दछ। खराब र अशुद्ध विचारहरूले जीवनलाई अपवित्र बनाउँछ। हाम्रो मुखबाट फोहोर बोली वचन निकाल्नु हुँदैन। भनिन्छ, मानिस उसको बोली वचनद्वारा चिनिन्छ रे, मानिसको व्यवहार उसको परिचय हो। कोही कोही हुन्छन् जो मुखबाट फोहोर उच्चारण नगरी बोल्नै सक्दैनन्। श्रोता मित्र, दिनमा हजारौं गालीका र शरम लाग्दा शब्दहरू तिनीहरूको मुखबाट निक्लन्छन्। परमेश्वरको वचन बाइबलले भन्छ, न्यायको दिनमा पवित्र परमेश्वरले हाम्रो मुखबाट निस्केको एक एकवटा शब्दको पनि न्याय गर्नुहुनेछ। प्रभु येशूले भन्नुभएको छ कि मानिसको हृदयमा जुन कुराहरू भरिएका हुन्छन् तिनै कुराहरू उसले आफ्नो मुखबाट बोल्दछ। खोला, नदी, समुद्रको पानीले नुहाएर कोही पनि जीवित र पवित्र परमेश्वरको अघि पवित्र र धर्मी ठहरिन सक्दैन। पानीले मानिसको हृदयको पाप फोहोर मैलो पखाल्न सक्दैन श्रोता मित्र। त्यसै कारण पश्चाताप गर्ने पापीहरूलाई बचाउन प्रभु येशू यस संसारमा आउनु परेको हो। पवित्र परमेश्वरले मानिसको जीवनको व्यवहार पवित्र होस् भन्ने चाहनुहुन्छ। यो संसारमा जिउने हरेक मानिस परमेश्वर प्रति जवाबदेही छ। जीवित परमेश्वरको वचनले उहाँको स्वभावको बारेमा यसो भन्छ, हे परमप्रभु, तपाईँको दृष्टि यति शुद्ध छ कि तपाईँ दुष्ट कुराहरू हेर्न सक्नुहुन्न, अनि दुष्ट कर्म देखेर तपाईँ चुप रहन सक्नुहुन्न। हबकुक 1:13 पदमा लेखिएको छ, साँचो धर्मी मानिसको जीवनका आचरणहरू, व्यवहारहरू, बोली वचन र विचारहरू शुद्ध र पवित्र हुनुपर्छ। परमेश्वरसँग ठट्टा गर्न सकिँदैन श्रोता मित्र। सृष्टिकर्ता परमेश्वरलाई मानिसले बनाएका नियम अनुसार पनि मान्न सकिँदैन। मानिस उहाँको नियममा हिँड्नुपर्छ। परमेश्वरलाई मानिसले आफ्नो नियममा हिँडाउन खोज्नु हुँदैन। मानिसले परमेश्वरलाई आफ्नो नियममा हिँडाउन खोज्नु हुँदैन। परमेश्वरको नियमले चाहिँ मानिसलाई पवित्र र शुद्ध हुने आज्ञा दिएको छ। एकजना मानिसले अर्को मानिससित कुव्यवहार गर्दछ, अर्को मानिसलाई गाली गर्दछ, श्राप्दछ, कसैप्रति घृणा र तिरस्कारका शब्दहरू बोल्दछ, तर ती कुरा एउटा मानिसदेखि अर्को मानिसमा मात्र सीमित हुँदैन। एकजना मानिस अर्को मानिसप्रति मात्र जवाबदेही हुँदैन, तर उसको त्यस्तो व्यवहारका निम्ति परमेश्वरप्रति पनि ऊ जवाबदेही हुनुपर्दछ।
कुनै मानिसप्रति गरिएको अपमान र तिरस्कार परमेश्वरप्रति गरिएको अपमान र तिरस्कार नै हो, किनकि यस संसारमा जिउने प्रत्येक मानिस परमेश्वरको छोरा र छोरी भएको छ। हो श्रोता मित्र, परमेश्वरको आज्ञा अथवा परमेश्वरले आफ्नो वचनमा आज्ञा गर्नुभएको छ कि मानिसले आफूलाई पवित्र पार्नुपर्छ र त्यो पवित्रता पानीले अथवा साबुनले नुहाएर हुने पवित्रता होइन, यो हृदयको पवित्रता हो। पापले दुष्ट कर्मले मानिसलाई पवित्र परमेश्वरदेखि अलग बनाउँछ। दुष्ट कर्म भनेको हत्या, चोरी, व्यभिचार गर्नु मात्र होइन, तर मानिसलाई अपवित्र बनाउने अरू पनि धेरैवटा कुराहरू छन्, जस्तै बदमाशी, लोभ, इभी, डाहा, झै झगडा, छलकपट, बदख्याई, निन्दा, अठेरीपन, अहंकार, मूर्खता, विश्वासघात, अनाज्ञाकारिता, चोरी, डकैती आदि कुराहरूले पनि मानिसलाई अपवित्र बनाउँदछ। सायद यस्ता कुराको सूची अझ लामो हुनेछ। मैले यहाँ भन्न खोजिरहेको के हो भने मानिसको मनबाट यस्ता कुराहरू हटेर जानुपर्छ, तब मात्र ऊ पवित्र र शुद्ध हुन सक्छ। तर के मानिसको मनमा हुने यस्ता कुराहरू मेटाउने वा हटाउने कुनै उपाय यो संसारमा पाइन्छ? दिउँसै बत्ती बालेर खोजे पनि पाइँदैन श्रोता मित्र, यस कुरामा मानिस लाचार छ। तर प्रेमी परमेश्वरले मानिसलाई असहाय अवस्थामा त्यसै छोड्नु भएको छैन। मानिसलाई सहायता गर्न परमेश्वर आफैले पहिलो कदम बढाउनु भयो। उहाँ मानिसको रूप धारण गरी संसारमा आउनुभयो। प्रभु येशूले एक मानिसको रूपमा यस संसारमा जुन जीवन जिउनुभयो त्यो जीवन शुद्ध जीवन थियो, पवित्र र निष्कलङ्क जीवन उहाँले यस संसारमा जिउनुभयो। पापी मानिसहरूलाई धर्मी ठहराउनका निम्ति उहाँ निष्पाप भई जिउनु परेको थियो, किनकि एक पापीले अर्को पापीलाई धर्मी ठहराउन सक्दैन। एउटा अपराधीले अर्को अपराधीलाई निर्दोष ठहराउनु असम्भव छ श्रोता मित्र। प्रभु येशू बाहेक यो संसारमा पाप रहित जीवन जिउने अरू कोही पनि छैन। यसरी येशू सारा संसारका न्यायाधीश हुनुभयो। प्रभु येशू एउटा नयाँ धर्म शुरू गर्न यस संसारमा आउनु भएको होइन, तर मानिसलाई पापदेखि बचाएर एउटा नयाँ जीवन दिनका निम्ति आउनु भएको हो। उहाँ मानिसलाई भन्नुहुन्छ, तिमीहरू पवित्र हो किनभने म पवित्र छु। के तपाईँ यो पवित्र बाटोमा हिँड्न चाहनुहुन्छ? निर्णय तपाईँ आफैले गर्नुपर्छ श्रोता मित्र। आज धेरै मानिसहरूले यो पवित्रताको बाटो, जुन बाटो ख्रिस्ट येशूलाई विश्वास गरेदेखि शुरू हुन्छ, यो बाटोलाई त्यागेर संसारिक बाटो जिइरहेका छन्, अपवित्रताको बाटोमा जिइरहेका छन्, परमेश्वरलाई त्यागेर परमेश्वरबाट बिरानो भएर जिइरहेका छन्। त्यसकारण म तपाईँलाई अनुरोध गर्न चाहन्छु, आजै यो बाटो रोज्नुहोस्, आजै यो बाटोमा हिँड्ने निर्णय गर्नुहोस्। परमेश्वरले तपाईँलाई कृपा गरून्। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572 19527, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: जय मसीह, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा म हार्दिक स्वागत गर्दछु। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। परमेश्वरलाई प्रसन्न तुल्याउने हाम्रो महत्वपूर्ण जिम्मेवारी हो। यो प्रसन्न तुल्याउने प्रक्रिया शुद्ध हृदय र विचारले मात्र हुन सक्छ, नत्र सबै कुराहरू फुस्रो मात्र हुन्छन्। परमेश्वरले हृदय हेर्नुहुन्छ र सबै बुझ्नुहुन्छ, किनभने कतिले नाटकीय रूपले आफ्ना मालिक वा हाकिमलाई प्रसन्न तुल्याउँदै मक्खै पार्छन्। हो, अलि चतुर चतुरहरूले। मदर टेरेसाले भनेकी छिन्, परमेश्वर हामी सफल नै हुनुपर्छ भन्नुहुन्न, तर वहाँ हामी प्रसन्न तुल्याउने प्रक्रिया शुद्ध हृदय र विचारले मात्र हुन सक्छ, नत्र सबै कुराहरू फुस्रो मात्र हुन्छन्। परमेश्वरले हृदय हेर्नुहुन्छ

श्रोता मित्र, धन्यवाद तपाईलाई। यस कार्यक्रममा प्रसारण गरिएका थुप्रै गीत भजनहरू तपाईँले मन पराउनु भएको जानकारी मैले निरन्तर पाइरहेको छु। धेरै धन्यवाद तपाईँको सकारात्मक प्रतिक्रियाहरूको निम्ति। धेरैजसो यी भजनहरू गीतहरू हामीले नै तयार पारेका हौं र हाम्रो आत्मिक यात्रा युट्युब च्यानलमा यी सबै एल्बम सीडीहरूद्वारा तपाईँ सम्पूर्ण भजन तथा संकलन संग्रह सुन्न सक्नुहुनेछ। त्यसको निम्ति तपाईँले आफै नै यो युट्युबमा आत्मिक यात्रा हेरेर त्यहाँ यी गीतहरू भजनका सीडीहरूबाट तपाईँले सम्पूर्ण भजनको संग्रहलाई सुन्न सक्नुहुनेछ। परमेश्वरले प्रशस्त तपाईँलाई आशीर्वाद दिउन्। आउनुहोस् सदैवजी आज पनि एउटा मधुर अर्थपूर्ण गीत भजन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई

एफेसका विश्वासीहरूलाई तिनीहरू ज्योतिका सन्तान भएकाले ज्योतिको सन्तान जस्तै भएर जिउनुपर्छ भन्ने सल्लाह दिएका छन्। यो खण्ड एफिसीको पाँच अध्यायको आठ पदमा हामी पाउँदछौ। त्यसै गरी जिउने सम्बन्धमा तिनी अझै अगाडि भन्दछन्, प्रभुलाई मनपर्ने के हो सो सिक्ने प्रयास गर। प्रभुलाई मनपर्ने के हो सो सिक्ने प्रयास गर। पाँच अध्यायकी दश पद। यसो भनेर तिनी ज्योतिका सन्तानले तिनीहरूका आफ्नो कर्तव्यमा आफ्नो स्तरमा ध्यान दिनुपर्ने र तिनीहरू जुन ज्योतिका हुन् तिनीहरूका जीवनको कामलाई पनि त्यो सुहाउँदो बनाउनु पर्ने आशा राख्दछन्। अर्थात् ज्योतिको सन्तानको

अधिकारलाई कायम राख्ने कुरा, चाहे प्रयोग गरेर होस् वा जाँच वा निश्चय गरेर प्रभुलाई मन पर्ने के हो त्यो गर्नुपर्छ। कतिपय कुराहरू तपाईँलाई मन पर्छ अनि कतिपय कुराहरू तपाईँलाई मन पर्दैन। परमेश्वरलाई पनि कति कुराहरू मन पर्छ र ती सबै कुरा उहाँले बताउनु भएको छ र उहाँले मन नपर्ने कुराहरू पनि प्रष्टै पार्नु भएको छ। एक व्यक्ति परमेश्वरका निम्ति भोकाउनु पर्छ। यदि आत्मिक रूपले स्वस्थ व्यक्ति छ भने त्यो व्यक्ति आत्मिक रूपले परमेश्वरमा भोकाउँछ, परमेश्वरको निम्ति भोकाउँछ, परमेश्वरका कुराहरूको निम्ति भोकाउँछ। हो, तपाईँले भन्नुहोला कुनै कुनै मानिसहरू त आइतबारको सेवामा एक महिना दुई महिनासम्मै उनीहरू चाहिँ संगतिमा गएका हुँदैनन्। हो, यस्ता व्यक्तिहरू सायद उनीहरूमा आत्मिकी भोक नै नलागेर उनीहरू संगतिमा नगएको पनि हुन सक्छ। र यदि तपाईँलाई कहिले कहीँ नजाउँ नजाउँ जस्तो लाग्छ भने हुन सक्छ यो तृष्णा वा तपाईँ भित्र परमेश्वरलाई खोज्ने भोक बिस्तारै बिस्तारै शिथिल हुँदै गइरहेको छ। सबै विश्वासी वा उद्धार पाउनका निम्ति ख्रिस्टको नाम पुकार्नेहरू सबैको लक्ष्य परमेश्वरलाई प्रसन्न तुल्याउनु हो वा हुनुपर्छ। सन्त पावल भन्दछन्, तिमीहरूले त्यसो गर्ने प्रयास गर, अर्थात परमेश्वरलाई प्रसन्न पार्ने प्रयास गर, प्रभुलाई मन पर्ने के हो सो जान्ने प्रयास गर, त्यो प्रयास गर। त्यो पत्ता लगाउनु तपाईँको मेरो जिम्मेवारी र कर्तव्य हो। संक्षेपमा यो मुख्य क्रिश्चियन कर्तव्यको सार आचरणको लघु मिश्रण जीवनको एउटा आफैमा पर्याप्त नियम पनि हो। मानिलिउँ तपाईँ 100 विश्वासीहरू भएको एउटा मण्डली चर्चको हिस्सा हुनुहुन्थ्यो अनि तपाईँको संगतिका पादरीले धर्मगुरूले तपाईँलाई यसरी प्रश्न गर्छन्, तपाईँहरूमध्ये कतिजनाले परमेश्वर तपाईँसँग साँच्चै प्रसन्न हुनुहुन्छ भन्ने सोच्नुहुन्छ, विचार गर्नुहुन्छ, हात उठाउनुहोस् त। यसरी सोद्धा कतिले हात उठाउलान् सोच्नुहोस् त। अनि तपाईँ नि के तपाईँ आफ्नो हात उठाउनुहुनेछ? परमेश्वर हामीसँग प्रसन्न नहुनुको एउटा कारण यो हो कि हामी उहाँको मार्गहरूमा ध्यान दिँदैनौ। आउनुहोस्, आज हामी केही बाइबल खण्डहरू पाठ गर्नेछौ र मनन गर्नेछौ जसद्वारा यस विषयमा अझै हामीले स्पष्टता पाउनेछौ। हिब्रू 11 अध्यायको 6 पद यहाँ लेखिएको छ, बिना विश्वास परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। अर्को खण्ड रोमीको पत्री 8 अध्यायको 6-8 खण्ड, किनभने पाप स्वभावमा मन लगाउनु चाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो, किनभने पापमय शरीरतिर लागेको मन चाहिँ परमेश्वर प्रति शत्रुता हो, परमेश्वरको व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिल्यै हुन सक्छ। पाप स्वभावको वशमा उनीहरूले परमेश्वरलाई प्रसन्न पार्न सक्दैनन्। फेरि म भजन संग्रह 147 11 खण्ड पाठ गर्दैछु, तर परमप्रभु उहाँको भय मान्नेहरूसँग र उहाँको अचूक कृपामाथि भरोसा राख्नेहरूसँग हुनुहुन्छ। मत्ती 17 अध्यायको 5 पद, यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन। 1 सामुएल 15 अध्यायको 22 पद, होम बलि र बलिदान भन्दा बढी परमेश्वरले आज्ञा पालन नै रुचाउनुहुन्न र आज्ञा पालन बलिदान भन्दा उत्तम हो र उहाँको वचन मान्नु भेडाको बोसो भन्दा असल हो। हिब्रूको पत्री 13 अध्यायको 21 पद, तिमीहरूलाई हरेक असल गुणले सिद्ध पारुन् र तिमीहरूले उहाँको इच्छा पूरा गर्न सक, जे परमेश्वरलाई मन पर्दो छ येशु ख्रिस्टद्वारा उहाँले तिमीहरूमा गरून्, उहाँको महिमा युगानुयुग भइरहोस्।
आमेन। हिब्रू 13 अध्यायको 15 अनि 16 पद। यसकारण परमेश्वरलाई यीशुद्वारा प्रशंसाको बलि निरन्तर चढाओ। यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने होठको फल हो। भलाई गर्न र आफूसँग भएका कुरा बाँडचुँड गर्न नभुल, किनकि यस्तै बलिहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ। यसैले परमेश्वरलाई प्रसन्न तुल्याउनु भनेको उहाँको व्यवस्था र आज्ञा अनुसार जिउनु र त्यो प्रेम सहित जिउनु हो। त्यसो गर्नु असम्भव जस्तो देखिन सक्छ, तापनि परमेश्वर हामीले उहाँलाई प्रसन्न पारेको चाहनुहुन्छ अनि उहाँले हाम्रो निम्ति उहाँलाई प्रसन्न तुल्याउनु सम्भव बनाइदिनुहुन्छ। लेन्टकालको समयले हामीलाई सही शुरूआत दिन सक्छ। कुन कुराको? सबै कुराहरूको, परमेश्वरको नजिक आउने कुराहरूको र परमेश्वरलाई प्रसन्न तुल्याउनलाई हाम्रो जीवनले गर्ने प्रयासको शुरूआत यो समयले दिन्छ। हामी समर्पित बनौं अनि हाम्रो जीवन र समय प्रभुको सेवाको निम्ति दिउँ। उहाँलाई घनिष्ठ रूपले जान्दा एक व्यक्तिका निम्ति उहाँलाई प्रसन्न पार्ने बाटो सहज हुन्छ। हामी उहाँको व्यवस्था र उहाँको उद्देश्यहरूलाई बुझौं, जानौं र ती पालन गरी जिउने प्रयत्नमा लागौं। यसरी हामी उहाँलाई प्रसन्न पार्न सक्छौ। साहस गर्नुहोस्, किनकि विगतमा प्रभुका थुप्रै दासहरू हामी देख्दछौ। बाइबलमा अनोक, नोआ, अब्राहम, दाऊद, अय्युब र अरू धेरै प्रभुका जनहरू थिए जसले परमेश्वरलाई प्रसन्न पार्न सके। यो सूचीमा तपाईँ र मेरो पनि नाम लेखिन सक्छ यदि हामीले प्रयत्न गर्छौं भने। होइन त, केही मनन गर्ने प्रश्न तपाईँ र मैले आफैसित सोध्नुपर्छ। के मेरो जीवन हर समय परमेश्वरलाई मन पर्दछ, वा मेरो जीवनको कुनै यस्तो क्षेत्र छ जुन परमेश्वरलाई मन पर्दो छैन, वा उहाँलाई प्रसन्न तुल्याउनको निम्ति म कस्ता पाइलाहरू चाल्न सक्छु? आउनुहोस्, यी प्रश्नहरूको जवाब हामीसितै छ र हामी संकल्प गरौं। म प्रत्येक दिन उहाँको वचन पढ्नेछु, उहाँको व्यवस्था र उहाँको मार्गलाई चिन्नेछु अनि परमेश्वरलाई खुसी तुल्याउन म उहाँको हृदय र उहाँको विचारलाई बुझ्नेछु। म येशूका पाइलाहरू पछ्याउनेछु र उहाँले दिनुभएको शिक्षा मेरो दैनिक जीवनमा लागू गर्नेछु। यो संकल्पले तपाईँ र मेरो जीवनलाई निरन्तर आशिषको बाटोमा पक्कै पनि डोर्याउनेछ। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष देऊ। समयले बिस्तारै मलाई बिदाई दिइसकेको छ, तर कति सुन्दर कुरा र कति एउटा चुनौतीपूर्ण कुरा कि मेरो जीवनबाट मैले कसरी परमेश्वरलाई प्रसन्न तुल्याउन सक्छु। अनि यो हाम्रो जीवनको निम्ति एउटा चुनौती हो र हाम्रो निम्ति ठूलो आशिष पनि हो, किनभने उहाँले हामीलाई प्रेम गर्नुहुन्छ। उहाँको कृपा, अनुग्रह र शान्ति उहाँले निरन्तर तपाईँहरू मलाई दिनुभएको छ। परमेश्वरले हामीलाई उहाँमा निरन्तर अघि बढ्न र उहाँलाई प्रसन्न तुल्याउनको निम्ति उहाँको बल र सामर्थ्य दिउन्। आमेन।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरले कहिले न्याय ल्याउनुहुनेछ? जयमसी तथा नमस्कार, कार्यक्रम स्पार्क माई फेथको 79 अंकमा तपाईँलाई हार्दिक स्वागत छ। म गोविन्द विश्वकर्मा। आज म तपाईहरूमध्ये धेरैले सोधिरहनु भएको एउटा प्रश्नको जवाफ दिन चाहन्छु। परमेश्वरले आफ्ना धर्मी सन्तानहरूलाई कहिले न्याय दिनुहुनेछ? यो प्रश्न तपाई र मेरो हृदयमा सधैँभरि आइ नै रहन्छ। पहिलो यहुन्ना 3:1 यसरी लेखिएको छ, हेर पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नु भएको छ कि हामी परमेश्वरका सन्तान भनी कह लिएकाहरू हौं र साँच्चै हौं पनि। हामी परमेश्वरका सन्तान हौं, उहाँ हाम्रा पिता हुनुहुन्छ र उहाँले हामीलाई धेरै माया गर्नुहुन्छ। तर यदि यो साँच्चै सत्य हो भने किन परमेश्वरलाई अस्वीकार गर्ने धेरै मानिसहरू समृद्ध भइरहेका छन्, जबकि हामी मध्ये परमेश्वरलाई प्रेम गर्नेहरू दुःख भोगिरहेका छौं? भजन संग्रह 73:12 यसरी लेखिएको छ, हेर दुष्टहरू यस्ता छन्, सधैँ निश्चिन्त तिनीहरू धन बढाउँदछन्। हामी सधैँ आर्थिक रूपमा संघर्ष गरिरहेका देखिन्छौ भने दुष्ट मानिसहरूको धन किन बढ्दैछ? भजन संग्रह 73:13-14 यसरी लेखिएको छ, निश्चय नै मैले व्यर्थमा आफ्नो हृदय शुद्ध राखेको छु र निर्दोषतामा आफ्नो हात धोएको छु। दिनभरि मैले आपत्ति भोगेको छु र प्रत्येक बिहान मैले दण्ड भोग्नु परेको छ। के तपाईले कहिले यस्तो महसुस गर्नुभएको छ? प्रियहरू, तपाई परमेश्वरलाई प्रेम र सेवा गर्न वफादार रहनु भएको छ, तैपनि परमेश्वरले तपाईलाई अझै पनि कठिनाईहरू भोग्न दिइरहनु भएको छ। यो कहिले समाप्त हुनेछ? तपाईको मनमा प्रश्न आउन सक्छ। भजन संग्रह 73:16 यसरी लेखिएको छ, जब मैले यी सबै बुझ्ने कोशिश गरे यो मेरो निम्ति अति गाह्रो भयो। जब हामी दुष्ट मानिसहरू कसरी फस्टाइरहेका छन् भनेर विचार गर्छौ, जुन बेला हामी दुःख पनि भोगिरहेका हुन्छौ, यसले हाम्रो हृदयमा ठूलो पीड़ा ल्याउन सक्छ। भजन संग्रह 37:34 यसरी लेखिएको छ, परम प्रभुको प्रतीक्षा गर र उहाँकै मार्गमा हिँड, प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्नुहुनेछ, दुष्टको विनाश तिम्रै आँखाले देख्नेछ। प्रियहरू, भविष्यमा कुनै समय परमेश्वरले उहाँको सेवामा आफ्नो जीवन समर्पित गर्नेहरूलाई ठूलो इनाम दिने प्रतिज्ञा गर्नुभएको छ र परमेश्वरका जनहरूलाई हानि पुर्याउनेहरूलाई उचित दण्ड दिनुहुनेछ। भजन संग्रह 73:18-19 यसरी लेखिएको छ, निश्चय तपाईले तिनीहरूलाई चिप्ला ठाउँहरूमा राख्नुहुन्छ, तपाईले तिनीहरूलाई सर्वनाशमा फालिदिनुहुन्छ, तिनीहरू अति अचानक नष्ट हुन्छन्, त्रासले तिनीहरू पूर्णत बगाइए। शैतानले आज संसारका धेरै मानिसहरूलाई धोका दिइरहेको छ। तिनीहरू सोच्छन् कि यस संसारको धन सम्पत्तिले तिनीहरूलाई सन्तुष्ट पार्नेछ, तर त्यसो होइन प्रियहरू, र अन्तमा यसले तिनीहरूको विनाश मात्र निम्त्याउनेछ। भजन संग्रह 73:23-24 यसरी लेखिएको छ, तैपनि म निरन्तर तपाईसँग छु, तपाईले मेरो दाहिने हात थाम्नु भएको छ, आफ्नै सल्लाहमा तपाईले मलाई डोर्याउनुहुनेछ र पछि मलाई महिमामा ल्याउनुहुनेछ। प्रियहरू, तपाईको पिता परमेश्वरको हात समाउनुहोस् र उहाँको मार्गमा हिँडिरहनुहोस्, अनि भविष्यमा उहाँले तपाईलाई सम्मानको ठूलो पदमा पुर्याउनुहुनेछ। आजको वचन अध्ययन र सुनाईबाट परमेश्वरले तपाईलाई प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि फोन नम्बर 01-6619-460 सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुप नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
3: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: सूचना। के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461, र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84, र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@attenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कार्यक्रम चौतारीको बसाई, अब प्रत्येक हप्ता मंगलबार 2 बजेदेखि 3 बजेसम्म सुन्न नभुल्नुहोला मात्र गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट कार्यक्रम चौतारीको बसाई। हिमाडोल ज्वेलर्स हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स हिमाडोल कृष्ण मन्दिर चोक ललितपुर
9: प्रोपाइटर सानु सापकोटा 01-5208-54 01-5208-54 र 98-5-11-25-6-38 98-5-11-25-6-38

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: आज्ञाकारिताको पाठशाला। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन टाडा आज आज्ञाकारिताको पाठशालाबाट एउटा पाठका साथमा आएकी छु। यदि तपाईँ येशु ख्रिष्टको अनुयायी हुनुहुन्छ भने मित्र, तपाईँ यस पाठशालामा भर्ना हुनुभएको छ। हिब्रु 5 अध्यायको 7 9 पदलाई ध्यान दिएर सुन्नुहोस्। त्यहाँ भनिएको छ, येशूले यस पृथ्वीमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुने परमेश्वरसँग ठूलो क्रन्दन र आँसुका साथ प्रार्थना र विन्ती चढ़ाउनु भयो र उहाँको भक्तिपूर्ण अधीनताको कारण उहाँको प्रार्थना सुनियो। उहाँ पुत्र हुनु भए तापनि उहाँले भोग्नुभएका कष्टहरूबाट आज्ञाकारी हुन सिक्नुभयो र सिद्ध हुनुभएपछि उहाँलाई मान्ने सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो। अहो, यी दुई तीनवटा पदहरूमा धेरै पाठहरू लुकेका छन्, तर म एउटा कुरामा मात्र ध्यान केन्द्रित गर्न चाहन्छु। येशूको जीवनमा यस्ता कड़ा र कठिन कुराहरू थिए जसले उहाँलाई रुन र ठूलो स्वरले क्रन्दन गर्न बाध्य बनायो। त्यहाँ निराशाहरू र कठिन चुनौतीहरू थिए जसमा उहाँले संघर्ष गर्नुभयो। तैपनि ती सबैका बीचमा येशू आज्ञाकारी रहनुभयो र उहाँले भक्तिपूर्ण अधीनतामा रहेर यसो गर्नुभयो। वास्तवमा हिब्रूको यो खण्डले त यहाँसम्म भन्छ कि उहाँले भोग्नुभएका कष्टहरूबाट आज्ञाकारी हुन सिक्नुभयो। अब येशूमा आज्ञाकारिता प्राकृतिक रूपमा आयो वा अलौकिक रूपमा, त्यो धर्मशास्त्रीहरूको बहसको विषय होला। तर यहाँ बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने, कष्टको बीचमा उहाँको आज्ञाकारिताले उहाँलाई मानव शरीरमा केही कुराको अनुभव गरायो र यसको मुख्य साँचो के हो, यसले आफैलाई आज्ञाकारिताको त्यो पाठशालामा सुम्पनुभयो। जब हामी इसाई बन्छौं, परमेश्वरले हामीलाई पनि त्यही पाठशालामा भर्ना गरिदिनुहुन्छ। समस्या यो छ कि हामी दुवै हातमा लड्डु चाहन्छौं। हामी ख्रिस्टलाई पछ्याउन र उहाँका पाठहरू सिक्न त चाहन्छौं, तर ती पाठहरू ग्रहण गर्न हरेक दिन क्रूस उठाउनु पर्ने विचारले हामी आत्तिन्छौं। हामी त्यो व्यक्ति जस्तै छौं जसलाई फ्लोरिडाको मौसम असाध्य मनपर्छ, तर न्यू इंग्ल्याण्डको विश्वविद्यालयमा पढ्नका लागि ठूलो छात्रवृत्ति पाएको छ। हामी दुवै चाहन्छौ, हामी ख्रिस्ट र उहाँलाई पछ्याउँदा पाउने गहिरो अन्तर्दृष्टि त चाहन्छौ, तर त्यससँगै आउने कष्ट भने चाहँदैनौ। हामी सबैले हरेक दिन यो संकटको सामना गर्छौं। दुई संसारहरू बीचमा एउटा छान्नु पर्ने अवस्था, जबकि हामी दुवैमा बाँच्न चाहन्छौ। हामी येशु र उहाँको घनिष्ठता त चाहन्छौ, तर हाम्रा कठिनाईहरूमा उहाँको भक्तिपूर्ण आज्ञा पालन गर्ने कठिन र पीड़ादायी निर्णय गर्न चाहँदैनौ। त्यसैले आज्ञाकारिता सिक्नुपर्छ। यदि येशूले भोग्नुभएका कष्टहरूबाट आज्ञाकारिताको शिक्षा पाउनुभयो भने के सेवक आफ्नो मालिक भन्दा ठूलो हुन्छ र? कहिलेकाहीँ हामी त्यो सानो केटा जस्तै हुन्छौं जसलाई उसको बुवाले अनुशासित बनाउँदा गुनासो गर्छ। बुवाले मलाई दुःख दिइरहनु भएको छ किनकि उहाँ मलाई रमाएको देख्न चाहनुहुन्न। वास्तवमा परमेश्वरले के गरिरहनु भएको छ भने, हाम्रो मनलाई यो संसारका खेलौना र रमाइला खेलहरूबाट हटाएर अर्को संसारको तयारीका लागि हामीलाई कठिन आज्ञाकारिता सिकाइरहनु भएको छ। त्यसो भए यो आज्ञाकारिताको पाठशाला कस्तो देखिन्छ त? हामीले केमा आज्ञा पालन गर्ने? खराब देखिने हरेक कुराबाट टाढा रहनुहोस्। कष्ट आउँदा गुनासो नगर्नुहोस्। आफ्नो मुखबाट कुनै पनि खराब शब्द निस्कन नदिनुहोस्। जीवनका निराशाहरू वा ती उत्पन्न गराउने मानिसहरूप्रति गनगन नगर्नुहोस्। अरूलाई आफूभन्दा उत्तम ठान्नुहोस्। कष्टमा रमाउनुहोस्। 70 × 7 पटक क्षमा गर्नुहोस्। तपाईँको रिसमा खाम नहस्ताओस् र हरेक कुरामा धन्यवाद दिनुहोस् र परीक्षालाई एउटा मित्रको रूपमा स्वागत गर्नुहोस् र यस्तै गरिरहनुहोस्। मित्र, हाम्रो मुक्तिदाताले आज्ञाकारिताको अद्भुत उदाहरण स्थापित गर्नुभएको छ। सुसमाचारको महान शुभ समाचार यो हो कि तपाईँ कुनै यो गर त्यो नगर भन्ने नियमहरूको सूची पछ्याइरहनु भएको छैन, तर तपाईँ दुःखसँग परिचित दुःखका मानिस र आनन्दका प्रभुलाई पछ्याइरहनु भएको छ, जसले तपाईँलाई प्रत्येक चुनौतीका लागि आवश्यक सम्पूर्ण अनुग्रह दिनुहुन्छ। त्यसैले मित्र, अब सिकाइ शुरू गरौं र आज्ञाकारी हुन थालौं। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: एक काम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ। किन हो? तिमीलाई केही थाहा छ?
1: ओही दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे। के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: किन आँखा मिचेको मिचे गरेको
1: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसि क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने।

0: हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
5: कता हुनु नि दाई, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
4: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
5: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
4: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू,
5: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
4: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
5: पार्किङ र ग्रीन गार्डन भएको,
4: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
5: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
4: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
5: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849-24-61-89, 9849-24-61-89।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: मेरो एसई पनि सकियो,
2: मेरो प्लस टू को एग्जाम पनि सकियो,
3: म त खाली समय बिताइरहेको छु, के गर्ने होला।
4: गुड न्यूज एफएम ले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू? हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
5: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
4: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
5: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
6: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
4: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
6: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
4: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
6: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
4: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
6: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
4: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com। सूचना: के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन्, वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन्, वा ठाउँको अभाव भइरहेको छ, वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्? यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ, र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँ, नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं, ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
1: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज नै हिँडेकी नि।
0: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
1: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
0: यदि यसो हो भने हामीलाई सम्झनुहोस्। बेथलेहेम गेस्ट हाउस, हाम्रा सेवाहरू
1: सुविधा सम्पन्न रुम र बेडहरू भएको,
0: 24 घन्टा तातो चिसो पानीको व्यवस्था भएको,
1: पार्किङ र ग्रीन गार्डन भएको,
0: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
1: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
0: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
1: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424189, 9849424189।
2: गाउन भाडामा,
3: गाउन भाडामा,
2: हे गाउन भाडामा।
4: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ।
5: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
6: अधिक जानकारीको लागि मोबाइल 9841687602, 9841687602
7: र 9818252240, 9818252240।

0: बाजे कता
1: सामान नभेटेर बेपत्ता
0: होइन सामान चाहिँ के चाहिँ ल्याएको
1: ग्यास चुलो राइस कुकर पानी तताउने भाँडो
0: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रै क्रिस इलेक्ट्रो वाल छँदै छ नि
1: कहाँ छ यो
0: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
2: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसे आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
3: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9855174236 9855174236
3: र फोन नम्बर 01513010 छ 01513010 छ
2: ग्रेट इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै
1: ल है ल घरी आसी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम सुर संगीत। यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एण्ड अडियो मिस्ट्री कुपन्डोल।
1: यहाँ बाइबल, भजन गीत र सेवाकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: अधिक जानकारीका लागि
1: मोबाइल 9841939980 9841939980।
0: वरदान बुक्स एण्ड अडियो मिनिस्ट्री कुपन्डोल।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएमसँग बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम सुर संगीतमा आदरणीय श्रोता कार्यक्रम सुर संगीत लिएर प्राविधिक मित्र सन्ध्यार म अब्राम उपस्थित भइसकेका छौं र अब भने घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रममा साथ दिनुपर्ने हुन्छ फोन गरेर। र विशेष गरिकन आज पहिलो प्रश्न रहेको छ, इनारको पानी पिउनेहरूलाई क्षणभरमा प्यास लाग्न सक्छ, जीवनको प्यास मेटाउनलाई जीवनको पानी पिउनुपर्छ, हे येशु बोलको गीत गाउने गायकको हुनुहुन्छ। र पहिलो अप्सन एमा हुनुहुन्छ गायक सन्तोष तिरुवा, अप्सन बीमा हुनुहुन्छ गायक कर्णदास र अप्सन सीमा हुनुहुन्छ गायक विज्ञान बराइली। र तपाईँले हामीलाई 4470754 अथवा 4770754 तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 9800234646 9800234646। र अहिले भने कार्यक्रमको शुरूआत गर्न चाहन्छु शीर्ष गीत राखेर। गीतको बोल रहेको छ इनारको पानी पिउनेहरूलाई।

0: निकै नै अर्थपूर्ण संगीतको साथ थियो सुर संगीतमा र हामीले यो गीत नै आज राखिरहेको छौ। इनारको पानी पिउनेहरूलाई क्षणभरमा प्यास लाग्न सक्छ, जीवनको प्यास मेटाउनलाई जीवनको पानी पिउनुपर्छ। यो गीत गाउने गायकको नाम के हो? अप्सन एमा हुनुहुन्छ गायक सन्तोष तिरुवा, अप्सन बीमा हुनुहुन्छ गायक कर्णराज र अप्सन सीमा हुनुहुन्छ गायक विज्ञान बराइली। र यतिखेर फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो सर, जयमस्ति।
0: जयमस्ति हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: सर म रूपन्देहीबाट महेन्द्र राज सर।
0: महेन्द्र राज
1: रूप राय के राय रूपन्देहीबाट हो सर।
0: महेन्द्र राज होइन त?
1: हजुर राय के राय सर
0: राहा
1: महेन्द्र राय के सर राई
0: ए महेन्द्र राई
1: हजुर
0: हजुर हजुर। अनि ठिकै हुनुहुन्छ
1: सर? म एकदम ठिक ठाक छु भन्न पर्छ अनि तपाईँले?
0: म पनि एकदमै ठिक ठाक छु महेन्द्रजी। अनि अप्सन ए बी सी कुन बताउन चाहनुहुन्छ?
1: म अप्सन नम्बर बी टी पाउँछु सर।
0: बी भन्न चाहनुहुन्छ होइन?
1: हजुर।
0: धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
1: हुन्छ सर, जय मसी।
0: जय मसी। उहाँ हुनुहुन्थ्यो महेन्द्र राईजी, हामीलाई रूपन्देहीबाट फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि यतिखेर हामीसँग जोडिन सक्नुहुन्छ। के थाहा आजको विजेता तपाईँ नै हो कि, र विजेता प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड, र हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ वरदान बुक्स कुपन डोल। र कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो सर, जयमसी।
0: जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: धर्मेन्द्र पासवान रूपन्देहीदेखि।
0: धर्मेन्द्रजी आरामै हुनुहुन्छ?
2: एकदम सन्चय रामै। अनि हजुरलाई सर ठिक छ?
0: एकदमै ठिकठाक छु। रूपन्देहीबाट है तपाईँ पनि?
2: हजुर सर।
0: रूपन्देहीबाट होइन?
2: हजुर सर, हजुर रूपन्देहीको लुम्बिनीदेखि सर।
0: धर्मेन्द्रजी अनि अप्सन एबीसी कुन बताउन चाहनुहुन्छ?
2: म सर अप्सन ए नम्बरको बताउँछु।
0: ए बताउन चाहनुहुन्छ, धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं। जयमसी। उहाँ हुनुहुन्थ्यो धर्मेन्द्र पासवानजी, रूपन्देहीबाट हामीसँग जोडिनु भएको थियो भने तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। हाम्रो वाट्सएप नम्बर रहेको छ 9800244646 9800244646। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
3: नमस्ते, राजु काभ्रा विराटनगरबाट।
0: राजुजी आरामै हुनुहुन्छ?
3: ठिक छ, प्रश्न भन्नु।
0: इनारको पानी पिउनेहरूलाई क्षणभरमा प्यास लाग्न सक्छ, जीवनको प्यास मेटाउनलाई जीवनको पानी पिउनुपर्छ, यो गीत गाउने गायकको नाम के हो भनेर भनिरहेको छु। अप्सन एमा हुनुहुन्छ गायक सन्तोष तिरुवा, अप्सन बीमा हुनुहुन्छ गायक कर्णदास, र अप्सन सीमा हुनुहुन्छ गायक विज्ञान बराइली। अप्सन ए, धन्यवाद, साथ दिनुभयो। राजु काभ्राजी विराटनगरबाट हुनुहुन्थ्यो भने तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन लाइन खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
4: हजुर सर, जयमसी।
0: जयमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ यतिखेर?
4: हजुर म अर्जुन थापा हो, निजगढबाट।
0: अर्जुन थापा कहाँबाट भन्नुभयो अर्जुन सर? निजगढबाट है। के छ निजगढको हाल खबर? गर्मी बढी छ है त्यहाँ? हजुर हजुर हजुर। अर्जुनजी अप्सन ए बी सी कुन बताउन चाहनुहुन्छ? अप्सन सी भन्न चाहनुहुन्छ, धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। जयमसी। उहाँ हुनुहुन्थ्यो अर्जुन थापाजी, निजगढबाट हामीसँग जोडिनु भएको थियो भने आज कार्यक्रम सुर संगीतमा तपाईँ हुनुहुन्छ र मैले आजको प्रश्न राखिरहेको छु। इनारको पानी पिउनेहरूलाई क्षणभरमा प्यास लाग्न सक्छ, जीवनको प्यास मेटाउनलाई जीवनको पानी पिउनुपर्छ, यसो बोलको गीत गाउने गायकको नाम के हो भनेर सोधिरहेको छु। किन मलाई चाहिँ मनपर्ने गीत हो यो, लामो समयदेखि यो धेरैले मन पराउनु भएको गीत, आज गायकको नाम मैले सोधिरहेको छु। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
5: हेलो, नमस्ते।
0: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: प्युठानबाट ऋषिराम पाण्डे।
0: ऋषिरामजी आरामै हुनुहुन्छ?
5: हजुर आराम कसले यतातिर हजुरहरूलाई?
0: हामी पनि एकदमै ठिकठाक छौ। अप्सन कुन बताउन चाहनुहुन्छ ऋषि सर?
5: अप्सन सी।
0: अप्सन सी ऋषिराम पाण्डे, अप्सन सी भन्नुभयो नि त, धन्यवाद, धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
5: नमस्ते।
0: नमस्ते. उहाँ हुनुहुन्थ्यो ऋषिराम पाण्डेजी प्युठानबाट हामीसँग जोडिनु भएको थियो भने अहिलेलाई भने एउटा अर्थपूर्ण संगीतको साथ राख्न चाहन्छु भन्दै थिए तर कोही मित्र हुनुहुन्छ फोन लाइनमा उहाँलाई स्वागत गरौं. हेलो
6: हेलो जयमिसी
0: हजुर. जयमसी चन्द्रमायाजी आरामै हुनुहुन्छ? अनि अप्सन एबीसी विज्ञान बराइली सी भन्न चाहनुहुन्छ? धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो. अहिलेलाई छुटौँ.
6: हस्
0: धन्यवाद. जयमसी उहाँ हुनुहुन्थ्यो चन्द्रमाया मगर्जी हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ. अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा.

0: यतिखेर भने फोन लाइनमा कोही मित्र आएको जानकारी मैले पाइसकेको छु, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसी।
0: हजुर जय मसी, कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर?
1: म कलङ्कीबाट जयसवालजी।
0: ए जयसवालजी, आरामै हुनुहुन्छ?
1: आरामै छु भाइ।
0: अनि अप्सन ए बी सी कुन बताउन चाहनुहुन्छ?
1: म बी बताउन चाहन्छु।
0: अप्सन बी भन्न चाहनुहुन्छ? धेरै धेरै धन्यवाद सरजी, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। जय मसी। हाम्रो जयसवालजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँले पनि हामीसँग जोडिन सक्नुहुन्छ। कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: जय मसी सर।
0: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म चितलाङ बाला गोपाली।
0: ए पम्फाजी, पम्फाजी आराम हुनुहुन्छ?
2: म त ठिक छु सर, परमेश्वरको अनुग्रह हजुरहरूको प्रार्थनाद्वारा। आमालाई चाहिँ साह्रै छ, कुराकुर छ आमालाई चाहिँ।
0: एकदमै हामी प्रार्थनामा सम्झिरहेका छौँ हजुरको परिवारलाई। पम्फाजी, अप्सन ए बी सी कुन बताउन चाहनुहुन्छ हजुर यतिखेर?
2: म सी भन्न चाहन्छु सर।
0: अप्सन सी भन्न चाहनुहुन्छ है? धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
2: हुन्छ सर, जय मसी।
0: जय मसी। उहाँ हुनुहुन्थ्यो पम्फा गोपालीजी, चितलाङबाट हामीसँग जोडिनु भएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754। यतिखेर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो
3: हेलो, नमस्ते।
0: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: सरलाहीबाट उपासना घिसिङ।
0: उपासनाजी आरामै हुनुहुन्छ?
3: हजुर आरामै छु।
0: अप्सन कुन बताउन चाहनुहुन्छ?
3: मलाई चाहिँ बी राख्नुहोस् न है।
0: अप्सन बी भन्न चाहनुहुन्छ है?
3: हजुर।
0: धन्यवाद उपासनाजी, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ।
3: ए हुन्छ, नमस्ते।
0: उहाँ हुनुहुन्थ्यो उपासना घिसिङजी, हामीलाई साथ दिनुभएको थियो भने तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम सुर संगीत, र कार्यक्रम सुर संगीतमा हामी सन्ध्याजी र मैले साथ दिइरहेको छु। कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
4: हेलो, जय मसी अब्राम सर।
0: जय मसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म ललितपुर बदिखेलबाट सानु नगरको थिएँ हजुर।
0: ए सानुजी आरामै हुनुहुन्छ?
4: आरामै छु हजुरलाई।
0: म पनि एकदमै ठिकठाक छु। सानुजी, अप्सन एबीसी कुन बताउनुहुन्छ?
4: म पनि सी नै भन्न चाहन्छु सर।
0: सी नै भन्न चाहनुहुन्छ, धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौ। धन्यवाद। सानु नगरकोटीजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: यो अर्थपूर्ण भजन पछि भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
2: हजुर नमस्ते।
1: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? रमाजी आरामै हुनुहुन्छ? हामी पनि एकदमै ठिकठाक छौँ। अनि अप्सन कुन बताउन चाहनुहुन्छ? अप्सन सी को विज्ञान बराइली भन्न चाहनुहुन्छ है? धेरै धेरै धन्यवाद रमाजी, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ। उहाँ हुनुहुन्थ्यो
0: रमा सापकोटाजी, हामीलाई धनकुटाबाट फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 9803344646। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो
3: हेलो दाई, नमस्कार।
0: नमस्कार हजुर,
3: म उमेश रेग्मी विराटनगरबाट।
0: विराटनगरबाट उमेश सर आरामै हुनुहुन्छ?
3: आरामै छ। यहाँ के अलिक मिस्टेक भयो कि प्राविधिकमा?
0: पक्कै त्यस्तै लाग्यो मलाई पनि उमेश सर।
3: त्यही त म छक्क परे होइन, अनि अहिले फेरि अप्सन अलग भएछ होइन?
0: होइन होइन, अप्सन त्यस्तो केही भएको छैन। अप्सन एमा सन्तोष तिरुवा, अप्सन बीमा कर्णदास र अप्सन सीमा विज्ञान बराइली हुनुहुन्छ।
3: होइन, सुरुमा फेसबुकमा चाहिँ अर्कै हालेको थियो है फेरि।
0: ए हजुर हजुर, फेसबुकको चाहिँ क्यान्सल भयो।
3: गायिका भनेर भनेर अलग अलग दिएको थियो, मैले यहाँ टिपेर पनि राखेँ होइन।
0: हजुर हजुर, होइन ठिक छ, त्यसलाई हामीले क्यान्सल गऱ्यौँ, अहिले नयाँ गरिरहेको छ।
3: अहिलेको चाहिँ हिसाबले चाहिँ सीको विज्ञान बराइली,
0: विज्ञान बराइली भन्न चाहनुहुन्छ। धन्यवाद
3: हजुर,
0: साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ।
3: ल भाई,
0: वहाँ हुनुहुन्थ्यो उमेश रेग्मीजी विराटनगरबाट, हामीलाई फोन गरेर साथ दिनुभएको थियो भने तपाईँ पनि यतिखेर हामीसँग जोडिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770754 हाम्रो फोन नम्बर रहेको छ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
4: जय
1: मसी। उत्तमजी आरामै हुनुहुन्छ? हजुर म एकदमै ठिकठाक छु। अप्सन कुन बताउन चाहनुहुन्छ? विज्ञान बराइली अप्सन सी भन्न चाहनुहुन्छ। धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ। वहाँ हुनुहुन्थ्यो उत्तम सेवाकोटीजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। अहिलेलाई भने राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ भन्दै थिए, तर कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
5: हजुर दर्शन, नमस्ते। सेवा ढोकिया लाप्था।
1: हजुर हजुर, धन्यवाद। कहाँबाट को बोल्दै हुनुहुन्छ?
5: म सबिन तामाङ खोटाङबाट।
1: सबिन तामाङ खोटाङबाट के छ हाल खबर खोटाङको सबिन सर?
5: मेरो सबै ठिकै छ भनौँ न, अहिले घाम लाग्न सकेको छैन, धुमिरहेको छ। हजुरहरू कस्तो छ?
1: हाम्रो त एकदम ठिकठाक छ, घाम लागिरहेको छ। भन्नुहोस् अप्सन एबिसी कुन बताउन चाहनुहुन्छ? अप्सन सी विज्ञान बराइली भन्न चाहनुहुन्छ। धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ है त। नमस्ते, उहाँ हुनुहुन्थ्यो सबिन तामाङजी, हामीलाई साथ दिनुभएको थियो। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एन्ड अडियो मिस्ट्री कुपन्डोल।
1: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: अधिक जानकारीका लागि
1: मोबाइल 9841-39-59-80 9841-39-59-80।
0: वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन्डोल।
2: यो छोटो व्यापारिक विश्राम पछि भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो।
3: हेलो, नमस्ते सर।
2: नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: काठमाडौँ जिल्ला गागाल फेदीबाट बालकुमार लामा बोल्दैछु।
2: बालकुमार लामा?
3: हजुर हजुर हजुर।
2: बालकुमारजी आरामै हुनुहुन्छ?
3: हजुर सर, एकदम आरामै छु भन्नुपर्छ हजुरलाई।
2: म पनि एकदमै ठिकठाक छु। अनि हजुर अप्सन एबीसीमा कुन बताउन चाहनुहुन्छ?
3: मैले अप्सन सी भने सर।
2: अप्सन सी है? हजुर। धेरै धेरै धन्यवाद बालकुमारजी, साथ दिनुभयो, खुसी लाग्यो अहिलेलाई छोटो।
3: नमस्ते।
2: उहाँ हुनुहुन्थ्यो बालकुमार लामाजी, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। र आज भने मैले इनारको पानी पिउनेहरूलाई क्षणभरमा प्यास त लाग्न सक्छ, जीवनको प्यास मेटाउनलाई जीवनको पानी पिउनुपर्छ बोलको गीत गाउने गायक को हुनुहुन्छ भनेर सोधिरहेको छु। अप्सन एमा हुनुहुन्छ गायक सन्तोष तिरुवा, अप्सन बीमा हुनुहुन्छ कर्णदास, र अप्सन सीमा हुनुहुन्छ विज्ञान बराइली। यतिखेर कोही मित्र हुनुहुन्छ फोनलाइनमा, उहाँलाई स्वागत गरौं। हेलो। दैमसी हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? रश्मिलाजी आरामै हुनुहुन्छ? हामी पनि एकदमै ठिकठाक छौ। अनि अप्सन कुन बताउन चाहनुहुन्छ रश्मिलाजी? अप्सन सी भन्न चाहनुहुन्छ। धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो अहिलेलाई छुटौ। जय मसी। रश्मिला बोहराजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो भने तपाईँले पनि यतिखेर हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन लाइन खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। र यदि तपाईँले सही जवाब दिनुभयो भने हामी गोला प्रथाबाट तपाईँलाई विजेता बनाउनेछौ र विजेताले प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड। यतिखेर कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो। हेलो
4: हेलो
2: हेलो, जय मसी। पम्पाजी आरामै हुनुहुन्छ? म पनि एकदमै ठिकठाक छु। पम्पाजी अप्सन कुन बताउन चाहनुहुन्छ हजुर? अप्सन सी भन्न चाहनुहुन्छ। धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो अहिलेलाई छुटौ। जय मसी। पम्पा रोक्काजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा फोन गरेर साथ दिनुभएको थियो। र अहिलेलाई हुने एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा म राख्न चाहन्छु भन्दै थिए, तर कोही मित्र हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो। जयमसी हजुर। जयमसी चित्रजी
5: हजुर,
2: अप्सन कुन बताउन चाहनुहुन्छ चित्र सर? अप्सन सी भन्न चाहनुहुन्छ। धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो अहिलेलाई छुटौ। हस् धन्यवाद जय मसी। उहाँ हुनुहुन्थ्यो चित्र मगर्जी। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

0: यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो हजुर, जय
0: मसी नमस्कार। हजुर कहाँबाट?
1: म विराटनगरबाट जीवन बर्दला बोलेको हजुर।
0: ए जीवन सर, आरामै हुनुहुन्छ?
1: आराम छैन,
0: सन्चो छैन
1: हजुर, रुगा खोकीले ग्रस्त
0: भएर। ए ल है, आफ्नो केयर गर्नु होला हजुर।
1: अघि कति दुईचोटि मेरो फोन डिस्कनेक्ट भएको भयो, फोन नआउँदा के भयो हजुर?
0: हजुर पक्कै पनि कहिले काहीँ यस्तो भइदिन्छ। जीवन सर, अप्सन एबीसी कुन बताउन चाहनुहुन्छ तपाईँ?
1: पहिला प्रश्न भन्नु न। प्रश्न
0: पहिलेको प्रश्न, हाम्रो प्रश्न चाहिँ यस प्रकार रहेको छ, इनारको पानी पिउनेहरूलाई क्षणभरमा प्यास लाग्न सक्छ, जीवनको प्यास मेटाउनलाई जीवनको पानी पिउनुपर्छ, बोलको गीत गाउने गायक को हुनुहुन्छ भनेर सोधिरहेको छु। अप्सन एमा हुनुहुन्छ गायक सन्तोष तिरुवा, अप्सन बीमा हुनुहुन्छ गायक कर्णदास, र अप्सन सीमा हुनुहुन्छ गायक विज्ञान बराइली। धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अर्जुन सर अहिले
1: राजोटौँ,
0: धन्यवाद। जय मसी। र श्रोता, अब भने हामी कुनै पनि फोन कल लिने छैनौ, अब यही शीर्ष गीत राख्न चाहन्छु, त्यसपछि भने आजको विजेताको नाम लिएर म उपस्थित हुने नै छु।

0: यस कार्यक्रमलाई गिफ्ट ह्याम्पर प्रायोजन गरेको छ वरदान बुक्स एन्ड अडियो मिस्ट्री कुपन्डोल।
1: यहाँ बाइबल, भजन गीत र सेवकाईको लागि चाहिने विभिन्न प्रकारका पुस्तकहरू साथै प्रभु भोजको सम्पूर्ण सामानहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: अधिक जानकारीका लागि
1: मोबाइल 9841939980 9841939980।
0: वरदान बुक्स एन्ड अडियो मिनिस्ट्री कुपन्डोल।
2: आदरणीय श्रोता भवनले लगभग समयले मलाई बिदा दिइसकेको छ र आजको विजेताको नाम पनि मैले बताउनु पर्ने हुन्छ र सही जवाब पनि मैले दिनुपर्ने हुन्छ। इनारको पानी पिउनेहरूलाई छेडभरमा प्यास लाग्न सक्छ, जीवनको प्यास मेटाउनलाई जीवनको पानी पिउनुपर्छ। हे यीशु, निकै नै अर्थपूर्ण संगीत छ यो र यसलाई चाहिँ गाउनु भएको थियो अप्सन सी विज्ञान बराइलीजीले र हामीसँग अरू गायकहरू पनि हुनुहुन्छ। उहाँहरू पनि निकै मिठो गीत गाउने निकै लोकप्रिय गायकहरू हुनुहुन्छ, सन्तोष तिरुवा र कर्णदासी र विज्ञान बराइलीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यति मिठो गीतमा स्वर दिनुभएको छ। र आज लगभग हामीलाई 15-16 श्रोताले फोन गरेर साथ दिनुभयो, सबैलाई त विजेता बनाउन सकिन्न त्यो तपाईँलाई थाहा छ, तर धनकुटाबाट आज विजेता हुनुभएको छ र आजको विजेताको नाम रहेको छ रमा सापकोटा।
3: कंग्रेचुलेशन
2: रमा सापकोटाजी, तपाईँलाई बधाई छ। तपाईँको नम्बर हाम्रो प्राविधिक मित्रलाई टिपाई दिनको लागि अनुरोध गर्दै र अरू सबै मित्रहरूलाई पनि धन्यवाद दिन चाहन्छु, हामीलाई टाढा नजिकबाट फोन गरेर साथ दिनुभयो यसको लागि पनि धेरै धेरै धन्यवाद र हामीलाई गिफ्ट ह्याम्पर प्रायोजन गर्नुहुने वरदान बुक्स कुपन्डोललाई पनि धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्युज एफएम 105.1।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ न इष्ट।

0: मित्र न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
1: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
2: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम रिफ्रेश। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रिफ्रेशमा। आदरणीय श्रोता, कार्यक्रम रिफ्रेश लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार 11 बजेदेखि 12 बजेसम्म हामी तपाईँलाई साथी दिइ आइरहेको छौं र तपाईँले सुन्न चाहनुभएका मीठा मीठा भजन गीत संगीतहरू त्यो पनि तपाईँकै रोजाईमा कार्यक्रम मार्फत हामी प्रस्तुत गर्दै आइरहेको छौं। र आज पनि तपाईँ कुनै भजन गीतहरू सुन्न चाहनुहुन्छ र आफ्ना प्रियजनहरूलाई सुनाउन चाहनुहुन्छ भने कार्यक्रममा फोन गर्न सक्नुहुनेछ र हाम्रो फोन नम्बर रहेको छ 01-4470-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-0-23-44 र कार्यक्रममा हामी मिठा मिठा गीत संगीतहरू सुनाएर तपाईँलाई साथ दिनेछौं र यो समय अवधिभरलाई हामी गीत संगीतमय बनाउँदै आइरहेको छौं र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिनुहोला भने यो समय कार्यक्रममा हामी एउटा गीतबाट कार्यक्रमलाई अगाडि बढ़ाउन चाहन्छौं। गीतपछि उपस्थित हुने नै छौं।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम रिफ्रेश हुँदै हुनुहुन्छ श्रोता, र यसरी नै मिठा मिठा गीत संगीतको साथ निरन्तर हामी तपाईँको रोजाइमा कार्यक्रम मार्फत आइरहेको छौं। फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ 01 47 70 754, 01 47 70 754 हाम्रो टेलिफोन नम्बर रहेको छ, र अनलाइन मार्फत सुन्दै हुनुहुन्छ र तपाईँ फोन गर्न चाहनुहुन्छ भने हामीलाई वाट्सएप कल गर्न सक्नुहुनेछ 98 23 44 6 46, र बाहिर विभिन्न देशहरूबाट सुन्दै हुनुहुन्छ भने पनि तपाईँले हामीलाई वाट्सएप कल मार्फत नै कुराकानीहरू गर्न सक्नुहुनेछ, र तपाईँको रोजाइमा रहेका गीत संगीतहरू हामी कार्यक्रम मार्फत राख्छौं। भजन गीत संगीतहरू, कतिवटा भजन गीत संगीतहरू हाम्रो हृदयको एकदमै नजिक हुने गर्दछन्, हामीलाई मनपर्ने होइन, हामीलाई एकदमै आशिषित बनाउने, परमेश्वरको उपस्थितिमा लिएर जाने, नजिक लिएर जाने भजन गीत संगीतहरू हुने गर्दछन्। अनि यो समयमा तपाईँलाई कुन भजन गीत एकदमै मनमा छुइरहेको छ, सुन्न मन लागिरहेको छ, र तपाईँ सुनाउन चाहनुहुन्छ, डेडिकेट गर्न चाहनुहुन्छ आफ्ना प्रियजनहरूलाई भने अवश्य पनि फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ। र फोन गर्दै गर्नुहोला, अर्को एउटा मिठो गीतको साथ फेरि पनि हामी तपाईँलाई दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र अवश्य पनि यसरी नै मिठा मिठा गीत संगीतको साथ निरन्तर हामी कार्यक्रम रिफ्रेश मार्फत तपाईँलाई लिँदै आइरहेको छौं र श्रोता कार्यक्रम मार्फत हामी गीत संगीतको साथ दिन्छौं र तपाईँको रूचामा रहेका गीत संगीतहरू सुनाएर तपाईँलाई साथ दिँदै आइरहेको छौं र आज तपाईँले फोन गर्न सक्नुहुनेछ। हाम्रो श्रोताहरू कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, फोन गरेर साथ दिन सक्नुहुनेछ र तपाईँले सुन्न चाहनुभएका मिठा मिठा भजन गीत संगीतहरू सुन्न र सुनाउन सक्नुहुनेछ र भजन गीत संगीतहरूद्वारा नै हामी प्रभुको महिमा गर्छौं। भजन गीत संगीतहरूद्वारा नै हामी प्रभुको उपस्थितिमा जाँदछौं र भजन गीत संगीतहरूले नै हामीलाई एकदमै परमेश्वरको उपस्थितिमा उहाँको नजिक लिएर जाने कामहरू गर्दछ। एकदमै हाम्रो जीवनको महत्वपूर्ण भाग हो भजन गीत संगीतहरू र कुनै भजन गीत संगीतहरूले कतिचोटि हामीलाई विभिन्न अवस्था परिस्थितिहरूमा हामीलाई साथ दिएको छ, उत्साह दिएको छ, निको बनाएको छ। र फोनलाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु म। हेलो, जय मसी। हजुर, चित्रजी बोल्दै हुनुहुन्छ। हजुर, आरामै हुनुहुन्छ तपाईँ? हजुर, एकदमै आरामै छौ हामी पनि। र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ तपाईँ?
1: यो मन मन यो मान्दैन भन्ने भजन सुनाउन चाहन्छु।
0: हजुर, र यो भजन गीत कसलाई सुनाउन चाहनुहुन्छ?
1: प्रथम प्रभुलाई धन्यवाद भएको यो भजन सुनिरहनु भएको छ, फोन गरिरहनु भएको छ, उहाँहरू सम्पूर्णलाई सुनाउन चाहन्छु। र चित्र मगर भन्ने चिन्नुहुन्छ, चाहना सम्झिनुहुन्छ, उहाँहरूको लागि सुनाउन चाहन्छु र गुटुङ पर्यटन सबैलाई नै सुनाउन चाहन्छु। हजुर
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो चित्रजी। अहिले हामी छुटाउँ, जय मसी। हजुर, हाम्रो चित्र मगरजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको गीतको साथ हामी तपाईँलाई समय दिन चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौ।

निकै अर्थपूर्ण गीत मन यो मान्दैन भनेर हाम्रो चित्रजीले रोजेर जानुभएको गीत रहेको थियो र कार्यक्रम रिफ्रेशमा यसरी नै तपाईँले रोज्नुभएका गीत संगीतहरू हामी निरन्तर राख्दै जानेछौं र फोन गरेर साथ दिन सक्नुहुनेछ र भजन गीत संगीतहरू सुनाइरहेको छौं र यो समयलाई एकदमै गीत संगीतमय बनाई पनि रहेको छौं र तपाईँले पनि आफूलाई मन परेका भजन गीत संगीतहरू सुन्न सुनाउन सक्नुहुनेछ कार्यक्रम मार्फत फोन गरेर साथ दिन सक्नुहुनेछ र कुनै पनि भजन गीत संगीतहरू यो समय तपाईँलाई सुन्न मन लागिरहेको छ भने फोन गर्न सक्नुहुनेछ हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको छ भन्दै फेरि पनि अर्को एउटा मिठो गीत तपाईँको लागि राख्न चाहन्छौ गीतपछि उपस्थित हुने नै छौं

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो, जय मसिमे।
0: जय मसी पम्फा गोपालीजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म ठिक छु हजुरहरूको प्रार्थना परमेश्वरको अनुग्रहद्वारा। हजुर कस्तो हुनुहुन्छ?
0: हजुर हामी पनि एकदमै आरामै छौँ। राजा कुन भजन गीत तपाईँ सुन्न चाहनुहुन्छ?
1: फोर गरी त्यो भजन सुन्न चाहन्छु र अनि हजुरलाई पनि सुनाउन चाहन्छु।
0: धन्यवाद
1: गुरुजी, एफएम सर, मिस, जो जति जानुहुन्छ सम्पूर्णलाई म सुनाउन चाहन्छु। अनि जति पनि हुनुहुन्छ 1477 जिल्ला, सुदेश विदेश जति ठाउँबाट सुन्दै हुनुहुन्छ, अनि सबैलाई म नछुटाइकन सुनाउन चाहन्छु मिस।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद पम्फाजी फोन गरेर साथ दिनुभएको लागि। र अहिले चाहिँ छिटो हामी जयमसी। हजुर, राम्रो पम्फा गोपालीजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको गीतको साथ हामी समय तपाईँलाई दिन चाहन्छौ।

0: निकै मिठो भजन गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: जय मसी पुनम म्याम। जय मसी बोल्दै हुनुहुन्छ जस्तो लाग्यो मलाई।
1: मिश्रा बोल्दै,
0: माफ गर्नुहोस्। ओहो मिश्रा जी,
1: फोन कपिहाल्यो
0: हौ। हजुर, त्यही त र हामीले बुझ्यौँ। तर मिसपाजी कस्तो हुनुहुन्छ, तपाईँ के गर्दै हुनुहुन्छ?
1: काटिहाल्यो, एकदमै ठिक थियो। अहिले यहाँ रिचार्ज कार्ड लिनु चाहिँ अलिकति टाढै छ कि, माथि चौकमा पुग्नु पर्यो कि तल पुग्नु पर्यो।
0: ए हजुर हजुर, ए हजुर,
1: अहिले टाढा छ नि, अहिले अर्को पनि नम्बर छ मसँग।
0: ए हुन्छ, धेरै धेरै धन्यवाद मिसपाजी। र हामी गीत तर्फ जाउँ, भजन गीत कुन सुन्न चाहनुहुन्छ आज?
1: करण दासले गाउनु भएको।

0: भन्ने सुन्न चाहन्छु।
1: आमेन आमेन। यो भजन गीत कसलाई सुनाउन चाहनुहुन्छ?
0: सर्वप्रथम पुनम म्याम, त्यहाँ भएको सबै सर गुरुबालाई सुनाउन चाहन्छु, ज्ञानमा सबैजनालाई सुनाउन चाहन्छु, हाम्रो सुमन बाबु सबैलाई सुनाउन चाहन्छु, अर्को हाम्रो पम्फाजीलाई पनि सुनाउन चाहन्छु, परमेश्वरले उठाउनुहुन्छ। अनि उहाँको नम्बर मसँग नभएर मैले उहाँलाई फोन गर्नै पाएन, अहिले सुनिराख्नु भएको छ भने मलाई एकचोटि कन्ट्याक्ट गर्नुहोला। उहाँको आमा कस्तो हुनुहुन्छ एकदमै सम्झेर प्रार्थना गरिराखेका छौँ, अनि उहाँ चाहिँ एक्लो हुनुहुन्न भन्न चाहन्छु। अनि सबै हाम्रो गुड न्युज एफएममा जति पनि अहिले फोन गर्नु भएको छ उहाँहरू सबैलाई सुनाउन चाहन्छु, अनि सबैजना स्वस्थ रहनुहोस्, आजको दिनमा शुभ दिनुहोस्, शान्तिमय भएको होस् भन्न चाहन्छु।
1: धेरै धेरै धन्यवाद मिसबाजी। हजुर, हाम्रो मिस्टर महर्जनजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको यो मिठो गीत हामी तपाईँको लागि पनि राख्न चाहन्छौ।

0: म एउटा झरेको पात जस्तै तर प्रभुले उठाउनु भयो। निकै नै मिठो गीत तपाईँको निम्ति राखे हाम्रो मिसपाजीको रोजाईमा रहेको गीत थियो र तपाईँले पनि यसरी नै आफूलाई सुन्न मन लागेका मीठा मीठा भजन गीत संगीतहरू सुन्न र सुनाउन सक्नुहुनेछ र फोन गर्नुहोला 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-023-44-46 98-023-44-46 हाम्रो वाट्सएप नम्बर रहेको छ र तपाईँले सुन्न चाहनुभएका गीत संगीतहरू हामी तपाईँलाई कार्यक्रमबाट सुनाइरहेको छौं भने फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो हजुर,
0: जय मसी चन्द्रमायाजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौँ र आज कुन भजन गीत सुन्न चाहनुहुन्छ तपाईँ?
1: हजुर म्याम, मैले भजन रोजिसकेको छु, मैले म्यामलाई भनेको छु।
0: हजुर, तपाईँले रोज्नु भएको गीत कसलाई सुनाउन चाहनुहुन्छ?
1: परमेश्वरलाई धन्यवाद भएको होस्, आज हजुरको कार्यक्रममा फोन लागेको छु, फुर्सद पाएको छु, समय मिलेको छु। फोन नलागेको त होइन, लागेकै थिएन के, फुर्सदै नहुने।
0: धन्यवाद
1: परमेश्वरलाई अनि हजुरलाई नै सुन्न चाहन्छु अनि हाम्रो अजीलाई पनि है, मगाएर अजीलाई अनि गएको अस्ति गएको हप्ता चाहिँ हाम्रो विद्या श्रेष्ठ दिदी नै जानुभएको रहेछ होइन,
0: धन्यवाद, धेरै धेरै धन्यवाद।
1: हाम्रो माया र अजी अजीलाई धेरै आशिष दिनुहोस् परमेश्वरले है।
0: आमेन आमेन, धन्यवाद,
1: आशिष दिनुहुन्छ। अनि बिहिबार चाहिँ कतिखेर आउने भन्दाको
0: बिहिबार चाहिँ सायद साँझको समयतिर छ, साँझ अथवा बेलुकाको समयतिर छ। हजुरले एकदमै एकदमै हुन्छ हुन्छ हुन्छ, एकदमै उहाँहरूलाई सुनाउनु भनेर भन्नु होला। समय चाहिँ हजुरले 5 बजी पछिको समयहरूबाट नै एकचोटि सुन्नु होला है त।
1: रेडियो त ओ नै हुन्छ, कतिखेर हामी बसल बन्द गरिसकेपछि आउने हो कि?
0: हजुर, बाटुलीका कुरा कार्यक्रमको पुनः प्रसारण चाहिँ बिहिबार बेलुकी, मलाई जहाँसम्म लाग्छ बेलुकी 9 बजेको समयतिर त्यस्तै प्रकार अथवा
1: नसुनेको त म्याम, बिहान त मेरो
0: शुक्रबार बेलुकी, हजुर शुक्रबार बेलुकी, मलाई प्राविधिक मित्रले यहाँ भन्दै हुनुहुन्छ शुक्रबार बेलुकी चाहिँ सुन्न सक्नुहुनेछ तपाईँले।
1: र सुनिराख्छु नि म्याम सधैँ सोमबारकै, अनि मेरो साथीहरू हजुरलाई चिन्नुहुन्छ नि त, मेरो साथीहरू एकदमै नजिक
0: हुन्छ। शुक्रबार बेलुका 9 बजे पुनः प्रसारण तपाईँले सुन्न सक्नुहुनेछ, अब सोमबार बिहान त 8 बजेको समयमा छँदै नै छ होइन। र हजुरहरूको यो प्रतिक्रियाले हामीलाई अझै धेरै उत्साह पनि मिलिरहेको छ चन्द्रमायाजी, अझै अझै तपाईँहरूको लागि र प्रभुको महिमाको लागि भनेर अझै हामीलाई मेहनत गर्न अनि अझै प्रयास गर्न एकदमै उत्साह भइरहेको छ। हुन्छ, तपाईँले आफ्नो साथीहरूलाई पनि भनिदिनु होला, तपाईँले त सुनिरहनुहुन्छ हाम्रो प्रतिक्रिया दिइरहनु भएको छ, एकदम उत्साह लाग्छ चन्द्रमायाजी। आज कार्यक्रममा मौका यो अवसर मिलेको बेलामा मैले धेरै धेरै धन्यवाद दिन चाहे तपाईँलाई।
1: विद्या दिदी सर अनि कस्तो अजी भनेर बोल्नु भएको, कस्तो मजा, मजाको कुरा भन्दा नि आशिषको आशिषमय कुराहरू बोल्नुहुन्छ नि त, हामीलाई कति आशिष दिनुहुन्छ कि म्याम, एकदमै धन्यवाद, परमेश्वर आशिष दिनुभएको, हामी कति धेरै बोले होइन।
0: हजुर हुन्छ, केही छैन, धेरै धेरै धन्यवाद चन्द्रमायाजी। हुन्छ,
1: साथीहरूको नाम लिन चाहन्छु, हजुरलाई सुनाउन चाहन्छु, हाम्रो सन्ध्या म्यामलाई अनि हाम्रो सुजन सरलाई, हाम्रो विजय सरलाई, हाम्रो अपनाम सरलाई, ज्ञानु म्यामलाई, दाजन गुरु सर, सुनिला सर, सम्पूर्णलाई सुनाउन चाहन्छु, नछुटाइकन गुनी एफएम परिवारलाई अनि मेरो मण्डली परिवारलाई अनि हाम्रो गुनी एफएम सुनिरहनु भने हाम्रो आदरणीय दाजुभाइ दिदी बहिनी जति पनि गुनी एफएम सुन्नुहुन्छ, योभन्दा अगाडिको कार्यक्रममा कति धेरै फोनहरू आउँछ नि त्यतिखेर थाहा हुन्छ है, कति धेरैजनाले सुनिरहनु भएको रहेछ भनेर, जतिजनाले सुनिरहनु भएको छ सम्पूर्णलाई सुन्न चाहन्छु, हाम्रो पम्फा गोपाल दिजुले फोन गर्नुभएको थियो, उहाँलाई सुनाउन चाहन्छु, सम्झिन चाहन्छु हाम्रो मिस्ता महर्जन दिजुलाई सम्झिन चाहन्छु, सुनाउन चाहन्छु हाम्रो चित्र मगर दाईले नि फोन गर्नुभएको थियो, उहाँलाई नि सुनाउन चाहन्छु, हाम्रो सुमन दाई दाईलाई, हाम्रो येशु भक्त दाईलाई कहाँ जानुभयो अहिले फोनै गर्नुहुन्छ, हरिरोका दाईलाई, अनि हाम्रो माधव विश्वकर्म दाईलाई, अनि हाम्रो उत्तम शिवाकोटी गुरुबालाई, अनि हाम्रो अर्जुन प्रधान सरलाई, अनि कुमार राई दाईलाई, अनि हाम्रो हरिबल बुढाथोकी, अनि रुबेन सरलाई पनि सुनाउन चाहन्छु, हाम्रो सुशील मगर सरलाई पनि सुनाउन चाहन्छु, अनि हाम्रो पम्फा रोका दिजु, अनि हाम्रो विद्या श्रेष्ठ दिजु, अनि हाम्रो अमिता महर्जन दिजुलाई पनि सुनाउन चाहन्छु, सारा तामाङ, अनि कुना थापा दिजुलाई, अनि लक्ष्मी मगरलाई, अनि हाम्रो माया मगर आन्टीलाई, अनि हाम्रो जति पनि गुणीहरू चुनिरहनु हुन्छ दुर्गा बस्ने दिजुलाई पनि सम्झिन चाहन्छु, उहाँ बिमारी हुनुहुन्थ्यो फोन गर्नु भएको छैन, उहाँलाई सम्झिन चाहन्छु, अनि हाम्रो सङ्गीता रिमाल दिजु नै अहिले आउनु भएको छैन, उहाँलाई नि सम्झिन चाहन्छु, हाम्रो सावित्री खड्का दिजुलाई, अनि हाम्रो शर्मिला गौतम दिजुलाई नि धेरै सम्झन चाहन्छु, उहाँको पनि आवाज सुन्नु पाएको छैन, फोन नलागेको हो कि कता हुनुहुन्छ, उहाँलाई धेरै सम्झना भन्दै यो गीत सुनाउन चाहन्छु म्याम। मैले चाहिँ 8 र 9 89 नम्बरको भजन रोजेको छ, यहाँको शब्दहरू चाहिँ मलाई एकदम मजा आउँछ यो गीतको भजनको, यो गीत चाहिँ जो जतिले सुनिरहनु भएको छ, मैले कतिजनाको नाम छुटाएको छु नछुटाएको, जो जतिले सुनिरहनु भएको छ सबैजनालाई सुनाउन चाहन्छु म्याम।
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि चन्द्रमायाजी, र अहिलेलाई छुटौ हामी चाहिँ हजुर हाम्रो चन्द्रमाया मगरजी हुनुहुन्थ्यो र उहाँले रोज्नु भएको भजन गीत तपाईँको लागि पनि यो समय हामी राख्न चाहन्छौ, फोन गर्दै गर्नुहोला, भजन गीतपछि उपस्थित हुने नै छौ।

0: हजुर, एकदमै हाम्रो प्रार्थना हजुरको लागि सधैँ रहनेछ।
1: त्यो झोलाभित्र के छ, कार्यक्रम कुन बेला आउने हो?
0: हजुर, त्यो चाहिँ तपाईँले एकचोटि हाम्रो प्राविधिक मित्रसँग बुझ्नुहोस् न ल भनेर म अनुरोध गर्न चाहन्छु अमिताजी।
1: हजुर,
0: अहिलेलाई चाहिँ हामी गीततर्फ जाउँ। कुन गीत सुन्न चाहनुहुन्छ?
1: यो जिन्दगीको सहयात्री भन्ने गीत सुन्न चाहन्छु।
0: हजुर हजुर, यो मिठो गीत कसलाई सुनाउन चाहनुहुन्छ?
1: सर्वप्रथम हजुरलाई अनि मलाई, हाम्रो गुरुजी एफएम टिमलाई, सर मिसहरू सबैजनालाई, अनि मलाई चिन्नुहुने दाजुभाइ दिदी बहिनीहरू, मेरा आफन्तजनहरू, मेरो मण्डली परिवारको साथीहरू, दिदी बहिनीहरू सबैलाई सुनाउन चाहन्छु।
0: हजुर हुन्छ अमिताजी।
1: विशेष गरी म अब लामो समय त लिन मिल्दैन होइन, एक एकको नाम चाहिँ म बताइरहन्न, ए टु जेड सबैलाई।
0: हजुर एकदमै हुन्छ, धेरै धेरै धन्यवाद।
1: अर्को एकजनाले भागिनु पाउँछ नि,
0: हो नि अमिताजी, हो नि, एकदमै हुन्छ र हुन्छ, एकदमै धेरै धन्यवाद फोन गर्नुभएको लागि अमिताजी। र यसलाई चाहिँ हामी सुटौं, जय मसी। हजुर, हाम्रो अमिता महर्जनजी हुनुहुन्थ्यो र उहाँको रोजाइमा रहेको यो गीत हामी तपाईँको लागि पनि राख्न चाहन्छौ।

0: किलोमिटर कि तपाईँको निम्ति राख्यौँ र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गर्छु म। हेलो,
1: जयमसी। हजुर,
0: जयमसी सङ्गीताजी, सन्चै हुनुहुन्छ तपाईँ?
1: म त एकदमै सन्चै हुँ प्रभुको लागि है। कता कता गइन्छ, प्रार्थना गरिन्छ।
0: आमेन, आमेन, आमेन। प्रभुले अझै धेरै आशिष दिनुभएको।
1: मगरले भन्दै हुनुहुन्थ्यो चिन्ता नगर्नु रे भनिदिनु है। अनि म एकदमै प्रार्थना गरिरहेछु। म काम परेर हिँडिरहेको, त्यही भएर घरमै बस्नुपर्छ, रेडियो सुनेर गर्नु है, अनि मोबाइलमा गइरह हुन्छ काममा, त्यही भएर।
0: हुन्छ, केही छैन। जब तपाईँलाई अथवा अरू श्रोताहरूको आवाज नसुन्दाखेरि अनि वास्ता वास्ता हुन्छ नि त, होइन? त्यही भएर आज वास्ता गरेर सम्झिरहनु भएको थियो र एकदमै। र सङ्गीताजी, हुन्छ, हामी ढिला नगरिकन गीततर्फ जाउँ। कुन भजन गीत सुन्न चाहनुहुन्छ?
1: हजुर,
0: यो भजन गीत कसलाई सुनाउन चाहनुहुन्छ?
1: म पहिला परमेश्वरलाई धन्यवाद, अनि पुनमलाई नै, अनि सन्ध्यालाई, सुदमलाई, अनि के अरे दाजन सर, अब्राम सर, ज्ञानो म्याम, त्यहाँको सबैलाई, अनि हाम्रो गुड न्युज फर्म परिवार जति पनि हुनुहुन्छ, सोनमाली भनेर गइहाल्नु भयो, अनि पम्पा गोपाली, पम्पा रोका, अनि सबैलाई है नाम अब यहाँ मोबाइलले अघि नै देखिबसेको म, त्यही भएर सबैलाई नछोडिकन, कसैलाई नछुटाइकन सुनाउन जान्छु। अनि प्रभुले पनि धेरै आशीर्वाद दिनुभएको होस् उहाँलाई, होइन, परमेश्वरले उन्नति प्रगति सबै दिनुभएको होस् भनेर प्रार्थना गर्छु। अनि धन्यवाद,
0: धेरै
1: मेरो जेठमणि मण्डली परिवार, मेरो गुरुबाहरूलाई पनि, अनि सबैलाई देश विदेशमा सबैलाई।
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद सङ्गीताजीहरूलाई छुटौँ हामी। जय मसी। र सङ्गीताजी मालजी हुनुहुन्थ्यो, र अब चाहिँ भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ। र आज थुप्रै श्रोताले फोन गरेर साथ दिनुभएको छ, धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि। र फोन नगरे तापनि कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिन चाहन्छु। र जाँदा जाँदै हाम्रो सङ्गीताजीको रोजाइमा रहेको यो निकै नै मिठो गीत तपाईँको लागि पनि राख्दै कार्यक्रम रिफ्रेशबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्। व्यक्ति वा
3: संस्थालाई किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मेरो एसई पनि सकियो,
8: मेरो प्लस टू को एग्जाम पनि सकियो,
7: म त खाली समय बिताइरहेछु, के गर्ने होला?
9: गुड न्यूज एफएम ले 1 महिना रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
7: सही हो।
9: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
10: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
9: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
10: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
11: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
12: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
11: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
13: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
14: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
15: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
11: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
4: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बस राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बोलावट र दर्शनमा। आदरणीय श्रोता, कार्यक्रम बोलावट र दर्शनमा म केही महत्वपूर्ण कुराहरू राख्ने गर्छु। कहिलेकाहीँ प्रभुका जनहरूसँग कुराकानी गर्ने गर्छु त कहिलेकाहीँ म तपाईँलाई महत्वपूर्ण जानकारी पनि कार्यक्रममा दिइरहेको छु र आज पनि यस्तै महत्वपूर्ण कुरा अथवा महत्वपूर्ण जानकारी कार्यक्रमबाट म तपाईँको निम्ति राख्न चाहन्छु र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र केही महत्वपूर्ण कुरा आज तपाईँ र मेरो निम्ति रहनेछ। आज हामी देख्न सक्छौ मानिसहरूसँग सबै कुरा छ तर मनमा शान्ति कहिले पनि मानिस पाउन सकिरहेको अवस्था छैन। ठूलो घर छ तर असल परिवार छैन। यति ठूलो घरहरू छन् तर त्यो परिवारमा एकता छैन, शान्ति छैन। होइन, हामी देख्न सक्छौ घर ठूलो भएर के गर्नु, त्यो घरमा के चाहिन्छ, असल परिवार चाहिन्छ। घर सानो होस् तर मिठो होइन अनि असल परिवार होस्, त्यो घर नै सबैभन्दा ठूलो घर भन्छ। घर ठूलो छ तर अशान्तिका कुराहरू छन्, त्यसले कहिले पनि तपाईँ र मेरो जीवनमा त्यसले काम गर्दैन। ज्ञान धेरै छ तर मान्छे व्यावहारिक छैन, के गर्नु होइन। मैले देखेको छु कयौं मानिसहरू यति टिचरहरू हुनेहरू, मानिनु प्रोफेसरहरू हुनेहरू, तर अलिकति होटलमा आएर रक्सी खान्छन्, चुरोट खान्छन् अनि गरिब स्टुडेन्टलाई पढाउँछन्, के गर्नु। धेरै ज्ञान छ तर व्यावहारिक छैनन् मान्छेहरू, र यो पनि एकदमै दुःखको कुरा हो होइन। त्यो भएर हामी ज्ञानी छौ, हामी पढेका छौ, लेखेका छौ भने हाम्रो जीवन त एउटा उदाहरण नै बन्नुपर्छ नि त होइन। एउटा टिचरले होइन, एउटा घरको अभिभावकले नै जाँड रक्सी चुरोट खायो भने उहाँले पढाउने स्टुडेन्ट अथवा उहाँको फ्यामिली कस्तो होला। सबैलाई जाँड रक्सी चुरोट खाने फ्यामिली नै भन्छ होइन र भने, पढाइ त छ तर शिष्टता छैन होइन। एउटा हुनुपर्ने शिष्टता मानिसहरूमा नहुँदाखेरि चाहिँ त्यसले ठूलो होइन हानि गरिरहेको हुन्छ मान्छेको जीवनमा। महँगो औषधि छ तर स्वास्थ्य छैन होइन। हामीसँग महँगा महँगा औषधि छ, यति झोलाको झोला लिइरहेका छौँ तर हामी कतिचोटि स्वास्थ्य छैनौँ। किन भन्दाखेरि जुन बेला तपाईँले आफूलाई केयर गर्नुपर्ने हो, जुन बेला तपाईँले आफूलाई वास्ता गर्नुपर्ने हो, त्यतिखेर तपाईँले वास्ता नगरेर पनि यी सबै कुराहरू हुन आउँछन्। हामीले आफू जस्तो हामीले आफूलाई यति माया गर्नुपर्छ कि हामी अरूलाई कतिलाई एकदम नजिकको मान्छेलाई त्यही धेरै माया गर्छौँ र अथवा माया गर्छौँ, त्योभन्दा बढी आफूलाई माया गर्नुपर्छ। आफूलाई माया गर्नु भनेको चाहिँ आफू हेल्दी रहनु हो, आफूलाई यो शरीरलाई चाहिएका कुराहरू दिन सक्यो भने हामी हेल्दी रहन सक्छौँ। आमदानी छ तर मान्छेमा आत्मशान्ति छैन, उनीसँग प्रशस्त व्यापार व्यवसायबाट टन्न पैसाहरू आइरहेको छ तर के गर्नु, आत्मामा शान्ति छैन। ऊ छटपटी रहेको छ, झोलाभरि पैसा भएर पनि ऊ छटपटी दिन्छ भने आमदानी भएर पनि के गर्नु। तर सबैभन्दा ठूलो कुरो चाहिँ यो रहेछ कि सन्तुष्टि सहितको भक्ति नै ठूलो लाभ हो। तपाईँ र मसँग जे छ त्यसैमा सन्तुष्टि रहनु नै सबैभन्दा ठूलो लाभ रहेछ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु। ठूला ठूला सपना छन् तर स्पष्ट दिशा छैन। ठूला ठूला सपना छन् तर हामी स्पष्ट दर्शन छैन क्या, हाम्रो जीवन योजनाहरू नै छैन। सपना चाहिँ छ तर योजना छैन क्या, अन्धाधुन्ध हामी हिँडिरहेको अवस्थाहरू छ। र यो कुराले चाहिँ के गर्छ भने समय हाम्रो त्यत्तिकै बर्बाद गरिरहेको हुन्छ होइन। यो कुराहरू तपाईँ र मैले याद गर्नुपर्छ। दौड धेरै छ तर गन्तव्य छैन होइन। हामी यति धेरै दौडिन्छौँ कहाँ पुग्ने हो त्यो पनि थाहा छैन। दौड धेरै छ तर गन्तव्य छैन। प्रश्न धेरै छन् तर खोज्ने धैर्यता छैन होइन। प्रश्न धेरै छन्, हाम्रो जीवनमा यति धेरै प्रश्नहरू छन्, तर तपाईँ र मैले के गर्नुपर्छ, प्रश्नको जवाब पनि त खोज्नु पर्यो नि त। एकदमै हामी प्र्याक्टिकल पनि कतिचोटि हुनुपर्छ। एउटा कुरा बुझेन भने त्यसलाई कसरी हुन्छ तपाईँ र मैले खोजेर निचोड त निकाल्नु पर्यो नि त होइन। ती कुराहरू चाहिँ एकदमै महत्वपूर्ण लाग्छ मलाई। र कतिजना चाहिँ एकदमै परिश्रमी पनि हुनुहुन्छ होइन। एउटा आजको सबैभन्दा ठूलो विडम्बना यही हो कि सबथोक मानिसको जीवनमा छ तर मानिसभित्रबाट खाली छ क्या। आज शून्यता छ। आज धेरै कुराले मोबाइलले गर्दा पनि मानिसलाई एक प्रकारको बनाएको छ। यो विश्व आर्थिक मन्दीको कारणले पनि मानिसलाई एक कुरो बनाएको छ होइन। युद्धको कुराहरूले पनि मानिसलाई एक कुरो बनाएको छ। भोलि के होला भन्ने प्रश्नले पनि मानिसलाई कतिचोटि सोच्न अनि बेग्लै मान्छेलाई बनाइदिएको अवस्थाहरू छ। तर हामी यसरी प्रार्थना गर्नुपर्छ कि मैले एउटा कुरा जोडे आज तपाईँको निम्ति, पहिलो पत्रुस 5:7 यति धेरै शक्तिशाली छ, कुनै पनि कुराको फिक्री नगर म तिम्रो वास्ता गर्नेछु, कुनै पनि कुराको फिक्री नगर म तिम्रो वास्ता गर्नेछु। यति धेरै हामीलाई फिक्री गर्ने प्रेम गर्ने परमेश्वर हुनुहुन्छ भने तपाईँ र म किन आत्तिने, तपाईँ र म किन निराश हुने, तपाईँ र म किन हताश हुने भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा हुँदछ। समय छ तर फुर्सद छैन होइन। मान्छेसँग समय छ तर उसलाई फुर्सदै छैन। सम्बन्ध छ तर सम्बन्धमा भरोसा छैन। बोल्ने धेरै छन् तर मन बुझेर सुन्ने कोही छैन। भीड धेरै छ तर आफन्त कोही पनि छैन। सुविधा धेरै छन् तर मनमा सन्तोष छैन होइन। यी कुराहरू पनि एकदमै महत्वपूर्ण कुरा छ तपाईँ र मेरो जीवन। आज हामीले देखिरहेका छौँ नि कति मानिसको जीवनमा एउटा देखावटी सम्बन्ध छ, देखावटी हाँसेको छ, देखावटी सबै कुराले। सबैभन्दा ठूलो कुरा हामी परमेश्वरमा एउटा समर्पित जीवन जिउँछौँ भने चाहिँ यी सबै कुराबाट परमेश्वरले तपाईँ र मलाई छुटकारा दिनुहुन्छ। समस्यामा हामी हुने छैनौँ। प्रत्येक प्रश्नको जवाब दिने त परमेश्वर हुनुहुन्छ नि त। उहाँले भन्नुभएको छ, माघा त म तिमीलाई दिनेछु। कतिचोटि तपाईँ र मैले प्रभुको बाटो हिँडिरहेका हुँदैनौ, प्रभुलाई बुझिरहेका हुँदैनौ, अनि तपाईँ र म समस्या होइन एकदम समस्यामा झेलेर जिन्दगी चलाउनु परेको हुन्छ। त्यो भएर तपाईँ र मैले आफूलाई नै आफूले उत्साहित गर्दै अघि बढ्नुहोस्। मैले यो गर्न सकिनँ त्यो गर्न सकिनँ भनेर आफू निराश नहुनुहोस् होइन। बरु तपाईँ निराश भएको अवस्थामा पनि अरूको निम्ति तपाईँ चाहिँ गवाही बन्न आजको आवश्यकता हो। र अहिलेलाई भने कार्यक्रममा राख्न चाहन्छु अर्थपूर्ण संगीतको साथ कार्यक्रममा।

0: गुड न्यूज एफएम 105.1
1: ओहो, यो विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
2: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
1: कहाँ छ?
2: हजुर, विवाह भोज मिटिङ पिकनिक सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
3: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
2: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 9841201996, 9841201996
3: र सरिता महर्जन 9841191094, 9841191094।
1: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।
4: गाउन भाडामा,
5: गाउन भाडामा,
4: हे गाउन भाडामा।
2: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
6: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अधिक जानकारीको लागि मोबाइल 9841768002, 9841768002
3: र 9818252040, 9818252040।

0: के तपाईँहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
1: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्,
0: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
1: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
0: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
1: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
0: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
1: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। र यस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.ledinepal.com।
2: मेरो एसई पनि सकियो,
3: मेरो प्लस टू को एग्जाम पनि सकियो,
4: म त खाली समय बिताइरहेको छु, के गर्ने होला?
5: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
4: सही हो।
5: हजुर, तपाईँ पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
6: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनाम नगर, काठमाडौँ। सम्पर्क नम्बर
5: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
6: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
7: गुड न्युज एफएम 105.1।
8: यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र हिजोका खराब कुरालाई सम्झेर आजको राम्रो दिन नबिगार्नुहोस्। कति कुरा कस्तो गर्छौ भने हामी कुनै पनि कुरा घट्यो, त्यो नहुनु थियो भइसक्यो भनेपछि हामी त्यही कुरालाई सम्झेर आफूलाई कमजोर बनाइरहेका हुन्छौं। केही समय अगाडि एउटा घटना घट्यो अनि एकजना दिदीले आफ्नो प्रिय छोरी गुमाउनु पर्यो अनि यो त एकदमै दुःखको कुरा थियो। उहाँले आफ्नो छोरीलाई यति माया गर्नुहुन्थ्यो भन्ने कुरा त्यो पल पल उहाँले गरेको बोली वचन, उहाँले छोरीप्रति गरेको आदर अनि छोरीप्रति गरेको प्रेम झल्किन्थ्यो क्या सबै कुरामा। उहाँको कोठैभरि छोरीको फोटो राख्नुहुन्थ्यो तर बारम्बार आखिर त्यो छोरीलाई प्रभुले लानुभयो होइन, तर बारम्बार त्यही कुरालाई लिएर आफू कमजोर हुने, रुइराख्ने होइन अनि चिन्ता गरिराख्ने, फिक्री गरिराख्ने भने त त्यसले त हामीलाई सिद्धाउँछ होइन। यो कुरा एकदम महत्वपूर्ण कुरा छ। बढी चाहिने भन्दा बढी हामी फिक्री गर्न थाल्यौँ, चिन्ता गर्न थाल्यौँ भने चाहिँ यो चाहिँ एकदमै एक प्रकारको समस्या नै हाम्रो जीवनमा हुन्छ। त्यो भएर हिजो हुनसक्छ तपाईँले व्यापारमा घाटा खानुभयो होला, कुनै प्रियजनहरूलाई गुमाउनु भयो होला होइन, तर सधैँ त्यही कुरालाई सम्झिएर मात्रै हुँदैन नि त, अगाडि स्टेप पनि त चाल्नु पर्यो। केही वर्ष अगाडि एकजना दाईले केही लगानी गरेर केहीजना मिलेर प्लटिङ सुरु गर्नुभयो, तर प्लटिङ सुरु गर्ने बित्तिकै चाहिँ लकडाउन भइदियो होइन, त्यसपछि उहाँहरू एकदमै घाटामा जानुभयो। अनि त्यो अवस्थामा एकजनाले भन्दै हुनुहुन्थ्यो, हामी म चाहिँ त्यो अवस्थामा भगवान् म बाँधिन थिएँ होला भन्दै हुनुहुन्थ्यो, तर उहाँहरूले अहिले के गर्नुभयो त, अहिले आरामले सबै कुराहरू सल्भ गरेर अहिले आनन्दको जीवन उहाँहरूले जिइराख्नु भएको छ। मैले भन्न खोजेको कुरा यही हो कि विगतमा कुनै पनि घटनाहरू घट्यो होला हाम्रो जीवनमा, विभिन्न प्रकारका होइन कति सम्बन्धहरू बिग्रियो होला होइन, कति हामीलाई आर्थिक अभावहरू भयो होला, रोगको शिकार भयो होला, आफ्नो प्रियजनहरू गुमाउनु पर्यो होला, तर बारम्बार त्यही कुरालाई सम्झेर चाहिँ हामीले आफूलाई कमजोर भने कहिले पनि बनाउनु हुँदैन। यो कुरा चाहिँ तपाईँ र मैले मनमा राख्नुपर्छ। र अरूको सबै कुरा नसुन्नुहोस्, आफ्नो जीवनमा ध्यान दिनुहोस्। हामी कतिको कस्तो बानी हुन्छ भने बढी मात्रामा अरूको कुरा सुन्ने, अरूसँग समय बिताउने अनि आफ्नो बारेमा केही चिन्ता छैन। जसले बोलाए गएको छ, जहाँ पाए त्यही खाएको छ, त्यसले के गर्छ खोइ त तपाईँले कहिलेकाहीँ तपाईँलाई रेस्ट चाहिला, कहिलेकाहीँ तपाईँलाई होइन आफूलाई चाहिँ खोइ समय भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। हामी के हुन्छ भने समय छँदै मान्छेले यहाँ बोलाए पनि गइहालेको छ, त्यहाँ बोलाए पनि गइरहेको छ, तर एउटा सानो समस्या तपाईँ र मेरो जीवन आइपर्यो भने नि हाम्रो अगाडि कोही पनि आउँदैन। मान्छेले एकछिन भेट्न आउँछन्, गइहाल्छन्, तर तपाईँलाई साथ दिने मान्छे चाहिँ कहिले पनि भेट्न पाइँदैन। त्यो चाहिँ नजिकको मान्छे नै हुन्छ होइन। त्यो भएर तपाईँ र मैले समय दिँदा पनि कसरी दिने, कहिले दिने, कहाँ दिने भन्ने कुराको पनि निगरानी चाहिँ हामीले राख्नुपर्छ। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। समयले सबै घाउ निको पार्छ, होइन? समय एकदमै महत्वपूर्ण कुरा छ र कति कुरा त पर्खिनु पनि पर्छ, कति कुरा त समयले हामीलाई जवाब पनि दिन्छ र समय दिनुहोस्, होइन? समयलाई समय दिनुहोस् र समयले सबै घाउ निको पार्छ, तर हामी परिश्रमी चाहिँ हुनुपर्छ र अरूसँग होइन हिजोको आफूभन्दा आज राम्रो बन्ने प्रयास गर्नुहोस्, होइन? अरूसँग कहिले पनि तुलना नगर्नुहोस्, हिजोको आफूभन्दा आज राम्रो बन्ने प्रयास गर्नुहोस्। हिजो त म केही थिइनँ होला, तर म आज अब केही बन्छु भन्ने त्यो कोसिस चाहिँ हामीले गरिराख्नुपर्छ, होइन? आफूलाई एकदमै परिष्कृत गर्दै अगाडि समयअनुसार अपडेट गर्दै आफूलाई लानुपर्छ। यी कुराहरू पनि एकदमै महत्वपूर्ण कुरा छन्। शान्त रहनुहोस्, सबै कुरा तुरन्त मिल्दैन, समयसँगै ठिक हुन्छ, होइन? त्यो भएर शान्त रहनुहोस्, धैर्य गर्नुहोस्, मलाई यही कुरा चाहिन्छ भन्ने होइन। समयले तपाईँलाई त्यो कुरा दिन्छ, किनभने परमेश्वरको वचनले पनि स्पष्ट रूपले भन्दछ सबै कुरा के छ, समय छ। तपाईँ र मैले शान्त रहनुपर्छ अथवा धैर्यता चाहिँ राख्नुपर्छ। कतिको बानी कस्तो हुन्छ भने तुरन्तै जवाब चाहिँ तुरन्तैले कतिचोटि धेरै कामहरू बिगार्न सक्छ। त्यो भएर धैर्यता पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ हाम्रो जीवनमा। जिम्मेवारी आफै लिनुहोस्, आफ्नो खुसीको जिम्मा आफै लिनुपर्छ र जिम्मेवारी हुनुपर्छ हामी, होइन? एउटा घरमा एउटा बुवाको वचनले पनि स्पष्ट रूपले भन्दछ सबै कुरा के छ, समय छ। तपाईँ र मैले शान्त रहनुपर्छ अथवा धैर्यता चाहिँ राख्नुपर्छ। कतिको बानी कस्तो हुन्छ भने तुरन्तै जवाब

छ, एउटा आमाको पनि जिम्मेवारी त्यति नै हुन्छ, एउटा छोराको र छोरीको जिम्मेवारी पनि त्यति नै हुन्छ। त्यो भएर हामीले कहिले पनि बुवाले गरिहाल्नुहुन्छ, आमाले गरिहाल्नुहुन्छ भनेर कहिले पनि भन्नु हुँदैन। आफूले आफूलाई दिएको काम आफै गर्न सक्नुपर्छ, त्यो चाहिँ असल कुरा हो। र परिश्रमी पनि हुनुपर्छ हामी कति कुरामा, होइन, मेहनती पनि हुनुपर्छ। हामी अरूको भरमा कहिले बस्नु हुँदैन, उसले गरिदिइहाल्छ नि, मेरो त छँदैछ साथी, त्यसले गरिदिइहाल्छ नि भन्नु पनि हुँदैन। कतिचोटि आफै आफ्नो लागि होइन उपयोगी हुनुपर्छ, होइन, आत्मनिर्भर हुनुपर्छ। होला आज तपाईँ र मेरो साथी छ, आज उहाँ हुनुहुन्छ होला, तपाईँलाई हेल्प गर्ला, तर भोलि त्यो मानिसहरू तपाईँ र मेरो बीचमा नहुन सक्छन्, त्यतिखेर के गर्ने भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुँदछ। श्रोता, अहिलेलाई भने फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै, अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

एमएससी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम टी ब्रेकमा आदरणीय श्रोता, कार्यक्रम टी ब्रेक लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता सोमबार हामी 1 बजेदेखि 2 बजेसम्म तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत हामी भजन गीत संगीतहरूको साथ दिन्छौं र वचनहरूबाट तपाईँलाई उत्साहका कुराहरू पनि दिँदै आइरहेको छौं। र आज पनि हामी कुराकानीहरूलाई अगाडि बढ़ाउनु भन्दा पहिला एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु। म गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ र श्रोता हामी वचनहरूबाट तपाईँलाई उत्साह दिइरहेको छौं र सँगसँगै मिठा मिठा गीत संगीतहरू पनि तपाईँको निम्ति हामी राख्छौं र परमेश्वरको वचनको त्रिसना गर्नुहोस् भन्ने शीर्षकबाट केही कुरा राख्न गइरहेको छु। भजन संग्रहको पुस्तक 119 अध्यायको 97 पदले भन्दछ, आहा तपाईँको व्यवस्थालाई म कति प्रेम गर्दछु, दिनभरि मेरो ध्यान यसैमा रहिरहन्छ। तपाईँले तीन तरिकाले चाहिँ परमेश्वरको वचनको तिर्सना गर्न सक्नुहुन्छ। पहिलो भनेको चाहिँ वचनमा शोध अनुसन्धान गरेर, यसको लागि तपाईँले वचनको बारेमा आफ्नो विचारहरू टिपोट गर्नुपर्दछ। यसको लागि सही प्रश्न पनि गर्नुपर्दछ, जस्तै को, कसले, के, कहिले, कहाँ, किन, कसरी। अर्को शब्दमा तपाईँको बाइबल अध्ययनले तपाईँलाई अन्तर्दृष्टि दिनुपर्दछ, जानकारी मात्र होइन। दोस्रो कुरा भनेको चाहिँ यसलाई कण्ठ गरेर, तपाईँले सोच्न सक्नुहुनेछ कि तपाईँको स्मरण शक्ति कमजोर छ, तर तपाईँले पहिले नै लाखौं विचार र तथ्याङ्कहरू याद गर्नुभएको छ। सत्य के हो भने हामी आफ्नो लागि साँच्चै महत्वपूर्ण कुरा सम्झन्छौं अनि धर्मशास्त्र कण्ठ गर्नुको धेरै वटा फाइदाहरू छन्। यसले तपाईँलाई परीक्षाको सामना गर्न, उत्तम निर्णयहरू गर्न, तनाव कम गर्न, तपाईँको विश्वास निर्माण गर्न, तपाईँको सोच फराकिलो बनाउन अनि अरूहरूलाई तपाईँको विश्वास बताउन सक्षम तुल्याउनेछ। तपाईँको स्मरण शक्ति मांसपेशी जस्तै छ, जति बढ़ी तपाईँले यसलाई प्रयोग गर्नुहुन्छ यो त्यति नै बलियो हुन्छ। तपाईँलाई सहायता गर्ने एउटा पद लेखेर शुरू गर्नुहोस् र त्यसलाई एउटा सानो कार्डमा टिपेर आफूसँगै बोक्नुहोस्। काम गर्दा, व्यायाम गर्दा, पर्खन्दा, सुत्नु अघि यसलाई स्वर निकालेर पाठ गर्नुहोस्। धर्मशास्त्र कण्ठ गर्ने कुञ्जी हो, दोहोराएर बारम्बार यसलाई हेर्नुहोस्। र तेस्रो कुरा भनेको चाहिँ यसको बारेमा चिन्तन मनन गरेर, परमेश्वरको वचनमा दैनिक चिन्तन मनन गर्नु जतिको अरू कुनै पनि आदतले तपाईँलाई आत्मिक तवरमा परिपक्व बन्न सहायता गर्दैन। त्यसरी चिन्तन मनन गर्दा तपाईँ शाब्दिक रूपमै उहाँकै रूप समान परिवर्तन हुनुहुन्छ र परमेश्वरले दाऊदलाई मेरो हृदय अनुसारको मानिस भन्नुभयो। उनले कसरी त्यो सम्मान प्राप्त गरे? किनकि उनले परमेश्वरको वचनमा मनन गर्न मन पराउँथे। आहा तपाईँको व्यवस्थालाई म कति प्रेम गर्दछु, दिनभरि मेरो ध्यान यसैमा रहिरहन्छ। जब तपाईँ परमेश्वरको वचनको तिर्सना गर्नुहुन्छ तब तपाईँले सफल ईसाई जीवन जिउने कुञ्जी प्राप्त गर्नुहुनेछ।

स्नेही नेमेटेकी तपाईँको निम्ति राख्यौं र परमेश्वरको वचनको तृष्णा गर्नुहोस् भन्ने शीर्षकमा नै छौं हामी। योना 13 अध्यायको 17 पदले भन्दछ, यदि तिमीहरूले यी कुरा जान्यौ र ती पालन गर्यो भने तिमीहरू धन्य हुनेछौ। र पढ्ने अनि ग्रहण गर्ने, शोध अनुसन्धान गर्ने, कण्ठ गर्ने र परमेश्वरको वचनमा मनन गर्ने काम चाहिँ महत्वपूर्ण छन्, तर हामीले यसप्रति प्रत्युत्तर चाहिँ जनाउनुपर्छ र वचन पालन गर्नेहरू चाहिँ बन्नुपर्छ। किनभने याकुब 1:22 पदले पनि त्यही भन्दछ, वचन पालन गर्नेहरू हौ। यो सबैभन्दा कठिन कदम हो, किनभने यसमा शैतानले तपाईँसँग युद्ध गर्नेछ। तपाईँ चर्चको अर्को बैठकमा जान यति धेरै व्यस्त हुन सक्नुहुन्छ कि तपाईँले अघिल्लो पटक सिकेको कुरा लागू गर्ने बिर्सन सक्नुहुन्छ। यसोले भन्नुभयो, मेरा यी वचन सुन्ने र पालन गर्ने हरेक त्यो बुद्धिमान मानिस जस्तो हो जसले आफ्नो घर चट्टानमाथि बनायो। तपाईँले सत्य जान्नुभएकोले होइन, तर तपाईँले यसलाई पालन गर्नुभएको कारण परमेश्वरले तपाईँलाई आशिष दिनुहुन्छ। यदि तिमीहरूले यो कुरा जान्यौ र ती पालन गर्यो भने तिमीहरू धन्य हुनेछौ। हामी व्यक्तिगत रूपमा यी सत्यतालाई लागू गर्नबाट तर्किन चाहन्छौ, किनभने तिनलाई लागू गर्नु कठिन मात्रै होइन, कतिपय अवस्थाहरूमा चाहिँ यो अत्यन्तै पीड़ादायी पनि हुन्छ। यसोले भन्नुभयो, सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ, तर पहिला यसले तपाईंलाई असजिलो बनाउन सक्छ। परमेश्वरको वचनले हाम्रो भित्री मनसाय प्रकट गर्छ, हाम्रा कमजोरीहरू प्रकट गर्छ, हाम्रो पापलाई दोष्याउँछ अनि परिवर्तनको माग गर्दछ। यही कारण अरूसँग तपाईँको व्यक्तिगत अन्तर्दृष्टिको बारेमा छलफल गर्नु असल हुन्छ। हामीले अरू मानिसहरूलाई यस्तो सत्यता सिक्दछौ जुन हामीले आफै कहिले पनि सिक्ने थिएनौं। तिनीहरूले चाहिँ हामीलाई बुझ्न र हामीले पहिले छुटाएका कुरा पालन गर्न मदत गर्दछन्। तिनीहरूले हामीलाई जिम्मेवार बनाउँछन्। वचन पालन गर्नेहरू बन्ने सबैभन्दा उत्तम तरिकाहरूमध्ये एक चाहिँ कार्ययोजना चाहिँ लेख्नु हो। यो व्यक्तिगत हुनुपर्छ, तपाईँसँग सम्बन्धित हुनुपर्छ, व्यवहारिक हुनुपर्छ, तपाईँले गर्न सक्ने हुनुपर्छ, प्रमाणित गर्न सकिने हुनुपर्छ, मापदण्ड वा समय सीमा सहितको। र डीएल मुडीको शब्दमा, बाइबल हाम्रो ज्ञान बढ़ाउनको लागि होइन, तर हाम्रो जीवन परिवर्तन गर्नको लागि दिइएको हो।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र तपाईँलाई व्यक्तिगत रूपमा जुटाइदिनु हुने भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि राख्न गइरहेको छु। भजन संग्रहको पुस्तक 23 अध्यायको 5 पदले भन्दछ, तपाईँले मेरो सामु भोज तयार पार्नुहुन्छ, भजनकारले परम प्रभु मेरो गोठालो हुनुहुन्छ। पद 1 भन्दा उनले परमेश्वरसँग आफ्नो अत्यन्त व्यक्तिगत सम्बन्ध थियो भन्ने कुरा चाहिँ जनाइरहेका थिए, जुन विशिष्ट प्रकारको थियो। परमेश्वरले हामी प्रत्येकलाई विशिष्ट व्यक्तित्व, वरदान, उद्देश्य र बोलावट दिनुभएको छ, अनि उहाँ तपाईँसँग त्यस्तो सम्बन्ध स्थापित गर्न चाहनुहुन्छ जुन सम्बन्ध अरू कोहीसँग उहाँको सम्बन्ध भन्दा फरक छ। जसरी तपाईँका औंलाका छापहरू अद्वितीय छन्, त्यसै गरी तपाईँसँग परमेश्वरको सम्बन्ध पनि अद्वितीय छ। त्यसकारण तपाईँले उहाँको आवाज कसरी सुन्ने भन्ने कुरा चाहिँ सिक्नु र उहाँ विशिष्ट रूपमा तपाईँसँग बोल्नुहुँदा त्यो कुरा बुझ्नु आवश्यक छ। भजनकारले यसो भन्छन्, तपाईँले मेरो सामु भोज तयार पार्नुहुन्छ। यसको बारेमा यसरी विचार गर्नुहोस्, जब तपाईँ रेस्टुरेन्टमा भोजनको लागि जानुहुन्छ, आफूलाई मनपर्ने खानाको लागि नाम टिपाएपछि तपाईँ आफूले मगाएको खाना तयार हुँदैछ भने ढुक्कसँग बस्नुहुन्छ, किनकि तपाईँको इच्छा अनुसारको खाना ल्याइनेछ भन्ने कुरा तपाईँलाई थाहा छ। के तपाईँ यो कुरा बुझ्दै हुनुहुन्छ? जस्तै तपाईँले परमेश्वरको वचन पढ्नुहुन्छ र प्रार्थनामा उहाँसँग समय बिताउनुहुन्छ, तब तपाईँको आत्मामा केही कुरा बल्न र ज्योति दिन शुरू गर्छ। यो परमेश्वरको संकेत हो जसले तपाईँलाई मार्ग निर्देशन गर्छ र तपाईँकै लागि परिस्थितिलाई तयारी गर्छ। पावल लेख्छन्, मेरा परमेश्वरले आफ्नो महिमाको सम्पत्ति अनुसार ख्रिस्ट येशूमा तिमीहरूका सबै खाँचो पूरा गरिदिनुहुनेछ। फिलिपी 4:19 र परमेश्वरले तपाईँको कतिवटा व्यक्तिगत आवश्यकतालाई पूरा गरिदिनुहुनेछ सबै, त्यसैले यति धेरै चिन्ता गर्न छोडिदिनुहोस् र उहाँमाथि भरोसा राख्नुहोस्।

स्नेहिले मिठकी तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र तपाईँ रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105 थोप्लो 1 मेगाहर्ज काठमाडौँबाट र 105 थोप्लो 6 मेगाहर्ज पोखराबाट सुन्दै हुनुहुन्छ। कार्यक्रम टी ब्रेकमा हुनुहुन्छ। यस्तै मिठा मिठा गीत संगीतहरू सँगसँगै परमेश्वरको वचनहरूबाट उत्साहका कुराहरू तपाईँको लागि राखिरहेको छु र मित्रताका इनामहरू भन्ने शीर्षकबाट केही कुराहरू म राख्न गइरहेको छु। हितोपदेश 18 अध्यायको 24 पदले भन्दछ, कुनै कुनै मित्र चाहिँ दाजुभाइ भन्दा नजिक टाँसिन्छन्। बाइबलले भन्दछ, कुनै कुनै मित्र चाहिँ दाजुभाइ भन्दा नजिक टाँसिन्छन्। गीतकार तथा लेखिक

त्यस समयमा मित्रबाट पाएको चोट चाहिँ पत्यार गर्न सकिने हुन्छ। त्यसैले चोट लागे पनि तपाईसँग इमान्दार हुने हदसम्म प्रेम गर्ने मित्रहरूको लागि परमेश्वरलाई धन्यवाद दिनुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र मित्रताका इनामहरू शीर्षकमा नै छु म र भजन संग्रह 68 अध्यायको 6 पदले भन्दछ, एक्लो मानिसलाई परमेश्वरले परिवारमा बसाल्नुहुन्छ। भर्खरै मात्र सम्बन्ध विच्छेद भएकी एक महिला अर्को शहरमा गइन् जहाँ तिनले कसैलाई

चिनेकी थिएनन्। जब अन्त्यमा तिनले कुनै एउटा चर्चमा जाने साहस बटुलिन्, तिनले यस्तो प्रार्थना गरिन्, हे परमेश्वर, मलाई त्यहाँ घुलमेल हुन सहायता गर्नुहोस्, मलाई मित्रहरू दिनुहोस्। बाइबलले भन्दछ हितोपदेश 18:24 पदमा मित्र बनाउने व्यक्ति आफू पनि मित्रतापूर्ण हुनुपर्छ। त्यसकारण तिनले दुईजना महिलाहरूलाई आफू तिनीहरूसँग बस्न सक्छिन् कि भनी सोधिन् र अन्त्यमा तिनीहरू एकसाथ खाना खान गए। के थाहा भयो भने सबै तीनजना महिलाहरू एक्लै जिइरहेका थिए र एक्लो महसुस गरिरहेका थिए। त्यसैकारण तिनीहरूले एक बाइबल अध्ययन समूह शुरू गरे र त्यसलाई चाहिँ गर्ल्स नामक गरे नामाकरण गरे, जसको अर्थ चाहिँ जसको फुल फर्म रहेको छ गड्स अमेजिङ लभ सस्टेन्स, अर्थात परमेश्वरको अचम्मको प्रेमले सम्हाल्छ भन्ने हुन्छ। बाइबल शिक्षक तथा लेखक रुथ सेन्टरले भनेकी छिन्, जब तपाईँ आत्मामा साँच्चै जोडिनुभयो तपाईँले एक अर्काको भलाइको लागि काम गर्नुहुन्छ, अनि वर्षौंपछि यो सानो परिवार बलियो हुँदै गएको छ। आफ्नो उतार चढ़ाव आपसमा बाँडचुड गर्दै प्रार्थना गर्दै र एक अर्काको वास्ता गर्दै थॉमस ब्ल्याकवी नामक लेखक तथा वक्ताले यसो टिप्पणी गरेका छन्, परमेश्वरले दिनुहुने असल कुराहरूमध्ये एक चाहिँ असल मित्रहरू हुन्। यो हामीलाई प्रोत्साहन, सहायता, सल्लाह र साथ दिने उहाँको एक तरिका हो। मित्रहरू बिना पावलले आफ्नो त्यति धेरै कष्ट र सतावटलाई शारीरिक रूपमा पार लगाउन सक्ने थिएनन्। यो दुःखलाग्दो कुरा हो कि परमेश्वरको मानिसहरूले मित्रता निर्माण गर्न समय लगानी गर्दैनन्, यतिकै सेवा कार्यमा हुमिन्छन्। कुनै अचम्म मान्नु पर्दैन कि उनीहरू प्राय थकित हुन पुग्छन् वा निराश वा तितो भएर घर फर्किआउँछन्, किनकि उनीहरूको सेवा कार्यमा चाहिने सहायता वा प्रोत्साहन उनीहरूले पाएनन्। उहाँले प्रोत्साहन दिने र समर्थन गर्ने मानिसहरू बनाउनु भएको निम्ति परमेश्वरलाई धन्यवाद दिनुहोस्। तपाईँ अहिले कसको मित्र हुनुहुन्छ? बलियो बनाउन र सँगसँगै हिँड्न परमेश्वरले कसलाई तपाईँको हृदयमा राखिदिनु भएको छ? तपाईँ उनको विश्वासयोग्य मित्र हुन सक्नु भएको होस् भनी परमेश्वरसँग सहायता माग्नुहोस्, ताकि उहाँले तपाईँको संयुक्त प्रयत्नद्वारा जे गर्नुहुन्छ त्यसमा तपाईँहरूले सँगसँगै आनन्द मनाउन सक्नु भएको होस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र प्रसिद्धि होइन विश्वास योग्यता भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। कलश तीनको सत्र पदले भन्दछ, कुरा वा काममा जे सुकै गर प्रभु येशुको नाउँमा धन्यवाद चढाउँदै गर। परमेश्वरको र अरूहरूको सेवा गर्ने सन्दर्भमा तपाईँको हृदयलाई महान बन्ने प्रयास गर्नुको सट्टा विश्वासयोग्य बन्नमा लगाउनुहोस्। बाइबलले भन्दछ पदोन्नति परमेश्वरबाट आउँदछ, त्यसैले आफैलाई महान बनाउने प्रयास नगर्नुहोस्। जोस म्याकडोवेल, जसले संसारका विश्वविद्यालयका लाखौं विद्यार्थीहरूमा आज प्रवचन दिइसकेका छन् र दर्जनौं पुस्तकहरू लेखिसकेका छन्, उनले अति साधारण तरिकाले जीवनभरि ख्रिष्टको सेवा गर्ने काम शुरू गरेका थिए। ख्रिष्टको लागि क्याम्पस क्रुसेडका मुख्यालयहरूमा उनको पहिलो जिम्मेवारी मुख्य प्रवेशद्वारको भूई पुछ्ने काम थियो। त्यो समय उनले सेवा कार्यको अगुवाहरूसँग भेट गर्दा गर्न पाउँदैनथे। उनी त तिनीहरूको जुत्ताको धुलो पुछ्दै अथवा पुछ्न माने व्यस्त हुन्थे। सेवा कार्यमा जोसको प्रवेश पुरानो करारका त्यो मानिस जस्तो थियो जसले तम्बु एक ठाउँबाट अर्को ठाउँमा पालका खामोहरू बोक्ने गर्थ्यो। वास्तवमा त्यो त्यति उच्च पद होइन। सेवा कार्यको लागि प्रेरणाको बारेमा उचित दृष्टिकोण बिना हाम्रो हैसियत भन्दा तल्लो स्तरको जस्तो लाग्ने जिम्मेवारी दिइँदा हामीलाई असन्तुष्टि उब्जन्छ। त्यसो भए हामी कसरी परमेश्वरको सेवा गर्ने बारेमा उत्प्रेरित रहिरहन्छौं त? यस प्रतिज्ञालाई सम्झेर याद गर्नुहोस् कि एक दिन हामीले जे रोप्छौं त्यसैको कटनी गर्नेछौं। परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ कि ख्रिष्टको न्याय आसनमा उहाँले हाम्रो विश्वासयोग्य सेवाको इनाम दिनुहुनेछ। त्यसैकारण यदि उहाँले तपाईंलाई अरूको सेवा गरेर उहाँको सेवा गर्न बोलाउनु भएको छ भने तपाईंको हृदय विश्वासयोग्यतामा केन्द्रित राख्नुहोस्। हैसियतको घमण्डमा होइन, धर्मशास्त्रको यो खण्ड अनुसार जिउनुहोस्। कलसे तीनको सत्र पदले भन्दछ, कुरा वा काममा जे सुके गर प्रभु येशुको नाउँमा धन्यवाद चढाउँदै गर।

निकै मिठो गीत तपाईँको निम्ति राख्यो र श्रोता अवश्य भन्ने कार्यक्रमको अन्तिमतिर हामी आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम टी ब्रेकबाट यो समय म पुनम विदा हुन चाहन्छु। जय मसी, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो एसई पनि सकियो,
4: मेरो प्लस टू को एक्जाम पनि सकियो,
5: म त खाली समय बिताइरहेको छु, के गर्ने होला?
6: गुड न्युज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
7: हजुर, तपाई पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
8: सम्पर्कको लागि गुड न्युज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
7: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
8: सेट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
9: नमस्कार स्वयं सेविका दिदी।
10: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
11: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
9: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
10: हो त,
11: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
10: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
12: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
13: रेडियो कार्यक्रम नयाँ आशा प्रत्येक दिन बेलुकी 7 बजेदेखि 7:30 सुन्न नभुल्नुहोला।
14: खै, जन्म दर्ता दिनुहोस् त।
15: जन्म दर्ता गरेको छैन नि म्याडम।
14: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
15: हो र, मलाई त थाहा नै थिएन म्याडम।
14: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
15: पहिला कसैले भनेनन्?
16: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
17: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
18: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
17: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
19: नेपाल सरकार विज्ञापन बोर्ड। नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
20: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
21: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
19: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 ठमेल, काठमाडौँ।
20: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
21: फोन नम्बर 4022544 4022544
19: र 4022572 4022572।
22: ओहो
23: ला मरेँ के हो?
22: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
23: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
22: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
23: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
22: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
24: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
25: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

साथी साथी हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.5 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौं। कार्यक्रम नयाँ उदयको साथमा कार्यक्रम नयाँ उदय प्रत्येक सोमबार 2-3 बजेसम्म हामी यस कार्यक्रममा आउने गर्छौं। केवल एक घण्टाको निम्ति हामी आउने गर्छौं। मिठा मिठा गीत संगीतको साथमा परमेश्वरले दिनुहुने जीवनका उदयका कुराहरू, आशाका कुराहरू, मृत्युपछिका आनन्द जीवनका कुराहरू बाइबलमा रहेर हामी कुराकानी गर्ने गर्छौं। र प्राविधिक मित्र विजयजीलाई धन्यवाद दिन चाहन्छु र कार्यक्रमको शुरूआतमा प्रज्वल राम तेलले गाउनुभएको निकै नै मिठो गीत सुनाउँछु।

हजुर, प्रज्वल रान्तिको आवाजमा निकै नै अर्थपूर्ण भजन मैले सुनाए श्रोतामित, सास रहन्जेल प्रेम गर, सास रहन्जेल क्षमा गर। यही दुई कुरा गर्न नसक्दाखेरि हामी आज बिग्रिएका छौँ, हामी आज नाश हुँदैछौँ, अप्ठ्यारो परिस्थितिमा छौँ भन्न मिल्छ। किनभने हामी प्रेम गर्नै सक्दैनौँ, होइन, हामी क्षमा गर्न सक्दैनौँ। किन नसकेको होला, यो मन किन यति साह्रो भएको होला, होइन, हामीलाई यो लाग्दछ। परमेश्वरले हामीलाई मानिसलाई भूमिको माटोबाट बनाउनुभयो, अनि उहाँले सुन्दर देख्नुभयो र असल लाग्यो उहाँले गर्नुभएको सृष्टिलाई। तर पतनपछि चाहिँ माटोमै फर्किजाने प्रण परमेश्वरले गर्नुभयो, एउटा किसिमको श्राप दिनुभयो। उहाँले भन्नुभयो किनकि तिमी माटो हौ, माटोमै फर्केर जानुपर्छ भनेर हामीले उत्पत्तिको पुस्तक तीन अध्यायमा ती सबै कुराहरू देख्दछौँ श्रोता। त्यसैले तपाईँ र म त माटो त हौ, हामीले घमण्ड गर्नु बेकार छ। हामी हाम्रो जीवन अहिले प्रज्वलजीले भन्नुभएको जस्तो सास रन्जेल क्षमा गर, माटो भएर के कुरामा हामीले फुर्ती लगाउने, के कुरामा चाहिँ हामीले अहम्ता साँच्ने, होइन, हामी चाहिँ माटो हौ, सबैसँग मिलेर बस्नुपर्छ, होइन। परमेश्वरको इच्छा भएन भने यो जीवन रहन सक्दैन नि त। त्यसैले गर्दा परमेश्वरको सामर्थ्य र इच्छाले मात्रै मेरो जीवन चलिरहेको छ भन्ने कुरा कहिले पनि बिर्सनु हुँदैन। किनभने जब यो एकमुठी सास परमेश्वरले लिनुहुन्छ अनि म रहने छैन भन्ने कुरा चाहिँ कहिले पनि बिर्सनु हुँदैन। र हामी प्रत्येकजना जसले चाहिँ येशु ख्रिस्टलाई आफ्नो मुक्तिदाता भनेर विश्वास गरेका छौँ, ती व्यक्तिहरूले चाहिँ मलाई के लाग्छ भने प्रत्येक दिनै मर्न जरुरी छ। प्रत्येक दिनै यो भन्नुपर्छ कि आज प्रभु आउनुभयो भने म आज नै उठाइने योग्यको हुनुपर्छ, होइन, हामीले त्यो भन्नुपर्छ। जस्तै तपाईँ र मेरो चालचलन कस्तो छ, आज हामी भोलिका कल्पनाहरू गरेर ठुल्ठूला योजनाहरू बनाएर बसिरहेका हौला, तर प्रभुले भन्नुभएको छ म जब आउँछु अनि तिमी मेरो साथमा जानेछौ। त्यसैले गर्दाखेरि येशु ख्रिस्ट आज आउनु भने आज नै तयारी, भोलि आउनु भने भोलि नै तयारी। हरेक दिनको प्रिपेरेसन मानिसमा चाहिन्छ, धार्मिक हुनुपर्छ। हरेक दिन, हरेक दिन प्रभुलाई मनपर्ने जीवन हामीले जिउनुपर्छ। त्यसैले गर्दा आइतबारको दिन म राम्रो थिएँ, सोमबार चाहिँ अब प्रभु आउनुभयो भने जान्छु कि जान्न भन्ने एउटा स्योर नभएको जीवन चाहिँ परमेश्वरले मन पराउनुहुन्न। र हामी जहिले पनि तयार हुनुपर्छ, आखिर माटै त हौ, होइन, प्रभुले एक दिन हामीलाई बोलाउनु हो भने जानुपर्ने हुन्छ। र त्यसैले गर्दा यी सबै कुरा यो सम्झेर कि आज प्रत्येक दिनको तयारी तपाईँ र मैले गर्नुपर्छ। आज मेरी छोरी कलेजमा पढ्दैछिन् अनि धेरै होमवर्कहरू देख्छु, होइन, अनि त्यो टास्कहरू देख्दाखेरि मलाई नै अत्यास लाग्छ, कसरी पढ्छन् होला यिनीहरूले, यिनीहरूले अलिकति जटिल विषय लिएर पढ्दाखेरि कति गाह्रो हुँदो रहेछ जस्तो लाग्दछ, होइन। आज तपाईँ र मेरो जीवनमा परमेश्वरले दिनुभएका टास्कहरू धेरै छन्, तर हामी गर्न चाहँदैनौँ। यदि गरेनौँ भने त सफलता हामीले प्राप्त गर्न सक्दैनौँ नि त, होइन। कलेज स्कुलमा जब एक्जामिनेसन हुन्छ त्यतिखेरको तयारी भनेको एउटा छुट्टै हुन्छ। जतिखेर पनि जे पोजिसन आए पनि म चाहिँ सफल हुन सक्छु भन्ने कुरा चाहिँ हामीले कहिले पनि बिर्सनु हुँदैन, त्यो मनमा हेका राख्नुपर्छ। यहोशूलाई पनि परमेश्वरले भन्नुभयो व्यवस्थाको वचन चाहिँ तेरो ओठमुखबाट हट्नु हुँदैन, नत्र भने तैँले सफलता पाउने छैनस्। यदि हटेन भनेदेखि त जहाँ गए पनि सफल हुनेछस् र तैँले सफलता पाउनेछस् भनेर यहोशूलाई परमेश्वरले भन्नुभयो। किन यहोशूलाई भनिएको वचन तपाईँ र मेरो लागि पनि हो। त्यसैले तपाईँ र मेरो प्रिपेरेसन चाहिँ एकदम राम्रो हुनुपर्छ, तयारी हुनुपर्छ। आज प्रभु आउनुभयो भनेदेखि अहिले ठिक्क 2:18 गरेको छ मेरो स्टुडियोको घडीमा, अब यो समय नै प्रभु आउनु भनेदेखि म तयार छु कि छैन भन्ने प्रश्न मैले आफूले आफैलाई गर्नुपर्छ। किनभने तपाईँको जीवनलाई जाँच्ने आफै नै हो, अनि परमेश्वरले र तपाईँले बाहेक आफ्नो जीवनलाई कसैले पनि भित्रबाट जाँच्न सक्दैन। र सास रहन्जेल क्षमा गर एकदमै मन परेको भजन मैले आज तपाईँमा आज प्रस्तुत गरेको हुँ। जीवन के छ र सास रहन्जेल चाहिँ सबैसँग राम्ररी बोल्ने, मिठो बोल्ने, प्रेम बाँड्ने नै हो नि त, है। हामीलाई पहिलो कुरिन्थीको पुस्तक 13 अध्यायले प्रेमका धेरै कुराहरू दिनुभएको छ, तर ती प्रेमका कुराहरू पढ्ने बेलामा हामी मजाले पढ्छौँ र अरूको निम्ति लागू गराउन खोज्छौँ, तर आफ्नो जीवनमा कति अवस्थामा लागू भएको हुँदैन। र क्षमा र प्रेम गर्न चाहिँ कति गाह्रो भइरहेको हुन्छ हामीलाई, मलाई नै, मेरो आफ्नै केसमा पनि त्यस्तो भइरहेको हुन्छ। प्रभुलाई हामीले भनौँ यस्तो जीवन हाम्रो नहोस्, हाम्रो मन चाहिँ सबैलाई प्रेम गर्ने, सबैलाई क्षमा गर्ने होस् भनेर भन्नुपर्दछ। हामीले उपदेशक पुस्तक 12 अध्यायको 1 पदलाई हेऱ्यौँ भने पनि दुःखको समय र वृद्ध अवस्था आउन अघि नै जब तिमीले भन्दैछौ यस समयमा मेरो मन लाग्दैन, ती समयभन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्नो सृष्टिकर्ताको सम्झना गर भनेर भनिएको छ।
र सम्झना परमेश्वरको कहिले गर्ने भन्दाखेरि जहिले पनि गर्ने, तर पनि जसै तपाईँ युथ हुनुहुन्छ भने विशेष गरी युवाहरूको लागि लेखिएको छ, युवा युवतीहरूको निम्ति, तिमीहरूको युवा अवस्थामा नै परमेश्वरलाई सम्झना गर। युवा अवस्थामा चढाएको बलिदान एकदम जोसिलो होइन, युवा अवस्थामा चढाएको बलिदान चाहिँ एउटा ग्रहण योग्य हुन्छ भनेर भन्न सकिन्छ। किनभने जब मानिसहरू पाको हुन्छन्, बुढेसकाल लाग्दछ, रोगले च्याप्दछ, त्यतिखेर भने जस्तो तरिकाले परमेश्वरलाई महिमा दिन सकिरहेका हामी हुँदैनौ नि त होइन। हाम्रो शरीरले, हाम्रो आत्माले, प्राणले जान्छु भनेको ठाउँमा जान पाइँदैन, अनि मनमा के दुविधाहरू लिएर चाहिँ आराधना गरिरहेका हुन्छौँ। कति अवस्थामा मन त लाग्छ कहाँ पुग्ने, तर के गर्नु, खुट्टो लाग्दैन, हात चल्दैन होइन, अङ्गहरू सुस्त छन्। त्यसैले गर्दा युवा अवस्थाको आराधनालाई परमेश्वरले धेरै मन पराउनुहुन्छ। मलाई एकदम खुसी लाग्छ जब हामी जवान जवानी मिलेर क्वायर ग्रुपमा उभिएर परमेश्वरको महिमा गर्छौं। हे प्रभु, आज यो संसारमा हिँड्ने सबै युवा युवती यसरी क्वायर ग्रुपमा आइदिएदेखि कति असल हुने थियो संसार भने जस्तो हामीलाई पक्कै लाग्छ। श्रोता, तपाईँलाई लाग्छ, मलाई लाग्छ, किनभने यो संसार स्वर्ग भएको हामी देख्न चाहन्छौँ। यो संसार परमेश्वरको वचनले ढाकिएको, हुन त एक दिन परमेश्वरको महिमाले ढाक्नेछ भनेर भनिएको छ, तर त्यो महिमाले ढाक्ने समय, त्यो अवसर हामी हेर्न चाहन्छौँ होइन। त्यसैले गर्दा आज नेपाल देशका लागि प्रार्थना गर्ने धेरै व्यक्तिहरू छन्, संसारको निम्ति प्रार्थना गर्ने मान्छेहरू धेरै हुनुहुन्छ। त्यसैले गर्दाखेरि आज हाम्रो जीवन केही छैन, अब दुःखको समय आउँछ, वृद्धावस्था आउँछ होइन, हामी एउटै उमेर समूहमा रहिरहँदैनौ, हाम्रो बल तागत त्यतिकै रहिरहँदैन, हाम्रो क्षमताहरू त्यतिकै भइरहँदैनन्। जब म अहिले बोलिरहेको छु, यतिको बोल्ने तागतहरू मेरो भोलि नहुन सक्छ। त्यसैले गर्दा आज गरिएको काम पनि परमेश्वरले लेखा लिनुहुन्छ, मलाई त्यसमा ढुक्क छ। तर भोलि गएर पनि वृद्धावस्थामा पनि परमेश्वरको महिमा गर्न पाउनु चाहिँ हाम्रो लागि सौभाग्यको कुरो हो, तर परमेश्वरको हातमा छ हाम्रो जीवन, हामी केही पनि जान्दैनौँ होइन। त्यसैले गर्दा युवाहरूले गरेको आराधना परमेश्वरले अचम्मै मन पराउनुहुन्छ। र यहाँ युवा भनेर किन तोक्नुभयो, युवा अवस्थामा नै तिमीहरूले आफ्नो सृष्टिकर्ताको सम्झना गर। हो श्रोता, आज तपाईँ युवा हुनुहुन्छ, कुन उमेर समूहको हुनुहुन्छ, परमेश्वरको महिमा त सबैले गर्नुपर्छ, तर पनि आज उपदेशक पुस्तक 12 अध्यायको एक पदले विशेष गरी युवा युवतीहरूलाई फोकस गरिरहेको छ। र त्यसैले गर्दा मलाई के लाग्छ भने युवा युवतीले चढाएको आराधना स्तुति अझ जोसिलो, अझ पूर्णता त्यसमा होइन, हामी एकदम असल तरिकाले चढायौँ भनेदेखि चाहिँ सुनमा सुगन्ध भन्ने एउटा कुरा छ नि त होइन। र त्यसैले गर्दाखेरि आज युवा के युवती हामी सबैजना प्रभुसँगै हिँड्ने व्यक्ति बन्नुपर्छ भन्दै रवि थापाज्यूले गाउनुभएको भजन, तपाईँसँगै हिँड्दै जानेछु म भन्ने सुनाउँछु।

लागि पनि अर्थपूर्ण भजन हामीले सुनेका छौं श्रोता. उपदेशक बाह्रको छले भन्दछ, चाँदीको तार चुनिन अघि, सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री पँधेरोमा टुक्रा टुक्रा पारिन अघि, र कुवामा पाँग्रो मसाइन अघि, जमिनबाट आएको धुलो जमिनमै फर्कन अघि, तथा आत्मा दिनुहुने परमेश्वरका हातमा जान अघि उहाँको नै सम्झना गर भनिएको छ. र व्यर्थ व्यर्थ सबै कुरा भनेर उपदेशकले लेख्दछन्. यो उपदेशक को पुस्तक लेख्ने व्यक्ति चाहिँ सोलोमन राजा हुनुहुन्छ, जसलाई परमेश्वरले एकदमै महान बुद्धि विवेक दिनुभएको थियो र उहाँले सबै कुरा व्यर्थ हो भनेर भन्नुहुन्छ. र यत्रा महान व्यक्ति अनि परमेश्वरले भन्नुहुन्छ सबै कुरा व्यर्थ हो भने तपाईँ र म चाहिँ संसारको निम्ति मरी मेट्न चाहिँ ठिक हुँदैन. हामीले परमेश्वरलाई महिमा जुनसुकै अवस्थामा पनि दिन रेडी हुनुपर्छ, तयार हुनुपर्छ. चाहे हामी जुनसुकै अवस्थामा पुगौं, अयुबलाई सम्झौं, अयुबले धेरै दुःख भोगे होइन, त्यस्ता धेरै व्यक्तिहरूले आज प्रभुका चेलाहरूले असल तरिकाले मृत्युवरण गर्नु भएन, प्रभुको खातिरले उहाँहरूको जीवन एउटा शहीदको रूपमा अर्पण गर्नुभयो. आज त्यस्ता कुराहरू सम्झौं. ठिकै छ, हाम्रो जीवन जस्तो भए पनि परमेश्वरलाई महिमा दिन जन्मेको हो, मैले परमेश्वरको महिमा गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले बिर्सनु हुँदैन. र हामीलाई बुढेसकालका कुराहरू पनि गर्दछ. उपदेशक पुस्तक 12 अध्यायले चाँदीको तार चुनिन अघि, सुनको कचौरा फुटाइन अघि. के श्रोता तपाईँले बुझ्नुभयो? माटोको गाग्रो पँधेरामा टुक्रा टुक्रा पारिन अघि, कुवामा पाङ्रो भसाइन अघि. र आज चाँदीका तार चुनिन अघि अनि सुनको कचौरा फुटाइन अघि, परमेश्वरले तपाईँ र मेरो नशालाई यति राम्रो बनाउनु भएको छ, एउटा सुन्दर अनमोल शरीर बनाउनु भएको छ. यसायाको पुस्तकमा भन्नुहुन्छ, तिमीहरू मेरो नजरमा अनमोलका हो. परमेश्वरले एकदम सूक्ष्म तरिकाले हाम्रो शरीरलाई बनाउनु भयो र सुन्दर सुन्दर हाड हड्डीले सजाउनु भयो, नशाहरू दिनुभयो. ती जस्तै चाँदीका तार जस्ता, सुनका तार जस्ता, यी सबै कुराहरू एक दिन टुट्नेछन्, सबै कुराहरू कमजोर हुनेछन् भन्ने कुरा चाहिँ उपदेशकले जान्दथे. अनि यहाँ लेखिएको छ, जमिनबाट आएको धुलो जमिनमै फर्कन अघि. योभन्दा अगाडि पनि म केही पढ्दछु, अघि मैले भर्खरै पढेको वचन फेरि पनि पढ्छु एकचोटि. दुःखको समय र वृद्धावस्था आउन अघि नै जब तिमीले भन्नेछौ यिनमा मेरो मन लाग्दैन, ती समयभन्दा अघि नै आफ्नो युवा अवस्थामा आफ्नो सृष्टिकर्ताको सम्झना गर भनेर युवाहरूलाई फोकस गरेको कुरा फेरि पनि पढे. दुईमा भनिएको छ, सूर्य र दिनको उज्यालोलाई अँध्यारोले ढाक्न अघि नै, चन्द्रमा र ताराहरू धमिला हुन र बादलहरू वर्षा पछि फर्कन अघि नै, जब घरको हेरचाह गर्नेहरू कामदछन्, बलिया मानिसहरू झुक्दछन्, जब जाँतो पिने स्त्रीहरू कम भएका नै आफ्नो काम बन्द गर्दछन्, झ्यालबाट हेर्नेहरूका आँखा धमिला हुन्छन्. र यो हाम्रो इन्द्रियहरूलाई वर्णन गरिएको छ. जब जाँतो पिँदै स्त्रीहरू भन्नाले हाम्रा दाँतहरू कमजोर हुन्छन्, जब वृद्धावस्था आउँदछ हामीले खान्छु भनेका कुराहरू खान पाउँदैनौ. कति मानिसहरूलाई मकै भटमास एकदमै मनपर्छ होइन, बाल्य अवस्थादेखि नै खाँदै आएको, त्यो पौष्टिकताको रूपमा पनि खाइन्छ होइन. तर अहिले जुन वृद्धावस्थामा आएर पुरानो समयको झल्को लिएर अहिले खान्छु भन्दा सक्नुहुन्न नि त हाम्रा वृद्धा वृद्धाहरूले होइन. र हामी हाम्रो अवस्था पनि त्यस्तै हुन्छ. त्यसले गर्दा जाँतो पिँदै स्त्रीहरू दाँत छ कि आँत छ भनेर मैले सुनेको थिएँ. जब दाँत बलियो छ भनेदेखि आँत पनि मानिसको बलियो हुन्छ, किनभने उसले जुनसुकै कुरालाई पनि चपाएर सन्तुलित तरिकाले चपाएर चाहिँ त्यसबाट भिटामिन लिन सक्छ. राम्ररी चपाइएन भने डाइजेसन पनि राम्रो हुँदैन भनेर भनि भन्नुहोस् नि डक्टरले पनि. त्यसले गर्दाखेरि चाहिँ हाम्रो यो जाँतो कमजोर हुन अगाडि त्यसैले यो जाँतोलाई पनि हामीले बलियो राख्न चाहिँ जान्नुपर्दछ श्रोता. र जाँतो पिँदै स्त्रीहरूको आवाजहरू बन्द हुन्छन् र हामीलाई आँगन पनि पर्दैछ जस्तो लाग्दछ. अनि एक किसिमले कानका श्रवण शक्तिहरू कम भएको हुनाले चिरबिर चराको आवाजहरू पनि बन्द हुन्छन्, हामी सुन्न सक्दैनौँ. र किनभने चराहरू त कराइरहेका हुन्छन्, उनीहरूको यो दैनिक कार्य नै हो, उनीहरू कराइरहेका हुन्छन् तर हामी सुन्दैनौँ, किनभने हामी कहाँ छौँ, वृद्ध अवस्थामा छौँ. त्यसैले गर्दा हाम्रा इन्द्रियहरू कमजोर भएका छन् यो समय. त्यसैले गर्दा हाडे बदामको बोट सेतै फुलेर फक्रन्छ भनेर भनिएको छ. हाम्रा कपालहरू पनि सेतै फुल्छन् होइन. र हाम्रो हामीलाई हेर्दाखेरि मनपर्ने सुन्दरताहरू नै हाम्रो हराइसकेको हुन्छ. त्यसैले उपदेशको पुस्तक साह्रै मनपर्छ होइन. यो चाहिँ जीवनको एउटा कालखण्डको कुरा हो. जब हामी यो ठाउँमा पुग्छौँ त्यसपछि चाहिँ हामीले काम गर्न सक्दैनौँ. कति मानिसले के भन्छन् भने जब वृद्धावस्था हुन्छ अनि प्रभु मलाई चलाउनुहोस् भन्दाखेरि कसरी प्रभुले चलाउनुहुन्छ र होइन, वृद्धावस्थामा भएको मानिस आफै चल्न सक्दैन, प्रभुले कसरी चलाउनुहुन्छ. त्यसैले युवावस्थालाई किन फोकस गरिएको छ, युवावस्थाको आराधनालाई किन परमेश्वरले मन पराउनु भएको छ भन्दा,
हो तिमीहरूले युवा अवस्थामा नै परमेश्वरका सम्पूर्ण हात हतियारहरू धारण गरेर प्रभुलाई पाउनुपर्छ अनि प्रभुका कामहरू गर्नुपर्छ भन्ने कुरा चाहिँ उपदेशकले भन्दछन्। यो एकदमै सत्य कुरा पनि हो र त्यसैले गर्दाखेरि रोहित थापाज्यूको आवाजमा मैले जसरी गीत सुनाए तपाईँसँग हिँड्दै जानेछु म आज तपाईँले मैले येशूसँग हिँड्न जान्नुपर्छ सिक्नुपर्छ तालिमहरू लिनुपर्छ बाइबल पढेर र त्यस्तै मेरो हृदयमा लिआउँछु गहिरो तृष्णा भनेर एडियन देवानले पनि भन्दै हुन्छ र हामी प्रत्येकजनाको यस्तो एउटा तृष्णा हुन्छ प्रभुसँगै हिँड्ने होइन दिनभरि कसरी बिताउने त्यो गीतले भन्दैछ सुनौ है त

0: God. Hallelujah.
1: प्रभु हाम्रो आराधनाहरूलाई कार्यक्रम हुनदेखि बचाउनुहुन्छ. हाम्रो आराधनाहरूलाई एउटा प्रोग्राममा सीमित हुनदेखि बचाउनुहुन्छ. हामी दिनभरि तपाईँलाई खुसी पार्न चाहन्छौँ. हामी दिनभरि तपाईँलाई प्रसन्न पार्न चाहन्छौँ. हामी दिनभरि
2: आवाजमा निकै नै मिठो गीत हामीले सुनिरहेका छौँ श्रोता मित्र. दिनभरि हामीले कसरी हाम्रो समयलाई बिताउन चाहन्छौँ भन्ने कुराहरू गरिएको छ. अनि मलाई पनि एकदमै मनपर्छ यो भजन, किनभने दिनभरि तपाईँको प्रशंसा गर्दै रहन चाहन्छु भन्ने व्यक्ति त आज पाउन गाह्रो छ नि त, होइन? परमेश्वरमाको बाटोमा हिँड्नलाई गाह्रो छ. संसारले आज हामीलाई बोलाइरहेको छ हरेक अवस्थामा, अनि गाह्रो छ संसारसँग एकै चालको भएर हिँडिरहेको समयमा परमेश्वरको बाटोमा हिँड्न चाहिँ सजिलो छैन. हामीलाई परमेश्वरले माटोसँग सम्बन्धित बनाइदिनु भएको छ, सम्बन्ध गाँसिदिनु भएको छ, किनभने माटो चाहिँ हाम्रो मानवता र सीमितताको वर्णन पनि गर्दछ माटोले. किनभने माटो चाहिँ अलिकति पानी पर्यो भने पनि भत्किएर जान्छ, होइन? त्यो त्यसको अस्तित्व पनि रहँदैन. त्यसैले गर्दा त्यस्तो कमजोर मानिसहरू हौ हामी भन्ने कुरा चाहिँ परमेश्वरले हामीलाई, हामी धुलोबाट बनेका हौं भन्ने कुरा उत्पत्तिको पुस्तकले बताउँछ. र त्यसको मतलब चाहिँ हाम्रो शरीर अस्थायी र कमजोर अनि सीमित छ भन्ने कुरा चाहिँ हामीले बिर्सन हुँदैन. धुलोको अर्थ हामी पृथ्वीको अंश हौं र पृथ्वीको प्रकृतिको हिस्सा पनि हौ हामी, र हामी आफैले जीवन सृजना गर्न सक्दैनौ भनिएको छ. त्यसले गर्दाखेरि परमेश्वरले तपाईँ र मलाई चाहिँ यस्तो जीवन दिनुभएको छ जुन जीवन चाहिँ माटो हो. तर यही माटोलाई परमेश्वरले कति धेरै प्रेम गर्नुभयो है, धेरै प्रेम गर्नुभएको हुनाले परमेश्वर कुम्हारले भनेर हामीलाई मनपर्ने भाँडो बनाउनुभयो. हामी परमेश्वरलाई धेरै धन्यवाद दिन चाहन्छौ. येशु ख्रीष्टको समयको एउटा कुरा गर्न मलाई मन लाग्यो. जुन बिथानिया बेथानी भन्ने ठाउँ थियो, त्यहाँ चाहिँ प्रभु येशु ख्रीष्ट जब यरुसलेम जाँदाखेरि, यरुसलेम आउनुभन्दा अगाडि बेथानीमा बास बस्नुहुन्थ्यो. त्यो ठाउँलाई साह्रै नै मन पराउनुहुन्थ्यो प्रभुले, किनभने त्यहाँ लाजरसको घर थियो, मार्था र मरियम पनि त्यहाँ थिए, र साह्रै मन पराउनुहुन्थ्यो त्यो घरलाई. किन मन पराउनुहुन्थ्यो भन्दाखेरि त्यहाँ चाहिँ प्रभुको सत्कार हुन्थ्यो, प्रभुलाई मिठा मिठा खानेकुराहरू बनाएर दिँदथे, होइन? अनि प्रभुको सत्कार हुन्थ्यो, अनि प्रभुले बोलेका वचनहरू त्यहाँ सुन्ने व्यक्तिहरू थिए, अनि प्रभुलाई एकदम ध्यान दिएर सुन्ने व्यक्तिहरू भएको हुनाले त्यो ठाउँ मन पराउनुहुन्थ्यो. अनि बेथानी ठाउँ चाहिँ यति राम्रो हो कि जहाँ चाहिँ एउटा सम्मान, होइन, पाहुनाको सत्कार, सबै कुराहरू भएको, परमेश्वरको वचन सुन्ने मानिसहरू सबै भएको हामी एउटा पूर्णता देख्छौँ. त्यसैले गर्दा तपाईँले मेरो जीवन पनि आज एउटा बेथानी जस्तो हुनुपर्छ. सबैजना मानिसहरूले सत्कार पाउने, होइन, सबैजना मानिसहरूले जीवनको बाटो देख्ने, हाम्रो जीवनलाई हेरेर र हामीबाट केही सिक्ने मौकाहरू मानिसहरूले पाउन सकुन्, हामी त्यस्तो किसिमको एउटा बेथानी जस्तो भनेर चाहिँ मानिसहरूको निम्ति काम गर्नुपर्छ भन्ने पनि हो श्रोता मित्र. र आज युवा अवस्थाका कुराहरूलाई बढी फोकस मैले गरिरहेको छु, र युवा अवस्थामा चाहिँ हाम्रो मन अनायासै कहाँ कहाँ पुगिरहेको हुन्छ. कहिलेकाहीँ संसारको हुरीले उडाउँछ, होइन, संसारले कहाँ पुर्याउँछ, कसो पुर्याउँछ, अनि फेरि पनि प्रभुको वचनले तानेर ल्याएर हामीलाई फेरि ठिक ठाउँमा ल्याउँछ. त्यसैले गर्दा हामी जतासुकै उडी हिँड्न हुँदैन, संसारको हुरीमा चाहिँ हामी रोमलिन हुँदैन, हामी आत्मिकी बनेर जीवन जिउनुपर्छ. कतै तपाईँले पनि संसारले तानिरहेको छ कि, यो जेम्स डुङमेनको आवाजमा निकै मिठो गीत सुनौ, त्यसपछि आफ्नो जीवनलाई कन्ट्रोल गर्ने, संयममा राख्ने कुराहरू सिकाउन त यस गीतबाट.

शान्तिको सास फेर्दैछ निकै नै अर्थपूर्ण वचन हामीले सुन्यौं. गुड न्यूज एफएमको वर्षा कार्यक्रम नयाँ आउँदै सुन्दै हुन्छ श्रोता. समय दौड़िरहेको छ र हामीले आज जवान जवानीको निम्ति एउटा उत्साहका कुराहरू पनि गरिरहेका छौं र हामी माटो हौं भन्ने कुराहरू पनि गरिरहेका छौं. माटो हौं त कस्तो हुनुपर्छ, हामीमा घमण्ड हुनुहुँदैन अनि हामी आखिर धुलो त हौं, परमेश्वरको इच्छा भयो भने मात्रै हामी बाँच्न सक्छौ भन्ने कुरा चाहिँ हामीले कहिले पनि बिर्सन हुँदैन. हामीलाई उत्पत्तिको पुस्तक 2:7 माटो हौं हामी भनेर बारम्बार भन्दछ, किनभने परमेश्वरको माले हुनुहुन्छ. कहिलेकाहीँ जीवनमा आगो पनि आउन सक्छ तर त्यसले हामीलाई बलियो बनाउँछ भन्ने कुरा पहिलो पत्रस 1:7 हेर्यौं भने पनि थाहा पाउँछौ. अनि त्यो माटोको भाँडो बनाउनको निम्ति चाहिँ आगोमा फुलिनुपर्छ, पिटिनुपर्छ, कुटिनुपर्छ, आकार बनिनुपर्छ. कहिलेकाहीँ जीवनमा कष्ट, दबाव, असफलता छ भने त्यो कुमालेको हातमा परेको हुनसक्छ अथवा कुमालेले चाहिँ त्यो आकार दिनलाई गरेको हुनसक्छ. हामीले कहिलेकाहीँ सोध्छौ किन यस्तो भइरहेको छ, तर कुमालेलाई अन्तिम आकार थाहा हुन्छ र कुमालेको माटोमा हातमा परेको माटो चाहिँ कहिले पनि खेर जाँदैन र कुमालेको हातमा परेको माटो कहिले व्यर्थ हुँदैन. त्यसले गर्दाखेरि तपाईँ र मेरो जीवनमा आएका हरेक दुःख पीड़ाहरू परमेश्वर कुमाले हुनुहुन्छ अनि प्रभु येशूले चाहिँ तपाईँ र मलाई बनाउन चाहनुहुन्छ. त्यतिखेर ठोकठाक गर्दाखेरि दुख्न सक्छ हामीलाई, होइन, परिस्थितिहरू हाम्रो बिग्रिन सक्छ, कमजोर हुन सक्छ अनि हामी त्यतिखेर महसुस कमजोर गर्छौं. तर हामीले यो पनि सम्झनुपर्छ कि परमेश्वरले मलाई बनाउँदै हुनुहुन्छ, उहाँको उपयोगको निम्ति, प्रयोगको निम्ति उहाँले चाहिँ मलाई बनाउँदै हुनुहुन्छ. म पक्कै पनि असल बनेर निक्लनेछु र उहाँको राज्यको निम्ति काम लाग्नेछु भन्ने कुरा हामीले कहिले पनि बिर्सन हुँदैन. धन्यवाद छ श्रोता मित्र, तिनीहरू सुनेर साथ दिनुभयो सबैलाई धन्यवाद फेरि पनि दिन चाहन्छु र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नयाँ हुँदैबाट म भनी विदा लिन्छु. धन्यवाद, जय मसीह.

0: जय मसी अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता येशु ख्रिस्टको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। आजको प्रवचनको सेवाको लागि युहन्नाको सुसमाचार 9 अध्यायलाई तपाईहरूको बीचमा पाठ गर्ने योजना गरेको छु। आशा छ यहाँहरूले ध्यान लाएर सुन्नुहुनेछ भनेर यहाँ यसरी लेखिएको छ, जन्मैको अन्धलाई दृष्टिदान भनिएको छ र त्यसपछि यो चाहिँ 1-12 यो खण्ड हामी हेर्न सक्छौ भने यो अध्यायमा अर्को खण्ड चाहिँ फरिसीहरूद्वारा सोधखोज गरिएको कुरालाई पनि यहाँ उल्लेख गरेको छ। 13 लिएर तल 34 पदसम्ममा हामीले यो खण्ड पाउँछौ भने अर्को चाहिँ आत्मिक अन्धोपन भनेर पनि यहाँ विषय राखिएको छ, जहाँनिर 35-41 पदहरूमा हामी पाउन सक्छौ। सर्वप्रथम 1-12 पदहरूलाई हामी हेर्नेछौ। यहाँ यसरी लेखिएको छ, त्यहाँबाट जाँदै गर्दा यीशुले एकजना जन्मेको अन्धलाई देख्नुभयो। उहाँका चेलाहरूले उहाँलाई सोधे, रब्बी, कसले पाप गर्यो, यसले कि यसका आमा बुबाले, र यो अन्धो जन्मियो? यीशुले जवाफ दिनुभयो, न त यसले पाप गर्यो न यसका आमा बुवाले, तर यो यस हेतुले भयो कि परमेश्वरको काम यस मानिसको जीवनमा प्रकट होस्। मलाई पठाउनु हुने कामहरू हामीले दिन छँदै गर्नुपर्छ, रात आउँछ जब कसैले काम गर्न सक्दैन। म संसारमा रहन्छु, म संसारको ज्योति हुँ। यी कुरा भनेर उहाँले भुइँमा थुक्नुभयो र थुकले माटो मुछेर लेप बनाई त्यसका आँखामा लगाइदिनुभयो, अनि उहाँले त्यसलाई भन्नुभयो, जाऊ सिलो आमको जसको अर्थ हो पठाइएको, तलाउमा गएर पखाल। त्यसले गएर पखाल्यो र देख्ने भएर फर्क्यो। त्यसका छिमेकीहरू र त्यसलाई भिख मागेको देख्नेहरूले भने, बसेर भिख माग्ने मान्छे के यही होइन? कसै कसैले भने, यो त्यही हो। अरूले भने, होइन, यो त्यही जस्तो देखिन्छ। त्यसले भन्यो, म त्यही हुँ। तब तिनीहरूले त्यसलाई सोधे, तेरा आँखा कसरी खोलिए त? त्यसले जवाब दियो, यस यीशु भन्ने एकजना मानिसले माटोको लेप बनाएर मेरो आँखामा लगाइदिएर मलाई भन्नुभयो, सिलो आममा जाऊ र पखाला। तब गएर मैले पखाले र म देख्ने भए। तिनीहरूले त्यसलाई भने, तिनी कहाँ छन् त? त्यसले भन्यो, म जान्दिन। यो पाठहरूलाई, यो खण्डहरूलाई हेर्दै जाँदाखेरि हामीले के देख्छौ भन्दाखेरि, सर्वप्रथम घटनाहरू, क्रमहरू मेलो यहाँ हेर्दाखेरि यीशुले जन्मैको अन्धोलाई देख्नु भएको कुरो यहाँ स्पष्ट छ। यीशु प्रभु जाँदै गर्नुहुँदाखेरि उहाँले यो जन्मैको अन्धोलाई देख्नुभयो भन्ने कुरा हामी यहाँ देख्छौ। देख्ने कुरासँग सम्बन्धित छ। यीशुले के देख्नुभयो? यीशुले देख्नुभयो अन्धोलाई, अन्धो पनि जन्मैको अन्धोलाई देख्नुभयो। यो जन्मैको अन्धोलाई देखिसकेपछि यीशु प्रभुको उद्देश्य चाहिँ के थियो भन्दाखेरि, परमेश्वरको काम यही मानिसको जीवनबाट प्रकट होस् भन्ने उहाँको चाहना थियो र परमेश्वरले यो जन्मैको अन्धोलाई प्रभु यीशु ख्रीष्टले प्रयोग गर्नुभयो र यो जन्मैको अन्धोको जीवनमा परमेश्वरको काम प्रकट होस् भनेर उहाँले यो भन्नुभयो, जसले गर्दा मानव जातिले परमेश्वरको काम के हो, परमेश्वरले के गर्नुहुन्छ भन्ने कुरालाई मानिसहरूले बुझ्न सक्छन्। र यीशुले यो कुरा स्पष्ट भन्नुभयो, यीशु संसारको ज्योति हुनुहुन्छ। उहाँले यो पनि स्पष्ट गर्नुभयो कि म संसारमा रहुन्जेल म संसारको ज्योति हुँ भनेर उहाँले भन्नुभयो। यीशु संसारको ज्योति, संसार अन्धकारमा भएको अवस्था छ, संसारका मानिसहरू अन्धो छ र मानिसहरू अन्धो भएर हिँडिरहेको अवस्थामा ज्योतिको खोजी गरिरहेको अवस्था छ। मानिसहरूले असल के हो, खराब के हो भन्ने कुरा छुटाउन नसकेर जिन्दगी बर्बाद गरिरहेका छन् र यस्तो अवस्थामा यीशु ख्रीष्ट यो संसारमा हुँदाखेरि ठिक कुरा कुन हो, बेठिक कुरा कुन हो, खराब के हो, असल के हो भन्ने कुरा यीशु ख्रीष्टले मात्र स्पष्ट बताउन सक्छ भन्ने कुरा यहाँनिर हामी बुझ्न सक्छौ। र लेखकले यीशु चाहिँ संसारको ज्योति हुनुहुन्छ भनेर यहाँ स्पष्ट पारिएको छ। र त्यसपछि यीशुले आफ्नो थुकले माटो मुछेर लेप बनाई आँखामा लगाइदिनुभयो। अन्धोलाई जब देख्नुभयो र अन्धोलाई देखिसकेपछि उहाँले माटो लिनुभयो र त्यसपछि माटोलाई थुकले मुछेर त्यो माटोको लेप बनाएर त्यो अन्धोको आँखामा लगाइदिनुभयो र आँखामा लगाइदिइसकेपछि यीशुले आदेश दिनुभयो अथवा आज्ञा दिनुभयो र आज्ञा चाहिँ के भन्नुभयो भने, जाऊ सिलोआमा जसको अर्थ हो पठाइएको तलाउमा गएर पखाल भनिकन यीशुले आज्ञा दिनुभयो। र यो आज्ञा चाहिँ एकदमै महत्वपूर्ण हुन आयो। यीशु ख्रीष्टले जब थुकले माटो मुछेर लेप बनाई आँखामा लगाइदिनुभयो तब उहाँले भन्नुभयो तलाउमा गएर पखाल्ने आज्ञा दिनुभयो र त्यो आज्ञालाई विश्वास गरेर पालन गरेर अन्धो व्यक्तिले अगाडि बढेर उनी पोखरीमा गएर पखाल्ने काम गर्यो र उनले पखालिसकेपछि देख्ने भयो। सात पदमा यो स्पष्ट छ कि त्यसले गएर पखाल्यो र देख्ने भएर फर्क्यो, देख्ने भयो। र यसरी यीशु ख्रीष्टले आफूलाई म यस्तो हो भनेर, आफू म यो हो भनेर उहाँले भन्नु भएन, तर उहाँले जुन तरिकाले यो चङ्गाईको लागि आफ्नो प्रक्रिया सुरु गर्नुभयो, उहाँले अचम्म ढंगले काम गर्नुभयो कि थुकले माटो मुछेर, आफ्नो थुकले माटो मुछेर लेप बनाई आँखामा लगाइदिनुभयो, त्यसपछि आज्ञा गर्नुभयो। र उहाँको यो काम गराई, उहाँको यो चङ्गाईको जुन प्रक्रिया छ यो अनौठो किसिमको नै थियो र अहिले पनि हामीलाई अनौठो लाग्छ, के गरेको होला, किन यसो गरेको होला जस्तो लाग्छ। तर यहाँ महत्वपूर्ण कुरा चाहिँ के भयो भने, यीशुले त्यो लगाइसकेपछि उहाँले आज्ञा गर्नुभयो र आज्ञा गर्दाखेरि त्यो वचन जो यीशुले बोल्नुभयो त्यो वचनमा यो अन्धोले विश्वास गरे र त्यही वचनलाई विश्वास गरेर उनले आज्ञा पालन गर्यो र यही आज्ञा पालनमा उनले चंगाई र आफ्नो आँखा देख्ने भएको साक्षी यहाँ स्पष्ट देखिन्छ। निको भएको अन्धोले आफू कसरी निको भयो भन्ने साक्षी दिएका छन्। आठदेखि बाह्र पदहरूमा हामीले हेर्यौं भनेदेखि उनले आफूलाई यीशुले निको पारेको व्यक्ति अथवा निको भएको व्यक्ति मनै हुँ भनेर समाजमा यहुदीहरूको बीचमा गवाही तथा साक्षी दिएको कुरो हामी यहाँ देख्छौ। आदरणीय श्रोता, जे घटना घटिएको छ र यो घटना चाहिँ एकदमै महत्वपूर्ण थियो र साँचो थियो र यो कुरा लुकी छिपी थिएन र यो कुरा ऊ आफैले नै गवाही दिएका थिए कि उनी अन्धो थियो, अब उनी देख्ने भएको छु भनेर ऊ आफैले यसरी साक्षी दिएका छन् र यीशुले आफ्नो काम अथवा परमेश्वरले आफ्नो काम यो मानिसको जीवनमा प्रकट गरेर देखाउनु भयो भन्ने कुरा यहाँ देख्छौ। त्यसपछि फरिसीहरूले यो चंगाईको काम चंगाईको दिन चाहिँ विशेष गरेर साबत दिनमा निको पारेको हुनाले फरिसीहरूले येशूलाई विरोध गर्ने कुरा अति नै भयो र येशूलाई उनीहरूले पापी भन्न लागे र सबैले त होइन तर येशू ख्रिस्टलाई नबुझेका मानिसहरूले अथवा सबत दिनमा येशूले निको पारेको घटनालाई विचार गरेर फरिसीहरूले कति फरिसीहरूले येशूलाई विरोध गरे र उनी पापी हुन् भन्नेसम्म पनि उनीहरूले गरेका थिए र येशूलाई चंगाई पाएका व्यक्तिले चाहिँ अगमवक्तको रूपमा पनि परिचित गराए र उनलाई पनि त्यति थाहा थिएन कि येशू यो संसारमा मुक्तिदाता भएर आउनुभएको हो। अन्तिममा तपाईँले 35 हेर्दै जानुभयो भने यहाँ स्पष्ट बुझिन्छ तिनीहरूले त्यसलाई बाहिर निकालिदिए भन्ने येशूले सुन्नुभयो र त्यसलाई भेटाएर भन्नुभयो के तिमी मानिसको पुत्रमाथि विश्वास गर्दछौ र येशूले यो प्रश्न गर्नुभयो कि त्यो अन्धोलाई अन्धो जो निगो भएको अन्धो जो अन्धो थियो अन्धो निगो भएको व्यक्तिले अथवा जन्मैको अन्धो अवस्थाबाट निगो भएको व्यक्तिले येशू ख्रिस्टलाई भेटिसकेपछि दोस्रो चोटि भेटिसकेपछि उहाँले तिनलाई भन्नुभयो के तिमी मानिसको पुत्रमाथि विश्वास गर्दछौ भनेर यो प्रश्न गरिएको थियो र यो प्रश्नको जवाफ दि भन्यो प्रभु उहाँ को हुनुहुन्छ म उहाँमाथि विश्वास गर्नेछु। अनि निको भएको व्यक्तिले येशू ख्रिस्टको बारेमा पूरा रूपमा थाहा नभएको अवस्था थियो र उहाँले जब यो कुरा भन्नुभयो त्यसपछि उनको मनमा उहाँमाथि विश्वास गर्नका लागि उनले चाहना गरेको कुरा देखिन्छ। येशूले त्यसलाई भन्नुभयो तिमीले उसलाई देखेका छौ अनि तिमीसँग बोल्ने उहाँ नै हो। अनि स्पष्ट भएको छ यहाँनिर कि येशू ख्रिस्ट आफ्नो बारेमा अझ बढी जानकारी दिनुभएको छ यहाँ र अनि निको भएको व्यक्तिले पनि येशूलाई अझ बढी चिन्नुभएको चिनिएको छ र उनले विश्वास गर्ने प्रतिबद्धता यहाँ जनाएको छ र उनले भने प्रभु म विश्वास गर्दछु। त्यसले उहाँलाई दण्डवत गरे म विश्वास गर्दछु भनेर येशु प्रभुलाई दण्डवत गरेका छन्। र यो कुराले के स्पष्ट देखिन्छ भन्दाखेरि येशु प्रभुलाई उनले बढी चिनिसकेपछि उहाँ चाहिँ खालि चंगाईकर्ता मात्रै होइन, उहाँ चाहिँ मुक्तिदाता पनि हुनुहुन्छ भन्ने कुरा यहाँ येशु प्रभुले आफूलाई पूर्ण रूपमा प्रकट गर्नुभएको कुरा हामी यहाँ देख्छौ। र यो व्यक्तिले, चंगाई पाएका व्यक्तिले आफ्नो हृदयले नै येशूलाई विश्वास गरेको कुरा यहाँ स्पष्ट रूपमा देखिन्छ। र त्यसले गर्दाखेरि यहाँ येशू प्रभुले के भन्नुभयो भने म न्यायको लागि यस संसारमा आए कि नदेख्नेहरूले देखुन् र देख्नेहरू चाहिँ अन्ध होउन्। र यसरी येशू ख्रिस्टले जति पनि मानिसहरूले येशूलाई विश्वास गरे, जतिजनाले पनि येशू प्रभुको कुराहरू सुने र उहाँले

0: शिक्षा पालन गर्नेहरू भनेर उनीहरूले आफूलाई मानिसहरूको बीचमा देखाउँदै गरेको थियो, तर यो कुरा चाहिँ ढोङ्गे थियो, यो कुरा कपटीपन थियो, र येशु प्रभुले तिमीहरूले जे कुरो गरेका छैनौ त्योहरूलाई गर भनिरहेका छौ, आफै पनि अन्धकारमा हिँडिरहेका छौ र अरूलाई चाहिँ ज्योतिमा हिँड भनेर भनिरहेका छौ, त्यस कारणले तिमीहरू चाहिँ अन्ध हो भनेर पनि यहाँ देखाइएको छ। आदरणीय श्रोता, यो सबै खण्डलाई हामीले हेर्दाखेरि के देखिन्छ भन्दाखेरि, येशु प्रभुमा विश्वास गर्ने मानिसहरूले के बुझ्नु पर्दछ भन्दा, परमेश्वरले आफ्नो काम मानिसहरूको जीवनमा प्रकट गराउनुहुन्छ, अथवा परमेश्वरले आफ्नो काम मानिसहरूको जीवनबाट प्रकट गराउन चाहनुहुन्छ। तपाईँ र मेरो जीवनबाट परमेश्वरले आफ्नो काम प्रकट गर्न चाहनुहुन्छ। परिस्थितिहरू आउँछन् जान्छन्, तर हरेक परिस्थितिमा परमेश्वरले आफ्नो काम प्रकट गराउन चाहनुहुन्छ, र मानिसहरूले तपाईँ र मेरो जीवनमा जति पनि अवस्थाहरू आउँछ, परिस्थितिहरू आउँछन्, त्यस बेला परमेश्वरको काम हाम्रो जीवनमा प्रकट हुन्छ। आदरणीय श्रोता, यी माथि उल्लेखित विवरणहरूले परमेश्वरको काम मानिसको जीवनबाट प्रकट गराउनुहुन्छ भन्ने सत्यता देखिन्छ। मानिसको जीवनमा जे जसो परिस्थिति आए तापनि परमेश्वरले त्यसलाई आफ्नो महिमाको लागि प्रयोग गर्नुहुन्छ भन्ने सत्यता देखिन्छ। परमेश्वरमा विश्वास र आज्ञा पालन भयो भने त्यो व्यक्तिको जीवनमा परमेश्वरको काम प्रकट हुन्छ। परमेश्वरमा विश्वास गर्नु र उहाँको आज्ञा पालन गर्नु सक्यो भने हरेकले आफ्नो जीवनमा परमेश्वरको काम देख्न सक्छ। यसकारण हरेकले परमेश्वरको वचनमा विश्वास र आज्ञा पालन गरेर परमेश्वरको कामलाई प्रकट गर्नुपर्छ। हरेक मानिसको जीवनमा गर्नुपर्ने कर्तव्य यही नै हो। के आज तपाईँ र मैले आफ्नो जीवनमा ख्याल गरिरहेका छौं त? के हाम्रो जीवनमा परमेश्वरको काम प्रकट भएको छ त? आज जतिजनाले यो प्रवचन सुनिराख्नु भएको छ, हजुरको जीवनमा परमेश्वरको काम प्रकट भएको छ? यदि प्रकट भएको चाहनुहुन्छ भने आउनुहोस्, परमेश्वरमा विश्वास गरौं र उहाँको आज्ञा पालन गरौं र परमेश्वरको कामलाई प्रकट गरौं। त्यति भन्दै आजको प्रवचन सेवालाई यही अन्त गर्न चाहन्छु। परमेश्वरले अर्को समय दिनुभयो भने अवश्य पनि अर्को प्रवचनको सेवामा उपस्थित हुने नै छु। परमप्रभुले यहाँहरू सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
2: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
1: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम रोचक जानकारी, प्रस्तुता कुमार अब्राहमको साथमा।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम रोचक जानकारीमा। र रोचक जानकारीमा केही महत्वपूर्ण जानकारी तपाईँको निम्ति कार्यक्रममा राख्न चाहन्छु। र यतिखेर एसी दिएर बसेका भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरू अब केही समय होइन रिजल्ट आइसक्यो, परिणाम पनि आइसक्यो, के गर्ने भनेर बसिराख्नु भएको छ। समयलाई चाहिँ एकदमै सदुपयोग गर्नुपर्छ। एसी दिएर बसेका भाइ बहिनीहरूले यो समयलाई धेरै राम्रोसँग उपयोग गर्न सक्छन्। यो केवल नतिजा पर्खिने समय मात्र होइन, आफूलाई नयाँ सिप र ज्ञानमा अघि बढ़ाउने अवसर पनि हो। एसी पछि गर्न सकिने केही उपयोगी कामहरू, नयाँ सिप सिक्ने, जस्तै कम्प्युटर, टाइपिङ, ग्राफिक डिजाइन र भिडियो एडिटिङ, मोबाइलबाट उपयोग काम गर्ने, र अर्को महत्वपूर्ण कुरा भनेको भाषा सुधार गर्ने, नेपाली राम्रो लेख्ने, अंग्रेजी बोल्ने अभ्यास गर्ने, सामान्य ज्ञान बढ़ाउने, आफ्नो रुचि पत्ता लगाउने। तपाईलाई कुन क्षेत्रमा रुचि छ? विज्ञान, व्यवस्थापन, कला, संगीत, खेलकुद, प्राविधिक, शिक्षा आदि। राम्रो बानीको विकास गर्ने, बिहानै उठ्ने, पुस्तक पढ्ने, समयको सदुपयोग गर्ने, मोबाइलको दुरूपयोग कम गर्ने, परिवारलाई सहयोग गर्ने, घरको कामको सहयोग गर्दा जिम्मेवारी सिकिन्छ र घरमा आमा बुवालाई काम सघाउनु पनि पर्छ। भविष्यको योजना बनाउने, प्लस टूमा कुन विषय पढ्ने, विषयमा कुन पेसा रोज्ने, यी कुरा राम्रोसँग सोच्ने समय पनि हो र सरसल्लाह लिने समय पनि हो। र आत्मिक र नैतिक विकास गर्ने होइन, जस्तो एकदमै लोकप्रिय पुस्तकहरू पढ्ने, बाइबल पढ्ने होइन, धेरै कुराहरू छ यो समयलाई सदुपयोग गर्ने बारेमा। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

एससी पछि विषय छान्दा अरूको दबाव भन्दा पनि आफ्नो रुचि क्षमता र भविष्यको लक्ष्य हेर्नु महत्वपूर्ण हुन्छ। धेरै विद्यार्थी साथीको पछि लागेर विषय छान्छन्, पछि गाह्रो महसुस हुन सक्छ र विषयमा पढ़ाई छाडेका कयौं त्यस्ता घटनाहरू छन्। विषय छान्दा ध्यान दिनुपर्ने कुरा आफ्नो रुचि बुझ्ने अथवा म कुन विषयमा गर्न सक्छु अथवा कुन विषय मैले भविष्य बनाउन सक्छु भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा हुन्छ र आफूलाई कुन विषय अति मनपर्छ त्यही विषय छान्नुहोस्। कसैको दबावमा कुनै पनि विषय नछान्नुहोस्। गणित विज्ञान मनपर्छ भने त्यही अनुसार छान्नुहोस्, होइन? गणित विज्ञान मनपर्छ, अब तपाईँ साइन्सतिर जान सक्नुभयो, व्यापार बैंक हिसाब मनपर्छ, म्यानेजमेन्टतिर जान सक्नुभयो, अब समाज भाषा कला मनपर्छ, एजुकेसनतिर जान सक्नुभयो, प्राविधिक काम मनपर्छ भने टेक्निकल एरियातिर तपाईँ जान सक्नुभयो। र आफ्नो क्षमता हेर्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा लाग्छ मलाई चाहिँ। र सबै विषय राम्रो हुन्छन् तर आफ्नो क्षमता अनुसार रोज्दा सजिलो हुन्छ। भविष्यमा के बन्ने सोच्छ एकचोटि सोच्नुहोस्। डाक्टर, इन्जिनियर, होइन, ब्याङ्किङ, व्यवसाय, शिक्षा, समाजसेवा अथवा डिजाइन, प्राविधिक काम, यी कुराहरूमै तपाईँ र मैले छान्नु पर्दछ अथवा तपाईँ कुन क्षेत्रमा जाँदा म अब्बल हुन्छु, म गर्न सक्छु भन्ने लाग्छ त्यो क्षेत्रमा तपाईँ जाँदा धेरै राम्रो। र साथीले साइन्स पढ्यो भन्दैमा आफूले पनि त्यही लिनुपर्छ भन्ने हुँदैन, अनुभवी व्यक्तिसँग सल्लाह पनि लिनुहोस्। अभिभावक, शिक्षक वा ठूलो दाई दिदीसँग कुरा गर्दा राम्रो मार्गदर्शन मिल्छ, किनभने अनुभवी व्यक्तिले जस्तो तपाईँको टिचर अथवा तपाईँको ड्याडी मम्मीले तपाईँको क्षमता पनि त छा गर्न सक्नुहुन्छ नि। मेरो छोरोले या मेरो छोरीले योसम्म चाहिँ गर्न सक्छ, यो विषय पढ्यो भने उसले राम्रो गर्न सक्छ भन्ने हुन्छ नि त कतिको, होइन? त्यो कुरा एकदमै महत्वपूर्ण हुन्छ। र साइन्सलाई भने अलिकति मेहनत धेरै चाहिन्छ, भविष्यमा धेरै विकल्पहरू खुल्ला हुन्छन्। म्यानेजमेन्ट, व्यापार, बैंक, अफिस कामतिर उपयोगी अहिले धेरै लोकप्रिय छ र एजुकेशन, समाज, भाषा, शिक्षा, लोकसेवा क्षेत्रको राम्रो र सिपमुखी शिक्षा छिटो काम रोजगारी पाउन मदद गर्छ। सबैभन्दा राम्रो विषय त्यो हो जसमा तपाईँ मन लगाएर पढ्न सक्नुहुन्छ। श्रोता, अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

किन आफूलाई मनपर्ने विषय छान्नुपर्छ होला? आफूलाई मनपर्ने विषय छान्नु महत्वपूर्ण हुन्छ किनकि त्यसले पढाइलाई बोझ होइन रमाइलो बनाउँछ। जब मानिसले रुचिको काम गर्छ उसले लामो समयसम्म उत्साहका साथ मेहनत गर्न सक्छ। मनपर्ने विषय छान्नुका फाइदाहरू: पढ्न मन लाग्छ, रुचि भएको विषयमा ध्यान बढी जान्छ र सिक्न सजिलो पनि हुन्छ र राम्रो नतिजा पनि आउन सक्छ। मन लगाएर पढ्दा बुझाइ राम्रो हुन्छ, अंक पनि राम्रो आउन सक्छ, तनाव कम हुन्छ। मनपर्ने विषय जबरजस्ती पढ्दा दिक्क लाग्न सक्छ तर रुचिको विषयले खुसी दिन्छ, भविष्यको काममा सन्तुष्टि मिल्छ, पछि जागिर वा पेसामा पनि रमाइलो महसुस हुन्छ, प्रतिभा विकास हुन्छ, रुचि भएको क्षेत्रमा मानिस छिट्टो निखारिन्छ। उदाहरणको लागि, चित्र बनाउन मनपर्नेले डिजाइन वा कला क्षेत्रमा राम्रो गर्न सक्छ, कम्प्युटर मनपर्नेले आईटी क्षेत्रमा प्रगति गर्न सक्छ, हिसाब किताब मनपर्नेले म्यानेजमेन्ट क्षेत्रमा राम्रो गर्न सक्छ। यी कुराहरू एकदमै महत्वपूर्ण कुरा छ र अहिले भर्खर एसी दिएर बस्ने भाइ बहिनीको लागि यो कार्यक्रम एकदमै फलदायक भएको छ भनी म आशा गर्दछु र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

आदरणीय श्रोतामा भने लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
6: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
5: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
6: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
5: अधिक जानकारीका लागि
6: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602, 9141867602 र 9818251240, 9818251240।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
10: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
11: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
9: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
10: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
11: फोन नम्बर 40225 44 40225 44 40225 72 40225 72।
12: जय मसी, म कलाकार आशा खड्का, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगा। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
13: अब प्रस्तुत छ कार्यक्रम सरगम।
14: नमस्ते, गुड न्यूज एफएम 105.1 मेगाहर्ज को रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्ज में हामी रहेका छौं। प्राविधिक मित्र सुजनजी र म सँगै आएका छौं कार्यक्रम सरगम में। प्रत्येक सोमबार 4-5 बजीसम्म यो कार्यक्रममा हामी आउने गर्छौं र मिठा मिठा भक्ति संगीतहरू तपाईँलाई सुनाउने गर्छौं। कहिलेकाहीँ हामी एल्बमबाट मिठा मिठा भजनहरू सुनाउँछौं भने कहिलेकाहीँ ख्रिष्टीय भजनहरूबाट पनि सुनाउँछौं। आज हाम्रो रोजाइमा परेको छ ख्रिष्टीय भजनहरू। सांगीतिक कार्यक्रम भएको हुनाले हामी विशेषतः भजन नै सुन्ने गर्छौं र भजनलाई मनन पनि गर्छौं र यही भजनलाई मनन पनि गर्छौं भन्दै कार्यक्रमको शुरूआतमा निकै मिठो भजन सुनाउँछौं।

श्रोता मित्र, हामीले भर्खरै 313 नम्बर अनि 72 नम्बरको फिस्टे भजनहरू हजुरहरूलाई सुनायौं। मजो मिठो नाउ टवे सुनाउ र हार होइन जीवन जितो भन्ने किन अर्थपूर्ण भजनहरू थिए। यी भजनहरू हामी जब सुन्छौं र हामीलाई उत्साह पनि मिल्दछ अनि परमेश्वरको महिमा पनि हाम्रो जीवनबाट हुँदछ, किनभने हामी मनन गर्छौं अनि संगतिमा पनि त रहन सक्छौं। कार्यक्रम यो सांगीतिक कार्यक्रम मात्रै नभएर तपाईँ जब भजन सुन्नुहुन्छ, प्रार्थनामा रहेर भजन सुन्दै प्रार्थना पनि त हामीले गर्न सक्छौ होइन। त्यसैले गर्दा जसरी भयो नि परमेश्वरको महिमा गर्नु चाहिँ असल कुरा हो, किनभने भजन संग्रह 92 हामीलाई भन्छ, परमप्रभुको प्रशंसा गर्नु, हे सर्वोच्च तपाईँको नाउँमा भजन गाउनु असल कुरा हो, बिहान तपाईँका करूणाको र राति तपाईँको विश्वसनीयताको घोषणा गर्नु अति नै असल कुरा हो भनेर भनेको छ। अहिले यो समय भएको छ, मध्याह भएको छ, बेलुकी राति बिहान जहिले पनि हामी परमेश्वरको महिमा गर्न सक्छौ भजनहरू सुनाएर भन्दै फेरि पनि भजनतिर नै हामी लाग्छौं।

आज सदमीका कार्यक्रम सरगममा हामीले निकै मिठा मिठा भजनहरू सुनिरहेका छौं, ख्रिस्टीय भजनहरू हजुरहरू माझ प्रस्तुत गरिरहेका छौं। र हाम्रो जीवन परमेश्वरकै हो, हाम्रो जीवन जस्तो रहे पनि, दुःखमा सुखमा जस्तो रहे पनि अन्त त परमेश्वरकै हो, अनि परमेश्वरमै नै हामी रमाउनु पर्ने हुन्छ। किनभने बिना यीशु चाहिँ हाम्रो जीवन रित्तो छ, र हाम्रो जीवन रित्तो भएपछि केही पनि गर्न सक्दैनौं। त्यसैले केही समय दुःख भयो भन्दैमा, केही समय हाम्रो मन अलिकति खिन्न भयो भन्दैमा प्रभुदेखि टाढा जानु हुँदैन, सधैँ प्रभुको महिमा गरि नै रहनुपर्छ भन्दै कार्यक्रममा फेरि पनि हामी भजन सुन्छौं।

हजुर, त्यसो त हामीले नहुम गाहको आवाजमा यो गीत सुनिरहेका थियौँ। यसो चाहिन्छ स्वर्गदानलाई निकै नै मिठो अर्थपूर्ण भजन रहेको थियो। हामी गुड न्यूज एफएम प्रसारणमा छौं, कार्यक्रम सरगम सुन्दैछौ। सांगीतिक कार्यक्रम भएको हुनाले मिठा मिठा संगीतको धुनले संगीतमय बनाइरहेका छौं र आशिषित पनि हामी भएका छौं, किनभने परमेश्वरको निम्ति गाइएका वचनहरूले आशिष ल्याउँदछ, जीवनमा परिवर्तन ल्याउँदछ, साँच्ची नै परिवर्तन गर्ने शक्ति छ वचनमा चाहिँ। मलाई यति धेरै मन पर्दथ्यो पहिले पनि भजन, अनि जब आराधना स्तुति हुँदछ ती भजनहरूले चाहिँ हामीलाई निको पारेको हुँदथ्यो। सबै कुराहरू अहिले पनि त्यतिकै भजन महत्वपूर्ण छ, भोलिका दिनहरूमा पनि प्रभुको राज्यसम्म पनि हामीले भजन गाउन पाऊ भनेर प्रार्थना गर्नुपर्ने हुन्छ। र वचन महत्वपूर्ण छ, तर पनि भजन पनि परमेश्वरको महिमाको लागि धेरै महत्वपूर्ण छ। मानिसलाई मात्रै भजन मनपर्ने होइन, परमेश्वरलाई पनि अचम्मै मनपर्छ। र कार्यक्रम सरगममा हामीले कहिलेकाहीँ वचनहरू पनि सुन्छौं, अनि भजनहरू विशेष गरी सुन्छौं, अनि केही वचनहरू पनि सुन्छौं। म चाहिँ आज भजन सङ्ग्रह पुस्तक एक अध्यायको एक दुई पद पढ्न जाँदैछु। त्यहाँ लेखिएको छ, साँचो आनन्दको सिद्ध मार्ग भनेर, धन्य हो त्यो मानिस जो दुष्टहरूको सल्लाहमा हिँड्दैन, जो पापीहरूको मार्गमा खड़ा हुँदैन, गिला गर्नेको संगतमा बस्दैन, तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ, त्यसले दिनरात उहाँकै व्यवस्था मानन गर्छ। र हामी चाहिँ परमेश्वरको व्यवस्था मान्नलाई रमाउनुपर्छ, बोझ बन्नु हुँदैन, बोझ भनेर भन्नु हुँदैन। परमेश्वरको वचनले चाहिँ हाम्रो जीवनलाई परिवर्तन गर्दछ भन्दै कार्यक्रममा फेरि पनि हामी वचन नै सुन्छौं।

हजुर श्रोता मित्र, पृथ्वी माथि माथि कस्तो जगत छ कल्पना गर्न सक्छौ तिमी के? साँच्चै परमेश्वरको राज्य कस्तो छ भन्ने कुरा बाइबलले जब हामीलाई भन्दछ अत्यन्तै आनन्दमय अनि एकदमै त्यहाँ चाहिँ स्पिरिचुअल एउटा भनौँ न आत्मिक राज्य छ जहाँ परमेश्वरको राज्यमा चाहिँ सबै कुराको अभाव छैन, कुनै कुराको पनि अभाव छैन, सबै कुराहरू पर्याप्त छन् भनेर हामी आशा गर्छौं। त्यही राज्यमा जानको निम्ति आज हामीले कामहरू गरिरहेका छौं, हामी भजन गाउँछौं, प्रार्थना गर्छौं, परमेश्वरलाई बल शक्तिहरू माग्छौं, हाम्रो जीवन रहेसम्म परमेश्वरको महिमा गर्छौं भनेर लागि पर्छौं र विभिन्न माध्यमद्वारा परमेश्वरको महिमा गरिरहेका हुन्छौं। र संगीत पनि एउटा माध्यम हो, जतिजनाले संगीत गाउनुहुन्छ, गीतहरू गाउनुहुन्छ, संगीतहरू रच्नुहुन्छ प्रार्थना साथ, त्यो चाहिँ महत्वपूर्ण कुरा हो किनभने गीत संगीतले पनि तपाईँको जीवनमा धेरै ठूलो परिवर्तन ल्याएको हुन्छ र तपाईँलाई गीत लेख्न मन लाग्छ भने यो पनि राम्रो कुरो हो तर प्रार्थना साथ सबै कुराहरू गरिएको हुनुपर्छ। हामीसँग धेरै किसिमका भजनहरू छन् अनि कुनै भजन मन नपर्ने कुनै मन पर्ने भन्ने चाहिँ मलाई चाहिँ हुँदैन किनभने सबै परमेश्वरकै निम्ति गाइएका हुन्। कृपया तपाईँले पनि भजनहरू निकाल्दाखेरि चाहिँ प्रार्थना साथ गरिएको हुनुपर्छ, प्रार्थना साथ गरिएको भजनले भोलि परमेश्वरको राज्यको निम्ति काम गर्छ भन्दै कार्यक्रम सर्गमा फेरि पनि हामी भजनतिर जान्छौं।

गुड न्युज एफएम सुन्दै गर्नुहोला भनेर भन्न चाहन्छु र प्राविधिकभित्र सुजनजीलाई पनि धन्यवाद दिँदै केही वचनहरू तपाईँमा आज राख्दैमा भने छुट्टिन चाहन्छु। धन्यवाद जयसिंह।

हजुर श्रोता, भजन सुन्दा सुन्दै लगभग हामी समयको अन्ततिर नै आएका छौं भन्नुपर्छ। केही भजनहरू तपाईँमा राख्दै म बिदा हुन चाहन्छु। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु।

0: गुड न्यूज एफएम 105.1
1: दाई अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
2: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
1: अनि यी सबै कहाँ पाउने त दाई?
2: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
1: कार्यक्रम मुक्तिको मार्ग?
2: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो गुड न्युज एफएममा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 देखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
0: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
4: असल साथीहरूसँग मात्रै संगत गरौं।
3: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
4: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
3: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
6: कता हुनुहुने दाई? हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्, उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडे कि नि।
5: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
6: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
5: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
7: बेथलेहेम गेस्ट हाउस,
5: हाम्रा सेवाहरू
6: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
5: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
6: पार्किङ र ग्रीन गार्डन भएको,
5: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
6: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
5: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नक्कु डोल भैँसीपाटी ललितपुर।
6: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169। ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
8: कहाँ हुनु नि नानी, आज भोलि किस्ता बन्दीमा ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ रे, त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडे पनि ख्याक्क पारेर।
6: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
8: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
6: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
8: थप जानकारीका लागि
6: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9510969625, 9510969625 र 9862424210, 9862424210।
8: सिर्जना इलेक्ट्रोनिक सप झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।
9: प्रेमले जीवन बदल्छ, कार्यक्रम प्रेम र जीवन सुन्न नभुल्नुहोस्। प्रत्येक सोमबार बिहान 7:30 देखि 8 बजेसम्म पास्टर रमेश गजमेरको साथमा।
10: ओस्वाल्ड च्याम्बर्स, सुसमाचार प्रचारक साथै शिक्षक, भन्नुहुन्छ हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाईहरूमा लगाएर होइन।

0: हेलो जयमिश्री, नमस्कार। गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंगमा कार्यक्रम गोस्पल एक्सप्रेस लिएर म कार्यक्रम प्रस्तुता सुनिल राज लामा र प्रविधिमा विजयजी हामी दुईजना उपस्थित भइसकेका छौं। छ बजेसम्म हामी तपाईसँग रहनेछौ कार्यक्रम गोस्पल एक्सप्रेस। यदि तपाईँले आज मात्र सुनिरहनु भएको छ भने हाम्रो कार्यक्रममा एउटा प्रश्न राख्ने गर्छौ। तीनवटा विकल्पहरू हुनेछन्, अप्सन ए, अप्सन बी र अप्सन सी भनेर। तपाईँलाई कुन चाहिँ अप्सन सही जस्तो लाग्छ तपाईँले त्यो टिपाउन सक्नुहुनेछ अथवा गेस गर्न सक्नुहुनेछ। हाम्रो कार्यक्रममा चारजना श्रोताहरू विजेता बन्नुहुनेछ। कसरी भन्दाखेरि, सबैभन्दा शुरूमा चाहिँ जवाफ टिपाउनु हुने श्रोता विजेता बन्नुहुनेछ। त्यसपछि सामाजिक सञ्जाल मार्फत हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। जसले सही जवाफ टिपाउनु भएको छ उहाँहरूबाट कोला प्रथा गरिकन हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। र त्यसै गरी अर्को रहेको छ, प्राविधिक मित्र विजयजीको तर्फबाट हामीले एउटा नम्बर तान्नेछौ, उहाँले नम्बर दिनुहुनेछ अनियरमा, र त्यो नम्बर हामीले तान्दाखेरि त्यो नम्बरमा कुन श्रोता पढ्नु भएको छ, यदि उहाँले सही जवाफ टिपाउनु भएको छ भने उहाँ विजेता बन्नुहुनेछ। अर्को रहेको छ, जो प्रत्यक्ष रूपमा आज कल मेसेज गर्नुभएर सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रसारण कार्यक्रम प्रसारण भइरहेको छ अडियोमा, र त्यहाँ पनि भाग लिनुभएर जतिजना भाग लिनुहुन्छ उहाँहरूबाट गोला प्रथा गरिकन हामी एकजनालाई विजेता घोषणा गर्नेछौ। यसरी चारजना श्रोताहरू हाम्रो कार्यक्रममा विजय बन्नुहुनेछ। र कार्यक्रम गोस्पल एक्सप्रेस चाहिँ प्रत्येक सोमबार साँझ 5 देखि 6 बजेसम्म आउने गर्दछ। केही व्यापारिक सन्देशहरू पछि यो कार्यक्रममा आउने गर्दछ र तपाईँले सम्झन सक्नुहुनेछ प्रत्येक सोमबार साँझ 5 देखि 6 बजेसम्म है। र अब भने म तपाईँ समक्ष आजको कार्यक्रमतर्फ हामी लाग्नेछौ। र आजको कार्यक्रममा प्रवेश गर्नुभन्दा अगाडि हाम्रो कार्यक्रमलाई किप ट्याम्पर स्पोन्सर गर्नुभएको छ जीवनको रोटीले। र कार्यक्रम जीवनको रोटीको बारेमा बताउनु पर्दाखेरि, तपाईँले प्रत्येक दिन बिहान युट्युब च्यानलमा जानुभएर जीवनको रोटी कार्यक्रम हेर्न र सुन्न सक्नुहुनेछ र शेयर र सब्सक्राइब पनि गर्न सक्नुहुनेछ। अथवा तपाईँले पास्टर टेक दाहाल भनेर सर्च गर्नुभयो भने तपाईँले भेट्नुहुनेछ है। अथवा यसै रेडियो मार्फत प्रत्येक दिन बिहान 6 बजेर 10 मिनट पछाडि पनि प्रसारण हुने गर्दछ कार्यक्रम जीवनको रोटी। आजको कार्यक्रममा हामी प्रवेश गर्नेछौ। आजको कार्यक्रम भाग 326 प्रश्न यस प्रकार रहेको छ, र प्रश्न तपाईँले ध्यानसँग सुन्नुहोस्। र सबैभन्दा शुरूमा तपाईँ कल गर्न चाहनुहुन्छ भने तपाईँको लागि नम्बर म राख्न चाहन्छु। पहिला हाम्रो स्टुडियोको नम्बर रहेको छ 4770754 रहेको छ, र वाट्सएपको लागि नम्बर रहेको छ 98023446 रहेको छ, र तपाईँ टेक्स्ट मेसेज गर्न चाहनुहुन्छ भने 98606676 रहेको छ। यो चाहिँ रहेको छ कार्यक्रममा भाग लिनको लागि नम्बरहरू। अब भने म तपाईँ समक्ष प्रश्न राख्न चाहन्छु। पावल रोममा पुग्दा कैदीको रूपमा थुनिएपछि कसले तिनको सेवा गरे? पावल रोममा पुग्दा कैदीको रूपमा थुनिएपछि कसले तिनको सेवा गरे? अप्सन एमा मर्कुसले, अप्सन बीमा तिमोथीले, अप्सन सीमा लुकाले। अप्सन एमा मर्कुसले, अप्सन बीमा तिमोथीले, अप्सन सीमा लुकाले रहेको छ। तपाईँ आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। मैले प्रश्न राखिसकेको छु र यतिखेर पहिलो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
1: हेलो, नमस्ते।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? उपासनाजी, कस्तो हुनुहुन्छ तपाईँ? हजुर, खाजा खानुभयो?
1: खाजा मैले खाइसकेँ।
0: ल, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनुभयो?
1: एकचोटि जानकारी गराइदिनुहोस् न है।
0: प्रश्न यस प्रकार रहेको छ, पावल रोममा पुग्दा कैदीको रूपमा थुनिएपछि कसले तिनको सेवा गरे? अप्सन एमा मर्कुसले, अप्सन बीमा तिमोथीले, अप्सन सीमा लुकाले।

0: अप्सन सी भन्नुभयो। हस् धेरै धन्यवाद दिन चाहन्छौ कार्यक्रममा आउनु भएको लागि, आउँदै गर्नुहोस् छुटौं। नमस्कार हजुर, उहाँ हुनुहुन्थ्यो उपासना घिसिङ हुनुहुन्थ्यो सर्लाहीबाट र उहाँले अप्सन सी टिपाएर जानुभएको छ। त्यसै गरी दोस्रो नम्बरमा टेक्स्ट मेसेज गर्नुभएको छ सञ्जित गुइडेल हुनुहुन्छ, उहाँले पालुङबाट गर्नुभएको थियो र उहाँले पनि अप्सन सी टिपाउनु भएको छ। सञ्जितजीको नाउँ चाहिँ मैले दोस्रो नम्बरमा राखेको छु र यतिखेर भने तेस्रो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
1: हेलो, जय मसी।
0: जय मसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? कस्तो हुनुहुन्छ
1: तपाईँ?
0: सन्चै छौ। अनि नयाँ नौलो खबर के छ?
1: हजुर,
0: नयाँ नौलो खबर के छ तपाईँको?
1: म ठिकै छु, एकदमै आशिषित छु। धन्यवाद तपाईँको प्रार्थनाको निम्ति। अनि तपाईँ कस्तो हुनुहुन्छ?
0: विजयजीले तपाईँको जयमसीलाई फर्काउनु भएको छ र हामीले बिर्सेका छैनौ है, हामीले तपाईँलाई बिर्सेका छैनौ, कहाँ बिर्सनौ।
1: हजुर,
0: र सम्झिएको कुरा हामीले नबताएको मात्र हौ, त्यसैले बिर्सेका छैनौ हामीले। अनि नैनाजी, प्रश्न सुन्न पाउनु भयो तपाईँले?
1: हजुर, मलाई प्रश्न थाहा छ, म अप्सन सी लुकाले भन्न चाहन्छु।
0: हस्, मैले अप्सन सी टिपाए कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ नैनाजी। हजुर जयमसी हजुर, उहाँ हुनुहुन्छ नैना थापा हुनुहुन्छ र उहाँले अप्सन सी टिपाएर जानुभएको छ र यतिखेर टेलिफोन सम्पर्कमा विजयजीले हुनुहुन्छ भन्नुभएको छ। चौथो नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
2: सर, जयमसी।
0: जयमसी हजुर, रूपन्देहीबाट आउँदै हुनुहुन्छ, हजुरको नाम बताइदिनुहोस्।
2: धर्मेन्द्र।
0: धर्मेन्द्रजी कस्तो हुनुहुन्छ?
2: एकदम सर सन्चय रमे। अनि हजुरलाई?
0: हामी पनि सन्चै छौँ। अनि प्रश्न सुन्न पाउनु भयो त धर्मेन्द्रजी हजुरले?
2: सुन्दैछु सर, अब झटारो भन्छु म है सर।
0: हजुर हुन्छ,
2: एक नम्बरको राखिदिनु।
0: एक नम्बरको भनेपछि अप्सन ए मर्कुसले टिपाउन चाहनुहुन्छ?
2: हजुर सर।
0: हस्, धेरै धन्यवाद कार्यक्रममा आउनुभएको लागि, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौ। जयमसी हजुर, उहाँ हुनुहुन्छ धर्मेन्द्र पासवान हुनुहुन्छ, उहाँले अप्सन ए गेस गरेर जानुभएको छ, टिपाएर जानुभएको छ र गेस पनि गर्न सक्नुहुनेछ र टिपाउनु पनि तपाईँले सक्नुहुनेछ। र यतिखेर टेलिफोन सम्पर्कमा हुनुहुने पाँचौं नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
3: हेलो, जयमसी हजुर।
0: हजुर जयमसी हजुर, पुनाजी।
3: हजुर धन्यवाद, म सन्चै छु हजुर।
0: ल, खुसी लाग्यो, प्रश्न सुन्न पाउनु भयो त?
3: प्रश्न एकपल्ट राखिदियो न।
0: आजको कार्यक्रममा प्रश्न यस प्रकार रहेको छ, पावल रोममा पुग्दा कैदीको रूपमा थुनिएपछि कसले तिनको सेवा गरे? अप्सन ए मा मर्कुसले, अप्सन बी मा तिमोथीले, अप्सन सी मा लुकाले। हजुर, अप्सन सी के भन्न चाहनुहुन्छ?
3: हजुर,
0: धेरै धन्यवाद कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस् है छुटौ। जयमसी हजुर, उहाँ हुनुहुन्छ पुना थापा हुनुहुन्छ, उहाँले अप्सन सी टिपाएर जानुभएको छ र यतिखेर भने वाट्सएप मार्फत आउनुहुने छैटौं नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
1: हेलो, जयमसी सर।
0: जयमसी हजुर, पुनाजी बोल्दै हुनुहुन्छ, माफ गर्नुहोस्, पम्फाजी। हजुर, पम्फा गोपालीजी, पबाटै आउने भएको भएर झुकिने गर्छौ हामी है। कस्तो हुनुहुन्छ तपाईँ?
1: म ठिक छु, परमेश्वरको अनुग्रह हजुरहरू सबैको प्रार्थनाद्वारा आमा चाहिँ साह्रै छ सर।
0: सुन्छ, हामी प्रार्थनामा याद गरिदिन्छौ र जतिजना श्रोताहरूले सुन्नु भएको छ र जतिजना श्रोताहरूलाई थाहा छ उहाँहरूले पनि प्रार्थनामा याद गरिदिनुहुनेछ र तपाईँ चिन्ता नलिनुहोस् है। हजुर, अनि प्रश्न सुन्न पाउनुभयो?
1: मैले सुनेको छु सर, अप्सन सी भन्न चाहन्छु।
0: हस्, मैले अप्सन सी टिपाए कार्यक्रममा आउनु भएको लागि खुसी लाग्यो पम्पाजी, आउँदै गर्नुहोस् छुटौ।
1: हुन्छ सर, जयमसी।
0: जयमसी हजुर, उहाँ हुनुहुन्छ पम्पा गोपाली हुनुहुन्छ र उहाँले अप्सन सी टिपाएर जानुभएको छ र उहाँको आमा एकदमै बिरामी हुनुहुन्छ भनेर भन्नुभएको छ र तपाईँले पनि प्रार्थनामा याद गरिदिन सक्नुहुनेछ। र यतिखेर भने म सातौं नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
4: हेलो, जयमसी सर।
0: जयमसी नमस्कार हजुर, तपाईँ कहाँदेखि को बोल्दै हुनुहुन्छ?
4: महिमा सर।
0: महिमाजी, तपाईँ हाम्रो कार्यक्रममा पहिलोचोटि हुनुहुन्छ?
4: हजुर सर।
0: ल, महिमा, महिमा के हो पुरा नाम?
4: श्रेष्ठ हो सर।
0: महिमा श्रेष्ठ हजुर, कस्तो हुनुहुन्छ तपाईँ, सबै ठिकै हुनुहुन्छ नि?
4: ठिकै छ सर, हजुरहरूले पराक्रम गर्नु भएको थियो अनि मैले पनि गरिरहेको थियो,
0: ल खुसी लाग्यो तपाईँ हाम्रो कार्यक्रममा 326 एपिसोडमा आउनु भएर पहिलो चोटि आउनुहुने श्रोता हुनुभएको कारणले गर्दा तपाईँलाई दुई हात फैलाएर स्वागत गर्न चाहन्छौ है। आउने दिनमा पनि आउनुहोस् भन्न चाहन्छौ है त महिमाजी। सबैले प्रयोग गर्ने नाम रहेछ महिमा भनेर है। अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले? सिटी भन्न चाहनुहुन्छ? हजुर। अनि हजुर कुन ठाउँदेखि हुनुहुन्छ?
4: कीर्तिपुर, के अरे, नयाँ बजार।
0: हजुर कीर्तिपुरबाट धेरै धन्यवाद। आउँदै गर्नुहोस् महिमाजी, हामी सम्झिरहन्छ तपाईँलाई है त। जयमसी हजुर, उहाँ हुनुहुन्छ महिमा श्रेष्ठ हुनुहुन्थ्यो। उहाँले अप्सन सिटी पाएर जानु भइसकेको छ र उहाँ चाहिँ हाम्रो कार्यक्रममा पहिलो चोटि आउनुहुने श्रोता हुनुहुन्थ्यो। अब भने म आठौं नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
5: हेलो
0: हजुर, सुरजजी कस्तो हुनुहुन्छ?
5: म सन्चै छु।
0: नयाँ नौलो खबर? हामी पनि सन्चै छौ भन्नुपर्छ। अनि नयाँ नौलो खबर के छ?
5: सबै ठिक छ हजुरको?
0: मेरो पनि सबै ठिकै छ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनु भयो त?
5: म अप्सन बीलाई ग्यास गर्छ।
0: हस्, मैले अप्सन बी टिपाएँ। कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस्। छुटौँ सुरजजी।
5: हस्
0: हजुर, हस् उहाँ हुनुहुन्थ्यो, सुरज पन्त हुनुहुन्थ्यो। उहाँले अप्सन बी टिपाएर जानुभएको छ। आज हाम्रो कार्यक्रममा ए बी सी नै अप्सनहरू टिपाउनु भइसकेको छ हाम्रो श्रोताहरूले, र तपाईँले पनि कुन टिपाउन चाहनुहुन्छ टिपाउन सक्नुहुनेछ है। यतिखेर भने नौ नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो
6: सर, जयमसी।
0: जयमसी हजुर, महेन्द्रजी बोल्दै हुनुहुन्छ?
6: हजुर हजुर सर।
0: कस्तो हुनुहुन्छ महेन्द्रजी?
6: सर म एकदम ठिक ठाक छु सर, भन्नुपर्छ है।
0: ल खुसी लाग्यो। अनि नयाँ नौलो खबर सबै ठिकै छ होला? अनि रूपन्देहीतिर हुनुहुन्छ कि कतातिर हुनुहुन्छ?
6: रूपन्देहीतिर नै छु सर, भन्नुपर्छ।
0: ल खुसी लाग्यो। अनि तपाईँले प्रश्न सुन्न पाउनुभयो त?
6: हजुर हजुर सर।
0: अप्सन ए बी सी मा कुन टिपाउन चाहनुहुन्छ?
6: सर म दुई नम्बर।
0: अप्सन बी टिपाउन चाहनुहुन्छ है?
6: हजुर सर।
0: हस्, धेरै धन्यवाद कार्यक्रममा आउनुभयो महेन्द्रजी। टाढादेखि आउँदै गर्नुहोस्, अहिलेलाई छुटौँ। जयमसी हजुर, उहाँ हुनुहुन्छ महेन्द्र पासवान हुनुहुन्थ्यो। मैले टाढादेखि भन्नाले हामी काठमाडौँमा छौँ, काठमाडौँ अनानगर स्थित कुटनीच एफएमको स्टुडियोभित्र छौँ र उहाँ चाहिँ रूपन्देहीमा हुनुहुन्छ, त्यसैले टाढादेखि भनेका हौ हामीले। र यतिखेर भने दशौं नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
7: सुनिलजी। जयमसी।
0: जयमसी हजुर, उत्तमजी बोल्दै हुनुहुन्छ?
7: हजुर हो।
0: कस्तो हुनुहुन्छ उत्तमजी हजुर तपाईँ?
7: हजुर म एकदम सन्चै छु, तपाईँलाई कस्तो छ?
0: हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि यतै काठमाडौँतिर हुनुहुन्छ कि बाहिर हुनुहुन्छ?
7: म अहिले काठमाडौँ छु, हिजो म उता धादिङबाट आएँ
0: हिजो बेलुका। हजुर हजुर, ल खबर बताइदिनु भएको लागि धन्यवाद। अनि उत्तमजी प्रश्न सुन्न पाउनुभयो?
7: हजुर भनिदिनुहोस् त एकपल्ट।
0: प्रश्न चाहिँ आज कार्यक्रममा यस प्रकार रहेको छ। पावल रोममा पुग्दा कैदीको रूपमा थुनिएपछि कसले तिनको सेवा गरे? अप्सन एमा मर्कुसले, अप्सन बीमा तिमोथीले, अप्सन सीमा लुकाले।
7: सी लुका
0: भन्न चाहनुहुन्छ है? हस्, धेरै धन्यवाद कार्यक्रममा आउनु भएको लागि उत्तमजी, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौ।
7: हजुर हस् धन्यवाद।
0: हजुर उहाँ हुनुहुन्थ्यो उत्तम शिवाकोटी हुनुहुन्थ्यो, उहाँले आफ्नो सिटी पार जानु भइसकेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने एघारौं नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
8: अर्जुन थापा।
0: अर्जुनजी हेटौँडा पुग्नु भयो आज चाहिँ? हजुर, अनि कस्तो भयो यात्रा तपाईँको?
8: यात्रा राम्रै भयो।
0: ल खुसी लाग्यो। अनि अर्जुनजी तपाईँले प्रश्न सुन्न पाउनु भयो त? ल खुसी लाग्यो, कार्यक्रमलाई यति धेरै माया गरिदिनु भएको लागि हृदयदेखि धन्यवाद। अनि आजको कार्यक्रममा अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ त? सी टिपाउन चाहनुहुन्छ है? हस्, धेरै धन्यवाद, मैले कार्यक्रममा अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो। अर्जुनजी आउँदै गर्नुहोस् छुटौँ। जयमसी हजुर, उहाँ हुनुहुन्छ अर्जुन थापा हुनुहुन्थ्यो, र आज चाहिँ उहाँ हेटौँडामा पुग्नु भएको छ भनेर बताउनु भएको छ, र यात्रा राम्रो भयो भनेर पनि सुनाउनु भयो, खुसी लाग्यो। र यतिखेर भने म बाह्रौं नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छु। हेलो
9: हजुर,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ हजुर?
9: विराटनगरबाट अञ्जु रेग्मी।
0: अञ्जुजी कस्तो हुनुहुन्छ तपाईँ? नयाँ नौलो खबर के छ? अनि विराटनगरतिरको हाल खबर के छ होला?
9: ठिकै छ, गर्मी छ बढी, हावा छैन, पानी आउला भइरहेछ।
0: ल, स्वास्थ्यको ख्याल गर्नुहोस् है। अब पानी आए पनि फेरि फेरि धेरै नै पर्न सक्छ अथवा सक्दैन, हामी भन्न सक्दैनौ है। बिरामी हुन्छ कति व्यक्ति त, र स्वास्थ्यको ख्याल गर्नुहोस् भन्न चाहन्छु। अनि अञ्जुजी, तपाईँले प्रश्न त सुन्न पाउनुभयो, मैले अप्सन सी टी पाएँ। कार्यक्रममा आउनुभयो, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौ। हजुर, उहाँ हुनुहुन्थ्यो अञ्जु रेग्मी हुनुहुन्थ्यो विराटनगरबाट, उहाँले अप्सन सी टी पाएर जानु भइसकेको छ। र तपाईँ पनि आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर तपाईँ समक्ष राखिरहेका छौं, र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 13 नम्बरको श्रोतालाई स्वागत गर्न चाहन्छौ। हेलो,
10: नमस्कार।
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? देवेन्द्र। हजुर देवेन्द्रजी, अनि खुसी लाग्यो तपाईँ आइरहनु भएको छ। अनि नयनौलो खबर के छ तपाईँको? खुसी लाग्यो। अनि हाम्रो पनि सबै ठिकै छ, यतातिर सन्चै छ भन्नुपर्छ। ल, खुसी लाग्यो चितवनदेखि आउनुभयो। अनि प्रशंसन पाउनु भयो त? क्वेसन चाहिँ यस प्रकार रहेको छ, माफ गर्नुहोस्, पावल रोममा पुग्दा कैदीको रूपमा थुनिएपछि कसले तिनको सेवा गरे? अप्सन ए मा मर्कुसले, अप्सन बी मा तिमोथीले, अप्सन सी मा लुकाले। अप्सन सी भन्नुभयो है? हस्, मैले अप्सन सी टी पाएँ। कार्यक्रममा आउनुभयो देवेन्द्रजी चितवनदेखि, र आउँदै गर्नुहोस्, अहिलेलाई छुटौ। हस्, बाई बाई। हजुर, उहाँ हुनुहुन्थ्यो देवेन्द्र सापकोटा हुनुहुन्थ्यो, चितवनबाट हुनुहुन्थ्यो, र उहाँले अप्सन सी टी पाएर जानु भइसकेको छ। र यतिखेर विजयजीले टेलिफोन सम्पर्कमा आउनु भएको छ, भन्नुभएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। 14 नम्बरको श्रोता हुनुहुन्छ। हेलो
11: हेलो, जयमसी।
0: जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
11: हेलो
0: हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
11: अमिता महाजन।
0: अमिताजी, जोजुलोपा। हजुर, आवाजले अलिकति लम्ब्याउनु भयो भने चाहिँ चिनिहालिन्छ, कहिले काहीँ स्वर तल माथि भएको कारण गर्दाखेरि होइन, चिन्न अलिक गाह्रो हुन्छ। हजुर, अनि हजुर कहिले काहीँ झुक्याउँदा पनि रमाइलो पनि हुन्छ होइन, कहिलेकाहीँ झुक्याउनु हुँदाखेरि मैले पो बिर्सिने रहेछु कि क्या हो, श्रोताहरूलाई धेरै भन्ने पनि पर्न सक्छ फेरि है। अनि तपाईँले प्रश्न सुन्न पाउनुभयो?
11: मैले प्रश्न चाहिँ सुनिसकेँ, भन्न चाहन्छु।
0: हस, मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो, खुसी लाग्यो अमिताजी, आउँदै गर्नुहोस्। जोजोलोपा। हजुर, उहाँ हुनुहुन्थ्यो अमिता महर्जन हुनुहुन्थ्यो। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो अमिता महर्जन, उहाँले अप्सन सी टी पाएर जानु भइसकेको छ। र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 15 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो हजुर, जयमसी हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुहाना गुरुङजी, हजुर, हाम्रो आवाज तपाईँको पछाडिको स्पिकरमा अलिकति ठुलो बजे जस्तो लाग्यो है। ठिक छ, केही छैन, सानो घर खोल्नु भए पनि तपाईँको साथीहरू हुनुहुन्छ होला, उहाँहरूले सुन्दै हुनुहुन्थ्यो होला होइन। ल, साथीहरूलाई एकदमै सोधेको छ अरे, भनिदिनुहोस् है त। ल, खुसी लाग्यो, सुहाना गुरुङ भन्नुभयो है, कुन ठाउँदेखि भन्नुभयो? माछा पोखरीबाट। ए हजुर, ल, खुसी लाग्यो। अनि हाम्रो कार्यक्रममा पहिलोचोटि त होइन है तपाईँ? ए, पहिलोचोटि हुनुहुँदो रहेछ, र पुर तपाईँको आवाज साथीहरूलाई पनि सुन्ने गरेर तपाईँ आउनु भएको रहेछ, हामीले पनि सुन्यौँ हाम्रै आवाज होइन, तपाईँको रेडियो मार्फत, र तपाईँले खोल्नु भएको रेडियो मार्फत, र तपाईँलाई हाम्रो कार्यक्रममा, हाम्रो कार्यक्रमको नियम अनुसार, हाम्रो कार्यक्रममा पहिलोचोटि आउनु भएको कारणले गर्दाखेरि दुई हात फैलाएर स्वागत गर्न चाहन्छौ है त सुहानाजी। आउने दिनमा पनि आउँदै गर्नुहोस्, रमाइलो हुनुहुँदो रहेछ तपाईँ, खुसी लाग्यो। अनि प्रश्न सुन्न पाउनु भयो त? हस, मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो सुहानाजी, र आउँदै गर्नुहोस्, र तपाईँको साथी सङ्गीहरूलाई सबैलाई अभिवादन पनि भनिदिनुहोस्, र अहिलेलाई छुटौ। जयमसी हजुर, उहाँ हुनुहुन्थ्यो सुहाना गुरुङ हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानुभएको छ, र उहाँ पनि हाम्रो कार्यक्रममा 326 एपिसोड पुग्दै गर्दाखेरि पहिलोचोटि आउनुहुने श्रोता हुनुहुन्थ्यो र यतिखेर भने म अब 16 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
10: हेलो दाइ, नमस्कार।
0: नमस्कार हजुर, उमेश जी कस्तो हुनुहुन्छ?
10: म त ठिकै छु, म उमेश रेग्मी, बुढी गङ्गा तीन भाँसारी, विराटनगरबाट।
0: ल, खुसी लाग्यो। अनि नयाँ नौलो खबर के छ, योजनाहरू के कस्तो बनाउँदै हुनुहुन्छ?
10: योजना त केही छैन अब अहिलेको लागि, होइन
0: हजुर,
10: अब योजना अहिले भनेर हुँदैन, केही पर्यो भने कतै काम गर्नै पर्छ, होइन
0: हजुर हजुर हो।
10: अब यही चाहिँ योजना छ भने चाहिँ अहिलेसम्म चाहिँ भएको छैन, अब के भन्नु।
0: ल ठिक छ,
10: बिहान उठो, आफ्नो घरको काम गरो, अनि पसलमा आयो, होइन, खाना खायो, फेरि दिनभरि पसलमै हुन्छ।
0: हजुर,
10: अब काम चाहिँ त्यही हो मेरो जिन्दगीको काम चाहिँ, अनि कहिले घरिघरि रेडियो सुन्थ्यो, दुईटा रेडियो,
0: हजुर
10: त्यही हो, अरू त मेरो योजना भनेको यही हो।
0: ल, धेरै धन्यवाद तपाईँको दिनचर्याहरूको बारेमा बताइदिनु भएको लागि, र कति योजना त हामीले भन्न पनि हुँदैन, होइन
10: कति कुरा योजना फेरि सफल भएन भने फेरि यो मान्छे रेडियोमा भन्ने काम चाहिँ नगर्ने भन्ने चाहिँ हुन्छ।
0: एकदमै सही सही भन्नुभयो हजुर हजुर,
10: तर काम भइसकेपछि चाहिँ अनि भन्दाखेरि चाहिँ अर्कै मजा हुन्छ।
0: एकदमै एकदमै, र धेरै खुसी लाग्छ तपाईँ हाम्रो कार्यक्रममा पाउँदाखेरि, तपाईँलाई पाउँदाखेरि हामीलाई खुसी लाग्छ, र धेरै धन्यवाद दिन चाहन्छौ। अनि तपाईँलाई अस्ति विजेता रेडियोबाट कार्यक्रमहरू मध्येबाट विजेता भएको त्यो रकम पठाउनु भएको थियो कि 58,000 कि कति, त्यो चाहिँ मलाई पनि प्रेरणा लाग्यो र धेरै श्रोतालाई पनि प्रेरणा हुनसक्छ, म एक दिन बताउनेछु।
10: होइन, अब मैले सबै डाटा राखेको छु, होइन
0: हजुर,
10: कतिले डाटा राख्दैनन्, म कुन रेडियोबाट कति पाएँ, होइन, सबैको रेडियोबाट कुन पाएँ, कुन कार्यक्रममा कति पाएँ, कति गते पाएँ, होइन, सबै मैले डाटा राखेको छु, होइन।
0: अहिलेसम्म टोटल कति जोड्नु भयो? अस्ति मैले एक महिना अगाडिसम्म तपाईँले 58,000 पठाउनु भएको थियो, है।
10: म अहिले त्यो के हुन्छ भने नि, अब यो कुरा अनियरमा भन्न पनि मिल्दैन, होइन, जस्तो अब आज एउटा कार्यक्रमको विजेता घोषित भएको छ, त्यसको 200 रुपियाँ आउन बाँकी नै छ, होइन, अब कुनै कार्यक्रमको जिन्सी सामान आएको हुन्छ, त्यो जिन्सीको चाहिँ मैले रेकर्ड त राखे तापनि मैले त्यसको चाहिँ म सार्वजनिक गर्दिनँ, होइन, कुनै पनि सामान हो, प्रमाणपत्र हो, होइन, त्यसको मूल्य रिचार्ज कार्ड भन्दा पनि त्यसको महत्व बढी हुन्छ मेरो लागि चाहिँ।
0: भनेपछि तपाईँले त्यो 58,000 चाहिँ त्यो रिचार्ज कार्डको मात्र मूल्य जोड्नु भएको है?
10: हजुर, जिन्सी सामानको कुरै नगर्नु,
0: त्यो पनि भन्नुहोस् होइन, तपाईँले यो अब यो सामान भनेर नबताउनु पनि यति बराबरको।
10: मैले चाहिँ सुन्नु न, मैले चाहिँ त्यो त मैले मूल्याङ्कन चाहिँ राखेको हुन्छु मैले, होइन,
0: मैले भन्न खोजेको चाहिँ धेरै श्रोताहरूको लागि प्रेरणा पनि हो, म आफैलाई पनि प्रेरणा हो भन्न खोजेको है।
10: अनि अब मैले चाइना रेडियोको काम लगभग कति वर्ष गरेँ, होइन, अब विशेष पुरस्कार पुगेर म चाइनाको भ्रमण गरेँ 10 दिनको, होइन, त्यसको मूल्याङ्कन कति हुन्छ, प्लेनको टिकट सोच्नु, 5-स्टार होटलमा खाएको, होइन, त्यसको त मूल्याङ्कनै हुँदैन, होइन,
0: होइन,
10: अब त्यतिखेरको लगभग त्यही प्राइजमा, लगभग त्यतिखेरको प्याकेजमा गर्दाखेरि 7 दिनको प्याकेज 1.5 लाख रुपियाँ थियो, होइन,
0: हजुर,
10: तर म 10 दिनको यात्रामा गएँ, होइन, त्यसको अब अर्कै हुन्छ, होइन, अब मैले चाइना रेडीको काम गरेँ, लगभग 3 लाख भन्दा माथि पैसा क्यास ब्याङ्क एकाउन्टमा पनि आयो, होइन, त्यो पनि रेडियोबाटै पुरस्कार सम्मान स्वरूप र काम गरे बापतको हो नि त, त्यो पनि,
0: होइन, एकदमै।
10: अब धेरै धेरै साथीहरू चाहिँ के भन्नुहुन्छ नि, यसले रेडियोमा अर्कै तरिकाबाट हिँड्छ, म अर्कै तरिकाबाट हिँड्यो भने म अर्कै तरिकाबाट पनि मैले सम्मान पाएको हुन्छु, होइन, क्यास पैसा पनि पाएको हुन्छु, पुरस्कार भन्दा पनि अरू के बोनस भन्छौँ नि हामी, सम्मान स्वरूप पाएको पनि पुरस्कार अलगै हुन्छ, होइन, क्विज बाहेक पनि,
0: हजुर,
10: त्यो कुरा धेरै रेडियोमा भन्न पनि मिल्दैन। अब मैले 47 सालदेखिको इतिहास अर्कै छ, होइन, सबै मोटामोटी सबै मैले अहिले कति कुन रेडियोलाई कतिखेर चिठी पठाएँ, कुन सालमा कति पठाएँ, होइन, कति रेडियोबाट मेरो पत्र सामेल भयो, त्यो पनि मैले डाटा राखेको छु, प्रत्येक वर्षको एउटा कपी राखेको छु मैले, फेरि त्यो पनि,
0: हजुर, ल, खुसी लाग्यो बताइदिनु भएको लागि, धेरै धन्यवाद।
10: किनभने म अब काल्पनिक म बोल्दिनँ, होइन, काल्पनिक बोल्न यो रेडियोमा खालि कसले जस्तो हामी भन्छौँ नि, समाचार भन्दा सत्य तथ्य चाहिँ भन्नुपर्छ, तर अब अहिलेका समाचारहरू, होइन, एउटा भ्युजको लागि पनि युट्युबरहरू जन्मिएका छन्, अब उहाँहरूको नाम चाहिँ म भन्दिनँ, होइन, कसैको चिजलाई कसैको अपमान गर्नु हुँदैन, न्युज गर्दाखेरि अथवा कुनै पनि चिज बोल्दाखेरि सत्य चाहिँ हुनु पर्यो र प्रमाण हुनु पर्यो।
0: एकदमै धेरै धन्यवाद, मिठो कुराकानी भयो है। फेरि अरू श्रोताले मलाई टाइम
10: मैले पनि भने त मैले अब एउटा श्रोत रेडियोलाई जस्तो प्राइज भन्दा पनि मैले रेडियोलाई नजिकबाट हेरेको छु होइन।
0: हजुर हजुर
10: होइन, अब अस्ति पनि भर्खर काठमाडौँ जाँदाखेरि एउटा थप रेडियो स्टेसन पुगे होइन। अब उसले अरू साथीले भन्दा कसरी पुग्यो यो मान्छे भन्ला होइन, तर मैले प्रमाणित सहित राखेको छु होइन, नभए रेडियोलाई सोद्धा पनि हुन्छ।
0: ठिक छ, एकदमै धन्यवाद तपाईँले धेरै कुराहरू बताइदिनु भएको लागि, र धेरै कुरा मैले सँगै हाम्रो धेरै श्रोताहरूले थाहा पाउनु भइसकेको छ तपाईँको बारेमा है, थाहा पाउनु भयो पनि।
10: हजुर,
0: र खुसी लाग्यो। र अब चाहिँ अप्सन एबिसीमा कुन टिप हुन चाहनुहुन्छ? अप्सन सी टिप्न चाहनुहुन्छ है? हस्, मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनु भएको लागि खुसी लाग्यो, आउँदै गर्नुहोस्। छुटौँ
10: ल भाइ।
0: हस्, उहाँ हुनुहुन्छ उमेश रेग्मी हुनुहुन्थ्यो, उहाँले अप्सन सी टिपाएर जानुभएको छ, र उहाँ चाहिँ अलिकति हाम्रो कार्यक्रममा आउनुहुने श्रोताहरूमा चाहिँ उहाँले अस्ति न रिचार्जबाट विजेता भएको रकम पठाउनु भएको थियो यति भनेर, रकम पठाउनु भएको चाहिँ होइन, पैसै पठाउनु भएको त होइन तर हिसाब, अनि त्यो चाहिँ म आफैलाई पनि खुसी लाग्यो। अनि झन्डै झन्डै 58,000 कतिको पठाउनु भएको थियो भनेपछि रेडियोमा हुन त उहाँको एक वर्षमा दुई वर्षमा त होइन यो होइन, थोरै त पाइन्छ ब्यालेन्स भन्ने कुरा, र त्यस त्यो जोडेर राखेर पठाउनु भएको रहेछ पठाउनु, त्यो चाहिँ हाम्रो लागि एकदमै प्रेरणाको कुरा भयो। अनि कति श्रोताहरू हुनुहुन्छ, अब म त विजेता नै भएन भने तपाईँलाई लाग्छ भने त कुनै न कुनै दिन तपाईँ विजेता बन्नुहुन्छ थाहा छैन होइन, त्यसैले तपाईँ भाग लिन सक्नुहुनेछ। र हुन त अब विजेताकै लागि भाग लिनुपर्छ भन्ने पनि छैन, गोला प्रथाबाट हुने भएको कारणले गर्दाखेरि कहिले को बन्नुहुन्छ, त्यसै कारणले गर्दाखेरि विजेता हुनु भएन भने पनि तपाईँले चित्त नदुखाउनुहोस्, मन नदुखाउनुहोस्, र आउने दिनमा पनि तपाईँ भाग लिँदै गर्नुहोस् भन्न चाहन्छु। विजयजीले यतिखेर कोही कुरिरहनु भएको छ भन्नुभएको छ, म उहाँलाई स्वागत गरिहाल्छु। 17 नम्बरको श्रोता हुनुहुन्छ। हेलो
12: हेलो, नमस्ते, राजु काब्रा।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
12: राजु काब्रा बोल्दैछु, सुन्नुहोस् यहाँ मेरो कुरा, एउटा श्रोता सबै बराबर छु हामी, सम्पूर्ण श्रोता एउटैको पछि लाग्यो भने अरू श्रोता कुरेर बसेको, म 20 मिनट जति बसेको।
0: हजुर, माफ गर्नुहोस् है, एकदमै माफ गर्नुहोस् है।
12: आफ्नो डाटा दिखाइरहेछ, अब एफएम होइन, एफएममा त मान्छे कति कति पुरस्कार जित्छ, मन्त्री बन्छ, आफ्नो डाटा जनतालाई सुनायो सुनाएन बस्छ। म यो देशमा भ्रमण गए, म प्रधानमन्त्रीले म फल्ला देशमा भ्रमण गर्न गए, ऊ देशमा गए, उहाँ सम्मानित भए, यति उति हुँदैन नि त्यस्तो, अरू सबैलाई मिलाएर हिँड्नुपर्छ क्या। सुन सर, मैले कार्यक्रममा क्लियरमा रेडियो मार्फत भन्न चाहन्छु।
0: हजुर, धन्यवाद धेरै धेरै, तपाईँको प्रतिक्रियालाई एकदमै हृदयदेखि छातीमा हात राखेर धन्यवाद भन्न चाहन्छौ। र कतिपल्ट धेरै कति श्रोताहरूले पनि जानकारी पाउनु भएको होस् भन्ने बारेमा हो खास त होइन, अनि एकदमै धन्यवाद। तपाईँको बारेमा पनि कथा व्यथा हामीले सुन्न बाँकी नै छ, तपाईँको संघर्ष कति छ, कार्यक्रममा फोन गर्नलाई तपाईँ कति संघर्ष गर्नुहुन्छ भने त हामीलाई पो थाहा छ त होइन। अनि
12: सुन्नु न, यसो सल्लाह सुझाव के दिन चाहे, श्रोतासँग छोटोमा कुरा गर्नु कि, नाम ठेगान अनि उत्तर लिनु, अनि अलिकति हल्का कुरा गर्नु, अनि अरूलाई पालो दिनु पर्यो क्या। म पसेको पसेको उसको कुरामा सुनेर मैले त यदि सुटेँ कि म फोनै कटाइदिउँ भनेर यदि सुटिरहेको थिएँ कि, मैले के सोचेँ अब फोन लागिसकेको सुनेसँग बोलिहालौँ अनि म कुरेर बसेको भए
0: ल। सरी एकदमै है, तपाईँले धेरै लामो समय खुस समकूर्ण भयो, अनि ठिक छ, हामी तपाईँको बारेमा पनि हामी आउने दिनहरूमा सुन्नेछौँ तपाईँको पनि कथा व्यथा छोटो रूपमा। अनि आज चाहिँ अप्सन एबिसीमा कुन टिपाउन चाहनुहुन्छ?
12: प्रश्न
0: म तपाईँको लागि राख्न चाहन्छु, फेरि तपाईँसँग पनि कुरा गर्नुभयो भने तपाईँभन्दा पछाडिको श्रोताले फेरि मलाई कराउनु होला होइन। प्रश्न यस प्रकार रहेको छ, पावल रोममा पुग्दा कैदीको रूपमा थुनिएपछि कसले तिनको सेवा गरे? अप्सन एमा मर्कुसले, अप्सन बीमा तिमोथीले, अप्सन सीमा लुकाले। मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो राजुजी, मिठो प्रतिक्रिया दिनुभयो, आउँदै गर्नुहोस्। छुटौँ, उहाँ हुनुहुन्थ्यो राजु काब्रा हुनुहुन्थ्यो, अप्सन सी टिपाएर जानुभएको छ, र हामी धेरै धन्यवाद दिन चाहन्छौँ। उहाँ पनि हाम्रो कार्यक्रममा लाई माया गर्नुहुने, एकदमै माया गर्नुहुने, हृदयदेखि माया गर्नुहुने श्रोता हुनुहुन्छ र प्रतिक्रिया पनि दिनुहुन्छ। कतिपल्ट प्रतिक्रिया दिँदा कतिको मिठो हुन्छ, कतिको तितो हुनसक्छ होइन, अब त्यो हामी बुझ्छौँ, र पनि हामी तपाईँको प्रतिक्रियालाई सहर्ष हामी स्वीकार गर्छौं है त राजुजी। र यतिखेर भने म 18 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
13: हजुर सर,
0: जयमिस हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? रश्मिलाजी हजुर, छाउनीदेखि आउनुभयो। अनि नयाँ नौलो खबर के छ रश्मिलाजीको?
13: सबै ठिकै छ हजुरहरूको,
0: हामी पनि एकदमै सन्चै छौँ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनुभयो त?
13: हजुर सुने म अप्सन सी भन्छु लुकाले।
0: हस् मैले अप्सन सी टिपाएँ कार्यक्रममा आउनुभयो रश्मिला जी आउँदै गर्नुहोस् छुटौँ। जयमसीहरू आउनुहुन्थ्यो रश्मिला बोहरा हुनुहुन्थ्यो उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 4770754 रहेको छ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 19 नम्बरको श्रोता हुनुहुन्छ म फटाफट अब कल लिइहाल्नेछु। हेलो
14: हेलो
0: जयमसी हजुर चन्द्रमायाजी कस्तो हुनुहुन्छ? हजुर तपाईँसँग पनि लामो कुराकानी गर्ने मन त थियो तर फेरि छोटो कुराकानी गरिहालौँ। हजुर एबिसीमा कुन टिपाउन चाहनुहुन्छ? हजुर उहाँ चन्द्रमाया मगर हुनुहुन्थ्यो अप्सन सी टिपाएर जानु भइसकेको छ र यदि तपाईँ आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर राखिरहेका छौँ र वाट्सएपको लागि नम्बर चाहिँ 98023446 रहेको छ र यतिखेर भने 20 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो

0: अञ्जली गुरुङ हजुर, तपाईँ पढ्नुहुन्छ? कतिमा पढ्नुहुन्छ? पाँचमा है। सानो बाबु हुनुहुँदो रहेछ, सरी नानी हुनुहुँदो रहेछ, नानी त्यही त नि हजुर, सानै नानी हुनुहुँदो रहेछ। र अञ्जलीजी, तपाईँ पनि हाम्रो कार्यक्रममा पहिलोचोटि हुनुहुन्छ जस्तो लाग्यो, तपाईँलाई पनि दुई हात फैलाएर स्वागत गर्न चाहन्छौ है त अञ्जलीजी। आउँदै गर्नुहोस्, मसँग बोल्न तपाईँले विस्तार सिक्नुहुन्छ र जान्नुहुन्छ पनि। र यतिखेर भने अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ? हस् मैले अप्सन सी टिपाएँ अञ्जलीजी, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ। हजुर, उहाँ हुनुहुन्थ्यो अञ्जली गुरुङ हुनुहुन्थ्यो, फाइभ क्लासमा पढ्नुहुने सानो नानी हुनुहुन्थ्यो र उहाँले प्र्याक्टिस गर्दै हुनुहुन्थ्यो र उहाँको पछाडि सिकाइदिनुहुने अभिभावक हुनुहुन्थ्यो र उहाँप्रति हामी एकदमै कृतज्ञ छौं र सानो नानीप्रति पनि हामी धन्यवादी छौं। र यतिखेर भने म 21 नम्बरको श्रोतालाई म स्वागत गरिहाल्छु। हेलो,
1: नमस्कार
0: हजुर, तपाईँको नाउँ ठ्याक्कै आज त म जिब्रोमा आइहालेन, तर मनमा समझमा चाहिँ छ है।
1: हजुर सर, पक्कै पनि।
0: ल मैयाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम ठिक छ सर, हजुरहरू के छ? आराम छ पनि?
0: हजुर, हामी सबैजना सन्चै छौ। अनि प्रश्न सुन्न पाउनुभयो?
1: मैले सुनिरहेको छु।
0: अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
1: म पनि अप्सन सी भन्छु सर।
0: हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो मैयाजी, आउँदै गर्नुहोस्, अहिलेलाई छुटौ।
2: नमस्कार
0: हजुर, उहाँ हुनुहुन्छ मैया परियारजी हुनुहुन्छ र उहाँले अप्सन सी टिपाएर जानुभएको छ। हाम्रो कार्यक्रमको रमाइलो श्रोता हुनुहुन्छ र यतिखेर भने म 22 नम्बरको श्रोतालाई स्वागत गरिहाल्छु। हेलो
3: हजुर, नमस्कार
0: हजुर, दिनेशजी बोल्दै हुनुहुन्छ, माफ गर्नुहोस् है, माफ गर्नुहोस्, हजुरको नाम बताइदिनुहोस् न।
3: सबिन तामाङ।
0: सबिनजी माफ गर्नुहोस् है, अनि कस्तो हुनुहुन्छ सबिनजी हजुर तपाईँ?
3: हजुर आराम कुशल है, हजुरलाई कस्तो छ?
0: हामी पनि सन्चै छौँ भन्नुपर्छ। अनि प्रश्न सुन्न पाउनुभयो?
3: हजुर सुनिरहेको छु।
0: अप्सन एबीसीमा कुन टिपाउन चाहनुहुन्छ?
3: म अप्सन सी भन्छु।
0: हस् मैले अप्सन सी टिपाएँ। सबिनजी कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आउँदै गर्नुहोस् छुटौ।
2: नमस्कार हजुर, उहाँ हुनुहुन्छ सबिन तामाङ हुनुहुन्थ्यो खोटाङबाट र उहाँले अप्सन सी टिपाएर जानुभएको छ र यतिखेर टेलिफोन सम्पर्कमा आउनुहुने 23 नम्बरको श्रोतालाई म स्वागत गर्न चाहन्छु। हेलो
4: हेलो सुनिल दाई, नमस्कार, जय बसी हजुर।
0: नमस्कार हजुर, जीवनजी बोल्दै हुनुहुन्छ?
4: हजुर, म जीवन वर्तमान बिहारनगरबाट। हजुर
0: हजुर, अलिक सन्चो हुनुहुन्न जस्तो लाग्यो है।
4: हजुर, रुगाग्रस्त भएर छ।
0: स्वास्थ्यको एकदमै ख्याल गर्नुहोस् र अस्वस्थताको बावजुद आउनुभयो, तपाईँलाई धेरै धन्यवाद। अनि प्रश्न सुन्न पाउनुभयो त तपाईँले?
4: प्रश्न
0: चाहिँ यस प्रकार रहेको छ, पावल रोममा पुग्दा कैदीको रूपमा थुनिएपछि कसले तिनको सेवा गरे? अप्सन एमा मर्कुसले, अप्सन बीमा तिमोथीले, अप्सन सीमा लुकाले। मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो जीवनजी, आउँदै गर्नुहोस्।
2: नमस्कार हजुर, उहाँ हुनुहुन्छ जीवन बर्तौला हुनुहुन्थ्यो र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ र सायद हामी अब एउटा मात्र फोन कल लिनेछौँ, त्यसपछि हामी लिने छैनौ यदि आउनु भएको छ भने मात्र। र 24 नम्बरको श्रोता हुनुहुन्छ, म उहाँलाई स्वागत गरिहाल्छु। हेलो
5: हेलो,
0: जयमसी हजुर, विद्याजी बोल्दै हुनुहुन्छ।
5: आज पनि सकिने हो कि भनेको त अन्तिममा लाग्यो, प्रभु धन्यवाद।
0: हजुर धन्यवाद, विद्याजीले कार्ड दिनुभएको थियो हजुर, उहाँले अनुग्रह गर्नुभयो, उहाँले भन्नाले विजयजीले है, विजयजीले पठाउनु भयो। अनि हजुर, अनि
5: भए पनि लाग्यो प्रभु धन्यवाद।
0: हजुर ल, अनि प्रश्न सुन्न पाउनुभयो? अप्सन एबीसीमा कुन?
5: मनी अप्सन सी सबैको।
0: हस् मैले अप्सन सी टिपाएँ। कार्यक्रममा आउनुभयो विद्याजी, अन्तिममा आउनुभयो र आउँदै गर्नुहोस्, अहिलेलाई छुटौ।
5: आउने त अनि यो कलङ्कीमा जाम मात्रै हुन्छ, के गर्ने, मेरो घर टाढा भएर।
0: टाढा भएर तपाईँलाई जाममा पाएर अरू ओभरटेक गरेर आउनुभयो होइन, केही छैन, ठिकै छ, केही छैन। र हामी छुटौ अहिले।
5: जयमसी
2: हजुर, उहाँ हुनुहुन्थ्यो विद्या श्रेष्ठ हुनुहुन्थ्यो बलम्बुबाट र उहाँले अप्सन सी टिपाएर जानु भइसकेको छ। अब भने जतिजनाको छुटेको छ उहाँहरूको नाउँ म लिएर आउनेछु र विजयजीले मलाई अनियरमा पठाइसक्नु भएको छ र त्यसपछि म सही जवाफ र विजेताको नाउँ लिएर आउनेछु र छुटेको नाउँहरू पनि वाचन गर्ने नै छु।

हजुर, यो गीतपछि पुनः तपाईँलाई स्वागत गर्न चाहन्छु। छुटेको नाउँहरू म सरस्वती पढ्नेछु र यतिखेर भने सारा तामाङजीले म्यासेज गर्नुभएको थियो, उहाँले आफ्नो सिटी बनाउनुभएको छ र 27 नम्बरमा हुनुहुन्छ। संगीता रिमाल हुनुहुन्छ, उहाँले आफ्नो सिटी पाउनुभएको छ र त्यसै गरी 27 नम्बरमा हुनुहुन्छ। यकिन र बहादुर हुनुहुन्छ, उहाँले अप्सन ए टी पाउनुभएको छ। त्यसै गरी 28 नम्बरमा रमा सापकोटा हुनुहुन्थ्यो, उहाँले अप्सन सिटी पाउनुभएको छ। र अब भने म सही जवाब तपाईँ समक्ष म राख्न गइरहेको छु र आजको कार्यक्रममा सही जवाब के हो भनेर आज प्रश्न रहेको थियो। पावल रोममा पुग्दा कैदीको रूपमा थुनिएपछि कसले तिनको सेवा गरे भन्ने प्रश्न रहेको थियो भने अब सही जवाब चाहिँ के हो भन्दाखेरि मैले यो प्रश्नलाई तयार पारेको थिएँ, तपाईँले टिप्न सक्नुहुनेछ। यो प्रश्नको सही जवाब चाहिँ दोस्रो तिमोथी 4:11 तपाईँले पाउन सक्नुहुनेछ। त्यहाँ के लेखिएको छ भन्दाखेरि अथवा तपाईँले लुकाको पुस्तकको परिचयमा पनि तपाईँले पाउन सक्नुहुनेछ। रोममा पुगेर पावल कैदीको रूपमा थुनिएपछि लुकाले तिनको सेवा गरे भनेपछि दोस्रो तिमोथी 4:11 यसरी लेखेको छ, लुका मात्र मसँग छन्, मर्कुसलाई खोजेर तिमी साथै ल्याऊ, किनकि तिनी मेरो सेवा गर्नमा खुबै उपयोगी छन् भन्दापछि लुकालाई भनिरहेको छ भनेपछि लुकाले चाहिँ पावलको सेवा गरेको थियो है। अब सही जवाब चाहिँ अप्सन ए होइन बी होइन, सही जवाब सी रहेको छ। सबैभन्दा शुरूमा कसले सही जवाब टिपाउनु भयो भन्दाखेरि 28 जना मध्येमा उपासना घिसिङ हुनुहुन्थ्यो सर्लाहीबाट र उहाँले अप्सन सी टिपाउनु भएकोमा उहाँ स्वत विजेता बन्नुभएको छ। सामाजिक सञ्जाल मार्फत सही जवाब टिपाउनु हुने श्रोताहरूबाट गोला प्रता गर्दाखेरि सुभाष ग्याबा लेख्नु भएको छ र उहाँले अप्सन सी टिपाउनु भएको छ, उहाँ विजेता बन्नु भएको छ। हाम्रो प्राविधिक मित्रले निष्पक्ष रूपमा उहाँले नम्बर पठाउनु भएको छ 19 नम्बर।

भनेर 19 नम्बरमा अप्सन सी टिपाउनु भएको छ। उहाँको नाउँ रहेको छ चन्द्रमाया मगर। तपाईँलाई धेरै बधाई दिन चाहन्छु। र अब भने जसले सी टिपाउनु भएको छ मैले उहाँहरूबाट गोला प्रथा गर्दा मेरो हातमा नम्बर तान्न गइरहेको छु। र आज मेरो हातमा परेको छ 17 नम्बरमा को हुनुहुन्छ सही जवाब सी टिपाउनु भएको छ उहाँको नाउँ रहेको छ राजु काब्रा रहेको छ। तपाईँलाई धेरै धेरै बधाई छ। कार्यक्रम सकेपछि तपाईँले आफ्नो नम्बर टिपाउनुहोस्। तपाईँ जो जति विजेता बन्नु भएको छ र तपाईँहरू सबैलाई धेरै धन्यवाद। कार्यक्रम सुनेर साथ दिनुभयो, भाग लिएर साथ दिनुभयो र जतिजनाले कोशिस गर्नुभयो आज धेरैले भाग लिन पाउनु भएन क्षमा चाहन्छौ। अर्को हप्ता तपाईँले भाग लिन सक्नुहुनेछ। यति भन्दै प्राविधिक मित्र विजयजीलाई म हृदयदेखि धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता सुनिल राज लामा बिदा हुन चाहन्छु। गुड न्युज 105.1 मेगाहर्ज सुन्दै गर्नुहोस्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आत्मिक जागरण।
2: कार्यक्रम आत्मिक जागरणको प्रतीक्षामा बसिरहनु भएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरीतर्फबाट हार्दिक स्वागत तथा ज्ञान अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता सोमबार बेलुका 6 बजेदेखि 36 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी बाइबल धर्मशास्त्रलाई विश्लेषणात्मक रूपले अध्ययन गरी त्यसबाट प्राप्त निष्कर्षहरूलाई तपाईँको माझमा जस्ताको तस्तै प्रस्तुत गर्ने गर्दछौ। प्रिय श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँलाई पवित्र धर्मशास्त्र बाइबलसँग साक्षात्कार गराउनु हाम्रो कार्यक्रमको मुख्य योजना रहेको छ। आदरणीय श्रोता, यदि तपाईँ पवित्र धर्मशास्त्र बाइबललाई नजिकबाट चिन्न चाहनुहुन्छ तर त्यसको लागि तपाईँले उचित मौका अथवा अवसर प्राप्त गर्नु भएको छैन भने यो कार्यक्रम तपाईँको निम्ति एउटा कोसे ढुङ्गा साबित हुन सक्नेछ भन्ने हामीले आशा एवं विश्वास लिएका छौँ। त्यसैले यो कार्यक्रमलाई तपाईँले अन्तिमसम्म सुनेर साथ दिनुहुन पनि हामी अनुरोध गर्दछौ। श्रोता, यो कार्यक्रम तपाईँलाई कस्तो लाग्छ? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। आदरणीय श्रोता, अब भने आजको कार्यक्रमलाई सुरुवात गर्ने बेला भइसकेको छ र कार्यक्रममा सुरुवात गर्नुभन्दा अगाडि मन र आत्माको तयारीको निम्ति एउटा मिठो गीत प्रस्तुत गर्न चाहन्छौ र गीतपछि हामी पुनः आउने नै छौ। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने हामी ढिला नगरिकन आजको कार्यक्रमको विषयवस्तुभित्र प्रवेश गर्नेछौ। आदरणीय श्रोता, हामीले कुराकानी गर्दैथ्यौ किन मुक्ति पाउनु आवश्यक छ, हामी किन पाप र अधर्मबाट छुटकारा पाउनु आवश्यक छ भन्ने विषयमा धर्मशास्त्र बाइबलबाट कुराकानी गर्दै थियौं, जसमा हामीले कुराकानी गर्यौं मानिस स्वभावैले पाप स्वभाव लिएर जन्मिन्छ अनि जुन पापले त्यो मानिसलाई परमेश्वरको महिमा सम्म पुग्नबाट रोक्ने काम गर्दछ। आदरणीय श्रोता, जब मानिस संसारमा जन्मिन्छ उसले सुरुमा आदम र हव्वाले गरेको पापलाई लिएर जन्मेको हुन्छ र पछि त्यही पाप उसको जीवनमा एउटा पापको बीजको रूपमा काम गर्छ र त्यसले अन्य पापहरूलाई चाहिँ उसले बढाउन थाल्छ र गर्न थाल्दछ र यसरी उसको जीवन यदि ऊ पापमै बसिरह्यो भने अन्तिम सम्ममा उसको जीवन चाहिँ परमेश्वरबाट सदाको लागि टाढा हुने गरी परमेश्वरको महिमासम्म पुग्न नसक्ने गरी त्यो अन्त भएर जाँदछ। त्यसैले सृष्टिकर्ता परमेश्वरले आफ्नो एकलौटे पुत्रलाई यस संसारमा पठाउनु भयो ताकि मानिसले पापबाट मुक्ति पाउने अथवा मुक्त हुने एउटा उपाय, एउटा माध्यम, विकल्प प्राप्त गर्न सकोस् भन्नको लागि। यसकारणले गर्दाखेरि हामी जन्मेदेखिको पाप स्वभाव लिएर जन्मने भएको हुनाले गर्दा हामीले मुक्ति पाउनु आवश्यक छ। पापले तपाईँ हामीलाई दासत्वमा राख्दछ, पहिले उसको आफ्नै दासत्व, फेरि त्यसपछि दियाबलसको दासत्व, फेरि त्यसपछि मृत्युको दासत्व र सृष्टिकर्ता परमेश्वरले तपाईँ हामीलाई सोही दासत्वबाट मुक्ति दिनको लागि उहाँ आउनु भएको हो भन्ने विषय पनि हामीले हेरेका थियौं। तातनी श्रोता, र हामीले गत हप्तामा हेर्यो कि सृष्टिकर्ता परमेश्वरको नजरमा हामी शारीरिक रूपमा जीवित भए तापनि आत्मिक रूपमा हामी नबाँचेका मानिसहरू हौ, हामी मृत्युको लागि छुटिएका मानिसहरू हौ। त्यो मृत्यु जो आत्माको मृत्यु हो, जो अनन्त छ, र हामीले कुराकानी गर्यौं तिनीहरू जसले मुक्ति पाएका छैनन् उनीहरू श्रापको बन्धनमा दबिएका छन्, जुन मानिसले आफूले आफ्नै प्रयासद्वारा समाधान गर्न असम्भव छ भन्ने विषयमा पनि हामीले हेर्यौं। भने अर्को मानिस परमेश्वर बिना जिइरहेको छ र अर्को पापमा आसक्त भएर मानिसले जिइरहेको छ भन्ने विषयमा पनि हामीले हेर्यौं। र अघिको गत हप्ता हामीले हेर्यौं दियाबलसको अधीनमा भएर मानिसले गलत जीवन र नरकको बन्धनलाई सहँदै बाँच्नु परेको अवस्थामा छ भन्ने विषयमा पनि हामीले हेरेका थियौं। भने आज चाहिँ तिनीहरूको जीवन परमेश्वरबाट अलगिएको छ र यो आत्मिक मृत्यु हो भन्ने विषयमा हेर्न गइरहेका छौं र जसको भूमिका मैले अघि केही बेर मात्रै तपाईँको अगाडि राखिसके। हाम्रो आत्मिक अवस्था सृष्टिकर्ता परमेश्वरसम्म महिमासम्म नपुगेको अवस्था हो र हामी सृष्टिकर्ता परमेश्वरबाट अलग भएका छौं र यसको कारण भनेको त्यही हो कि हामीले पाप गर्यौं। पापले सृष्टिकर्ता परमेश्वर र हाम्रो बीचमा पर्खाल खडा गर्दछ। त्यही कारणले गर्दा हामीले हाम्रो जीवनमा सृष्टिकर्ता परमेश्वरको उपस्थितिलाई अलिकति पनि महसुस गर्न सकेनौं। आदरणीय श्रोता, र जब तपाईँ हाम्रो जीवनमा सृष्टिकर्ता परमेश्वरबाट हामी अलगिएको अवस्थामा जिउँछौं तब तपाईँ हाम्रो जीवनमा के प्रभाव पर्छ? हामी दियाबलसको नियन्त्रणमा हुन्छौं र हामीले सृष्टिकर्ता परमेश्वरको नियमहरूलाई उल्लङ्घन गरिरहेका हुन्छौं र पापहरूमा हाम्रो आत्मा फसेको कारण हाम्रो आत्मा नरकमा अनन्त मृत्युको लागि छुट्याइएको अवस्था हुन्छ। श्रोता, र जो व्यक्ति दियाबलसको नियन्त्रणमा छ, परमेश्वरको नियमको उल्लङ्घन गर्दै बस्छ र परमेश्वरको नजरमा आत्मिक रूपमा मृत हुन्छ, त्यो व्यक्ति पुरानो जीवनमा जिइरहेको हुन्छ, जसलाई पापको जीवन भनेर भनिन्छ। र यो विषयमा एफिसी 2:1-3 पदलाई हामीले हेर्ने हो भने यहाँ यसरी लेखिएको छ, तिमीहरू आफ्नो अपराध र पापद्वारा मरेको बेला उहाँले तिमीहरूलाई जीवित पार्नुभयो, यिनैमा यस संसारको रीति अनुसार र आकाशको शक्तिको मालिक अनुसार अनज्ञकारिताका सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार तिमीहरू अघि एकपल्ट चल्दै थियो। तिनीहरू मध्ये हामी सबै पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पापमय स्वभावका लालसारमा अघि जिउँदथ्यौ र बाँकी मानिस जस्तै हामी स्वभावैले क्रोधका सन्तान थियौ भनेर उल्लेख गरिएको छ। अब तल 4 पदेखि अझै हेर्दै हामी अगाडि बढ्ने हो भने यहाँ यसरी लेखिएको पाइन्छ, तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, यसकारण हामी पापमा मरेका भए तापनि उहाँले हामीलाई ख्रिस्टसँगै जीवित पार्नुभयो, अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ र उहाँसँग हामीलाई उठाउनु भयो
अनि स्वर्गीय स्थानहरूमा ख्रिस्ट येशूसँग बसाल्नु भयो भनेर उल्लेख गरिएको छ। प्रिय श्रोता, हाम्रो ख्रिस्ट बिनाको जीवन कस्तो हो त भन्दा हामी पाप र अपराधमा मरेका थियौं। यहाँ पावलले एफिससका मण्डलीहरूलाई सम्झाउँछन् कि तिनीहरू पहिले अपराध र पापद्वारा आत्मिक रूपमा मरेका थिए, जुन तपाईँ र मेरो पनि अवस्था हो। तिनीहरू कुन किसिमले मरेका थिए? तिनीहरू आत्मिक किसिमले मरेका थिए, अर्थात् तिनीहरू परमेश्वरबाट अलग भएका थिए। हो, उनीहरू परमेश्वरबाट अलग भएका थिए, अर्थात् तिनीहरू परमेश्वरसँग संगति थिएन। हाम्रा पापहरूले हामीलाई परमेश्वरबाट छुट्याउँछ। परमेश्वरसँग संगति गर्न पापी मानिसलाई असम्भव छ। परमेश्वरबाट अलग हुने अवस्थालाई आत्मिक मृत्यु भनिन्छ। श्रोता, हामीले अघि भर्खर एफिसी 2:5 हामीले पढ्यौं, यो अवस्थाबाट आफूले आफूलाई बचाउन नसकेको कारणले गर्दा हामी उहाँले हामीलाई ख्रिस्टसँगै फेरि जीवित पार्नुभयो, अर्थात् अनुग्रहबाट नै हामीले उद्धार पायौं। अझै भनौं, हामीले परमेश्वरको कृपाद्वारा ख्रिस्टद्वारा परमेश्वरसँग हाम्रो संगति फेरि जोडियो र हामी येशू ख्रिस्टद्वारा परमेश्वरको महिमामा पुग्न सक्यौं। कलोसी 2:13 यसरी भन्छन्, तिमीहरू आफ्ना अपराध र शरीर अनुसार बेखतनामा मरेका थियौ, तर परमेश्वरले हाम्रा सबै अपराध क्षमा गरिदिएर उहाँसँगै जीवित पार्नुभयो भनेर उल्लेख गरेको हामी पाउँदछौ। श्रोता, तपाईँ हामीले किन मुक्ति पाउनु पर्छ भन्ने कुराहरू यहाँ हामी देख्न सक्छौ। र हामीले यदि मुक्ति पाएनौ, उद्धार पाएनौ भने 2:2 भने चाहिँ यस संसारको रीति अनुसार र आकाशको शक्तिको मालिक जो दियाबोलस हो, आज्ञाकारितामा हामी काम गर्ने आत्मा अनुसार हामी चलिरहेका हुनेछौ। सुन्नुहोस्, यदि तपाईँहरूले मुक्ति पाएनौ भने हामी के हुने रहेछौ? पहिलो कुरो, संसारिक रीति, जो संसारिक रीति भनेको पापमय छ, अरूलाई शोषण गर्ने, अरूको हत्या गर्ने, अरूको चरित्रलाई हीन देखाउने, सबै प्रकारका नराम्रा कामहरू गर्ने, अरूको बध खुवाइ गर्ने अनि तन्त्र मन्त्र गर्ने, सबै प्रकारका कुराहरू यी संसारिक रीतिहरू हुन्। आकाशको शक्तिको मालिक भन्नाले भूत प्रेतको मालिक जो दियाबोलस, जसलाई विनाशक पनि भनिन्छ, र उसले जहिले पनि हामीलाई अनज्ञाकारिताको बाटोमा डोर्याउँछ, जसलाई एनार्की पनि भनिन्छ, जसको अर्थ हो म कुनै पनि नियम मान्दिन, असल नियम म मान्दै मान्दिन भन्ने एउटा विचारलाई एनार्की भनिन्छ। आदरणीय श्रोता, सृष्टिकर्ता परमेश्वरका नियमहरू सबै असल छन्, तर दियाबोलसले मानिसलाई ठिक त्यसको उल्टो हिँडाउँदछ। सृष्टिकर्ता परमेश्वरको नियमले भन्दछ, अरूको लोभ नगर, हत्या नगर, आफ्ना शासकहरूलाई आदर गर, मानिसहरूको बीचमा एकता, मेलमिलाप, सहिष्णुता कायम गर। तर आकाशको शक्तिको मालिक दियाबोलसको नियमले भन्छ, मानिसहरूलाई घृणा गर, त आफू राम्रो भए भइगो, अरूको के मतलब? शासकहरूले बनाएको नियमले तलाई बाँधेको छ, त तिनीहरूको गुलाम होस्, यसकारण यो नियम तैले मान्नु उचित छैन भनेर सिकाउने काम गर्छ। र मानिसलाई यस्तो प्रकारको शिक्षा लिन्छ, त स्वतन्त्र छस्, तलाई जे इच्छा लाग्छ त्यो गर्न सक्छस्, किनकि जीवन तेरो हो, त्यसकारण तैले तेरो जीवन तेरो मर्जीले जिउनु पाउनु पर्छ, यो तेरो वास्तविक स्वतन्त्रता हो भन्ने कुरा मान्छेको मनमा हालिदिन्छ। र यो यसैलाई शैतानको शक्ति भनेर भनिन्छ। श्रोता, अनि मानिस आज त्यसैको दास भएको छ। आज हरेक मानिस आफूलाई जे मन लाग्छ त्यही गरेर बाँच्न चाहन्छ, आफूलाई जे गर्दा खुसी लाग्छ उसले त्यही गर्न चाहन्छ, उसले अरूको प्रभाव गर्दैन, यहाँसम्म कि आफ्नै परिवारको समेत उसलाई वास्ता हुँदैन। ऊ व्यक्ति केवल आफू खुसी हुन चाहन्छ, त्यसले अरूलाई के हानि पुर्याइरहेको छ, के असर पुग्छ उसलाई मतलब छैन, अझै भविष्यमा के हुन्छ उसलाई त्यसको पनि चिन्ता छैन। श्रोता, यस्ता मानिसहरूसँग न कानूनको डर हुन्छ, न ईश्वरको डर हुन्छ, न कुनै मानिसको डर हुन्छ। यी मानिसहरू जो वास्तवमा दियाबोलसको दासत्वमा परेका छन्, शैतानको दासत्व मुनि छन्, यिनीहरूले मुक्ति पाउनु पर्छ। श्रोता, तपाईँ हामी जो आफूलाई धर्मी भनेर ठान्छौ, हामी ती व्यक्तिहरू पनि कहीँ न कहीँ कुनै न कुनै रूपमा दियाबोलसको दासत्व मुनि नै छौं। र हामीले हो राज्यको कानून तोडेका छैनौ होला, तर सृष्टिकर्ता परमेश्वरको कानूनले कतिवटा तोड्नु भएको छ। श्रोता, राज्यको कानूनले सानातिना गल्तीहरू, अपराधहरूलाई अनदेखा गरिदिन्छ, तर सृष्टिकर्ता परमेश्वरको नियम र विधिहरूमा एउटा सानो भन्दा सानो बिन्दु पनि उल्लङ्घन हुन पुगेमा त्यो समेत रेकर्ड रहन पुग्छ र त्यसप्रति समेत उत्तरदायी हुनुपर्ने हुन्छ। विचार गर्नुहोस्, हाम्रो देशमा भएका कानून र विधि विधान भन्दा अझै सख्त र कडाई चाहिँ ईश्वरीय विधि विधानहरू छ। त्यस कारणले गर्दाखेरि दियाबोलसको मुख्य उद्देश्य तपाईँले हरेक पटक देश र राज्यको कानून तोडेर दण्डित होस् भन्ने होइन, तर सृष्टिकर्ता परमेश्वरको विरुद्धमा हरेक मानिस विद्रोही होस् भन्ने उसको चाहना हो। त्यसै कारणले गर्दा उसले सबै मानिसहरू जो ख्रिस्ट रहित छन् अनाज्ञाकारिताको सन्तानको रूपमा राखेको छ,
र त्यसरी काम गर्ने आत्मा अनुसार ती मानिसहरू चलिरहेका छन्। यसकारणले तपाईँ हामीले सबै मानिसले मुक्ति पाउनु आवश्यकता छ। श्रोता, एफिससहरू जो मानिसहरू थिए ख्रिस्टलाई विश्वासमा राख्नुभन्दा पहिले घिनलाग्दो अधर्मी अवस्थामा बस्थे। तिनीहरूको स्वभाव पापी नै थियो र तिनीहरू पाप स्वभावका रीति अनुसार चाल चलन अनुसार हिँड्ने गर्थे। ती कस्ता थिए हामीले अघि नै कुरा गरिसक्यौ, अर्थात् सांसारिक मानिसहरू आफ्नो अभिप्राय अथवा इच्छा अनुसार आफ्नो महिमाको लागि मात्र जीवन बिताउँछन्। जो ख्रिस्ट रहितका मानिसहरू छन् आफ्ना आफ्ना इच्छा अनुसार हिँड्छन्, तर परमेश्वर भन्नुहुन्छ कि हामीहरू यस्ता रीति र चाल चलनमा हिँड्छौ भने हामी परमेश्वर प्रति अनज्ञाकारी हुन्छौ र हामी उहाँको शत्रु बनिरहेका हुन्छौ। आकाशको शक्तिको मालिक चाहिँ डियाबलस शैतान हो, जो सबभन्दा शक्तिशाली दुष्ट आत्मा हो। बाइबलका अरू खण्डहरूमा शैतानलाई संसारको शासक पनि भनिएको छ, यूहन्ना 16:11, किनभने त्यसले संसारको चालमा चल्नेहरू अर्थात् परमेश्वरको आज्ञा पालन नगर्नेहरूको जीवनमा पाप र अधर्मद्वारा राज्य गर्दछ। श्रोता, यसकारणले गर्दा हामी त्यसको राज्यमा अधर्मद्वारा जबरजस्ती राज्य गरिएको हुनाले गर्दा हामीले मुक्ति पाउनु अत्यन्तै आवश्यक छ। रोमी 11:30 पावलले भन्दछन्, जसरी तिमीहरू एकपल्ट परमेश्वरको आज्ञा पालन नगर्नेहरू थियो तर अब तिमीहरू आज्ञाकारिताले गर्दा तिमीहरूले कृपा पाएका छौ भनेर भन्यो। अब हामीले सृष्टिकर्ता परमेश्वरबाट कृपा पाउनलाई पहिलो कुरा त्यसको बन्धनबाट मुक्त हुन पर्यो। फेरि त्यसपछि जब हामी त्यसको बन्धनबाट मुक्त हुन्छौ त्यसपछि हामीले परमेश्वरबाट कृपा पाउन सक्छौ। श्रोता, हामीले पहिलो कोरिन्थी 6:11 हेर्ने हो भने यसरी लेखिएको छ, तिमीहरू कोही यस्तै थियो तर तिमीहरू धोइयौ, पवित्र पारियौ, प्रभु येशू ख्रीष्टको नाउँमा हाम्रा परमेश्वरको आत्माद्वारा निर्दोष ठहराइयौ। हामी परमेश्वरद्वारा पवित्र पारिनु पर्नेछ, धोइनु पर्नेछ र निर्दोष ठहराइनु पर्नेछ, किनभने हामीले आफूले आफैलाई निर्दोष ठहराउन सकेनौ। त्यही कारणले गर्दा हामीलाई मुक्ति चाहिन्छ, उद्धार चाहिन्छ। आदरणीय श्रोता, तितस 3:3 भन्दछ, किनभने हामी पनि एकपल्ट मूर्ख, अटेरी, बरालिएका, किसिम किसिमका काम बासना र सुख विलासमा फसेका, द्वेष र डाहामा दिन बिताउने मानिसहरूबाट घृणित भएका, एउटाले अर्कालाई घृणा गर्नेवाला थियौं। आदरणीय श्रोता, आज यो भनाइ अनुसार सबै मानिसहरू यसैको दासत्वमा भएको कारणले गर्दा यसबाट बाहिर निस्कनु परेको छ। त्यही कारण तपाईँ र मलाई मुक्ति र उद्धार चाहिएको छ। श्रोता, त्यति मात्र नभएर पहिलो पत्रुस 4:3 भनिएको छ, दिन बितेका दिनमा अन्य जातिहरूले गरे चाहिँ तिमीहरूले व्यभिचार, कुबासना, मद्यपान, मोज मज्जा, पियकेरपन र घृणित मूर्ति पूजामा प्रशस्त समय बितायौ भनेर उल्लेख गरिएको छ। श्रोता, त्यो पत्रुसले आफ्नो मण्डलीका विश्वासीहरूलाई भन्दै गर्दा यदि कोही ख्रिस्ट रहित छ भनेदेखि आज पनि मान्छेको चाहना अनि मान्छेको अवस्था त्यही हो। त्यही कारण यो चाहनाबाट, यस्तो प्रकारको अवस्थाबाट मानिसले मुक्ति पाउनु परेको छ। आदरणीय श्रोता, यसै कारण रोमी 12:2 भनिएको छ, तिमीहरू यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित हौ र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक। यो क्षमता हासिल गर्नको लागि पनि, अझै भनौ सृष्टिकर्ता परमेश्वरको सिद्ध इच्छा बुझ्नकै लागि भए पनि हामीले मुक्ति र उद्धार चाहिँ पाउनु पर्ने हुन्छ। यदि पाएनौ भने यूहन्ना 12:31 भन्ने चाहिँ, अब यस संसारको न्याय हुन्छ र यस संसारको शासक बाहिर फालिनेछ, अनि यस संसारको शासकलाई पछ्याउनेहरू पनि तिनीहरू सँगै बाहिर फालिनेछ। यो कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन। श्रोता, यही कारणले गर्दा हामीलाई एफिसी 5:6 भनेको छ, कसैले तिमीहरूलाई खोक्रा कुराले धोका नदियोस्, किनकि ती कुराको कारण अनज्ञाकारीमाथि परमेश्वरको क्रोध पर्छ। तपाईँ हामी अनज्ञाकारिताको दासत्वमा छौ, अब पक्कै पनि अब त्यसको क्रोध तपाईँ हामी माथि पर्न सक्दछ। श्रोता, पुनः एफिसी 2:3 फर्कियो, लेखिएको छ, तिनीहरू मध्ये हामी सबै पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पापमय स्वभावको लालसामा अघि जिउँदै थियौ, बाँकी मानिस जस्तै हामी स्वभावैले क्रोधको सन्तान थियौ। जो ख्रिस्ट रहित छ ती पुरानो स्वभाव अर्थात् अधर्मी सोचका साथ जिउने मानिस हुन् र तिनीहरू परमेश्वरद्वारा आउन लागेका क्रोधका सन्तान हुन्, जुन क्रोधले पहिले डियाबलसलाई फेरि तिनीहरूलाई पछ्याउनेहरूलाई अनन्त नरकमा फाल्दछ। यही कारणले गर्दा हामीले मुक्ति पाउनु आवश्यक छ। श्रोता, ख्रिस्टमा विश्वास गर्नुभन्दा पहिले हामी ख्रिस्टियन पनि यसरी नै पापमा जिउँथ्यौं। हामी पनि क्रोधका सन्तान थियौं अर्थात् दण्ड पाउन योग्यका थियौं, जोसँग परमेश्वर रिसाउनु भएको थियो। परमेश्वरको क्रोध चाहिँ मानिसको रिस जस्तो होइन, एक दिन रिसाउने फेरि अर्को दिन बिर्सने, फेरि रिसाउने र बिर्सने जस्तो परमेश्वर हुनुहुन्न। उहाँ आफै पवित्र हुनुभएको र अपवित्रता सहन नसक्ने हुनुभएको कारणले
परमेश्वरले दुष्ट र पापी मानिसहरूलाई नाश गर्ने निर्णय गरिसक्नु भएको छ। यसबाट हामीले यही बुझ्न सक्छौ कि ख्रिस्टलाई ग्रहण नगर्ने सांसारिक वा स्वाभाविक मानिसको अवस्था ज्यादै डरलाग्दो र नराम्रो हुनेछ। प्रभु यीशुमा विश्वास नगर्ने हाम्रा साथी, छिमेकी र नातेदारहरू सबै आत्मिक रूपमा परमेश्वरको क्रोधको सहभागी छन् र उनीहरू परमेश्वरबाट टाढा र अलग भएका छन्। हुन त तिनीहरू जिउँदा जस्तै देखिन्छन् र तिनीहरूका शरीर फुर्तिला पनि होलान्, तर आत्मिक रीतिले तिनीहरू मरेका मरे छन्। तिनीहरूले स्वर्गमा अनन्त जीवन पाउने छैनन्, तर जीवित हुनलाई र अनन्त जीवन पाउनलाई तिनीहरू यति मात्रै गर्नुपर्छ, सत्यको वचन अर्थात उद्धारको सुसमाचार सुन्नुपर्छ र सुनेर विश्वास गर्नुपर्छ। हामी ख्रिस्टियनहरूले तिनीहरूलाई सकेसम्म सुन्ने मौका दिनुपर्छ। यहाँ एउटा प्रश्न उठ्छ कि ख्रिस्टमा विश्वास नगर्ने अथवा शरीर अनुसार हिँड्ने मानिस बिल्कुलै खराब हुन्छन् कि? के मानिसहरू स्वाभाविक रीतिले पुरै नराम्रा हुन्छन् त? होइन। यसको उत्तर हो होइन, तिनीहरू पुरै नराम्रा छैनन्। सबै मानिसहरू परमेश्वरको स्वरूपमा नै सृष्टि भएका छन्। उत्पत्ति 1:27 अनुसार धेरैजनाले मेहनतसँग परमेश्वरलाई यत्नपूर्वक खोज्ने र उहाँलाई खुसी पार्ने कोसिस गर्छन्। तर मुख्य कुरो यो हो कि हाम्रा पापहरू उठाइ लैजाने क्रुसमा मर्नुभएका ख्रिस्ट येशूमा विश्वास नगरी कसैले पनि परमेश्वरलाई खुसी पार्न सक्दैन। आदरणीय श्रोता, प्रेरित 4:12 भन्छ, स्वर्गमुनि र मानिसको बीचमा मुक्ति पाउनलाई अरू कुनै नाम दिइएको छैन। त्यसकारणले गर्दा हामीले ख्रिस्ट येशूलाई विश्वास गर्नुपर्छ। फेरि यूहन्ना 14:6 येशू आफैले भन्नुभयो कि बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन भनेर उहाँले भन्नुभएको छ। त्यही कारणले गर्दा हामीले स्वतन्त्रता पाउनु आवश्यक छ र त्यो स्वतन्त्रता ख्रिस्ट येशूद्वारा मात्रै पाउन सकिन्छ। त्यसकारणले गर्दा आजको कुराकानी सुनेर कि तपाईँले अहिलेसम्म ख्रिस्ट येशूलाई विश्वास गर्नुभएको छैन, कि तपाईँले ख्रिस्ट येशूलाई आजसम्म विश्वास गर्नुभएको छैन भने यो कुराकानी सुनिसकेपछि तपाईँले तुरन्त उहाँलाई आफ्नो जीवनको प्रभु र मुक्तिदाता भएर विश्वास गर्नुहोस्। यदि तपाईँले मुक्ति पाइसक्नु भएको छ, विश्वास गरिसक्नु भएको छ भने तपाईँ ढुक्क आउनुहोस्। तपाईँले अब ख्रिस्टको आज्ञा अनुसार जीवन बिताउन शुरूआत गर्नुहोस् र तपाईँले उद्धार मुक्ति अनन्त जीवन पाइसक्नु भएको छ। आदरणीय श्रोता, यति भन्दै अब भने अर्को हप्ता पुनः यो विषयलाई निरन्तरता दिँदै आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। र आजको कार्यक्रम सुनेर तपाईँ कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ, कार्यक्रम आत्मिक जागरण, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल। र हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। अवस्था श्रोता, भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। अवस्था, जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौं एउटा नयाँ अध्ययन लिकन, र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशलै हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आइसक्नु भएको छ भनेर। त्यसैले आउनुहोस्, अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दया, हामीले यो दैनिकी अध्ययनको यात्रामा एक विशेष अध्ययनलाई चाहिँ समेटेर यो अध्ययनको यात्रालाई चाहिँ अगाडि बढाइरहेका छौं, र यो पुस्तक हो अय्युबको पुस्तक। यो अध्ययनको यात्रामा चाहिँ दाई, आज हामी कुन चाहिँ मुख्य विषयमा रहेर चाहिँ यो अध्ययनलाई चाहिँ अगाडि बढाउनेछौ?
2: भाइ, हजुरले भन्नुभए जस्तै हामीले यो अध्ययनको यात्रामा यी दिनहरूमा अय्युबको पुस्तकबाट जीवन बदल्ने शिक्षालाई लिइरहेका छौं, र आजको दिनमा हामी एलिफजलाई अय्युबले दिएको उत्तरलाई नै लिएर यो अध्ययनको यात्रालाई अगाडि बढाउनेछौ।
1: भनेपछि दाई, अय्युबका साथीहरूले अय्युबलाई सान्त्वना दिनुको ठाउँमा झन हप्काइरहेको हामीले हेर्दै थियौं भने, के यो साथीहरूको प्रश्नमा अय्युबले उत्तर दिनुहुन्छ त?
2: यी कुराहरूको जवाब त हामीले यो अध्ययनको यात्रामा प्रवेश गरेपछि थाहा पाउनेछौ। यो वार्तालापमा हामीले थाहा पाउनु पर्ने कुरा भनेको, हाम्रो हरेक कुरा परमेश्वरलाई थाहा छ, यसकारण हामी कसरी जिउँदैछौ भन्ने कुरा महत्वपूर्ण छ।
1: साँच्चै नै दाई, अघिल्लो अध्ययनमा पनि हामीले हेर्छौ भने त्यहाँनिर अय्युबलाई चाहिँ सान्त्वना दिन आएका साथीहरूले अय्युबलाई चाहिँ सान्त्वना होइन तर न्याय गरेको जस्तो चाहिँ हामीले देख्न सक्छौ।
2: हो भाइ, अय्युबका साथीहरू उनलाई अय्युबले गरेको पापको दोष दिइरहेका थिए, तर आजको यो अध्ययनमा हामी अय्युबले साथीहरूलाई दिएको उत्तरको बारेमा थाहा गर्नेछौ। त्यसैले आउनुहोस्, यो हाम्रो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र अय्युबको जवाफलाई थाहा गरौं।
3: मित्र, यस बाइबल अध्ययन कार्यक्रममा तपाईँ सबैलाई हार्दिक स्वागत छ, साथै जय मसीह। आशा गर्दछु तपाईँ सबै परमेश्वरको वचन अध्ययनको निम्ति तयारीको साथ आइपुगिसक्नु भएको छ। मित्र, आज हामी बाइबल अध्ययन अय्युब 16 र 17 अध्यायबाट गर्न गइरहेका छौं। यहाँ मुख्य विषयको रूपमा देख्नेछौ एलिपजलाई अय्युबको उत्तर। अहिले हामी एलिपजलाई अय्युबले दोस्रो पल्ट दिएको उत्तरको देख्नेछौ। यो एक प्रकारको वाद विवाद जस्तै हो। पहिले हामी एक पक्षको सुन्छौ, त्यसपछि हामी अर्को पक्षबाटको कुरा सुन्छौ। वास्तवमा यो त्यो तरिकामा नहुनु पर्ने, किनभने यी मानिसहरू अय्युबको सान्त्वना दिनको निम्ति आएका थिए। तिनीहरू सान्त्वना दिनेवाला हुनको सट्टामा बहस गर्नेवालाहरू भएका छन्। वास्तवमा तिनीहरूले उसलाई पछार्न गिराउन कोशिश गरिरहेका छन् र उसमाथि बौद्धिक विजय प्राप्त गर्न प्रयत्न गरिरहेका छन्। तर तिनीहरू वाद विवादको जितिरहेका छैनन्, अनि वाद विवाद आपसमा निरन्तर चलिरहन्छ। अन्त्यमा परमेश्वर दृश्यमा आउनुहुन्छ, अनि त्यही नै अय्युबलाई आवश्यक छ र त्यही नै अय्युब चाहन्छन्। एलिपजले उही पुराना कुराहरूको फेरि एकपल्ट बोले, दोहोर्याए। ऊ सपनादर्शी हुन्, उसले दर्शन देखेका थिए। ओ ब्रह्मवादी थिए, आत्मिकवादी थिए। उससँग केही भित्री आन्तरिक जानकारी भएको दावी गर्दछन्, जस्तो कि अरूसँग छैन। तर उसले आफ्नो पहिलो भाषणपछि कुनै पनि अर्को नयाँ जानकारी दिँदैनन्। मतलब आफ्नो पहिलो बहस पश्चात कुनै पनि अर्को नयाँ कुरा दिँदैनन्। उसले त्यही पुराना कुराहरूको दोहोऱ्याइरहेका छन्। आउनुहोस्, 16:1-2 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, तब अय्युबले जवाब दिए, मैले त यस्तो कुरा अघि पनि धेरै सुनेको छु। तपाईँहरू त सबै हरेक कुरामा यसो भन्दै व्यर्थका सान्त्वना दिनेहरू मात्र हुनुहुन्छ। अय्युब भन्छन्, तिमीले मलाई कति पनि नयाँ कुरा भनिरहेका छैनौ। तिमीले त्यस्तो कुरा भनेका छैनौ जुन मैले पहिले यानि अघि नै सुनेको छैन। त्यसको अतिरिक्त तिमी अति नै धेरै दुःख दिने, सान्त्वना दिने वाला हौ। यी मानिसहरू अय्युबका साथीहरू थिए, तर तिनीहरू आखिरमा उससँग बहस गर्न थाले। अय्युबले हरेक साथीहरूका सवालका जवाब दिन्छन्। तिनीहरूको बहसका प्रश्नका जवाब दिन्छन्। अनि यहाँ हामी देख्नेछौ एलिपजलाई अय्युबको उत्तर। तीन पदमा भन्छन्, के भयात कुराको अन्त हुने छैन? केले तपाईलाई आफ्नो बहसमा यस्तो ढेट बनाउँछ? मित्र, अय्युब भनिरहेका छन्, मैले सोचेको थिए तिमीले बोलेका कुरामा तिमी शर्म गर्नेछौ। ती व्यर्थका कुराहरू, महत्वहीन कुराहरू थिए, तिनीहरूले आवश्यकताको भेट्दैन। अभाग्यवश धेरै सन्देशहरू पनि त्यस्ता हुन्छन्। तिनीहरूमध्ये कुनै कुनै सन्देश त बाइबल केन्द्रित पनि हुँदैन र परमेश्वरको आत्माद्वारा प्रयोग गरिन सकिँदैन। जबसम्म परमेश्वरको आत्माले सन्देशको प्रयोग गर्नुहुन्न, त्यो व्यर्थमा जान्छ। त्यो बेकार र खाली रित्ता कुराहरू हुनेछन्, त्यसले काम गर्दैन। मित्र, आज विश्वमा त्यहाँ धेरै प्रचारकहरू छन् जुन परमेश्वरको आराधनाको सम्बन्धमा र उहाँको वचनको स्पष्टसित व्याख्या गर्ने सम्बन्धमा अर्थहीन छन्। अनि चार पदमा भन्छन्, यदि तपाईहरू र मैले आफ्नो स्थान साटासाट गरेको भए त म तपाईहरू जस्तै बोल्न सक्ने थिएँ, म मेरो औँला तपाईहरूलाई उठाउने थिएँ। अय्युबले तिनीहरूलाई भनिरहेका छन्, यदि तिनीहरूको परिस्थितिहरू तिनीहरू कहाँ उल्टोतिर फर्केको भए, उसले पनि तिनीहरूको विरूद्धमा निन्दाको सानो वक्तव्य, सानो भाषण दिन सक्थे। पावल यस प्रकारका कुरामा वास्ता गर्दथे। उसले विश्वासीहरूलाई यसको असरलाई रोक्नको निम्ति लेखेथे। गलाती 6:1 ए भाइयो, यदि मानिस कुनै अपराधमा पक्राउ पर्यो भने पनि तिमी आत्मिकीहरूले चाहिँ नम्रताको आत्माले आफै पनि परीक्षामा नपरौ भनी आफ्नो पनि विचार राख्दै यस्ताका सुधार गर। यस्ता व्यक्तिसँग बहस गर्न नजानुहोस्। आत्माको नम्रतामा सुधार गर्नुपर्छ, जुन हाम्रा प्रभुले आफ्नो जीवनद्वारा उदाहरण यानि नमूना दिनुभएको छ। उहाँले आफ्ना चेलाहरूका खुट्टा धुनुभयो, उहाँले आज पनि त्यो गरिरहनु भएको छ। जब तपाईँ र म हाम्रा पापहरूका पश्चाताप गर्छौ, उहाँ हाम्रा अपराधहरूको क्षमा गर्न र सबै अधार्मिकताबाट हामीलाई शुद्ध गर्न विश्वासयोग्य र धर्मी हुनुहुन्छ। उहाँले अझै पनि खुट्टाहरू धुनुहुन्छ, मतलब उहाँले आफ्ना जातिहरूलाई, आफ्ना जनहरूलाई अझै शुद्ध गर्नुहुन्छ। तर उहाँले उदाहरणको नमूनाका हाम्रा सामने राख्नु भएको छ। यदि तपाईँ कसैको खुट्टा धुनु गइरहनु भएको छ भने तपाईँ ऊ भन्दा माथि उच्च आफैलाई राख्न सक्नुहुन्न। उसलाई नीच हेर्न र उसमा आफ्नो औँला ठहराउन र उसलाई प्रचार गर्न आरम्भ गर्न सक्नुहुन्न। तपाईँ आफैलाई झुकाएर खुट्टा धुनलाई सेवकको स्थान लिनुपर्छ। त्यो कुनै व्यक्तिसँग बहस गर्ने कामबाट बिल्कुल बेग्लै भिन्नै कुरा हो। यो अति नै खराब कुरा भयो कि अय्युबका साथीहरू अय्युब कहाँ त्यस तरिकामा आएनन्। तिनीहरू उसलाई प्रचार गर्दै आए, उससँग बहस गर्न आए, त्यो कुराको महसुस गर्दै उसले तिनीहरूलाई भन्छन्, यदि ऊ तिनीहरूका अवस्थामा भए उसले पनि उही कुरा गर्न सक्थे जस्तो कि उसले उसलाई तिनीहरूले गरिरहेका छन्। उसले आफ्नो शिर हलाएर तिनीहरूको विरूद्धमा कठोर रूखो वचनको

म बोले भने मेरा पीड़ा कम हुँदैनन्, म चुप लागे भने पनि मेरा कष्टले मलाई छोड्दैनन्। अयुबलाई कति पनि सहायता मदद दिइएको छैन उसको साथीहरूद्वारा। अनि 7 र 8 पदमा भनिएको छ, हे परमेश्वर, तपाईँले मलाई व्याकुल पार्नुभएको छ, मेरो परिवार मर्नलाई त्याग दिनुभएको छ, तपाईँले मलाई पक्रनु भएको छ, तपाईँ मेरो शत्रु हुनुभएको छ, म हड्डी र छाला भएको छु, यही नै मेरो दोषको प्रमाण हो भनी मानिसहरू ठान्छन्। अयुबले आफ्नो पीरको कारण आफ्नो गुनास पोखाउँछन्। अनि आगे 9 देखि 11 पदमा भन्छन्, क्रोधमा परमेश्वरले मलाई छिन्न भिन्न पार्नुहुन्छ, उहाँले घृणाको दृष्टिले मलाई हेर्नुहुन्छ, मेरा शत्रुहरूले मसित साह्रै दुश्मनी गर्छन्, मानिसहरू मेरो गिल्ला गर्छन्, तिनीहरू मेरो चारैतिर भीड लागेर मलाई थप्पड लाउँछन्। परमेश्वरले मलाई कुकर्मीहरूको हातमा छोडिदिनु भएको छ र दुष्ट मानिसहरूका हातमा फालिदिनु भएको छ। यी मानिसहरू एक प्रकारका निर्दयी दुष्टहरू थिए। तिनीहरू अयुबका साथीहरू थिए, तर तिनीहरूले उसलाई शत्रु जस्तो व्यवहार गरे। अनि तपाईँलाई थाहा छ, आज त्यहाँ त्यस्ता क्रिस्चियनहरू छन् जो तपाईँप्रति धेरै अविश्वासी, उद्धार नपाएका, अन्य जातिहरू भन्दा स्वार्थी, निच, दुष्ट हुन सक्छन्। जब कुनै क्रिस्चियन निच व्यक्ति हुन्छ, ऊ भन्दा निच कोही हुँदैन र कुनै पनि हुन सक्दैन। यसरी अयुबले आफ्ना साथीहरूलाई कुकर्मी, दुष्ट मानिसको रूपमा वर्गीकरण गर्छन्। देख्नुभयो, अयुबका साथीहरू सोचिरहेका छन् कि तिनीहरूले परमेश्वरको पक्षमा बोलेर बचाउ गरिरहेका छन्, तर त्यसो गर्ने काममा तिनीहरू अनुचित, अन्य पक्षवाती बनिरहेका छन्। त्यति मात्र होइन, अयुबको विरूद्धमा तिनीहरूको आफ्नो दोषमा क्रूर, निष्ठुर बनिरहेका छन्। आगे 12 पदमा भनिएको छ, म त आराममा बसिरहेको थिएँ, तर उहाँले ममाथि आक्रमण गरेर लुच्नुभयो, उहाँले मलाई घिच्रोमा अठ्याएर ध्वजा पार्नुभयो, उहाँले मलाई आफ्नो तारो बनाउनुभयो। अयुबले थाहा गर्छन् कि परमेश्वरले उसको जीवनमा यो घट्न अनुमति दिनुभयो। मैले एकपल्ट शिकारी कुकुरले वनमा जंगली खरायोलाई घिच्रोमा पक्रेको र त्यसलाई यताउता हलाएर लुछेको देखे। यो प्रत्यक्ष छ कि अयुबले पनि त्यस्तो देखे। अयुबले भने त्यसरी नै परमेश्वरले उसलाई लुचिरहेको थिए। परमेश्वरले कहिलेकाहीँ त्यसै गर्नुहुन्छ। अनि 13 पदमा भन्छन्, उहाँका काँडहरू ममाथि चारैतिरबाट बर्से, निर्दयी भएर उहाँले मेरो मर्ममा छेड्नुभयो, उहाँले मेरो पित्त भुइँमा पोखाउनुभयो। अनि 14 पदमा भन्छन्, मेरो रक्षाका पर्खालमा उहाँले छडै छेन पार्नुभयो, अनि एक लडाकु मानिस चाहिँ उहाँ ममाथि आइलाग्नुभयो। मेरो रक्षाको पर्खालमा उहाँले छेडै छेन पार्नुभयो, एक लडाकु मानिस चाहिँ उहाँ ममाथि आइलाग्नुभयो। अनि आगे लगातार 15 र 16 भन्छन्, मेरो शरीर ढाक्नलाई मैले भाङ्रा सिए, मैले आफ्नो निधार धुलोमा गाडे, रुँदा रुँदा मेरा गालाहरू राता भएका छन्, मेरा आँखाका चारैतिर काला भएको छ। अयुब आफ्नो गुनासो पुखाउँछन्। अनि 17 पदमा भन्छन्, तापनि मेरो हात उपद्रवमा लागेको छैन, अब मेरो प्रार्थना साँचो छ। अहिले फेरि हामी अयुबको जीवनमा केही त्यस्ता कुरा देख्छौ जुनसँग व्यवहार गरिन आवश्यक थियो। उसले आफैलाई पूर्ण सिद्ध व्यक्तिको रूपमा दावी गर्छन्। देख्नुभयो, उसका साथीहरूले उसलाई त्यस्तो स्थानमा डोर्याइरहेका छैनन्,

जहाँ कि उसले आफैलाई निन्दा गर्न इन्साफ गर्न सक्थे। वास्तवमा तिनीहरूले उसलाई आत्मा धार्मिकको आत्मा सिद्धताको आत्मामा डोर्याए। तिनीहरूले उसलाई आफैको रक्षात्मक वा बचाउ पक्षमा उभिन्नलाई बाध्य गरे, किनकि तिनीहरूले उसलाई उल्टा सिधा प्रश्न गरे, आरोप दोष लगाए। अमित्र, जुन क्षणमा अय्युबले आफैलाई बचाउ गर्न थाले, उसले परमेश्वरलाई असुविधामा राखे। अय्युबले परमेश्वरलाई न्यायोचित ठहराउनुको सट्टामा आफैलाई न्यायोचित ठहराउँछन्। समस्या यो थियो कि उसका साथीहरूले उसलाई निन्दा गरे, दोष लगाए, आरोप लगाए, न कि उसलाई आफै स्वयंद्वारा आफैलाई निन्दा गर्न डोर्याउनको सट्टामा। तिनीहरूले उसँग गलत पहुँचको प्रयोग गरे। मित्र, जुन क्षणमा कुनै व्यक्ति आफै स्वयंलाई बचाउ गर्न आरम्भ गर्छ, उसले आफैलाई त्यस स्थानमा राख्छ जुन योहन्नाले अति नै स्पष्ट रूपमा भने। पहिलो योहन्ना 1:8-10 पदमा, यदि हामीमा पाप छैन भने हामी भन्छौ भने त हामीले आफैलाई धोका दिन्छौं र हामीमा सत्य हुँदैन। यदि हामीले पाप गरेका छैनौं भने हामी भन्छौं भने हामी उहाँलाई झुटा तुल्याउँछौ र उहाँको वचनमा हामीमा रहँदैन, उहाँको वचन हामीमा रहँदैन। त्यसले परमेश्वरलाई झुटा तुल्याउँछ। यसले परमेश्वरलाई न्यायकर्ताको सट्टामा एक अपराधी, एक दोषीको रूपमा राख्दछ। त्यसकारण अय्युबले परमेश्वरको विरूद्धमा अभियोग, दोष लगाइरहेका छन्। वास्तवमा त्यहाँ धेरै मानिसहरू छन् जो परमेश्वरलाई इन्साफ गर्न बस्दछन्। त्यही नै वास्तवमा अय्युब यहाँ गरिरहेका छन्। अय्युब आफैलाई यो भन्दै सिद्ध न्यायोचित ठहराइरहेका छन्, तापनि मेरो हात उपद्रवमा लागेको छैन। हेर्नुहोस् उसको कथनलाई, तापनि मेरो हात उपद्रवमा लागेको छैन। मित्र, जुन क्षणमा अय्युबले यो भन्छन्, उसले भावमा यही भनिरहेका छन् कि परमेश्वरले उसमाथि त्यस्ता कठिन विपत्तिहरू घट्न दिएर भूल गर्नुभयो, गलत गर्नुभयो। आगे पद 17 अय्युब भन्छन्, मेरो प्रार्थना साँचो छ। मैले यही भने क्रिस्चियनहरूबाट आएको पनि सुनेको छु। मित्र, प्राय हामी कोही पनि साँचो प्रार्थना गर्छौं र साँचो प्रार्थना हो भन्ने कुरामा मलाई सन्देह हुन्छ। त्यही नै कारण म सधैँ प्रभुलाई भन्दछु, म यो प्रार्थना येशु ख्रिस्टको नाममा माग्छु, किनभने म जान्दछु कि यो फुच्चे प्रचारकको आफ्नै प्रयत्नको प्रार्थनाले केही काम खाँदैन। अय्युब सोच्दछन् कि उसका प्रार्थना सत्य छन् र आगे पद 18 भन्छन्, हे पृथ्वी, मेरो रगतलाई नढाक औ न्यायको निम्तिको मेरो पुकारा नथामियोस्। अहिले अय्युब भव्य भाषामा चित्कार छोडे। उसले पृथ्वीलाई आफ्नो रगतको नढाक न भन्छन्। यदि हाबिलको रगतले परमेश्वर कहाँ चित्कार गर्यो भने, तब निश्चय नै अय्युब सोच्दछन् कि उसको रगत पनि परमेश्वर कहाँ कराउनेछ, बोल्नेछ। मित्र, परमेश्वरले रगतको छोप्नु हुँदैन, ढाक्नुहुन्न, र परमेश्वरले ख्रिस्टद्वारा बगाइएको रगतको देख्नुहुन्छ, विशेष गरेर जब तपाईँ यसको अस्वीकार गर्नुहुन्छ। अनि 19 पदमा भनिएको छ, किनभने हेर, मेरा गवाही त स्वर्गमा हुनुहुन्छ, मेरो निम्ति जवाब दिनलाई उच्चमा एकजना तयारी हुनुहुन्छ। बाइबलले हामीलाई शुरूदेखि पूरा पुस्तकहरूभरि यो सिकाउँछ कि परमेश्वरले हाम्रो निम्ति रेकर्ड राख्नुहुन्छ। त्यहाँ धेरै मानिसहरू छन् जो यो विचारको मान्न चाहँदैनन्, स्वीकार गर्न चाहँदैनन्। तिनीहरू भन्छन्, के तपाईँ कल्पना गर्नुहुन्छ कि माथि स्वर्गमा टेबल र कुर्सीमा बसेर हाम्रा रेकर्डको पुस्तकमा परमेश्वर लेखिरहनुहुन्छ? अमित्र, कसले

कि हामीले के कुरा गरेका छौं, हामीले के कुरा भनेका छौं, रेकर्ड गरिएको छ। म तपाईँको बारेमा जान्दिन, तर म आफ्नो बारेमा बनाइएका रेकर्डको कहिले पनि हेर्न चाहन्न। म यस कुरामा धेरै खुसी छु कि यी मध्ये केही चाहिँ येशु ख्रिस्ट मुनि ढाकिएको छ, येशु ख्रिस्टको रगत मुनि ढाकिएको छ। ओ परमेश्वरलाई त्यसको निम्ति धन्यवाद होस्। बीस पदमा भनिएको छ, मेरो आँखाले परमेश्वरलाई घरिघरि हेरिरहँदा मेरो बिन्ती उहाँकै सामने पुग्नेछ। यो अय्यूबको तस्वीर हो। जब ऊ आफ्ना आँखा र गालाभरि आँसु झार्दै बहसको स्थानमा बस्छन्, उसका साथी भनौदाहरू उसका वरिपरि बसेका छन् र उसलाई कड्के आँखाले हेर्दै उसलाई पाखण्डी झुट्टाको रूपमा दोष आरोप लगाइरहेका छन्, तिनीहरूले उसलाई जान्दैनन्, तिनीहरू परमेश्वरलाई पनि जान्दैनन् र तिनीहरू आफै स्वयंको बारेमा पनि जान्दैनन्। अनि 21 पदमा भन्छन्, मानिस र त्यसको छिमेकी बीचमा न्याय गर्ने झैं मानिस परमेश्वरको बीचमा कुनै एकजना मध्यस्थ भएता हुने थियो। मानिस र त्यसको छिमेकीको बीचमा न्याय गर्ने झैं मानिस परमेश्वरको बीचमा कुनै एकजना मध्यस्थ भएता हुने थियो। या अय्यूबको अर्को एक चित्कार देख्छौ, ओ यो विश्वासीहरूको निम्ति यो कुरा जान्ने काम कति सुन्दर र महान कुरो हो कि उससँग मध्यस्थ छ। हामी हरेक विश्वासीसँग मध्यस्थ छ। हामीसँग एक त्यस्तो वकिल हुनुहुन्छ जसले हामीलाई परमेश्वरको सामने प्रतिनिधित्व गर्नुहुन्छ, हरेक कुराहरूको निम्ति मिलाइसकिएको छ, हरेक कुराको हाम्रो निम्ति मिलाइसकिएको छ। पहिलो तिमोथी 2:5 पदले भन्छ, किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूका बीचमा एउटै मध्यस्थ पनि छ, अर्थात ख्रिस्ट येशु जो मानिस हुनुहुन्छ। यदि आजसम्म उहाँ तपाईँको पहिले नै यानि अघि नै वकिल मध्यस्थ हुनुभएको छैन भने उहाँ तपाईँको मध्यस्थ वकिल बन्न चाहनुहुन्छ। तपाईँले गर्नुपर्ने एउटै कुरा छ कि उहाँलाई आफ्नो जीवनमा निम्तो दिनु, उद्धारकर्ताको रूपमा अपनाउनु। यसपछि 17 अध्यायतिर पनि प्रवेश गरौं। 17 अध्याय 1 पदमा भनिएको छ, मेरो मन व्याकुल भएको छ, मेरो दिनको अन्त आइपुगेको छ, चिहान मेरो निम्ति तयार छ। उसको मतलब हो ऊ अति नै धेरै सिकिस्त बिमारी भइसकेका छन्, सिकिस्त बिमारीको अवस्थामा छन्, चिहान उसको निम्ति तयार छ। उसले सोच्दछ कि ऊ मन गइरहेका छन्। अनि 2 पदमा भन्छन्, म जता फर्के पनि मानिसहरू मलाई ठट्टा गर्दछन्, तिनीहरूको गिलाले गर्दा मेरो दिन धमिलिएको छ। मित्र, यहाँ अय्यूब एक किसिमको मृत्युशयमा छन् र उसका साथीहरू चाहिँ उसको वरिपरि उसलाई गिज्याउँदै मजाक गर्दै उभिरहेका छन्। ओ यो कस्तो तस्विर छ! यी मानिसहरू जो वास्तवमा उसलाई सान्त्वना दिन आएका थिए, तर तिनीहरू उससँग बहस गर्न लागे र उसलाई दोष निन्दा दिन थाले। मित्र, त्यहाँ ख्रिस्टियनहरू छन् जो यो संसारमा गुमेका निन्दित पापीहरूको निम्ति कति पनि सहायता बनिरहेका छैनन्, बरु धेरै पीड़ित दुखी ख्रिस्टियनहरूको निम्ति सान्त्वना भइरहेका छैनन्। यो दयनीय कुरा हो। हामीले यो कुराको थाहा पाउन आवश्यक छ। त्यहाँ निश्चय नै कठोर वचनहरूको समय हुन्छ। परमेश्वर पनि अय्यूबसँग अति नै कठोर बन्नुहुन्छ, तर उही समयमा उहाँ त्यसलाई सान्त्वना दिन गइरहनु भएको छ। परमेश्वर उसलाई सहायता गर्न गइरहनु भएको छ र परमेश्वर उसलाई पुनस्थापन पुनसुधार गर्न गइरहनु भएको छ। मित्र, यो कुराको

0: याद राखौं, परमेश्वर दण्डको इन्साफको परमेश्वर हुनुहुन्छ, तर उही समयमा उहाँ कृपा अनुग्रहको र क्षमाशील परमेश्वर पनि हुनुहुन्छ। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: साथीहरूलाई आजको अध्ययनमा हामीले थाहा पायौं कि अयुबलाई सान्त्वना दिन आएको साथीहरू एलिपजलाई अयुबले दिनुभएको जवाफको बारे यो अध्ययन हामीले थाहा पाएका छौं कि अयुब जतिसुकै कष्टमा भएर जानुभए तापनि उनले परमेश्वरमा चाहिँ भरोसा योग्य जीवन चाहिँ बिताउनु भएको छ।
2: अयुबले परमेश्वरमा भरोसा योग्य जीवन जिए, तर पनि उनको कष्टको समयमा सान्त्वना दिन आएका साथीहरू उल्टै अयुबसँग बहस गरे र उनलाई झन वाद विवाद गरेर दुःख दिइरहेका थिए। यसबाट हामीले सिक्नुपर्छ कि हामी दुःख दिने होइन तर सान्त्वना दिने हुनुपर्छ।
1: साँच्चै नै दाई, हामीले यो कुरा कहिले भुल्नु हुँदैन कि परमेश्वर हामीलाई हरेक कुराहरूको रेकर्ड राख्नुहुन्छ भन्ने कुरा
2: हो नि त भाइ। यसकारण त हामी हरेक कसरी जिउँदैछौ भन्ने कुरा निहाल्न सक्नुपर्छ। यो थाहा गरी कि परमेश्वर हाम्रो हरेक कुराको निगरानी गर्नुहुन्छ।
1: साँच्चै नै दाई, अनि कहिलेकाहीँ हामी एलिफस जस्तै हुन्छौं, तर यसलाई येशूमा हामीले इन्कार गर्नुपर्छ।
2: तपाईँले एकदमै ठिक कुरा भन्नुभयो भाइ। र आदरणीय श्रोताहरू, यदि हामी पनि कसैलाई सान्त्वना दिन भन्दा उसको दोषलाई देखाइरहेका छौं भने आज नै ख्रिष्टमा यो कुरालाई राख्नुहोस् र येशूमा फर्कनुहोस्, किनकि येशूको रगतले हाम्रो अधर्म खराब विचारहरूलाई धुँदछ र हामीलाई उद्धार दिँदछ।
1: साँच्चै नै, र आदरणीय श्रोताहरू, आजको अध्ययनबाट पाउनुभएको शिक्षा, प्रार्थना वा आशिषहरू कृपया हामीसँग बाँड्नको निम्ति नहिचकिचाउनुहोस्।
2: हजुर, तपाईँहरूको प्रतिक्रिया, गवाही र प्रेमका शब्दहरू नै हाम्रो सेवकाईको उत्साह हुन्। कृपया हामीलाई सम्पर्क गर्नुहोस्, तपाईँहरूले पाउनुभएको आशिष हामीसँग बाँड्नुहोस्, ताकि तपाईँहरूको गवाहीबाट हामी पनि आशिषित हुन सकौं। र फेरि हामी अर्को अध्ययनमा भेट्ने बाचासहित यहाँहरूबाट विदा हुन्छौ। परमेश्वरको अनुग्रह हामी सबैसँग रहिरहोस्।
1: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट विदा लिन चाहन्छौं र हजुरलाई शुभ समयको कामना हामी गर्दछौं र आउने दिनमा अझै पनि निरन्तर रूपमा हाम्रो यो अध्ययनहरूलाई सुन्नको निम्ति र प्रतिक्रिया दिनको निम्ति हामी आग्रह गर्दछौं र तपाईँहरूले गर्नुभएको फोन कलले हामीलाई निरन्तर उत्साह दिइरहेको छ र हामी आशा गर्दछौ आउने दिनहरूमा पनि हामी तपाईँहरूसँग सम्पर्क गर्ने मौका पाउनेछौं। र अब भने हजुरहरूको माझबाट हामी विदा माग्न चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97 97

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। श्रोता मित्र, संसार पापको अन्धकारमा रुमलिरहेको छ। स्वार्थी मनसायले प्रेरित यी कष्टकर समयमा के हामी अदृश्य भोलि वा भविष्य प्रति असल कुराको आशा गर्न सक्छौ त? पवित्र धर्मशास्त्र पुस्तक बाइबलको पहिलो पत्रुसको एक अध्यायको तीन पदले हामीलाई प्रभु येशु ख्रीष्टको तपाईँ र म प्रतिको प्रेम स्वरूप र पिता परमेश्वरको मानव प्रतिको महान कृपामा दिइएको ख्रीष्ट येशु प्रभुमा विश्वास गर्नेहरू जीवित आशाको जीवन जिउन नयाँ गरी आत्मिकतामा जिउनेछन् भनी हामीलाई बताउँदछ। स्वागत छ रेडियो प्रस्तुति नयाँ आशामा। अबको केही क्षणमा यहाँहरूले पवित्र धर्मशास्त्र पुस्तक बाइबलबाट आत्मिक वचन सुन्न सक्नुहुनेछ, तर त्यो भन्दा पहिले एउटा ख्रिस्टीय वचन।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसिंह। नयाँ आशा रेडियो अध्ययनको आजको यो प्रस्तुतिमा म शिशिर यहाँहरूलाई फेरि एकपटक हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता मित्रहरू, हाम्रो जीवनमा धेरै प्रश्नहरूको खोजी हामी गरिरहेका हुन्छौं। श्रोता मित्रहरू, जीवनमा मृत्युसँग सम्बन्धित, जीवनसँग सम्बन्धित, जीवनमा कष्टहरूसँगको सामनासँग सम्बन्धित, जीवनमा आवश्यकताहरूको परिपूर्तिसँग सम्बन्धित, परमेश्वरसँगको सम्बन्ध, परमेश्वरको अस्तित्व, हामी किन यहाँ छौं, कहाँबाट छौं, कहाँ गइरहेका छौं, जस्ता विभिन्न प्रश्नहरू जुन आत्मिक रूपमा हाम्रो आफ्नै बसमा तिनीहरूको जवाब पाउन एकदमै गाह्रो हुन्छ, हो त्यही प्रश्नहरू, त्यही सत्यताहरूको खोजी हामी अहिलेको जुन अध्ययन श्रृंखला मार्फत गरिरहेका छौं, अर्थात सत्यको खोजी नामक अध्ययन श्रृंखला जुन छ, त्यसैमा हामी विभिन्न प्रश्नहरूको जवाब खोज्ने जमर्को गरिरहेका छौं परमेश्वरको वचन मार्फत रहेर। आज पनि हामी त्यही क्रमलाई निरन्तरता दिनेछौं। आउनुहोस् यो प्रार्थना गरौं। पहिला पिता परमेश्वर, हामी तपाईँको चरणमा आउँदछौ। स्वर्गीय बुबा, तपाईँले हामीलाई यो जीवन दिनुभयो। तपाईँ बिना यो जीवन अधुरो छ। तपाईँ बिना हामी केही पनि गर्न सक्दैनौ। तपाईँ साँचो दाखको बोट हुनुहुन्छ अनि हामी त्यसका हाँगाहरू। यदि हाँगाहरू दाखको बोटमा रहेनन् भने ती हाँगाहरूले एक्लै केही गर्न सक्दैन। पिता परमेश्वर, हामीलाई बुद्धि दिनुहोस्, हामीलाई ज्ञान दिनुहोस्, हामीलाई पश्चातापी हृदय दिनुहोस्, हामीलाई प्रार्थना गर्ने मन दिनुहोस्। तपाईँसँग निरन्तर सम्पर्कमा रह्यौं भने हामी जीवनसँग जोडिन्छौं, किनभने तपाईँ आफै जीवन हुनुहुन्छ। पिता परमेश्वर, तपाईँ हाम्रो साथमा हुनुहोस् आजको हाम्रो यो अध्ययनको क्रममा, भने हामी आफ्नो प्रिय श्रोताहरूलाई र हामी आफैलाई पनि तपाईँको हातमा सुम्पन्छौं। प्यारो प्रभु येशू ख्रीष्टको नाममा विन्ती गरे, आमेन। श्रोता मित्रहरू, मानिसहरूलाई अल्मल्याउने धेरै प्रश्नहरू मध्ये एउटा म को हुँ, अर्को म कहाँबाट यहाँ आए, अर्को म यहाँ के गर्दैछु, अनि चौथो मेरो जीवनको उद्देश्य के हो र म कहाँ जाँदैछु अन्तिम। यी प्रश्नहरूले सबै मान्छेलाई काहीँ न काहीँ घोचेको हुन्छ। यो प्रश्नहरूको जवाफ आस्तिकहरूले मात्रै होइन, नास्तिकहरूले पनि खोजिरहे। श्रोता मित्रहरू, यदि यो प्रश्नको जवाफ जानियो, थाहा पाइयो भने, यस्ता प्रश्नहरूको जवाफ पाइयो भने जीवन जिउन सरल हुन पनि थाल्छ र जीवनले एउटा अर्थ पनि भेटाउन सक्छ। जीवनका यस्तै प्रश्नहरूको वरिपरि रहेर सत्यको खोजी नामक यो अध्ययन क्रममा हामीले अहिलेसम्म परमेश्वरको अस्तित्वको बारेमा कुरा गर्यौं। के परमेश्वर साँच्चै हुनुहुन्छ त? परमेश्वर भन्ने एउटा शक्ति त्यहाँ छ भन्ने विषयलाई हामीले हेर्यौं। त्यसको अलावा परमेश्वरले यदि उहाँ हुनुहुन्छ भने हाम्रो जीवनमा काम गर्न सक्नुहुन्छ त भनेर पनि हेर्यौं हामीले। अर्थात हाम्रो जीवनमा काम गर्ने एउटा रहस्यमय शक्ति परमेश्वरको पवित्र आत्माको बारेमा पनि हामीले कुरा। श्रोता मित्र, यदि त्यो परमेश्वरको अस्तित्व छ भने उहाँ के मार्फत हामीसँग बोल्नुहुन्छ? अर्थात के परमेश्वरको कुनै यस्तो माध्यमहरू, दस्तावेजहरू छन् जस मार्फत परमेश्वर हामीसँग बोल्नुहुन्छ? अनि हामीले त्यसलाई यसरी पनि बुझेका थियौँ, परमेश्वर आफ्नो लिखित वचन मार्फत बोल्नुहुन्छ हामीसँग, जसलाई हामी परमेश्वरको वचन बाइबल भनेर भन्छौँ। अर्को, परमेश्वर कहिलेकाहीँ हाम्रा अनुभवहरूबाट हामीसँग बोल्नुहुन्छ, कहिलेकाहीँ परमेश्वर विभिन्न परिस्थितिहरू मार्फत बोल्नुहुन्छ, कहिलेकाहीँ परमेश्वर चेतना मार्फत बोल्नुहुन्छ, कहिलेकाहीँ परमेश्वर प्रकृति मार्फत बोल्नुहुन्छ। तर विशेषतः यी दिनहरूमा, यी समयहरूमा, यी अन्तिम दिनहरूमा परमेश्वरले आफ्नो पुत्र मार्फत हामीसँग बोल्नुभएको छ भनेर उहाँको वचनले पनि हामीलाई बताउँछ भनेर हेरेको छ। र अहिलेको हाम्रो अध्ययनको विषयवस्तु भनेको, यदि परमेश्वर हामीसँग बोल्नुहुन्छ भने के परमेश्वर हामीले उहाँसँग बोलेको पनि चाहनुहुन्छ? हो, यही कुरालाई अहिले हामी अध्ययन गरिरहेका छौँ। यदि हामी उहाँसँग बोल्ने हो भने कुन तरिकाले हामी बोल्न सक्छौ परमेश्वरसँग भनेर हामीले सुनवाई हुने प्रार्थनाका रहस्यहरू भनेर अहिले अध्ययन गरिरहेका छौँ। त्यसै सिलसिलामा तपाईँलाई याद छ होला श्रोता मित्रहरू, हामीले सातवटा सरल सिद्धान्तहरू हेरेका थियौं प्रार्थनाको जीवनको। प्रार्थना कसरी गर्ने त, प्रार्थनामा कसरी सम्मिलित हुने भनेर हामीले ती सातवटा सरल उपायहरूलाई हेरेका थियौं। श्रोता मित्र, हामीले हेक्का राख्न जरूरी यो छ श्रोता मित्रहरू कि प्रार्थना भनेको परमेश्वरसँग दुईतर्फी संवाद हो। परमेश्वर बोल्नु पनि हुन्छ, त्यति बेला हामीले सुन्नु पनि पर्छ, र आफ्ना आवश्यकताहरू, आफ्ना मनका गन्थनहरू, आफ्ना चिन्ता फिक्रीहरू, आफ्ना धन्यवादका कुराहरू, आफ्नो निम्ति आवश्यक पर्ने योजनाहरू, दिशा निर्देशको निम्ति हामीले परमेश्वरसँग माग्नु पनि पर्छ भन्ने कुरालाई हेरेका थियौं। र परमेश्वरसँग कुरा गर्दाखेरि सुनवाई हुने प्रार्थनाको सात सरल सिद्धान्तहरूमा हामीले परमेश्वरसँग प्रार्थना गर्दाखेरि प्रार्थनाको वचनसम्म पहिलो बुझाइ जुन मानिसमा हुनुपर्छ त्यसले प्रार्थना गर्दाखेरि हामी जहिले पनि परमेश्वरको पुत्रसँग नजिक रहनुपर्छ भनेर जान्नुपर्छ भनेर हेरेका थियौँ। भने दोस्रोमा हामीले परमेश्वरमाथि विश्वासको निरन्तरता पनि हुनुपर्छ, नत्र प्रार्थना गर्न सकिँदैन। यदि परमेश्वरमा विश्वास नै छैन भने परमेश्वरको वचनमा, परमेश्वरको प्रतिज्ञाहरूमा हामीलाई त्यसमा हामी अडिन सक्छौ भनेर हामीलाई वा परमेश्वरले त्यो जुन वाचा गर्नुभएको छ त्यो पूरा गर्नुहुन्छ भन्ने हामीलाई त्यसमाथि भरोसा छैन भने प्रार्थना गर्न सकिँदैन। तेस्रोमा हामीले हेरेका थियौं कि जब हामी प्रार्थना गर्छौं हामी विनम्र भावका साथ परमेश्वरको इच्छामा आफूलाई समर्पण गर्नको लागि आउनुपर्छ। मलाई जे मन लाग्यो त्यही गर्छु भन्ने हिसाबले प्रार्थनाको समयमा आइयो भने त्यो प्रार्थना प्रभावकारी हुँदैन। चौथोमा हामीले के हेरेका थियौं नि, धैर्यतापूर्वक परमेश्वरको प्रतीक्षा गर्नुपर्छ। हो, प्रार्थना त गरियो, अब प्रार्थना गरिएपछि तपाईँ र मैले सोचेकै हिसाबले प्रार्थनाको जवाफ नआउला वा तपाईँ र मैले सोचेकै समयमा पनि प्रार्थनाको जवाफ नआउला, त्यसैले के गर्ने, परमेश्वर तपाईँको इच्छा अनुसार मलाई धैर्यतामा तपाईँसँग निरन्तर प्रार्थना गर्न सिकाउनुहोस् र प्रतीक्षा गर्न सिकाउनुहोस् भनेर धैर्यतापूर्वक लागिरहने त्यो हाम्रो व्यवहार हुनुपर्छ। अनि प्रार्थना गर्दै गर्दाखेरि पाँचौं बुँदा जुन हामीले हेरेका थियौँ सरल बुँदा, त्यो भनेको पापपूर्ण जीवनबाट टाढा रहने प्रयास पनि गर्नुपर्छ। मलाई अमिलो पनि खानु छ तर मेरो दाँत नकुडियोस् भन्ने पनि चाहन्छु भने त्यो हुँदैन। श्रोता मित्रहरू, प्रार्थना गर्दाखेरि परमेश्वरको सदिच्छालाई खोज्नुपर्छ र परमेश्वरको सदिच्छा यो हो कि हामी शुद्ध, पवित्र, सिद्ध, नैतिक जीवन यापन गरौं उहाँको इच्छा अनुसार। तर प्रार्थना गरे जस्तो पनि गर्ने अनि पापलाई मलजल गर्ने, दुष्टतामा हिँड्ने बानी हामीले बसाल्यौं भने त्यो प्रार्थनाको सुनवाई नहुन सक्छ। छैटौं बुँदामा हामीले हेरेका थियौं श्रोता मित्रहरू, परमेश्वरको आवश्यकता आफ्नो जीवनमा महसुस गर्नु। कुनै पनि व्यक्ति जसले प्रार्थना गर्न चाहन्छ यदि त्यसले परमेश्वरको आवश्यकता आफ्नो जीवनमा महसुस गर्दैन भने त्यसले प्रार्थना नगर्दा पनि भयो। प्रार्थना गर्दाखेरि म भन्दा माथि एउटा शक्ति छ जो सबैभन्दा माथि हो अनि त्यो शक्तिलाई मैले पुकारा गरिरहेको छु र त्यो शक्तिमा भर परेर मेरो जीवनका चुनौतीहरू, मेरो जीवनका आवश्यकताहरू, मेरो जीवनको प्रश्नहरूको जवाफ म पाउन सक्छु भन्ने कुरालाई बिर्सनु हुँदैन। त्यो मन हामीमा हुनुपर्छ अनि प्रार्थना गर्दाखेरि त्यो प्रार्थना अर्थपरक, अर्थमूलक हुन जान्छ। सन्दर्भमा रहेर विषयगत तरिकाले प्रार्थना गर्दाखेरि श्रोता मित्रहरू, त्यो प्रार्थनाले तपाईँलाई अर्थ दिन सक्छ अनि परमेश्वरले तपाईँको प्रार्थना बुझुन्, परमेश्वरले तपाईँको प्रार्थना उहाँको निम्ति अर्थमूलक होस् भन्ने हेतु पहिला तपाईँले तपाईँको निम्ति प्रार्थनाको अर्थ हुनुपर्छ। तपाईँले किन मागिरहनु भएको छ, के तपाईँलाई त्यसको साँच्चीकै आवश्यकता छ जुन कुरा परमेश्वरसँग मागिरहनु भएको छ। भन्न त भनिएको छ परमेश्वरको वचन, माग त तिमीलाई दिनेछ, तिमीले मेरो नाममा जे जति कुरा माग्छौ त्यो तिमीले निम्ति दिनेछु भनेर भनेको छ नि। तर त्यसको अर्थ यो होइन कि जे मन लाग्यो त्यही आफ्नो खुसी हिसाबले माग्नु हुने। यस्तो चिज, यस्तो तरिका, यस्तो ज्ञान, यस्तो समाज कि जसले परमेश्वरको अर्थात दिने व्यक्तिको पनि महिमा हुन सकेको होस्। आज सातौं बुँदालाई हामी हेर्नेछौं अथवा सुनवाई हुने प्रार्थनाको सात सरल सिद्धान्तहरू मध्ये सातौं सरल बुँदा, जसले के भन्दछ भने प्रार्थनामा निरन्तर लागि रहने जीवन। आज प्रार्थना गर्यो, अबको दुई वर्षपछि प्रार्थना गर्छु वा तीन वर्षपछि प्रार्थना गर्छु भन्ने होइन। हर क्षण हर समय प्रार्थनामा तपाईँ परमेश्वरसँग हिँडिरहने त्यो जीवन वा त्यो तपाईँको दिनाचार्य वा त्यो तपाईँको आनी बानी हुनुपर्छ भन्ने हो यो शीर्षकको मतलब। मानिसले आफ्नो जीवनमा प्रार्थनाको विषयलाई दिनुपर्ने महत्व र कस्तो निरन्तर प्रकारको प्रार्थनाको जीवन बिताउनु पर्दछ भनेर बुझाउनको लागि येशूले आफ्नो जीवनकालमा एउटा कथा भन्नुभएको थियो, जसमा आफूले न्याय पाऊ भन्ने हेतु खुलन्धार लागेको एउटी स्त्रीको एकल स्त्रीको कथा बताएर आफ्नो श्रोताहरूलाई प्रार्थना पूर्ण जीवनको महत्वबारे उहाँले प्रकाश पार्नुभएको थियो। यो कथाको अन्तमा यो खुरन्धार लागेकी महिलाको प्रयासको कारण त्यो कथामा समावेश अर्को पात्र अर्थात त्यो न्यायाधीशको बारेमा लुकाको सुसमाचारीय पुस्तकको 18 अध्यायको 5 र 7 पदमा उहाँले यसो भन्नुभएको छ, यसले मलाई हैरान पारेको हुनाले म यसको न्याय गरिदिनेछु, नत्र त त्यो एकोहोरो आएर मलाई वाक्क बनाउनेछ। अनि त्यसपछि उहाँले प्रश्न गर्नुहुन्छ आफ्नो श्रोताहरूलाई, श्रोता मित्रहरू, के परमेश्वरले उहाँलाई रात दिन प्रार्थनामा पुकार्ने आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्न र? के उहाँले तिनीहरूको निम्ति बियालो गर्नुहुन्छ र? तपाईँले परमेश्वरको वचन पढ्नु भएको छ भने अर्को कथा पनि तपाईँले पढेको हुनुपर्छ। त्यो कथा जहाँ येशूले भन्नुहुन्छ, एउटा साथी आधी रातमा आएर मेरो घरमा पाहुनाहरू आयो र मलाई केही कुराको आवश्यकता छ, मलाई मदत गरिदेऊ न भनेर भन्छ आफ्नो साथीलाई। अनि त्यो छिमेकी चाहिँ होइन, म यो आधी रात भइसक्यो, मैले घरको चुकुल पनि लाइसके, छेस्कनी पनि लाइसके, म आफ्नो परिवारसँग ओछ्यानमा छु, विश्राम गर्दैछु, मलाई डिस्टर्ब नगर भनेर भन्दछ। तर त्यो साथीले ढोका ढकढकाएको ढकढकाई गर्छ, मलाई मदत गर न, कृपया गर। अनि अन्तमा त्यो साथी उठ्छ र उसले मागेको जति थोक उसलाई दिएर मदत गर्छ। भनाइको तात्पर्य के भने परमेश्वरसँग कहिलेकाहीँ हामी माग्दै गर्दाखेरि परमेश्वरले हामीलाई जाँचिरहनु भएको पनि हुन्छ कि साँच्चीकै हामी विश्वास गर्छौ कि साँच्चीकै पाउनको लोभले मात्रै हामीले प्रार्थना गरेको जस्तो गरेको। जब तपाईँ र म निरन्तर परमेश्वरसँग प्रार्थनामा रहन्छौ, निरन्तर प्रार्थनाको जीवनमा तपाईँ र म अगाडि बढ्छौ नि, तब परमेश्वरले हामीलाई अवश्य पनि दिनुहुन्छ भनौँ। यी कथाहरूबाट हामी थाहा गर्न सक्छौ, प्रार्थना गर्दाखेरि लौ न त आए आँप गए झटारोको पारामा प्रार्थना गर्नु हुँदैन। बरु प्रार्थनामा त परमेश्वरसँग आफ्ना हरेक आवश्यकताहरू, आफ्ना हरेक अपेक्षाहरू अनि आफ्ना हरेक आकांक्षा वा सपना वा चाहनाहरूको बारेमा तपाईँले कुरा गर्नुहोस् निसंकोच श्रोता मित्रहरू। र यो पनि प्रार्थना गर्नुहोस् परमेश्वरसँग, मैले मागेको कुरा तपाईँको इच्छा अनुसार छ कि छैन त्यो बुझ्न सक्ने र त्यो हिसाबले मैले माग्न सक्ने मलाई मन दिनुहोस्, समझ शक्ति दिनुहोस् परमेश्वर भनेर पनि प्रार्थना गर्नु। विषयगत सन्दर्भमा रहेर व्यक्तिगत आशिषहरू पनि तपाईँले प्रार्थनामा माग्न सक्नुहुन्छ परमेश्वरसँग। मित्रहरू, अप्ठ्यारो हुँदा वा पर्दाखेरि मदतको पुकारको निम्ति पनि प्रार्थना गर्न सक्नुहुन्छ। तपाईँको प्रार्थनाप्रति परमेश्वरको जवाफको खोजीमा निरन्तर लाग्ने गर्नुहोस् श्रोता मित्र, जबसम्म त्यसबाट कुनै महत्वपूर्ण शिक्षा तपाईँले प्राप्त गर्नु। याद गर्नुहोस् श्रोता मित्रहरू, परमेश्वरले तपाईँ र मलाई जब प्रार्थनाको उत्तर दिनुहुन्छ, तपाईँ र मेरो लालसा पूरा गर्नलाई मात्र होइन, बल्कि त्यसबाट केही महत्वपूर्ण पाठ, उहाँको चरित्रको बारेमा, उहाँको शक्तिको बारेमा, उहाँको उद्धारको बारेमा, उहाँको अनुग्रहको बारेमा, उहाँको प्रेमको बारेमा त्यो बुझाउनको लागि पनि गरिरहनु भएको हुन्छ। त्यसैले त येशूले भन्नुभयो नि, मानिस रोटीले मात्रै बाँच्दैन, रोटीले हाम्रो शारीरिक आवश्यकता मात्रै पूरा गर्छ, तर उहाँ भन्नुहुन्छ मानिस रोटीले मात्र होइन तर प्रत्येक त्यो वचनले जिउँछ जो परमेश्वरको मुखबाट आएको छ। किनभने परमेश्वरको मुखबाट निस्केको परमेश्वरको वचनले हाम्रो शरीरलाई मात्र होइन आत्मालाई पनि तृप्त पार्ने क्षमता यसमा हुन्छ। परमेश्वरको मुखबाट निस्केको वचनले त्यो पूरा गरी छाड्छ, अनि परमेश्वरको वचनमा नै जीवन छ। येशूले भन्नुहुन्छ फरिसीहरूलाई, सदुकीहरूलाई, त्यति बेलाको अगुवाहरूलाई भन्नुभएको थियो, तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ किनभने तिमीहरू विश्वास गर्दछौ कि त्यहाँ जीवन पाइन्छ भनेर। मैले बोलेका वचनहरू ती नै हुन्, त्यही नै अनन्त जीवन छ। श्रोता मित्रहरू, आज हामीले परमेश्वरसँग प्रार्थना गर्दाखेरि सुनवाई हुने प्रार्थनाको सात सरल सिद्धान्तहरूलाई पढ्यौं, तर यसलाई हामीले हाम्रो जीवनमा लागू गरेनौं भने, प्रार्थनाको जीवनमा यसलाई हामीले अनुसरण गरेनौं भने, हाम्रो प्रार्थनाहरू हुन सक्छ हामीले बरबराएको शब्दहरू मात्रै होला। परमेश्वरसँग दत्तचित भएर भरोसामा, विश्वासमा, इमानदारपूर्ण तरिकाले निरन्तर रूपमा आफ्नो पापपूर्ण जीवनप्रति प्रायश्चित गरी परमेश्वरको शक्तिमा भर परी उहाँको महिमाको खातिर गरेको प्रार्थनालाई उहाँले जहिले पनि सुन्नुहुन्छ। श्रोता मित्रहरू, मेरो तपाईँप्रतिको कामना अनि प्रार्थना यो छ कि परमेश्वरको आशिष, परमेश्वरको अनुग्रह, उहाँको प्रेम र अगुवाईमा तपाईँ निरन्तर प्रार्थनापूर्ण जीवन बिताउनु भएको होस्। र आज जाँदा जाँदै म फेरि यो प्रश्न तपाईँलाई छोडेर जान चाहन्छु कि तपाईँले आज परमेश्वरसँग कुरा गर्नुभयो कि आज तपाईँले परमेश्वरसँग प्रार्थनामा समय बिताउनु भयो। हवस् त, जय मसीह, धन्यवाद, शुभ समय।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता साथीहरू, यहाँहरूसँग अझै धेरै समय बिताउने चाहना हुँदा हुँदै पनि रोक्न नसकिने समयको उर्दीलाई आत्मसात गर्दै नयाँ आशाको आजको प्रस्तुतिबाट बिदा हुने समय आइपुगेको छ। तसर्थ भोलि फेरि यही स्टेशन र यही समय हाम्रो भेट नहुन्जेलसम्मका लागि ख्रिस्ट येशूको प्रेम यहाँ हरेकको जीवनमा रहिरहोस् भन्ने कामनाका साथ आजलाई हामी बिदा हुन्छौ र जाँदा जाँदै कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी छन् भने हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। साथसाथै यहाँहरूले हामीलाई हाम्रो सम्पर्क नम्बर 9808233620 नम्बर फेरि एकपटक 9808233620 मा पनि सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: मेरो एसी पनि

0: सम्पर्क नम्बर
1: 01-4770-754 01-4770-754 र 01-59-13-755 01-59-13-755
0: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
2: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
3: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
2: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
3: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त।
2: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा।
3: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
2: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
3: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 98514-24141, 98514-24141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com।
4: सामान नभेटेर बेपत्ता।
5: होइन, सामान के चारो ल्याएको?
4: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
5: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो ग्रेस इलेक्ट्रो वाल छोडे छ नि।
4: कहाँ छ यो?
5: कलङ्की खर्का गाउँ एलआर स्कुलको नजिकै।
6: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
7: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
6: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98514-74236, 98514-74236
7: र फोन नम्बर 01-513-010 छ, 01-513-010 छ।
6: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
4: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर।
8: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको।
8: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन।
8: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
8: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
8: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। हिमाडोल ज्वेलर्स, हिमाडोल कृष्ण मन्दिर चौक, ललितपुर।
4: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
5: ओहो, यो विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन हुँदा भरपर्दो र विश्वासिलो क्याटरिङ चाहिँ कहीँ पाएन हौ।
3: होइन भाइ, किन चिन्ता लिनुहुन्छ? सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स छँदैछ नि।
5: कहाँ छ?
3: हजुर, विवाह, भोज, मिटिङ, पिकनिक, सभा सम्मेलन वा कुनै पनि कार्यक्रमको लागि हाफ एन्ड फुल क्याटरिङ चाहिएमा हामीलाई सम्झनुहोस्।
6: मिटिङको लागि खाजा अर्डर गर्नु परेमा साथै विशेष नेवारी खाजा र भोजको लागि पनि हामीलाई सम्झन सक्नुहुनेछ।
3: सम्पर्कको लागि प्रोप्राइटर पास्टर राम महर्जन रुबेन, सेवा मण्डली ललितपुर, महालक्ष्मी स्थान 4, फोन नम्बर 98-40-20-91-96, 98-40-20-91-96
6: र सरिता महर्जन 98-41-19-10-94, 98-41-19-10-94।
5: ओहो, भरपर्दो र विश्वासिलो क्याटरिङ त यो सालोम क्याटरिङ एन्ड फुड सप्लायर्स पो रहेछ त। अब चाहिँ यही क्याटरिङबाट सेवा लिने हो ठ्याक्क पारेर।

सूचना के तपाईँका घर अफिसको दराजमा रहेका पुस्तकहरू केवल धुलो जमेर बसिरहेका छन् वा तपाईँका राम्रा पुस्तकहरू प्रयोग नगरी बसिरहेका छन् वा ठाउँको अभाव भइरहेको छ वा अब ती पुस्तकहरू विभिन्न कारणवश प्रयोगमा आउँदैनन्। यदि त्यसो हो भने अब ती कथाहरू र ज्ञानलाई फेरि जीवित बनाउने समय आएको छ। विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा अमूल्य योगदान दिइरहेको चिर परिचित आटेन लाइब्रेरीले लिएर आएको छ आफ्नो पुस्तकलाई पुनर्जीवन दिनुहोस् अभियान। तपाईँले दान गर्नुभएका पुस्तकले आजका र भोलिका हजारौं पाठकहरूलाई ज्ञानको उज्यालो बाँड्नेछ। विशेष कुरा त के हो भने तपाईँको नाम पुस्तकालयको दाता रेकर्डमा सधैँको लागि रहनेछ र तपाईँले दान गरेका पुस्तकहरू तपाईँ आफैले पनि जुनसुकै बेला आएर पढ्न सक्नुहुनेछ। नयाँ बानेश्वरको बुद्धनगरमा रहेको आटेन लाइब्रेरीमा आफै आएर वा हामीलाई फोन गरेर आफ्नै घरबाट पुस्तक पठाउन सक्नुहुनेछ। आटेन लाइब्रेरी पुस्तकालय, नयाँ बानेश्वर बुद्धनगर काठमाडौँ नेपाल। थप जानकारीको लागि सम्पर्क नम्बर 01-49-62-461, 01-49-62-461 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-49-83-16-84, 98-49-83-16-84 र हाम्रो इमेल एड्रेस रहेको छ esther.rai@atenlibrary.org। आटेन पुस्तकालय लाइब्रेरी, पुस्तक दान गरौं ज्ञान बाँडौं। शिक्षाको क्षेत्रमा तपाईँको सानो उदारताको कार्यले ठूलो दीर्घकालीन काम गर्न सक्छ।

0: हेलो
1: हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
2: हजुर
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
2: दिन त। हेलो भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भन्ने रहेछ, के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, किन दिन्थे?
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
4: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ। परमेश्वरले कहिले न्याय ल्याउनुहुनेछ? जयमसी तथा नमस्कार। कार्यक्रम स्पार्क माई फेथको 79 अंकमा तपाईँलाई हार्दिक स्वागत छ। म गोविन्द विश्वकर्मा। आज म तपाईँहरू मध्ये धेरैले सोधिरहनु भएको एउटा प्रश्नको जवाफ दिन चाहन्छु। परमेश्वरले आफ्ना धर्मी सन्तानहरूलाई कहिले न्याय दिनुहुनेछ? यो प्रश्न तपाईँ र मेरो हृदयमा सधैँभरि आइ नै रहन्छ। पहिलो यहुन्ना 3:1 यसरी लेखिएको छ, हेर पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नु भएको छ कि हामी परमेश्वरका सन्तान भनी कह लिएकाहरू हौं र साँच्चै हौं पनि। हामी परमेश्वरका सन्तान हौं, उहाँ हाम्रा पिता हुनुहुन्छ र उहाँले हामीलाई धेरै माया गर्नुहुन्छ। तर यदि यो साँच्चै सत्य हो भने किन परमेश्वरलाई अस्वीकार गर्ने धेरै मानिसहरू समृद्ध भइरहेका छन्, जबकि हामी मध्ये परमेश्वरलाई प्रेम गर्नेहरू दुःख भोगिरहेका छौं? भजन संग्रह 73:12 यसरी लेखिएको छ, हेर दुष्टहरू यस्ता छन्, सधैँ निश्चिन्त तिनीहरू धन बढाउँदछन्। हामी सधैँ आर्थिक रूपमा संघर्ष गरिरहेका देखिन्छौ भने दुष्ट मानिसहरूको धन किन बढ्दैछ? भजन संग्रह 73:13-14 यसरी लेखिएको छ, निश्चय नै मैले व्यर्थमा आफ्नो हृदय शुद्ध राखेको छु र निर्दोषतामा आफ्नो हात धोएको छु। दिनभरि मैले आपत्ति भोगेको छु र प्रत्येक बिहान मैले दण्ड भोग्नु परेको छ। के तपाईँले कहिले यस्तो महसुस गर्नुभएको छ? प्रियहरू, तपाई परमेश्वरलाई प्रेम र सेवा गर्न वफादार रहनु भएको छ, तैपनि परमेश्वरले तपाईँलाई अझै पनि कठिनाईहरू भोग्न दिइरहनु भएको छ। यो कहिले समाप्त हुनेछ? तपाईँको मनमा प्रश्न आउन सक्छ। भजन संग्रह 73:16 यसरी लेखिएको छ, जब मैले यी सबै बुझ्ने कोशिस गरे यो मेरो निम्ति अति गाह्रो भयो। जब हामी दुष्ट मानिसहरू कसरी फस्टाइरहेका छन् भनेर विचार गर्छौं, जुन बेला हामी दुःख पनि भोगिरहेका हुन्छौं, यसले हाम्रो हृदयमा ठूलो पीड़ा ल्याउन सक्छ। भजन संग्रह 37:34 यसरी लेखिएको छ, परम प्रभुको प्रतीक्षा गर र उहाँकै मार्गमा हिँड, प्रतिज्ञाको देश अधिकार गर्न उहाँले तिमीलाई उचाल्नुहुनेछ, दुष्टको विनाश तिम्रै आँखाले देख्नेछ। प्रियहरू, भविष्यमा कुनै समय परमेश्वरले उहाँको सेवामा आफ्नो जीवन समर्पित गर्नेहरूलाई ठूलो इनाम दिने प्रतिज्ञा गर्नुभएको छ र परमेश्वरका जनहरूलाई हानि पुर्याउनेहरूलाई उचित दण्ड दिनुहुनेछ। भजन संग्रह 73:18-19 यसरी लेखिएको छ, निश्चय तपाईँले तिनीहरूलाई चिप्ला ठाउँहरूमा राख्नुहुन्छ, तपाईँले तिनीहरूलाई सर्वनाशमा फालिदिनुहुन्छ, तिनीहरू अति अचानक नष्ट हुन्छन्, त्रासले तिनीहरू पूर्णत बगाइए। शैतानले आज संसारका धेरै मानिसहरूलाई धोका दिइरहेको छ। तिनीहरू सोच्छन् कि यस संसारको धन सम्पत्तिले तिनीहरूलाई सन्तुष्ट पार्नेछ, तर त्यसो होइन प्रियहरू, र अन्तमा यसले तिनीहरूको विनाश मात्र निम्त्याउनेछ। भजन संग्रह 73:23-24 यसरी लेखिएको छ, तैपनि म निरन्तर तपाईसँग छु, तपाईँले मेरो दाहिने हात थाम्नु भएको छ, आफ्नै सल्लाहमा तपाईँले मलाई डोर्याउनुहुनेछ र पछि मलाई महिमामा ल्याउनुहुनेछ। प्रियहरू, तपाईँको पिता परमेश्वरको हात समाउनुहोस् र उहाँको मार्गमा हिँडिरहनुहोस् अनि भविष्यमा उहाँले तपाईँलाई सम्मानको ठूलो पदमा पुर्याउनुहुनेछ। आजको वचन अध्ययन र सुनाईबाट परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह। प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि फोन नम्बर 01-6619-460
3: 4060 सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ। अब हामी पूरा गर्छौ तपाईँको बाइबल कलेज पढ्ने सपना।
13: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सिटिएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
12: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनु होला।
13: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
12: अधिक जानकारीका लागि
13: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141687602, 9141687602 र 9818251240, 9818251240।
14: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
15: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
16: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
14: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
17: गल्कुपाखा 29 ठमेल, काठमाडौँ।
15: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
16: फोन नम्बर 4022544
17: र 4022572।
18: होइन हो एस्तर बहिनी, हतार हतार गर्दै कता जान लाग्नु भएको नि?
19: कता हुनु दाइ, हेर्नुहोस् न, देश विदेशबाट पाहुनाहरू आउँदैछन्। उहाँहरूको लागि राम्रो सुविधायुक्त गेस्ट हाउस कता पाइन्छ भनेर खोज्दै हिँडेकी नि।
18: लौ न, एस्तर बहिनीलाई थाहै छैन कि क्या हो, हाम्रै ललितपुर भैँसीपाटी नखु डोली स्थित बेथलेहेम गेस्ट हाउस छँदैछ नि।
19: के तपाईँ सफा, शान्त र घरायसी वातावरण भएको सुविधा सम्पन्न गेस्ट हाउसको खोजीमा हुनुहुन्छ?
18: यदि यसो हो भने हामीलाई सम्झनुहोस्।
20: बेथलेहेम गेस्ट हाउस,
18: हाम्रा सेवाहरू
19: सुविधा सम्पन्न रूम र बेडहरू भएको,
18: 24 घण्टा तातो चिसो पानीको व्यवस्था भएको,
19: पार्किङ र ग्रीन गार्डन भएको,
18: फ्री वाइफाई र इन्टरनेटको व्यवस्था भएको,
19: स्वदेश अथवा विदेशबाट आउनुहुने पाहुनाहरूको लागि लामो समय बस्नु परेमा विशेष छुटको व्यवस्था भएको
18: एकमात्र सुविधा सम्पन्न गेस्ट हाउस बेथलेहेम गेस्ट हाउस, नखुडोल भैँसीपाटी ललितपुर।
19: अधिक जानकारीको लागि विजया श्रेष्ठ, मोबाइल 9849424169, 9849424169।

0: गुड न्यूज एफएम 105.1 अपकमिंग नेक्स्ट वॉइस ऑफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Pastor Umar Mulinde was a Muslim leader in Uganda who left Islam to follow Christ. On his way to a Christmas party with church members, a radical Muslim poured acid on his face, leaving wounds that have caused pain and discomfort for more than 15 years. Over time, tissue blockages developed in his nose and ears, making it difficult to breathe. The suffering has been relentless. Yet, through it all, Pastor Umar has continued to share the gospel, refusing to let his wounds silence his witness. Pray for Pastor Umar's complete healing and for the many former Muslims who face violence for leaving Islam to follow Christ.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
3: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती. जयमसी नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरिबसनका सम्पूर्ण श्रोता मित्रमा. कार्यक्रम अन्तरबिन्ती लिएर म ज्ञानो उपस्थित भइसकेकी छु र अन्तरबिन्तीमा चाहिँ हामी प्रार्थनासँग सम्बन्धित कुराकानी गर्ने गर्दछौ. एकअर्काको निम्ति प्रार्थना, आफ्नो निम्ति प्रार्थना कति धेरै महत्वपूर्ण कुरा छ भनेर चाहिँ परमेश्वरको वचनमा थुप्रै ठाउँमा उल्लेख गर्नुभएको छ अनि विभिन्न किसिमको प्रार्थनाको विषयमा त्यहाँनिर लेखिएको छ. हामीले गर्ने निरन्तर नियमित गर्ने प्रार्थनाको विषयमा, उपवाससँग सम्बन्धित प्रार्थनाको विषयमा, विभिन्न समयहरूमा बस्ने प्रार्थनाको विषयमा थुप्रो व्यक्तिहरूले चाहिँ त्यहाँ उपवास बस्नुभएका कुराहरू, प्रार्थना गर्नुभएका कुराहरू र हामी हेर्छौँ भने चाहिँ परमेश्वरको वचनमा पनि एकदमै उत्साहपूर्ण तरिकाले प्रार्थनासँग सम्बन्धित कुराहरू उहाँले गर्नुभएको छ अनि प्रार्थना र अन्तर्विन्ती किन र कसरी गर्नुपर्छ भन्ने विषयमा पनि परमेश्वरको वचनमा थुप्रै थुप्रै ठाउँमा लेखेको हामी देख्दछौ. त्यो कारणले गर्दा आज हामी यो समय चाहिँ प्रार्थना के हो त भन्ने विषयमा थोरै कुराकानी गर्नेछौ. प्रार्थना के हो भन्ने विषयमा सबभन्दा राम्रो परिभाषा अथवा बाइबलका विभिन्न खण्डहरूले नै दिन्छन् होइन. यसको परिभाषा चाहिँ यीशु ख्रीष्टले मत्तीको पुस्तकमा सिकाउनु भएको खण्ड विश्लेषण गर्दा चाहिँ प्रार्थनासित तीन कुराहरू पर्दछन्, जस्तै सम्बन्ध, प्रवेश र सम्बोधन. मत्तीको पुस्तक 6:9-13 तपाईँहरूले यो कुरालाई पाउन सक्नुहुनेछ. वास्तवमा प्रार्थनाको सर्वश्रेष्ठ नमुना अथवा अर्थ यस खण्डले चाहिँ प्रकट गरेको छ. परमेश्वरलाई व्यक्तिगत रूपमा चुनेर स्वीकार गरेका व्यक्तिहरू उहाँका सन्तानहरू हुन्. यस्तो सम्बन्ध बिना अथवा बाबु र छोराछोरीको नाता बिना प्रार्थना सम्भव छैन. प्रार्थना चाहिँ परमेश्वरसँग जब हामीले परमेश्वरलाई चिनेर आफ्नो हृदयमा ग्रहण गर्छौ अनि हामीले उहाँसँग कुराकानी गर्ने कुरालाई नै हामी प्रार्थना भन्दछौ. यीशु ख्रीष्टलाई विश्वास नगरेका कुनै पनि व्यक्तिको प्रार्थना परमेश्वरको सिंहासनसम्म पुग्न सक्दैन पनि भनिन्छ होइन. मानिसको परम्परा अनुसार शिक्षा दिएर रटेको प्रार्थना वास्तवमा यथार्थ प्रार्थना होइन. त्यो कारणले गर्दा चाहिँ परमेश्वरले चुन्नुभएका व्यक्तिहरू, परमेश्वरले बनाउनु भएका व्यक्तिहरू जसले चाहिँ परमेश्वरलाई चिनेर उहाँको नाउँमा प्रार्थना गर्छन्, घुँडा टेक्छन् भने चाहिँ त्यो प्रार्थना चाहिँ वास्तविक प्रार्थना हो भनेर चाहिँ हामीलाई परमेश्वरको वचनले चाहिँ सिकाउनु भएको छ. अनि साँचो प्रार्थना सम्बन्धबाट सुरु हुन्छ. कुनै पनि कुराको विषयमा प्रार्थना गर्न सक्छौ होइन. जस्तो बिरामी हुँदा, स्वास्थ्य हुँदा, घटिकमी अभाव हुँदा, प्रशस्तता हुँदा, अथवा जुनसुकै समयमा पनि हामी प्रार्थना गर्न सक्छौ र जुनसुकै विषयमा पनि हामी प्रार्थना गर्न सक्छौ. तर त्यसको लागि चाहिँ हाम्रो सम्बन्ध हुनुपर्दछ. त्यो पनि परमेश्वरसँग कोसँग माग्ने त को हो त स्रोत भन्ने कुरा थाहा पाउनु पर्छ. त्यो कारणले गर्दा प्रार्थना गर्नु अघि अथवा कुनै विषयका निम्ति निवेदन गर्नु अघि चाहिँ परमेश्वरमाथि विश्वास गर्नु चाहिँ एकदमै असल कुरा हो अथवा आवश्यक कुरा हो. योहन्नाको 12 पनि यो कुरालाई भनिएको छ, सम्बन्ध बिना परमेश्वरको उपस्थितिमा प्रवेश गर्न सकिँदैन. त्यो कारणले गर्दा परमेश्वरसँग सम्बन्ध पश्चात नै हामी प्रार्थना गर्न सक्छौ. तपाईँ कुनै पनि कलेजमा अथवा कुनै पनि स्कूलमा भर्ना गर्नको निम्ति, त्यो स्कूलमा पढ्नको निम्ति, त्यो स्कूलको लागि चाहिँ भर्ना भएको हुनुपर्छ अथवा त्यो स्कूलमा पढ्नको लागि, जानको लागि, त्यहाँको हो भन्नको लागि चाहिँ तपाईँले त्यहाँ चाहिँ भर्ना गर्नुपर्छ अथवा नाम लेखाउनु पर्छ, तपाईँको परिचय दिनुपर्छ, को हुनुहुन्छ भन्ने कुरा थाहा पाउनुपर्छ भनेको चाहिँ प्रार्थना गर्नको निम्ति पनि तपाईँ कोसँग प्रार्थना गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ परमेश्वरसँग तपाईँको सम्बन्ध के हो भन्ने कुरा चाहिँ तपाईँले थाहा पाउनुपर्छ भनेर चाहिँ म यो समय चाहिँ तपाईँहरूलाई उत्साह दिन चाहन्छु। अनि तपाईँहरूले कसरी प्रार्थना गरिरहनु भएको छ विचार गर्नुहोस्। तपाईँले परमेश्वरसँग सम्बन्ध आजसम्म जोडेर प्रार्थना गर्न सक्नु भएको छैन भने चाहिँ अबदेखि जोड्नुहोस् र परमेश्वरले प्रार्थना सुन्नुहुनेछ भन्ने उत्साह दिँदै तपाईँहरूबाट विदा हुन चाहन्छु। जय श्री नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईहरू आफ्नो व्यवसायलाई प्रभावशाली बनाउन र ग्राहक वृद्धि गराउन चाहनुहुन्छ?
2: साथै मण्डलीमा सेवा संगतिलाई अझै सजिलो र आकर्षक प्रकारले प्रस्तुत गर्न चाहनुहुन्छ? अब चिन्ता नलिनुहोस्।
1: हाम्रो आधुनिक एलईडी स्क्रिनले तपाईँको ब्रान्डलाई बनाउँछ अझ आकर्षक र प्रभावशाली। हाम्रा सेवाहरू
2: स्पष्ट एचडी तस्विर, भिडियो, उज्यालो रंग, इन्डोर तथा आउटडोर दुवैको लागि उपयुक्त,
1: कम बिजुली खपत, लामो आयु र भरपर्दो सेवा,
2: चर्च, सोरूम, रेस्टुरेन्ट, मल, इभेन्ट, जहाँ सुकै उत्कृष्ट प्रदर्शन।
1: आजै सम्पर्क गर्नुहोस् र आफ्नो व्यवसाय साथै मण्डली सेवा संगतिको प्रस्तुतिलाई डिजिटल दुनियाँमा अगाडि बढाउनुहोस्।
2: थप जानकारीको लागि प्रोप्राइटर दिनेश प्रधान, मोबाइल 9854124141, 9854124141। रेस नम्बरमा तपाईँले कल, एसएमएस, व्हाट्सएप र भाइबर पनि गर्न सक्नुहुनेछ। साथै हाम्रो वेबसाइट रहेको छ www.leednepal.com। अब चिन्ता नलिनुहोस्। न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकैछिन भाडामा उपलब्ध गराइन्छ।
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 9841687602, 9841687602
4: र 9818252040, 9818252040।

0: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला। प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तोता कुमार अब्राहमको साथमा।
1: यसले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।

तिमी भत्किएको संसारलाई देख्छौ, म उज्यालो छरिएको उषालाई देख्छु। तिमी हारहरू भरिएको बेसीलाई मात्र देख्छौ, म एउटा ठूलो सेनाको झुण्डलाई देख्छु। तिमी लथालिङ्ग भएको आजलाई देख्छौ, म सुन्दर सजिएको भोलिलाई देख्छु। तिमी उजाड भएको मेरो भूमिलाई मात्र देख्छौ, म भने प्रशस्त अन्नहरू फलेको एउटा खेतलाई देख्छु। तिमी मैले उखेलेर भत्काउँदै गरेको जगलाई देख्छौ, म पुनर्स्थापना हुँदै गरेको एउटा नयाँ धरातललाई देख्छु। तिमी म त्यागिएको र हारेको देख्छौ, म भने रमाहट गर्दै गरेको एउटा ठूलो गवाहीको मेघलाई देख्छु। तिमी मैले मानिसहरूलाई किन खुसी नपारेको भनी सोध्छौ, म भने परमेश्वरको चित्त दुखिरहेको आँखाहरूलाई देख्छु। तिमी समुद्रका उर्लन्दै गरेको छालहरूलाई मात्र देख्छौ, म ती छालहरूमाथि शान्त बिसाएको एउटा आत्मालाई देख्छु। तिमी म बदनाम भएको आजलाई देख्छौ, म सम्मान अनि आदरको मुकुट पहिरिएको भोलिलाई देख्छु। तिमी म अध्ययारो बेसीतिर हेर्दै गरेको मात्र देख्छौ, म आफैलाई चाहिँ भोजको मेजमा उहाँसँगै बसिरहेको देख्छु। तिमी मैले चोट पुर्याउँदै हिँडेको जीवनहरूलाई मात्र देख्छौ, म भने स्वस्थ र निको भएर हिँड्दै गरेको मानिसहरूलाई देख्छु। तिमी मेरो आजको क्रुसको श्रापी मृत्युलाई मात्र देख्छौ, म भने भोलिको मेरो महिमी पुनरुत्थानलाई देख्छु।

शत्रुहरूको बीचमा तपाईँ मेरो ढाल हुनुहुन्छ, मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छैन किनभने तपाईँ सर्वोच्चमा बस्नुहुन्छ।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।